0: एमालेले विवादित फैसला अध्ययन समिति संसदभित्र गठन गरियोस् भनी टिप्पणी गर्नु भएको थियो। बिहारको प्रतिनिधि सभा बैठकमा प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद रमेश मल्लले अदालतको शुद्धिकरण चार दिन बाँकी रहेका न्यायाधीशको म्याद थपेर नहुने भन्दै रासोपा सांसद यज्ञबणीमाथि कटाक्ष गर्नुभएको थियो।
1: आजको आर्थिक अभियान दैनिकमा बाढ़ीमा विपत्तालाई मृत सरह मानि बीमा दावी भुक्तानी गर्ने तयारी शीर्षकमा खबर छापिएको छ। भोटेकोशी र त्रिशुलीमा आएको बाढ़ीबाट भएको जनधनको क्षतिमा राहतका लागि छिटो बीमा दावी भुक्तानी गर्न कानूनी प्रावधान बाधक देखिएपछि नेपाल बीमा प्राधिकरण कानूनी सुधारको तयारीमा जुटेको छ। विशेष गरी बाढ़ीमा विपत्ता भएका व्यक्तिलाई मृत्यु भएको मान्न विद्यमान कानूनले लामो समय तोकेका कारण जीवन बीमा दावी भुक्तानीमा समस्या देखिएको हो। मुलुकी देवयानी संहिता 2074 दफा 40 अनुसार कुनै व्यक्ति बिना सूचना लगातार 12 वर्षदेखि विपत्ता भएमा वा त्यस्तो व्यक्तिबारे स्वाभाविक रूपमा जानकारी पाउने व्यक्तिले 12 वर्षसम्म कुनै जानकारी नपाएमा जीवित रहेको प्रमाणपत्र नभएको अवस्थामा त्यस्तो व्यक्तिको मृत्यु भएको मानिने व्यवस्था छ। तर रसुवा बाढ़ीमा ठूलो संख्यामा नागरिक बेपत्ता भएपछि उक्त सामान्य कानूनी प्रक्रियाबाट बीमा दावी भुक्तानी गर्न सम्भव नहुने देखिएको छ। नेपाल बीमा प्राधिकरणकी प्रवक्ता पूजन ढुङ्गेल पनि दावी भुक्तानी सहज बनाउन आवश्यक कार्यविधि संशोधनका लागि काम भइरहेको बताउँछिन्। आजको आर्थिक अभियानमा खबर छ।

0: access to all. यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। सानोतिनो पानी पर्दा पनि टेन्टभित्र पानी चुहिन्छ। अब लगातार पाँच दिन पानी पर्ने खबर सुन्दा झन डर लाग्न थालेको छ। रसुवा उत्तर गया गाउँपालिका एक खाल्टेका अजय तामाङले भने आफूलाई भन्दा पनि सानो छोरालाई कसरी जोगाउने भन्ने चिन्ता लागेको छ। भदौ 10 गते रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढ़ीका कारण विस्थापित भएर नुवाकोटको विदुर नगरपालिका 5 बाँडा चौतारा स्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका बाढ़ी पीड़ितलाई वर्षाको खबरले फेरि त्रसित बनाएको छ।
2: भोटेकोशी बाढ़ीमा 533 सवारी साधन र तीनमा संलग्न 741 जना चालक सहचालक परिचालक तथा व्यवसाय बेपत्ता भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। भदौ 10 गते रसुवाको टिमुरेमा आएको बाढ़ीपछि विभिन्न यातायात व्यवसाय संघ कम्पनी तथा प्रालीले संकलन गरेको विवरणमा ट्रक कन्टेनर बस जीप माइक्रोबस लगायतका सवारी साधन बाढ़ीमा परेको उल्लेख छ। तर घटना भएको 3 साता भन्दा बढ़ी बितिसक्दा पनि हराएका सवारी साधन र व्यक्तिको यकिन तथा एकीकृत सरकारी तथ्याङ्क भने तयार भएको छैन।
1: वर्षा र सहकालका देवता इन्द्रको पूजा आराधना गरी शुक्रबार आज इन्द्र जात्रा पर्व मनाइँदैछ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ ललितपुर भक्तपुर धुलीखेल दोलखा लगायतका स्थानमा मनाइन्छ। भाद्र शुक्ल द्वादशीका दिन हनुमान ढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजा सहितको लिंगो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान रथयात्रा र देवी देवताको पूजा आजा गरी 8 दिनसम्म मनाउने प्रचलन छ।
2: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सूचीकृत कम्पनीको शेयर तथा डिभेन्चरमा गरेको लगानी छिटो बिक्री गर्ने बाटो खोल्दै जोखिम नियन्त्रण र निगरानीका शर्त थपेको छ। यसअघि 6 महिनाभन्दा बढ़ी अवधिका लागि मात्र यस्तो लगानी गर्न पाइने व्यवस्थालाई संशोधन गरी 45 दिनभन्दा बढ़ी अवधिका लागि लगानी गर्न पाउने बनाइएको हो।
1: अब शेयर बजार मापक नेप्से परिसूचक बिहिबार बढ़ेको छ। नेपाली स्टक एक्सचेन्ज नेप्सेका अनुसार बिहिबार नेप्से परिसूचक 11.77 अंक 0.44% बढ़ेर 2629.81 अंकमा कायम भएको छ।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्को देशो खुशीको कनेक्शन
1: एनबीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
1: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%
2: विशेषताहरू रु 3 करोडसम्मको कर्जा सुविधा
1: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मरमत सम्हार गर्न
2: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
1: न्यून सेवा शुल्क न्यून ब्याज दर
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस् शर्तहरू लागू हुनेछन्
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
5: नेपाली खबरमा अब विदेशका खबर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सम्बोधन गर्नुअघि संयुक्त राष्ट्रसंघीय महासभा हलबाट दर्जनौ प्रतिनिधि बाहिरिएका छन् संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै नेतान्याहुले बाहिरिने प्रतिनिधिहरूलाई नैतिक रूपमा कायरको संज्ञा दिए सम्बोधन शुरू गर्नु पूर्व नेतान्याहुले बाहिर निस्किएकाहरूसँग समान धारणा राख्ने हलमा रहेका अन्य प्रतिनिधिहरूलाई पनि बाहिरिन भनेका थिए सम्बोधनका क्रममा इजरायली प्रतिनिधि मण्डलका सदस्यहरूले नेतान्याहुको समर्थनमा ताली बजाइरहेका थिए
6: अब खेल र खेलाड़ीका खबर जापानमा जारी 20 एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला कबड्डी खेलमा नेपालले श्रीलंकालाई हराउँदै प्रतियोगिताको सेमी फाइनल प्रवेश गरेको छ जापानको तोकाई सिटिजन व्यायामशालामा भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकामाथि 34-25 को जित निकाल्दै प्रतियोगिताको सेमी फाइनलमा प्रवेश गरेको हो
5: अब विचार विश्लेषणको पालो आजको हिमालय टाइम्समा पुनर्निर्माणको भारी राज्यको परीक्षा शीर्षकमा भूपेन्द्र थापा माधवले लेख्नु भएको छ प्रधानमन्त्री विपद राहत कोषमा पछिल्लो विवरण अनुसार करिब 12.63 अर्ब जम्मा भएको छ तर पुनर्निर्माणको अनुमानित आवश्यकता 723 अर्ब 31 करोड़ रहेको छ अर्थात राहत कोषमा जम्मा भएको रकम कुल पुनर्निर्माण आवश्यकताको करिब 1.7% मात्रै हो यति ठूलो आर्थिक भार भित्र अवसर पनि लुकेको छ भत्किएका सड़क पुनः बनाउँदा सुरक्षित र दिगो सड़क बनाउन सकिन्छ बगेका पुल बनाउँदा जलवायु जोखिमलाई ध्यानमा राखेर नयाँ प्रविधि प्रयोग गर्न सकिन्छ
6: हवस् त अहिलेलाई नेपाली खबर यति नै यसपछि पत्रकार खेम्बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला
7: हजुरको रेडियो 102.1 मेगा
8: सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कता अप्नाउनु हुन जिल्ला प्रशासन कार्यालय रामेछापको अनुरोध नेपाल मौसम विज्ञान विभाग तथा राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मिति 2083 साल असोज 5 गतेको सूचना अनुसार 2083 साल असोज 9 गतेदेखि 11 गतेसम्म बागमती प्रदेश लगायत देशका अधिकांश स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भनेर जानकारी प्राप्त भएकाले यस रामेछाप जिल्लाको नदी तथा खोलाका जोखिमयुक्त तटीय क्षेत्र र पहिरोको जोखिम हुन सक्ने स्थानमा बसोबास गर्नुभएका सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कताको साथ सुरक्षित स्थानमा रहनका लागि हार्दिक अनुरोध गर्दछौ जोखिम तथा असुरक्षित हुने अवस्था आएमा विभिन्न सम्पर्क नम्बरहरूमा तत्काल जानकारी गराउन हुन समेत अनुरोध गर्दछौ प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी जिल्ला प्रशासन कार्यालय रामेछाप सम्पर्क नम्बर 98-54-757 98-54-656 प्रहरी नायक उपरीक्षक र सूचना अधिकारी जिल्ला प्रहरी कार्यालय रामेछाप सम्पर्क नम्बर 98-45-55-555 98-45-41-123 प्रहरी कन्ट्रोल नम्बर 100 जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र रामेछाप सम्पर्क नम्बर 97-65-037-888 र 12-34 जिल्ला प्रशासन कार्यालय मन्थली रामेछाप

0: अहिले बिहानको 6 बजे हजुरको रेडियो 102.1 मेगा
1: CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असोज 9 गते शुक्रबार, सेप्टेम्बर 25 तारीक सन् 2026, नेपाल सम्बत 1146, भदौ शुक्ल पक्षको चतुर्दशी तिथि, इन्द्र जात्रा, विश्व फार्मासिस्ट दिवस।
2: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: आजदेखि तीन दिन ठूलो पानी पर्ने र बाढ़ीको जोखिम। रोशी खोलामा सतर्कता तहभन्दा बढ़ी बाढ़ी। डुबान भइरहने क्षेत्रमा उच्च सतर्कता अप्नाउन विपद व्यवस्थापन प्राधिकरणको अनुरोध। लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा बिहानैदेखि ठूलो पानी पर्दै।
2: प्रधानमन्त्री बालेनले केही बेरमा राष्ट्रसंघको महासभामा सम्बोधन गर्दै महासचिव गुटरेससँग छलफल। एमाले नेतृत्वमा 11 वर्षपछि विद्या भण्डारीको पुनरागमन।
0: बाढ़ी प्रभावित क्षेत्रमा नवजात शिशु र बाल बालिकामा सरूवा रोगको जोखिम। 66 जिल्लाका 630 पालिकामा कांग्रेसले सक्यो निर्वाचन। 30,000 मेट्रिक टन यूरिया खरिद गर्न बोलपत्र आह्वान।
2: इजरायली प्रधानमन्त्रीले सम्बोधन गर्दा दर्जनौ देशका प्रतिनिधिद्वारा राष्ट्रसंघको महासभा बहिष्कार। रूसले युक्रेन विरूद्ध 47 देशका नागरिकलाई प्रयोग गरेको राष्ट्रपति जेलेन्स्कीको दावी। पाकिस्तान र अफगानिस्तानमा पुनः आन्तरिक द्वन्द शुरू।
0: र विश्व एसियाली खेलकुदमा महिला कबड्डीमा नेपाल सेमी फाइनलमा प्रवेश। अब इरानसँग खेल्ने पुरूष कबड्डीमा सान्त्वना जित।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: आज खबरको सबैभन्दा शुरूमा, आजदेखि तीन दिन देशका विभिन्न स्थानमा ठूलो पानी पर्ने पूर्वानुमान र सतर्कता अप्नाउनको लागि सरकारवाला निकायले चालेका कदमको प्रसंग।
2: देशका विभिन्न भागमा आज बिहानैदेखि सामान्यदेखि ठूलो पानी परिरहेकाले जोखिममुक्त क्षेत्रमा रहेका नागरिकलाई उच्च सतर्कता अप्नाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। पछिल्लो विवरण अनुसार लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा ठूलो पानी परिरहेको छ भने बाँकी प्रदेशका विभिन्न स्थानमा पनि पानी परिरहेको छ। आज र भोलिको मौसम कस्तो रहला सीआईएनसँग कुराकानी गर्दै महाशाखाका मौसमविद डेभिड ढकाल।
4: शुक्रबार र शनिबारको दिनमा चाहिँ अलिकति बढ़ी वर्षा हुन्छ जस्तो चाहिँ देखिएको छ। 9 र 10 गतेको दिनमा चाहिँ अलिकति बढ़ी वर्षा हुन्छ जस्तो देखिएको छ। यद्यपि 9 गतेको हकमा चाहिँ विशेष गरी कर्णालीबाट पूर्वी भूभागहरू भनेको कर्णालीसम्मका भूभागहरूमा चाहिँ अलिकति बढ़ी वर्षा हुने। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अलिकति बढ़ी वर्षा हुने जस्तो देखिन्छ भने 10 गते शनिबारको हकमा चाहिँ विशेष गरी गण्डकीबाट पश्चिमतिरको भूभागमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश आसपासमा चाहिँ अलिकति बढ़ी वर्षा केन्द्रित हुने जस्तो देखिन्छ। र 11 गते चाहिँ अलिकति वर्षा कम हुँदै जाने, त्यसपछिका दिनहरूमा वर्षा कम हुने जस्तो जाने जस्तो
5: घट्दै जान्छ। 11 गते यहाँले अब भारी अति भारी वर्षा भन्नुभयो, यो साँच्चै नै ठूलो पानी पर्ने, धेरै ठूलो पानी पर्ने नै सम्भावना हो भनेर बुझ्न सकियो।
4: यसो छ, हामीले चाहिँ मौसम पूर्वानुमान गर्नै गर्दाखेरि चाहिँ जस्तै हल्का वर्षा पनि भइरहेका छौँ, मध्यम वर्षा पनि भइरहेका छौँ। यो हल्का वर्षा भनेको चाहिँ 10 मिलिमिटरसम्म वर्षा भयो भने चाहिँ जुन हाम्रो चाहिँ वर्षा मापन यन्त्र हुन्छ जहाँ चाहिँ कति पानी पर्यो भनेर नापिन्छ, जसलाई रेनगेज पनि भन्ने गर्छौँ। जस्तो हल्का वर्षा भनेको चाहिँ 10 मिलिमिटरसम्म वर्षालाई चाहिँ हामी हल्का भन्छौँ, 10 देखि 50 मिलिमिटरलाई मध्यम भन्छौँ र 50 देखि 100 मिलिमिटरलाई चाहिँ हामी भारी वर्षा भन्छौँ। 100 देखि 200 मिलिमिटरसम्म वर्षा भयो भने त्यसलाई चाहिँ धेरै भारी भन्छौँ भनेदेखि 200 मिलिमिटर भन्दा बढी वर्षा हुँदाखेरि चाहिँ त्यसलाई चाहिँ अति भारी वर्षा भनेर भन्छौँ। यसरी हेर्दाखेरि चाहिँ यी दुई दिनमा विशेष गरी भारीदेखि धेरै भारी वर्षाको सम्भावना चाहिँ अलिकति थोरै स्थानहरूमा चाहिँ त्यो किसिमको सम्भावना देखिन्छ भने भारी वर्षाको सम्भावना चाहिँ अलिकति देखिन्छ भनेको यो भनेको चाहिँ धेरै नै प्यानिक हुनपर्ने, धेरै नै हुने, यो सामाजिक सञ्जालहरूमा चाहिँ देखिएको जस्तो अत्याधिकै हुने किसिमको वर्षाको सम्भावना चाहिँ कम्पमै छ, त्यस्तो सम्भावना देखिँदैन। यद्यपि भारी, धेरै भारी वर्षाको सम्भावना
5: भए पनि केही केही स्थानमा चाहिँ त्यो सम्भावना छ
4: एक दुई स्थानमा विशेष गरी लुम्बिनी र गण्डकी प्रदेशको एक दुई स्थानमा 200 मिलिमिटर भन्दा बढी वर्षा हुन्छ कि जस्तो देखिन्छ, नत्र अन्य भूभागहरूमा त्यो किसिमको सम्भावना देखेको छैन। लुम्बिनी र गण्डकी प्रदेश आसपासमा चाहिँ अलिकति बढी वर्षा पनि भएको छ, वर्षा केन्द्रित भएको पनि देखिन्छ। अनि कोशी बागमती गण्डकी प्रदेशमा चाहिँ भारी वर्षा पनि भएको छ भनेको आजदेखिबाट सावधानी त अप्नाउनु पर्यो। विशेष गरी यो जहाँ चाहिँ कमजोर भूभागहरू छ, जहाँ चाहिँ पहिरो जान सक्ने भूभागहरू छ, ती भूभागहरूमा चाहिँ सावधानी अप्नाउनु पर्ने विशेष जरुरी देखिन्छ भनेदेखि जस्तै नदी नालाको चाहिँ आसपासमा रहनेहरू हुनेहरू तटीय क्षेत्रमा रहनुहुने अनि जस्तै थोरै पानीले पनि अलिकति डुबान हुन सक्ने क्षेत्रमा रहनुहुनेहरूले चाहिँ अलिकति विशेष सावधानी अप्नाउनु पर्ने देखिन्छ। यसलाई चाहिँ हल्का रूपमा ए होइन है भनेर पनि लिने अवस्था चाहिँ रहँदैन, भनेको सतर्कता अप्नाउने र चाहिँ अगाडि बढ्न सक्ने किसिमको जस्तो भत्ता चाहिँ देखिन्छ।
2: 11 गतेसम्म मेघ गर्जन चट्याङ हावाहुरी हिमपात तथा भारी वर्षाको सम्भावना रहेको भन्दै गृह मन्त्रालयले उच्च सतर्कता अप्नाउन आग्रह समेत गरेको छ। यसैबीच अविरल वर्षाका कारण पृथ्वी राजमार्गमा सवारी साधनमा चल्न रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले रात्रिकालीन गाड़ी आवागमनमा रोक लगाएको हो। प्रशासनका अनुसार हिजो राति 8 बजेदेखि आज बिहानसम्म पृथ्वी राजमार्ग भएर चल्ने सम्पूर्ण गाड़ीको आवागमन पूर्ण रूपमा बन्द गरिएको छ।
0: प्लाञ्चोक जिल्ला स्थित रोशी खोला पनौती जलमापन केन्द्रको जल सतहले सतर्कता तह पार गरेको छ र यो बढ़दो क्रममा रहेकाले तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रहरूमा सावधानी अप्नाउन र बिहानसम्मै सतर्कता अप्नाउनु पर्ने बाढ़ी पूर्वानुमान महाशाखाले निकालेको सूचनामा उल्लेख गरेको छ। पछिल्लो 12 घण्टाको अवधिमा देशका अधिकांश भूभागमा मध्यमदेखि भारीसम्मको वर्षा भएको देखिन्छ र 2 घण्टाको स्थिति हेर्ने हो भने गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका विभिन्न स्थानहरूमा ठूलो पानी बिहानैदेखि परिरहेको छ। यसैबीच पछिल्लो समयमा भारी वर्षाको पूर्वानुमान गरिएकाले कृषि क्षेत्रमा पनि सावधानी अप्नाउनु पर्ने देखिएको छ। कृषि विभागले हुरी बतास सहित ठूलो पानी पर्ने सम्भावना रहेकाले बाली र भण्डारण गरिएका अनाजमा हुन सक्ने सम्भावित क्षति न्यूनीकरणका लागि सावधानी अप्नाउन अनुरोध गरेको हो। मौसममा देखिएको फेरबदल तथा अविरल वर्षाका कारण धान बाली लगायत अन्य उत्पादनको संरक्षणका लागि किसानहरूलाई सतर्कता अप्नाउन विभागले हिजो नै अनुरोध गरिसकेको छ। भित्र्याउन तयार भएको धानलाई केही दिन परिपक्व भएपछि मात्रै काट्न तथा काटेर भित्र्याउन छोडेको धानलाई हावा खेल्ने ठाउँमा राख्न र धान खेतको विभिन्न ठाउँबाट पानीको निकासका लागि आवश्यक प्रबन्ध गर्न पनि किसानलाई सूचना निकालिएको छ। भण्डारण गरिएका खाद्य वस्तुको नियमित अनुगमन गर्न अनुरोध गरिएको विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलले सीआईएनसँग बताउनुभयो। उच्च पहाड़ी क्षेत्रमा भाँच्ने बेला भएको मकै तुरन्त भाँचेर ओतमा राखी हावा खेल्ने ठाउँमा फिजाउन भनिएको छ। कृषि संचार तथा मानव संसाधन विकास केन्द्रले गोठ खोरका छाना हुरी बतासले उडाउन नसक्ने गरी बलियोसँग बाँधेर वा भार राखेर सुरक्षित गर्न अनुरोध गरिएको छ। आफ्ना पशु चौपायालाई अग्लो र सुरक्षित स्थानमा सार्नको लागि अनुरोध गरिएको छ। किसानका बाली तथा उत्पादनलाई क्षति कम गर्न जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाद्वारा प्रकाशित बुलेटिनका आधारमा आवश्यक सूचना तथा सन्देश पठाइने केन्द्रका अधिकृत सञ्जीव पण्डितले बताउनु भएको छ। भारी वर्षाको पूर्वानुमान गरिएपछि कञ्चनपुरको महाकाली नदी किनारका तटीय बस्तीमा भने पूर्व सचेतना अभियान सञ्चालन गरिएको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। भीमदत्त नगरपालिकाका नगर प्रहरीले महाकाली नदीको तटीय क्षेत्रमा सचेतनाका लागि माइकिङ गरिरहेको नगर उप प्रमुख निलम लेखकले जानकारी दिनुभएको छ अनि अरू विभिन्न जिल्लामा पनि सुरक्षा निकायका प्रतिनिधिहरूले माइकिङ गर्दै पूर्व सचेतना अप्नाउन र सूचनालाई नियमित रूपमा अनुगमन गरिराखेकाले दिएको सूचनाको पालना गर्न अनुरोध गरिएको छ।
2: यसैबीच सम्भावित विपदको जोखिम मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले प्रधान कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीलाई सार्वजनिक विदाका दिन समेत काठमाडौँ उपत्यका नछोड्न निर्देशन दिएको छ। मौसममा देखिएको कुल अवस्थाका कारण विपद प्रति कार्यका लागि आवश्यक जनशक्ति जुनसुकै बेला परिचालन गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै प्रधान कार्यालयमा कार्यरत कर्मचारीलाई उपत्यका बाहिर नजान निर्देशन दिएको हो।
0: संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले भर्खरै सम्बोधन शुरू गर्नुभएको छ। न्यूयर्कमा जारी संयुक्त राष्ट्रसंघको 81 औं महासभाको उच्चस्तरीय सप्ताह अन्तर्गत आजको दिवा सत्रमा उहाँले सम्बोधन शुरू गर्नुभएको हो। त्यसअघि प्रधानमन्त्री शाहले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेससँग पनि भेट गर्नुभएको थियो। महासचिव गुटरेसले भोटेकोशी विपदमा भएको जनधनको क्षतिप्रति गहिरो समवेदना व्यक्त गर्दै जलवायु मुद्दामा संयुक्त राष्ट्रसंघ नेपालसँग ऐक्यबद्धता रहेको पनि बताउनुभएको थियो। उहाँले युवा नेपाली प्रतिनिधिमण्डलको प्रशंसा पनि गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। आफू सन् 1978 पर्यटकका रूपमा नेपाल आएको स्मरण गर्दै महासचिव गुटेरेसले पदबाट निवृत्त भएपछि पनि नेपाललाई सहयोग गरिरहने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले नेपालमा आएको बाढ़ी र जलवायु न्यायको विषयमा अहिले राष्ट्रसंघमा सम्बोधन गर्दै यी विषयवस्तुहरूमा सरकारवाला निकायको ध्यानाकर्षण गराइरहनु भएको छ।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा एमाले भित्रको विवाद र साम्य गर्न अध्यक्ष ओलीको नीति
1: समीक्षा के कारण हो त कारण खोज्दै जानुपर्छ भन्ने उद्देश्यले पवित्र उद्देश्यले चाहिँ कार्यदल निर्माण गरेको थियो पार्टी सचिवालयले तर त्यसलाई अफवाह बनाइयो।
2: माटी प्रभावित क्षेत्रमा नवजात शिशु र बाल बालिकामा सरुवा रोगको जोखिम 66 जिल्लाका 630 पालिकामा कांग्रेसले सक्यो निर्वाचन 30,000 मेट्रिक टन यूरिया खरिद गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान लगायतका खबर बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: एनसेल प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि।
4: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ यस्तो अवस्थामा किसानले के गर्ने
0: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ
2: पशुको दाना पानी पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस् भिजेको ओसिलो ढुसी परेको दाना पराल खुवाउनु हुँदैन पशुपन्छीलाई एकैपटकमा धेरै दाना नखुवाऊ दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्
4: पशु स्वास्थ्य भ्यागुते चरचरे लम्पी स्किन पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ
2: नेपाल सरकार पशु सेवा विभाग संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएनद्वारा जनहितका लागि जारी सन्देश
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ अब बाँकी खबर
0: कांग्रेस संस्थापन पक्षले 15 महाधिवेशन अन्तर्गत हिजोसम्म 66 जिल्लाका 630 पालिकामा निर्वाचन सम्पन्न गरेको छ यसबीचमा विभिन्न स्थानमा भारी वर्षा भइरहेकाले 10 असोजका लागि तोकिएको प्रदेशसभा तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनका निर्वाचन कार्यक्रम भने मौसमका कारण 3 असोजभित्र सकिसक्ने गरी निर्देशन समेत दिएको नेताहरूले बताएका छन् यसैबीच नेपाली कांग्रेस संस्थापन इतर पक्षले भने समानान्तर महाधिवेशनका लागि 76 जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेको छ निवर्तमान सभापति शेरबहादुर देउवा समूहले संयोजक डाक्टर शशांक कोइरालाको संयोजकत्वमा हस्ताक्षर गरिएको 77 मध्ये 76 जिल्लामै केन्द्रीय प्रतिनिधि खटाइएको हो रूकुम पश्चिममा भने केन्द्रीय प्रतिनिधि खटाइएको छैन समूहका नेता दीपक खड्काका अनुसार समूहले कोशी प्रदेशका ताप्लेजुङमा प्रताप प्रकाश हमाङ पाँच थरमा सूर्य कुमार दाहाल इलाममा सुजता परियार केन्द्रीय प्रतिनिधिका रूपमा तोकिएको छ कांग्रेस नेता डाक्टर प्रकाश शरण महतले भन्नुभयो
6: 14 अधिवेशनको नेतृत्व सभापति शेरलाल देउवा उहाँले नै स्वाभाविक रूपमा 15 अधिवेशन उहाँको नेतृत्व हुनुपर्छ भनेर हामीले कानूनी लडाइँ पनि लडिराखेका छौँ तर विशेष अधिवेशन प्रक्रिया विधि नपुगी गरेको भन्ने कुरामा सर्वोच्च अदालतले पनि त्यो छुट्टी आउँदैसकेको छ त्यस हुनाले हामीले 15 गते असोजबाट वडा अधिवेशन सुरु हुने गर्छ मङ्सिर 21-22 गते अधिवेशन सम्पन्न हुने गरी अधिवेशन कार्यकालिका तोकिएको छ
2: यसैबीच गणतन्त्रकी दोस्रो राष्ट्रपतिको रूपमा भूमिका निर्वाह गर्नुभएकी विद्यादेवी भण्डारी यसअघि नै पार्टी राजनीतिमा पुनरागमन गरिसक्नु भएको भए पनि एमाले उहाँलाई वरिष्ठ नेताका रूपमा भित्र्याउने भएको छ एमालेको विधानमा भने यो पदको व्यवस्था छैन 2072 कार्तिकमा राष्ट्रपति निर्वाचित भएसँगै भण्डारीले पार्टी नेतृत्व छोड्नु भएको थियो उहाँ अघि राष्ट्रपति भएका रामवरण यादव विगतमा कांग्रेस महामन्त्री भए पनि शीतल निवासबाट फर्किएपछि भने स्वतन्त्र छविसहित जीवनयापन रहनु भएको छ शुरूमा विभिन्न खालका चर्चा परिचर्चा र एमालेको नेतृत्व तहबाटै भण्डारी राजनीतिमा फर्किन नहुने कुरा पनि थियो तर पछिल्लो समयमा पार्टीभित्र देखिएको विवाद समाधानको क्रममा अध्यक्ष ओलीले यस्तो नीति लिएको नेताहरूले बताएका छन्
0: परराष्ट्र मन्त्री शिशिर खनालले अतिकम विकसित मुलुकका लागि गरिएका अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई व्यवहारमा रूपान्तरण गर्न वित्त जलवायु न्याय उत्पादन क्षमता र दिगो स्तरोन्नतिमा केन्द्रित सहयोग आवश्यक रहेको बताउनु भएको छ। संयुक्त राष्ट्र संघको 81 महासभाका क्रममा न्यूयोर्क स्थित संयुक्त राष्ट्र संघीय मुख्यालयमा आयोजित अतिकम विकसित मुलुकका विदेश मन्त्रीहरूको वार्षिक मन्त्री स्तरीय बैठकलाई सम्बोधन गर्दै वहाँले विश्वव्यापी संकटका कारण एलडीसीले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको समेत उल्लेख गर्नुभएको हो। संयुक्त राष्ट्र संघका अनुसार एलडीसी विश्व जनसंख्याको करिब 14% भए पनि विश्व व्यापारमा उनीहरूको हिस्सा 1.5% भन्दा कम छ। उनीहरू बाह्य झट्का प्रति अत्यन्त संवेदनशील रहेको समेत बताइएको छ। नेपालको अध्यक्षतामा रहेको एलडीसी समूहको 3 वर्ष कार्यकाल पूरा हुँदै गर्दा आयोजित बैठकमा मन्त्री खनालले केही साता अघि नेपालको ट्रान्स हिमालयन क्षेत्रको व्यापार मार्गमा आएको विनाशकारी बाढ़ी तथा पहिरोको प्रसंग उल्लेख गर्दै त्यसलाई हिमालय सुनामीको संज्ञा दिएको समेत सचिवालयले बताएको छ।
2: कृषि सामग्री कम्पनी लिमिटेड केएससीएलले 30,000 मेट्रिक टन यूरिया मल खरिदका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। सार्वजनिक सूचना जारी गर्दै यूरिया 46,000 खरिद तथा आपूर्तिका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र आह्वान गरिएको हो। बोलपत्रमा सबै देशका योग्य आपूर्तिकर्ताले सहभागिता जनाउन सक्ने कम्पनीले जानकारी दिएको छ। बोलपत्र अनुसार खरिद गरिने यूरिया मल 30,000 मेट्रिक टनको छ। मल कोलकाता वा हल्दिया बन्दरगाह हुँदै डीडीपी नेपाल आधारमा विराटनगर बीरगंज र भैरहवा स्थित कृषि सामग्री कम्पनीका गोदामसम्म आपूर्ति गर्नुपर्नेछ। अन्तिम गन्तव्यसम्मको बीमा पनि आपूर्तिकर्ताले नै गर्नुपर्ने बोलपत्रमा उल्लेख छ। कम्पनीका अनुसार बोलपत्र खरिदका लागि 4,00,000 रूपियाँ शुल्क तोकिएको छ भने बोलपत्र जमानत 20,000 अमेरिकी डलर बराबरको हुनुपर्नेछ। बोलपत्र सम्बन्धी बोलपत्र बैठक अक्टोबर 16, 2026 दिउँसो 2 बजे कम्पनीको कुलेश्वर स्थित प्रधान कार्यालयमा हुनेछ। इच्छुक योग्य बोलपत्रदाताले अक्टोबर 26, 2026 दिउँसो 1 बजेसम्म कम्पनीको प्रधान कार्यालयमा बोलपत्र पेश गर्न सक्ने पनि सूचनामा उल्लेख गरिएको छ।
0: हिजोदेखि परिरहेको अविरल वर्षाका कारण कृष्णवीरमा फेरि पहिरो खस्दा सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। इलाका प्रहरी कार्यालय गजुरीका अनुसार हिजो रातीबाट ठूला ढुंगा र चट्टान सहितको पहिरो खसेपछि आवागमन पूर्ण रूपमा ठप्प भएको छ। यसअघि गत भदौ 14 गते त्रिशुली नदीमा आएको बाढ़ीले सड़कको भित्ता कटान गर्दा कृष्णवीरमा भीषण पहिरो गएको थियो। उता सिद्धार्थ राजमार्गमा पनि सवारी साधन आवागमन रोकिएको छ। वर्षाका कारण हुन सक्ने सम्भावित बाढ़ी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै सिद्धार्थ राजमार्गको दोभान सिद्ध बाबा सड़क खण्डमा रातिको समयमा सवारी आवागमन रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै असोज 12 गतेसम्म बेलुका 7 बजेदेखि बिहान 5 बजेसम्म सवारी साधन रोक्न निर्देशन दिएको हो। यात्रु तथा सवारी साधनको सुरक्षालाई प्राथमिकतामा राख्दै जोखिम न्यूनीकरणका लागि यो निर्णय गरे सहायक प्रमुख जिल्ला अधिकारी राजेश पन्तीले बताउनुभयो।
2: गत भदौ 10 गते भोटेकोशीमा आएको भीषण बाढ़ीपछि विभिन्न देश तथा अन्तर्राष्ट्रिय निकायहरूबाट सहयोग आउने क्रम चलिरहेको छ। परराष्ट्र मन्त्रालयका अनुसार बाढ़ी आएको पहिलो दिनदेखि नै निरन्तर सहयोग प्राप्त भइरहेको छ। तत्काल आवश्यक पर्ने उद्धार तथा राहत सामग्रीको सहयोग जारी रहँदा अब भने पुनर्निर्माण र पुनरुत्थानका लागि समेत सहायता आउन थालेको मन्त्रालयले जानकारी दिएको हो। मन्त्रालयका सहसचिव कौशल किशोर रायका अनुसार बाढ़ीपछि तत्काल आवश्यक राहतसँगै अब पुनर्निर्माणका लागि समेत सहयोग जुट्न थालेको छ। समयमा सबै छिमेकी मुलुकहरूबाट ठूलो सहयोग प्राप्त भइरहेको पनि उहाँले बताउनु भएको छ। भौतिक सामग्री सहयोग गर्नेमा छिमेकी राष्ट्रहरू भारत चीनका साथै संयुक्त अरब इमिरेट्स यूएई सिंगापुर र दक्षिण कोरिया अगाडि देखिएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार भारतले 5 चरणमा 74 टन राहत तथा उद्धार सामग्री उपलब्ध गराइसकेको छ भने उद्धारका लागि विज्ञ टोलीहरू पनि प्रभावित क्षेत्रमा खटिएका छन्। प्रभावित क्षेत्रमा रहेका बालबालिका र नवजात शिशुमा भने विभिन्न सरूआ रोगको संक्रमणको जोखिम पनि देखिएको छ। यसका लागि सरकारवाला निकायसँग समन्वय भइरहेको पोषण शाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत निशा जोशीले सीआईएनसँग बताउनुभयो।
7: नवजात शिशुमा केही संक्रमणका लक्षणहरू जस्तो ज्वरो आउने होइन नवजात शिशु एकदम शीताङ्ग हुने चिसो हुने अनि त्यसपछि नवजात शिशुको नाभिमा संक्रमणहरू आउने छालामा बिबिराहरू आउने नवजात शिशुलाई चाहिँ दुध खान नसक्ने अथवा खाएको सबै भमिट गर्ने यस्ता खालका लक्षणहरू देखियो भने चाहिँ तुरन्तै स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नुहोस् स्वास्थ्य संस्थामा लानुहोस् त्यो होल्डिङ सेन्टरमा पनि कुनै न कुनै प्रकारका स्वास्थ्य कर्मी हुनुहुन्छ त्यहाँ उहाँ चाहिँ निरन्तर रूपमा त्यहाँ सेवा दिइरहनु भएको छ परामर्श दिइरहनु भएको छ केही पर्यो केही जटिलता आयो भने उहाँले सम्बन्धित निकायमा समन्वय गरिदिइरहनु भएको छ यसरी नै हामीले सेवाहरू दिइरहेका छौँ
0: साझा खबरमा अब विदेशका खबर पाकिस्तानले अफगानिस्तानबाट आफ्नो भूभागतर्फ ड्रोन आक्रमणको प्रयास भएको दावी गर्दै त्यसको जवाफी कार्यवाही स्वरूप अफगानिस्तानका 10 स्थानमा हवाई तथा ड्रोन आक्रमण गरेको छ पाकिस्तानका सूचना तथा प्रसारण मन्त्रीले ती स्थानमा ड्रोन प्रक्षेपण तथा भण्डारणका लागि प्रयोग हुँदै आएका सैन्य स्थलमा ड्रोन आक्रमण भएको समेत दावी गर्नुभएको छ युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले युक्रेन विरूद्धको युद्धमा 47 देशका नागरिकलाई लड़ाकूका रूपमा प्रयोग गरिरहेको दावी गर्नुभएको छ संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै उहाँले रूससँग सैन्य सहकार्य गरिरहेको उत्तर कोरियाका दुई सैनिकलाई युक्रेनले पक्राउ गरी दक्षिण कोरिया पठाएको समेत जानकारी गराउनु भएको थियो जेलेन्स्कीले घाना नेपाल र भारत लगायतका देशका नागरिक रूसी पक्षबाट युद्धमा संलग्न रहेको समेत उहाँले राष्ट्रसंघको महासभामा सम्बोधनका क्रममा जानकारी गराउनु यसैबीच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले संयुक्त राष्ट्रसंघको 81 महासभामा सम्बोधन गर्ने क्रममा लगत्तै दर्जनौं देशका प्रतिनिधिले महासभाको हलबाट बाहिरिएका थिए हिजो न्यूयोर्क स्थित यूएन मुख्यालयमा नेतन्याहु सम्बोधनका क्रममा मंचमा पुगेपछि प्रतिनिधिहरू एकपछि अर्को गर्दै हलबाट बाहिरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन् उनीहरूले नेतन्याहुको भाषण बहिष्कार गरेको समेत उल्लेख गरिएको छ
2: साझा खबरमा अब खेल खबर विश्व एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपाल सेमी फाइनलमा प्रवेश गरेको छ हिजो भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई 34-24 हरायो नेपाल पहिलो हाफमा 19-13 र दोस्रो हाफमा 15-12 अग्रतासहित समग्रमा 9 अंकले अघि रह्यो यो सँगै नेपाली महिला टोलीले कम्तीमा कास्य पदक जित्ने पक्का भएको छ अब नेपाली महिला टोलीले सेमी फाइनलमा इरानसँग खेल्नेछ यसअघि सन् 2023मा चीनमा भएको 19 संस्करणको प्रतियोगितामा पनि नेपाली महिला कबड्डी टोलीले कास्य जितेको थियो पुरूष कबड्डीमा भने नेपालले सान्त्वना जित हासिल गरेको छ हिजो भएको समूह चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई 73-52 हरायो नेपाल यसअघि लगातार 3 खेलमा पराजित हुँदै सेमी फाइनल होडबाट बाहिरिसकेको थियो
0: शुरूमा नेतृत्व परिवर्तनको माग गरेका एमाले नेता अन्तिममा कसरी विचार परिवर्तन गरे एकजना नेतासँगको कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
8: महिना तिर्नुहोस् 7 महिना चलाउनुहोस् क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र रु 5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टिभी च्यानलहरू वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपिटिभी अब क्लासिक टेकमा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरू लागू हुनेछन्
9: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ अहिले फेरि ढिलो होला नि
10: रमिला सुन न म त अब प्याकेटमा राखिएका रेडिमेड खानेकुराहरू नखाने आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा हुँदो रहेछ नि यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु
9: ओहो तिमी त घरको खाने भएछौ नि
11: के को सरसल्लाह हो दुईजनाको
10: होइन के सर रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर
11: सही भन्यौ शीतल जंक फूडमा चिनी नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ यसमा भिटामिन खनिज फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ
9: ए हो र राम सर म पनि अब बजारिया बनी बनाऊ खान छोड्न सक्छु होला र
11: अवश्य सक्छौ यसका लागि घरमा पाइने फलफूल तरकारी दाल अण्डा चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि
12: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं पोसिलो खाजालाई प्रोत्साहन गरौं विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरमा अब एमालेको विवादको प्रसंग। एमालेका विभिन्न तहका बैठक हिजो आज चलिरहेका छन्। पार्टी नेतृत्व परिवर्तनको विषय भनी ओझेलमा परेको छ। हामीले एमाले नेता यज्ञबहादुर बोगटीसँग एमाले विवाद र समाधानको उपायका बारेमा कुराकानी गरेका छौं।
1: अन्तर्राष्ट्रिय अवस्थाको बारेमा बहुत राम्रो ढंगले हाम्रो राजनीतिक प्रतिवेदनमा विश्लेषण भएको छ र 23 र 24 गतेको जो भदौ 23 र 82 भदौ 23 र 24 गतेको जो घटना छ त्यसका बारेमा बहुत राम्रोसँग विश्लेषण भएको छ।
2: त्यसमा पार्टीको अथवा तत्कालीन सरकारको प्रमुखको नाताले केही स्वीकार अथवा अस्वीकार गरेको विषयवस्तुहरू
1: होइन, त्यो मसिनो ढंगले धेरै प्रश्नहरू राजनीतिक प्रतिवेदनमा उठाइएका छन्। ती प्रश्नहरूको बारेमा चाहिँ जफात पनि दिइएको छ र त्यो बेला जो नेपाललाई त्यो 23 र 24 ज्यान्जी आन्दोलन आफैमा चाहिँ मुद्दा सकारात्मक थिए तापनि तर पछिल्लो दिनको विध्वंस ध्वंस जो निर्माण भयो त्यस त्यो भनेको नेपालको लोकतान्त्रिक आन्दोलनलाई पनि एउटा खतराको घण्टी बजाएको हो। त्यसका साथसाथै चाहिँ यो नेपाल राष्ट्रको राष्ट्रियतामाथि पनि एउटा चाहिँ त्यो गम्भीर रूपमा अगाडि के अरे राष्ट्रियतामाथि प्रश्न उठ्ने राष्ट्रियतालाई कमजोर पार्ने खालका प्रवृत्तिहरू त्यो घटनादेखि आजसम्म हुँदै गएका छन्। अब राष्ट्रियतालाई कमजोर गर्न हामीले दिनुहुन्न र लोकतन्त्रलाई बलियो बनाउने र लोकतन्त्रलाई पनि कमजोर गर्न हामीले दिनुहुन्न भन्ने खालको राजनीतिक प्रतिवेदनमा उल्लेख छ। त्यसका साथसाथै महत्वपूर्ण कार्यभारहरू हाम्रा चाहिँ आगामी दिनमा गर्ने कार्यभारहरू र हाम्रा चाहिँ कार्यनीतिहरू हाम्रा रणनीतिहरू पनि राजनीतिक प्रतिवेदनले सुस्पष्टताका साथ ल्याउनु भएको छ। त्यो विचारलाई त्यो राजनीतिक प्रतिवेदनलाई अब केन्द्रीय कमिटीले पास गर्छ र त्यसलाई चाहिँ बोकेर आम नेकपा एमालेका कार्यकर्ता र नेताले त्यसलाई बोकेर जनताको बीचमा गाउँ बस्तीमा अब जान्छ।
2: अनि यसमा नेता विष्णु पौडेल र महासचिव शंकर पोखरेलले असहमति जनाएको विषय
1: होइन, उहाँले केन्द्रीय कमिटीमा त त्यस्तो असहमति त केही जनाउनु भएन। केन्द्रीय कमिटीमा उहाँले आफ्ना विचार राख्नुभयो, हाम्रो असहमति केही पनि छैन। हामीले चाहिँ जोर अध्यक्षले ल्याएको राजनीति प्रतिवेदन छ, यो बहुत सान्दर्भिक छ, समय सापेक्ष अनुसारको छ, यसलाई चाहिँ हामी सबैले मानेर जानुपर्छ भन्ने उहाँहरूले दुवैजनाले आफ्नो आफ्नो वक्तव्य दिनुभएको छ। त
2: यो बीचमा त्यसो भए के भयो त, यस्तो पूरै एउटा अध्यक्ष ओलीको विरूद्धमा विचार अथवा विभिन्न खालका भेटघाट भएका र त्यो अवस्थाबाट फेरि घुमेर यो आकारमा फनक्क फन्केर अध्यक्षको प्रतिवेदनलाई सबैले स्वीकार गर्नु
1: होइन, यस्तो आम निर्वाचन पछाडि हामीले केही धक्का खायो नेकपा एमाले भन्ने हामीले स्वीकार गरेका छौं अस्तिको निर्वाचन पछाडि र त्यस पछाडि समीक्षा गर्नुपर्छ यो निर्वाचनमा धोका खानुको पछाडिहरू हाम्रा आन्तरिक कारणहरू छन् कि बाह्य कारण छन् कि ती महत्वपूर्ण ढंगले समीक्षा गर्नुपर्छ भन्ने तरिकाबाट कार्यदल सचिवालयले बनाउने कुरा भयो र त्यो सचिवालयले बनाएको कार्यदल आफैमा चाहिँ समीक्षा के कारण हो त कारण खोज्दै जानुपर्छ भन्ने उद्देश्यले पवित्र उद्देश्यले चाहिँ कार्यदल निर्माण गरेको थियो पार्टी सचिवालयले तर त्यसलाई अफवा बनाइयो।
2: एमाले नेता यज्ञबहादुर बोगटीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
0: आजदेखि 3 दिन ठूलो पानी र बाढ़ीको जोखिम। रूसी खोलामा सतर्कता तहभन्दा बढ़ी बाढ़ी। डुबान भइरहने क्षेत्रमा उच्च सतर्कता अपनाउन विपद व्यवस्थापन प्राधिकरणको अनुरोध। कृष्ण भीरमा पहिरो। राजमार्ग पूर्ण रूपमा बन्द। लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा बिहानैदेखि ठूलो पानी पर्दै।
2: अल्प विकसित देश भएर पनि नेपालको वातावरणीय योगदान विश्वकै उल्लेखनीय रहेको प्रधानमन्त्रीद्वारा संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन। महासचिव गुटरेससँग पनि छलफल। एमाले नेतृत्वमा 11 वर्षपछि विद्या भण्डारीको पुनरागमन।
0: बाढ़ी प्रभावित क्षेत्रमा नवजात शिशु र बाल बालिकामा सरूवा रोगको जोखिम। 66 जिल्लाका 630 पालिकामा कांग्रेसले सक्यो निर्वाचन। 30,000 मेट्रिक टन यूरिया खरीद गर्न बोलपत्र आह्वान।
2: इजरायली प्रधानमन्त्रीले सम्बोधन गर्दै गर्दा दर्जनौं देशका प्रतिनिधिद्वारा संयुक्त राष्ट्र संघको महासभा बहिष्कार। रूसले युक्रेन विरूद्ध 47 देशका नागरिकलाई प्रयोग गरेको राष्ट्रपति जुलेनेस्कीको दावी।
0: र विश्व एसियाली खेलकुदको क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै महिला कबड्डीमा नेपाल सेमिफाइनलमा प्रवेश। अब इरानसँग खेल्ने पुरूष कबड्डीमा सान्त्वना जित।
2: साझा खबरको अन्त्यमा कार्टुन हामीले दीपक गौतमले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ प्रधानमन्त्री बालेन र अर्थमन्त्री स्वर्णिम वागले, जसको बीचमा सम्बन्धमा केही दरार आएको भनेर पनि कतिपयले सामाजिक सञ्जालदेखि विभिन्न क्षेत्रमा लेख्दै आए बोल्दै आए। तर प्रधानमन्त्री अमेरिका भ्रमणमा जाँदा कार्यवाहकको जिम्मेवारी भने अर्थमन्त्री वागलेलाई नै दिनुभयो। यहाँ एउटा खुल्ला सड़क जस्तो देखाइएको छ। सड़कमा प्रधानमन्त्री बालेन जस्ता देखिएका व्यक्ति दाहिने हातमा सुटकेस र देब्रे हातमा कार्यवाहक लेखिएको सानो चिरकट हो, जसमा त्यहाँ दारू पन्नेलाई मजासँग बाँधिएको छ नचल्न सक्ने गरी, र त्यो दिन खोजिएको छ अर्थमन्त्री वागले जस्ता देखिने व्यक्तितर्फ र प्रधानमन्त्री बालेन जस्ता देखिने व्यक्ति कुद्दै गर्दा हिँड्दै गर्दा केही भनिएको जस्तो देखाइएको छ। माथि यस्तो लेखिएको छ, लिनुहोस्। हातमा दाडू पनि आयो भनेर फेरि जथाभावी दाल भ्याट पस्किनु होला नि।
0: हस्त प्राविधिक साथी राजेन्द्र रुजाललाई धन्यवाद। अहिलेलाई लील प्रकाशन र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम हेलो सांसद प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क सीआईएनले संसद र सांसदलाई जनताप्रति, जनतालाई संसद र सांसदप्रति उत्तरदायी बनाउने उद्देश्यले उत्पादन तथा प्रसारण गर्दै आएको छ। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग अछाम क्षेत्र नम्बर दुईबाट निर्वाचित सांसद यज्ञ बहादुर बोगटी हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ मानिज्यू।
1: धन्यवाद।
0: पार्टीले हार्दै गर्दाखेरि एउटा सांसदको रूपमा त तपाईँले दिएर आउनुभयो, कसरी सम्भव भयो? संसदीय यात्राको जुन तपाईँले एउटा अवसर प्राप्त गर्नुभयो, पार्टी प्रतिको एक प्रकारको असन्तुष्टि, कतिपय पार्टीभित्रैबाट कति बाहिरबाट पनि विभिन्न प्रहारहरू भइराखेको भनेर तपाईँहरूले भन्दै आउनुभएको थियो होइन, तर पनि चुनाव त जितेर आउनुभयो छाम दुईबाट, कसरी सम्भव भयो? अलिकति
1: केही छैन, त्यो चाहिँ के भन्दा हारमा त्यहाँ स्पष्ट छ, त्यहाँको दुई नम्बर निर्वाचन क्षेत्रको जनताको भावना, जनताको चाहना। म चाहिँ 2074 सालमा पनि त्यहाँको जनप्रतिनिधि हुँ, सांसद भएको हुँ, त्यहाँका जनताले जिताएको थिए। अनि मैले चाहिँ दुई नम्बर क्षेत्रको समग्र जनताको विषयवस्तुहरू यहाँ सिंहदरबारमा आएर, काठमाडौँ आएर, त्यतिखेर पनि मैले त्यहाँका शिक्षाका अभावहरू, त्यहाँका स्वास्थ्यका अभावहरू, त्यहाँको जनताको जन स्तरको अवस्थाका बारेमा संसद र यहाँको सरकारसँग त्यतिखेरै मैले घसघच्याउने काम गरेको थिएँ।
0: 74 सालमा,
1: 74 सालकै प्रतिनिधि सभामा म सदस्य हुँदाखेरि ती विषयवस्तु गर्दाखेरि मैले जतिखेर सांसद हुँदाखेरिमा मैले महत्वपूर्ण जनताका बीचमा बाचा गरेका विषयवस्तुहरू, चाहे त्यो जंगलघाटको पुल भन्नु, जिल्ला अस्पताललाई राम्रो भवन बनाएर अगाडि जाने भन्नु, त्यहाँका शिक्षालयहरू भन्नु, चाहे प्राविधिक शिक्षालय स्थापना गर्ने कुराहरू भन्नुहोस्, यी थुप्रै जनताका बीचमा बाचा स्तरको अवस्थाका बारेमा संसद र यहाँको सरकारसँग त्यतिखेरै मैले घसघच्याउने काम गरेको थिएँ।
0: 74 सालमा,
1: 74 सालकै प्रतिनिधि सभामा म सदस्य हुँदाखेरि।

0: र त्यस पछाडि म सांसद हटिसके पछाडि
1: 79मा फेरि तपाईले पराजित हुनुभयो
0: 79मा पराजित भइसके पछाडि ती मेरा विषयवस्तुहरु मैले पटक पटक यहाँ माथि आएर सरकारसँग घचघच गर्ने कामहरु गरेको थिए र कति व्यक्ति अधुराइ थिए त्यो पूरा हुन सक्यो जिल्ला अस्पतालको टेन्डर गराएको थिए म सांसद छोड्दाखेरि त्यो टेन्डर पनि अस्ति अहिलेसम्म म यो सांसद भएर यहाँ आइसक्दाखेरि पनि त्यो चाहिँ टेन्डर हुन सकिरहेको थिएन जब म फेरि म सांसद भएर आइसके पछाडि त्यो अस्पतालको हस्पिटलको टेन्डर भएर अहिले अब निर्माणाधीन अवस्थामा जाँदैछ
1: तपाईँले त्यतिखेर 74 सालमा राम्रो गर्नुभएको थियो भने 79मा तपाईँले हार्ने अवस्था कसरी आयो त राम्रो गर्ने मान्छेलाई त जनताले भोट दिनुपर्ने
0: अब नेपालको राजनीतिक परिस्थिति त्यस्तै हुन्छ त्यो बेला चाहिँ नेकपा एमालेका विरूद्धमा आज मात्र होइन उहिलेदेखि सिङ्गल नेकपा एमालेको उम्मेद्वार हामी लडेका थियौँ र अरू राजनीतिक पार्टीहरू सबै एक भएर हाम्रा विरूद्धमा लागेका थिए त्यो गठबन्धन थियो त्यस कारणले सबै एक भएर सबै शक्ति एक ठाउँमा भयो भनेर भन्दा हामीमा जनताले चाहँदा चाहँदै पनि कहिलेकाहीँ चाहिँ के भन्दाखेरिमा परिणाम उल्टो आउँछ त्यस कारणले त्यतिखेरको अवस्था त्यस्तो भयो यसपालि फेरि जनताले लाई हाम्रो जनताको मान्ने यहाँको विकासको पक्षमा वकालत गर्ने मान्ने हुन सक्ने एक बोगटी हो त्यसलाई पठाउनुपर्छ भन्ने असमका दुई नम्बर क्षेत्रका जनताले सोझासाझा जनताले ठान्नुभयो कुनै कसैको लोबानीमा कुनै कसैको अल्गोरिजममा कुनै कसैको भ्रममा जनता हाम्रो दुई नम्बर क्षेत्रको पढ्नु भएन त्यस कारणले जनताले मलाई जिताए
1: अनि 74मा तपाईँले कति काम गर्नुभएको थियो अब अहिले तपाईँ 82मा निर्वाचित भएर आउँदाखेरि अब चाहिँ के गर्न बाँकी छ त क्षेत्र नम्बर दुईमा
0: धेरै थुप्रै छन् जनताका अभावहरू 74मा चाहिँ दुई नम्बर क्षेत्रको विद्युतीकरणका लागि हामीले चाहिँ कामहरू अगाडि बढाएका थियौँ त्यो अहिले पनि पूरा हुन सकिरहेको छैन आज पनि हाम्रा दुई नम्बर निर्वाचन क्षेत्रका र अछामकै भन्ने भन्नुहोस् अछामका चाहिँ धेरै ग्रामीण बस्तीहरू धेरै भूभागहरूमा हाम्रा चाहिँ विद्युतहरू हामीले पुर्याउन सकिरहेको छैन हिजो हामीले 74मा त्यसलाई चाहिँ टेन्डर गराएर सबै ठाउँमा अछामका पुरै पालिकाहरूमा पुरै चाहिँ बस्तीहरूमा 91 वटै वडामा टोलहरूमा बत्ती विस्तार गर्नुपर्छ भनेर त्यतिखेर टेन्डर भएको थियो त्यो आज पनि पुर्याउन सकिरहेको छैन त्यो एउटा अहिले पनि बाँकी छ हामीले चाहिँ के भन्दाखेरिमा जिल्ला अस्पताललाई 50 बेडको अस्पताल बनाउने भनेर त्यतिखेर चाहिँ 77मा चाहिँ सरकारले निर्णय गरेका थियो र बजेट विनियोजित गरेका थियो टेन्डर गराइएको थियो 79मा म सांसद छँदैखेरि र त्यो 79को टेन्डर काम हुन सकेन बल्ल अस्ति चाहिँ म सांसद जितेर आइसके पछाडि यहाँ चाहिँ स्वास्थ्य मन्त्रालय अनि राष्ट्रिय योजना आयोग र यो शहरी विकास मन्त्रालय त्यतिखेर अहिले त भौतिक के अरे पूर्वाधार मन्त्रालय अन्तर्गत छ त्यसका विभागहरू ती सबैमा हाम्रा रोकिएका फाइलहरू रोकिएका चाहिँ के भन्दाखेरिमा जो त्यो भवन निर्माण गर्ने बजेट सुनिश्चितता गर्ने विषयवस्तुका बारेमा जितेर आइसकेको भोलिपल्टै शपथ ग्रहणको भोलिपल्टैदेखि मैले चाहिँ पहलकदमी गरियो र अहिले चाहिँ त्यो रकम सुनिश्चित भएर टेन्डर आह्वान भएर सायद अब ठेकादार पनि नियुक्ति भइसक्यो होला जस्तो लाग्छ मलाई अब त्यो काम पनि पूरा गर्न बाँकी छ र त्यसका साथसाथै हाम्रो सबैभन्दा पुरानो सपना 2024 सालको बाटो सबै यो तराईसँग जोड्ने मैले त भन्छु त के भन्दा त्यतिखेर असमका लागि मात्रै भनेर त्यो भनिएको थियो कैलालीको चिसापानी अनि सुर्खेत हुँदै यता सुर्खेतको बाबेचोर जंगलघाट मंगलसेन भन्ने सड़क थियो त्यो सड़क चाहिँ के भन्दाखेरि अछामको मंगलसेनको मात्र सड़क थिएन त्यो चाहिँ यसो हेर्दाखेरिमा कर्णाली प्रदेशका दैलेखको माथिल्लो भाग अनि कालीकोट हुम्ला जुम्ला अनि मुगु यी कर्णालीका र यो सुदूरपश्चिमको अछाम बाजुरा बजाङ अनि डोटीको आधा भागलाई सबैभन्दा छोटो बाटो उपयुक्त बाटो धनगढ़ी या कैलाली जिल्लामा जानका निम्ति तराईमा जानका निम्ति यति जिल्लालाई प्रभावित गर्ने जो 24 सालमा चाहिँ पञ्चायतकालमा त्यसलाई चाहिँ के भन्दाखेरिमा हरिप्रसाद भण्डारी त्यतिखेरको सभापति हुनुहुन्थ्यो उहाँले चाहिँ त्यसलाई अगाडि बढाउनु भएको थियो त्यो धेरै वर्षपछि म 74मा सांसद भइसके त्यसलाई रणनीतिक सड़क वैकल्पिक सड़क वैकल्पिक राजमार्गको रूपमा पनि त्यसलाई गरियो पछि कति अवस्थामा त्यसलाई काट्ने काम पनि भयो र त्यसपछि त्यहाँ जंगलघाटको पुल निर्माण गर्ने ठेका हामीले गरेका थियौँ 2077 सालमा त्यो ठेका आह्वान गरेका थियौँ ठेकादार पनि नियुक्ति भएको थियो त्यो चाहिँ के भन्दाखेरि अहिलेसम्म पुरा हुन सकिरहेको छैन ठेकादार फेरि त्यो ठेका रद्द गरियो अस्तिबाट फेरि बजेट विनियोजित भएको छ अब यही वर्षमा चाहिँ टेन्डर गर्नुपर्छ भनेर ठेका गर्नुपर्छ र त्यो पुल निर्माण गर्नुपर्छ त्यो

0: पुल निर्माण गर्यो भने सबैभन्दा छोटो बाटो कर्णाली प्रदेशका माथि हिमाली जिल्ला र अछाम लगायत बाजुरा बजाङ का साथीहरूलाई धनगढ़ी जानलाई कैलाली जानलाई सबैभन्दा छोटो यता नेपालगंज काठमाडौँ आउनलाई पनि त्यो बाटो छोटो रहन्छ भन्ने कुरा हामीले भनेका छौं र अहिले पनि हामी सरकारसँग त्यो बाटो निर्माणका लागि लागिरहेका छौं त्यो पूरा हुन सकिरहेको छैन अनि त्यसका साथसाथै अर्को चाहिँ विद्यालयका हकमा हाम्रा जो क्याम्पसहरू छन् तिनका भौतिक संरचना अहिले पनि अभाव छ ग्रामीण ठाउँमा चाहिँ हाम्रा विद्यालयका भवनहरू निर्माण हुन सकिरहेका छन् केही भवन हामीले त्यतिखेर म सांसद हुँदाखेरि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम मार्फत लगभग 100 भन्दा बढी विद्यालयका भवनहरू हामीले निर्माण गरेका थियौं अहिले पनि ती चाहिँ भवनहरू अगाडि बढ्न के अरे कतिपय भवनहरू जीर्ण अवस्था छ विद्यार्थीहरू चाहिँ के भन्दाखेरिमा पानी आयो भने स्कूल बिदा दिनुपर्ने अवस्था छ अनि धेरै चर्को घाम लाग्यो भनेपछिमा रुखको छहारीमा गएर पढ्नुपर्ने स्थिति त्यहाँको अवस्था छ ती भौतिक संरचनाहरू निर्माण गर्न बाँकी नै छ अर्को महत्वपूर्ण हामीले म सांसद हुँदाखेरिमा सिटिबिटीको आंगिक कलेज बहुप्राविधिक मंगलसेन बहुप्राविधिक शिक्षाले हामीले थालनी गर्यौं त्यसका भौतिक संरचनाहरू निर्माण गर्नुपर्ने अझ पनि छ म सांसद हुँदाखेरिमा 5 करोड़ बराबरको एउटा चाहिँ भवनहरूको लागि टेन्डर गराइएको थियो र त्यो भवन मात्रै छ त्योभन्दा पछि अरू भवन हुन सकेन अस्ति म सांसद भइसकेका थिएँ एउटा भवनको फेरि चाहिँ टेन्डर बनाउने कामहरू भएको छ ती पनि अधुरै छन् ती पनि पूरा गर्नुपर्ने स्थिति छ त्यसका साथसाथै हाम्रो अहिले पनि त्यहाँ बेरोजगारी समस्या धेरै छ सरकारलाई मेरो गम्भीर रूपमा ध्यान आकर्षण मैले अस्ति पनि गराएको छु भनेको छु हाम्रो चाहिँ के भन्दाखेरिमा युवाहरू आज पनि भारत पलाइन्छन् हिजो यो सरकारलाई मैले त अस्ति पनि भने हिजो चाहिँ हामी युवाहरू विदेश भएका छन् तिनलाई गल्ली गल्लीमा गएर स्टिकर टाँसेर हामी नेपालमा ल्याउँछु भनेर त्यो जनताको मत लिएको सरकारले आज चाहिँ कति युवा हामीलाई विदेशबाट यहाँ ल्याउने काम भयो भनेर प्रश्न जनताले र मैले पनि जनताको प्रश्न युवाको प्रश्न यो सरकारलाई गरिरहेको छु र मेरो चाहना छ हाम्रा अछामका युवाहरू तमाम अछाममै बसेर रोजगारी पाउन सक्ने खालको राज्यले त्यो व्यवस्थापन गरोस् भन्ने हाम्रो भावना छ त्यही हिसाबले अहिले पनि हामी त्यहाँको जनताको अछामको 2 नम्बर निर्वाचन क्षेत्रका जनताको भावना अभावहरू अहिले पनि छन् ती अभावका बारेमा सरकारसँग मेरो चाहिँ त्यहाँको जनताको नासो सरकारलाई पटक पटक विभिन्न समयमा मैले घचघच्याइरहेको छु चाहे संसदमा बोलेर चाहे मन्त्रालयमा गएर ध्यान आकर्षण गराएर
1: दोस्रो पटक निर्वाचित भएर आउँदै गर्दाखेरि अब कानून निर्माणको पाटो पनि म केही गर्छु भनेर चुनावको बेलामा भन्नुभयो कि पुल पुलेसा सड़कमै अलि बढ़ी तपाईँको बाचा छ जो तपाईँले पूरा गर्नुपर्ने छ
0: होइन त्यहाँ दुईटै कुरा अब कानून निर्माण पनि गर्नुपर्नेछ अनि विकास निर्माण पनि गर्नु छ भनेर जनताका बीचमा त्यही बाचा गरिएको पहिलो कुरा त कानून निर्माणका सन्दर्भमा लोकतन्त्रको रक्षा अनिवार्य त्यसको पक्षमा म चाहिँ दृढ़ संकल्पित रहनेछु अहिले पनि लोकतन्त्रलाई म चुनावमा उभिरहँदाखेरि चुनावमा चाहिँ जनताको बीचमा प्रचार प्रसार गरिरहँदाखेरिमा त्यतिखेर पनि हामीलाई लागिरहेको थियो लोकतन्त्रको अहिले लोकतन्त्रमाथि प्रहार भइरहेको छ यो लोकतन्त्रमाथि प्रहार हुन दिनेवालो छैन संसदमा गएर त्यसको लोकतन्त्रलाई सुदृढ गर्ने खालका कानूनहरू निर्माण गर्नमा मेरो महत्वपूर्ण भूमिका रहन्छ भनेर भनेको थिएँ मैले र त्यस पक्षमा म दृढै छु
1: अहिलेसम्म संसदमा कतिपटक आफ्नो विचार राखिसके जस्तो लाग्छ के छ
0: मैले चाहिँ विचार राखेको छु मैले धेरै विचार राखेको छु संसदमा चाहिँ त्यो यहाँहरूले पनि हेर्दा
1: करिब यति पटक जति भन्ने त्यस्तो केही छ कि छैन
0: मैले चाहिँ त्यो ठ्याक्कै यकिन गरेका छैन हिजो मात्र मेरो चाहिँ मेरो बोल्ने समय र संशोधनका प्रस्तावहरू पनि मैले हालेका छु अनि चाहे त्यो बजेट निर्माणमा संशोधन भन्नुहोस् चाहे त्यस पछाडि विधेयकहरूमा मेरा संशोधनहरू जनताका पक्षमा कानून बनाउने विधेयकहरू र त्यसपछि जनताका सरोकारका विषयवस्तुहरू सायद बोल्ने अवसर र त्यो भन्ने अवसर पाएको अवस्थामा कुनै दिन छुटेको छैन संसदमा
1: तपाईँले निर्वाचित भएर आइसकेपछि निकटतम अथवा प्रतिस्पर्धी अरू पार्टीका उम्मेद्वारहरूसँगको सम्बन्ध छुटिसक्यो अथवा अहिले पनि आफ्नो निर्वाचन क्षेत्रलाई राम्रो बनाउने विषयमा उहाँहरूसँग चाहिँ छलफल सम्वादहरू निरन्तर हुन्छ
0: होइन त्यस्तो खालको चाहिँ छलफल सम्वाद त्यति भएको छैन
1: तपाईँको कारणले अथवा उहाँहरूको कारणले
0: होइन अब मेरो पनि आफ्नो व्यस्तता भयो उहाँहरूको पनि व्यस्तता होला हाम्रो बीचमा चाहिँ यो विकास निर्माणका सन्दर्भमा आसाममा कसरी जाने भन्ने कुरामा विकास निर्माण यो गर्नुपर्छ भन्ने कुरामा हाम्रो असहमति काहीँ पनि छैन
1: तर सँगै बसेर
0: बसेर यो योजनालाई यसरी अगाडि बढाएर लैजाने कि यो गरेर अगाडि जाने कि भन्ने कुराहरू हुन सकेका छैन
1: त्यो हुन आवश्यक छ कि छैन
0: हुन आवश्यक छ मैले चाहिँ अब विशेष गरिकन अहिलेको सत्ता पक्ष राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वारलाई म सांसद जितेर आइसके पछाडि मैले फोन गरेका थिएँ उहाँको फोन उठेन विशेष गरिकन म सत्ता भएको पार्टीका प्रतिद्वन्दी हो मेरो प्रतिस्पर्धीसँग सहकार्य गरेर जाने र गएर दुई नम्बर क्षेत्रको विकासका निम्ति त्यसले बढी राम्रो होला भन्ने तरिकाले मैले फोन गरेका थिएँ उहाँको फोन उठेन अब त्योभन्दा
1: दोस्रो पटक गर्नु
0: मैले गरिन दोस्रो पटक गरिन अनि त्यही हो
1: अहिले कहीँ कहिले कहीँ अकल झुकल यसो
0: त्यो पनि भया छैन
1: तर त्यो गर्दा
0: बरु नेपाली काँग्रेसका उम्मेद्वार मेरो प्रतिस्पर्धी उहाँसँग चाहिँ यसो भेटघाट भयो त्यो पछाडि पनि हलो हाई यो काठमाडौँमै कुनै ठाउँमा होइन अनि के छ कस्तो छ भला सुखारी त्यो भेटघाट भएर त्यो हुन सक्यो दुईचोटि कतिचोटि भएको छ तर विकास निर्माणका सन्दर्भमा त्यो भएको छैन
1: भूपदेवजीसँग चाहिँ तपाईँको कुरा
0: भएन मैले चाहिँ फोन गरेँ उहाँले उठाउनु भएन अनि त्यो फोन नउठाइसके पछाडि त्योभन्दा पछि मैले फोन गरिनँ उहाँले पनि त्यो फोन रिप्लाई गर्नु भएन अब के कारणले हो अब सत्तामा भएको कारणले यिनले चाहिँ मलाई चाहिँ सत्ता यो विकास निर्माणका लागि गुहार्छन् होला भन्छन् होला भन्ने हो कि के हो त्यो मैले बुझ्न सकेँ
1: त्यो भारेका र जितेकाको बीचमा राम्रो सम्बन्ध हुँदा क्षेत्र नम्बर दुई अछामका जनतालाई के फाइदा हुन्छ राम्रो सम्बन्ध भएर तपाईँहरू समन्वय गर्दै अगाडि
0: राम्रो त्यो त चाहिँ के भन्दाखेरि विकास निर्माणका लागि सबैभन्दा उपयुक्त बाटो त्यही हो हामीले चुनावताको आफ्ना विचारहरू लियौं लड्यौं तर हाम्रो चाहिँ के भन्दाखेरिमा साझा एजेण्डा भनेको नै दुई नम्बर क्षेत्रको समग्र विकास हो त्यहाँको जनताको जीवनस्तरलाई माथि उगास्ने हो चाहे जोसुकै पार्टीबाट लडे पनि आफ्ना मुद्दाहरू आफ्नो तरिकाले आफ्नो ढंगले आफ्नो उसबाट चाहिँ प्रस्तुत गरे पनि एउटै बिन्दु के हो त भन्दाखेरि दुई नम्बर क्षेत्रको समग्र विकास र त्यहाँको जनताको जीवनस्तरलाई माथि उठाउने
1: भनेपछि अर्को एउटा कोसिस चाहिँ तपाईँ गर्नुहुन्छ फेरि संवादको लागि कि अथवा अब फेरि रिसा खिच्ने गरेर अगाडि बढ्ने जनताहरू त दुखी होला नि फेरि
0: मलाई त्यस्तो छैन म चाहिँ अहिले पनि सबै साथीभाइहरू हामी मिलौं दुई नम्बर क्षेत्रको विकास गरौं मेरो चाहना त्यही हो अहिले पनि म चाहिँ संवाद गर्न संवाद त्यस्तो ठूलो चाहिँ अन्तर्द्वन्द धेरै संवादै नगर्ने कुरै नगर्ने खालको पनि स्थिति होइन अब उहाँहरूको आफ्नो चाहिँ के भन्दाखेरि व्यस्तता होला मेरो पनि आफ्नो व्यस्तता हाम्रो बसाइ एक ठाउँमा छैन कोही पूर्व छ कोही पश्चिमको बसाइ छ यहाँ काठमाडौँमा पनि
1: कुनै दिन भेट्नुभयो भने भेट्नुभयो
0: भने त राम्रो यो विकासका निम्ति तपाईँ हामीहरू अगाडि बढौं मैले गर्नुपर्ने मलाई सुझाव दिनुहोस् मैले कहाँ भन्नु पर्यो मैले भन्नुपर्दाखेरि तपाईँ हामीहरू सत्ता पक्षको अब जस्तै मेरो राष्ट्रिय स्वतन्त्र पार्टीबाट मेरो प्रतिद्वन्दीको रूपमा उठ्नुभएका हाम्रो शाहजी हुनुहुन्छ भूपदेव उहाँलाई चाहिँ भन्छु ल हिँडौँ तपाईँ हामीहरू सँगै जाउँ तपाईँको सरकार छ तपाईँ भन्नुहोस् प्रधानमन्त्री तपाईँको हुनुहुन्छ मन्त्री तपाईँको हुनुहुन्छ र जाउँ न त दुई भाइ गएर चाहिँ हाम्रो दुई नम्बर क्षेत्रका यी विकासका कामहरूलाई मैले चाहिँ आफ्नो लेटर प्याडमा त्यहाँ दुई नम्बर क्षेत्रको शिक्षा स्वास्थ्य सड़क सिंचाइ खानेपानी पर्यटन जस्ता विषयवस्तुहरूलाई चाहिँ त्यहाँ मैले पेश गरेका छु ती सम्बन्धित मन्त्रीलाई तपाईँले भनिदिनुहोस् मैले अस्ति फर्स्टमा फोन गर्नको कारण पनि त्यही थियो मैले ती लेटर प्याडहरू त्यहाँमा लेख्छु त्यहाँका योजनाहरू के छन् यी छन् र तपाईँ र म गएर अर्थमन्त्रीलाई भन्नुपर्ने या प्रधानमन्त्रीलाई भन्नुपर्ने अरू अब शिक्षा क्षेत्रको छ भने शिक्षा मन्त्रीलाई भन्नुपर्ने स्वास्थ्यको छ भने स्वास्थ्य मन्त्रीलाई भनौँ दुई भाइ सँगै गएर गयो भने मेरोभन्दा तपाईँले भयो भने त अनि तपाईँका मन्त्रीहरूले ए ठिक छ नि त हामीले गर्नुपर्छ हाम्रो पार्टीको उम्मेद्वार पनि त्यतिखेर त उहाँ चाहिँ के भन्दाखेरिमा पार्टीको महामन्त्री पनि हुनुहुन्थ्यो हो महामन्त्रीले आउनु भएको छ दुई नम्बरको विकास गर्नुपर्छ है भन्ने खालको पढ्ला भनेर मैले फोन गरेका थिएँ
1: त्यसको कोसिस त अझ तपाईँ गरिदिइ राख्नुहुन्छ
0: फेरि गर्छु म मेरो तर्फबाट त मेरो धर्म नै हो मेरो के भन्दाखेरि दुई नम्बर क्षेत्रको विकासका निम्ति मैले हरेकसँग जोसँग पनि सम्बन्धै गर्न म तयारै छु
1: दोस्रो पटक प्रतिनिधि सभामा छिर्दै गर्दाखेरि अघिल्लोको तुलनामा तपाईँले के परिवर्तन महसुस गर्नुभयो मानिस
0: परिवर्तन त मैले अब परिवर्तन त अब एउटा त चाहिँ पहिला हामी संसद भवनभित्र छिर्दाखेरि 74मा यो अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र
1: बानेश्वरमा
0: हाम्रो चाहिँ भवन थियो, त्यो भवनको अभाव मैले
1: सिंहदरबारभित्र छिर्दाखेरि
0: पाएँ। हुन त त्यो केपी ओली प्रधानमन्त्री हुँदाखेरि त्यहाँ शिलान्यास गरिएको थियो, तर वास्तविक प्रतिनिधि सभा जो सञ्चालन गर्ने जो कक्ष छ त्यो अहिलेसम्म निर्माण हुन सकिरहेको छैन। एउटा बहु उसमा चाहिँ के भन्दाखेरिमा हलमा हल छ, त्यो हलमा चाहिँ एउटा सभा सञ्चालन भएको छ। त्यहाँ चाहिँ के भन्दाखेरिमा दीर्घदर्शामा चाहिँ दर्शकहरूले हेर्ने ठाउँ पनि छैन। कर्मचारी मन्त्रालयका सचिवहरू जुन सम्बन्धित मन्त्रालयका सन्दर्भमा काहीँ छलफल हुन्छ, त्यसको विधेयकमाथिको छलफल हुन्छ भने मन्त्रीले त्यहाँका कर्मचारीले एक साइडमा आएर सांसदले उठाएका प्रश्नहरू लेख्ने र उसको चाहिँ के भन्दाखेरिमा भोलि मन्त्रालयले जवाफ दिनुपर्दाखेरिमा सोच विचार गरेर दिनुपर्ने थियो, त्यो पनि अभाव देखियो।
1: अब नयाँ नयाँ बन्दै गर्दाखेरि त त्यहाँ फेरि सुविधा बन्नै होला,
0: त्यो होला, त्यो हेरौँ। मैले पाएको भिन्नता के अहिले
1: एउटा भौगोलिक जस अब एउटा बैठक कक्षको हिसाब भयो, अरू व्यक्तिहरू सांसदहरू चाहिँ कस्तो देखियो?
0: अब सांसद चाहिँ अब राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू नयाँ हुनुहुन्छ, जोस र जाँगरका साथ आउनुभएको छ भन्ने मलाई अनुभूत भएको छ। अब संसदीय अभ्यासहरू, संसदीय परम्परा र संसदीय मर्यादाको पनि अलिअलि काहीँनिर चाहिँ केही खड्किन्छ कि त्यहाँभित्र कहिलेकाहीँ सांसदका अभिव्यक्तिहरू
1: नयाँबाट मात्रै कि अथवा पुरानै सांसदहरूबाट?
0: अब त्यो पुरानो पनि पुरानो भन्नाले पनि कतिपयका त मानवीय स्वभावहरू पनि हुन्छन् होइन, नयाँबाट बढी त्यो देखिन्छ होइन। त्यस्तो नभएर चाहिँ संसदीय अभ्यासलाई संसदीय मर्यादाभित्र हामी सबैले रहनुपर्छ भन्ने लाग्छ। र त्यस पछाडि अरू अब ठिकै
1: चिने जानेका अघिल्लो पटक पनि सांसद भएका कतिजना सांसद तपाईँले अहिले दोस्रो कार्यकालमा पाउनुभयो?
0: मैले थोरै पाएको छु,
1: संख्यात्मक रूपमा
0: लगभग त्यही 10-12 जना
1: पुराना साथीहरू भेटिने
0: हो।
1: अनि तपाईँहरूबाट अहिलेको नयाँ सांसदहरूले केही अपेक्षा गरेको जस्तो अथवा तपाईँहरूसँग त्यो सिक्ने अनुभवहरू लिने दिने त्यस्तो रुचि कतिको पाउनुभयो अरू सांसदहरू?
0: त्यस्तो छैन।
1: तपाईँ एमाले भित्रैका सांसदको पनि त्यस्तो भेटिँदैन?
0: होइन, अब एमालेभित्र त हाम्रो अब संसदीय दलको बैठक हुन्छ, छलफल हुन्छ, अब के गर्ने कस्तो गर्ने भन्ने हुन्छ। अनि अन्य दलको को पनि त्यो हुँदैन। अब हाम्रैमा पनि अलिअलि अब चाहिँ यो अगाडिको सांसदको अनुभव के छ, कस्तो छ, कसरी जाने होला भन्ने खालको त्यसो हुँदैन। अहिले यो पछिल्लो चरणमा चाहिँ इआइए भन्ने छ होइन, त्यो इआइएका तर्फबाट यो च्याट जिपिटी लाई अध्ययन गर्छन् साथीहरू, अनि त्यहीबाट चाहिँ संसदमा प्रस्तुत हुन्छ। अहिलेको मैले पाएको त्यो मैले अधिकांशको त्यही देख्छु।
1: तपाईँले त कतिको चलाउनुहुन्छ?
0: मैले चलाउन्न, मैले चाहिँ मेरो मनको कुरा, आफ्नो चाहिँ मनबाट जे आयो, चल जनताको कुरा जे जनताको छ त्यही जस्ताको तस्तै बोल्छु म।
1: एआई चलाउन नजानेर कि अथवा तपाईँको रुचि नै छैन देशमा?
0: देशमा मेरो हेर्छु म, त्यो च्याट जिपिटी पनि म हेर्छु होइन, हेर्छु, तर चाहिँ अब उसका चाहिँ शब्द र मेरो चाहिँ त्यहाँको भूगोलको शब्दावली, मेरो भूगोलको अवस्था र च्याट जिपिटीको अवस्था चाहिँ के भन्दाखेरिमा उसले विश्लेषण गरेको र मेरो त्यहाँको विश्लेषण अलिक एउटै खालको मिल्दैन कि। उसको चाहिँ वृहत खालको हुन्छ, मेरो चाहिँ के भन्दाखेरि तल्लो लेभलको, तलको ग्रास रुटको अवस्था के हो त्यो चाहिँ मैले त्यहाँ नजिकबाट देखेको छु।
1: भनेको कोसिस चाहिँ गर्नुभयो यसको अर्थ?
0: होइन, कोसिस होइन, मैले हेर्छु, त्यसलाई पनि हेर्छु के छ त कस्तो छ यो च्याट जिपिटीको चाहिँ लाई हेरेर कतिको ठिक हुन्छ भन्ने कुराहरू त्यसलाई पनि हेर्छु, तर चाहिँ त्यो हुबहु त्यसलाई चाहिँ लिएर मैले चाहिँ बोल्दिनँ सदन।
1: अनि अहिले एका नयाँ होस् अथवा नयाँ व्यक्ति अथवा नयाँ पार्टीका सांसदहरू अब सबैको अब नराम्रै पनि होइन होला, केही लोभलाग्दो विषय छ कुनै पार्टी अथवा कुनै सांसदमा जो तपाईँ नाम भन्न नचाहे पनि एउटा विषयवस्तु चाहिँ राख्न सक्नुहुन्छ?
0: होइन,
1: यो चाहिँ असाध्यै राम्रो लाग्छ।
0: होइन, अहिले चाहिँ मलाई के लाग्छ भन्दाखेरिमा केही प्रतिपक्षका सांसदहरू पनि छन् जो चाहिँ देशप्रति माया भएका, अहिले सत्तापक्षका पनि सबै सांसद पुरै अराजक खालका, त्यो चाहिँ संसदीय मर्यादाभन्दा विपरीत जाने खालका सबै छैन, त्यहाँ पनि महत्त्वपूर्ण एकदम राम्रा मान्छे पनि छन्, संसदीय मर्यादालाई कायम गर्नुपर्छ, संविधानलाई हामीले पालना गर्नुपर्छ, लोकतन्त्रको रक्षा गर्नुपर्छ भन्ने खालका सांसदहरू पनि छन्। मैले त्यो पाएको छु। त्यहाँभित्र पनि थुप्रै सांसदहरू र सत्तापक्षमा लोकतन्त्र संविधानको रक्षा राष्ट्रियताको रक्षाका निम्ति चाहिँ एकदम राष्ट्रियताप्रतिको भावना दृढ भएको त्यस्तो सांसदहरू पनि भेटाउँछु।
1: त्यस्ता सांसदहरूसँग संवाद गरौँ, भेटघाट अलिकति
0: हाम्रो कुरा
1: गरौँ जस्तो
0: केही अब कुराकानी हुन्छ, के छ यस्ताउति भन्ने भएको छैन, कुराकानी हुन्छ संसदमा भेट भएको बेला, हेलो हाई के छ नमस्ते अनि यो संविधानलाई जोगाउनु पर्यो अनि राष्ट्रियतालाई जोगाउनु पर्यो, यो अहिले राम्रो भएन भन्ने हुन्छ। ती साथीभाइहरूसँग पनि कुराकानी हुन्छ, प्रतिपक्षका त लगभग धेरैको सँग त अब कुराकानी मिल्छ।
1: बैठकै प्रतिपक्षका सांसदको बिचमा भयो भने त त्यहाँ त
0: सत्तापक्षका पनि कतिपय राम्रा मान्छे छन्, देशको माया भएका, देशलाई बनाऊ भन्ने भावना उटुटी भएका मान्नेहरू हुनुहुन्छ। अब केही त अब नहोलान्, त्यो आफ्नो ठाउँमा छ, त्यो पाएको छु मैले।
1: अनि तपाईँले यसरी अनुभव लिँदै गर्दाखेरि सुरुमा जितेर आउँदाखेरि यसपालि चाहिँ प्रतिनिधि सभा यस्तो हुनुपर्छ भन्ने एउटा परिकल्पना सपना थियो होला नि त, त्यसको कति प्रतिशत जति पाउनुभयो, अझै कति बाँकी छ पाउनु?
0: सुन्नु न, मेरो सपना त म चाहिँ चुनावमा गइरहँदाखेरिमा नेकपा एमालेको बहुमत आउँछ, नेकपा एमालेको बहुमत आएर समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने र लोकतन्त्रलाई अझ धन सुदृढ गर्ने, केही संविधानमा कार्यान्वयन गर्ने सन्दर्भमा केही त्रुटिहरू छ त्यसलाई संशोधन गरेर अगाडि जानुपर्छ र त्यस्तो भयो भने आएमा जो नेपाली जनताका सपनाहरू छन् ती पूरा हुन्छन् भन्ने उद्देश्यले चुनावमा लडिएको, तर परिणाम सोचे जस्तो भएन,
1: उल्टो
0: परिणाम त उल्टा आयो नि त। त्यो उल्टो आइरहँदाखेरि मैले सोचेको के थियो भन्दाखेरि नि संसदमा जाने हो, संसदमा चाहिँ अब लोकतन्त्रको पक्षमा र यो जनताको पक्षमा कानून निर्माण गर्ने र त्यस पछाडि विकास निर्माणका सन्दर्भमा चाहिँ सरकारलाई घचघच्याउने र आफ्ना त्यो गर्ने र त मैले फेरि चाहिँ के भन्दाखेरिमा आश मारेको छैन, म पनि एउटा चाहिँ यो सत्ता पक्ष अर्को पार्टीको भए पनि त्यो क्षेत्रको जनताको जनप्रतिनिधि हुँ, मेरो भनाई मेरो विषय सरकारले जोसुकै पार्टीको होस् दुई नम्बर क्षेत्रको अभावहरूका बारेमा मेरो मसँग सोधेर त्यहाँका जनताका भावनासँग सोधेर यिनले गर्छन् भन्ने मेरो चाहिँ मान्यता हो। त्यो मान्यता अहिलेमा अहिले पनि छ, भोलि पनि रहन्छ, म चाहिँ त्यही छ मेरो।
1: कानुन चाहिँ अलिक छिटो भने जस्तो लागिरहेछ होला अहिले तपाईँलाई,
0: होइन? कानुन चाहिँ
1: किनकि अब झन्डै दुई तिहाई भइसकेपछि त बाधा अड्छन् विगतको जस्तो त खासै नदेखिएन,
0: विगतको जस्तो चाहिँ विगत अब अर्को पार्टीसँग
1: तालमेल
0: गरेर बन्नु पर्थ्यो र कतिपय पार्टीका चाहिँ भावना हाम्रा विचारहरू फरक फरक सिद्धान्तमा फरक फरक विचारका मिलेर चाहिँ बनेको सरकारमा चाहिँ त्यति छिटो छरितो काम हुँदैन। तर अहिलेको सरकारले पनि जो हामीले सोचेका छौँ दुई तिहाउ बहुमतको सरकार छ, यसले जसरी रफ्तारमा अगाडि बढ्नुपर्थ्यो त्यो त्यति बढेको मलाई आभास भएको छैन।
1: अनि अब अहिले त संसद एकातिर भयो, संसदीय समितिहरू पनि भयो र अब सत्तापक्षकै सांसदको बहुमत हुँदाखेरि अरू सांसद अथवा अरू राजनीतिक दलको सांसदले बैठकमा उपस्थित हुँदै गर्दाखेरि विचार राख्दै गर्दाखेरि अथवा संसदीय समितिमा भाग लिँदै गर्दाखेरि त्यस्तो केही हीनताबोध त्यस्तो केही तपाईँहरूले गर्नु परेको छ?
0: होइन, त्यस्तो छैन
1: हीनताबोध यस अर्थमा कि जस्तो आखिरी हामीले बोले पनि नबोले पनि सबै उनीहरूकै पुग्ने हो संख्यात्मक हिसाबले भन्ने त्यस्तो खालको कतै मनोवैज्ञानिक रूपमा हुन्छ कि हुँदैन?
0: अब म भएको म एउटा सार्वजनिक लेखा समितिमा छु है, सार्वजनिक लेखा समितिमा छलफल चलाइरहँदाखेरिमा त्यस्तो खालको अनुभूति भएको छैन। सार्वजनिक लेखा समितिमा हामीले सत्तापक्ष प्रतिपक्षको त्यस्तो अनुभूत भएको छैन, जे छ त्यो
1: राम्रो कामको लागि अगाडि राम्रै छ, सम्बन्ध राम्रै भइरहेको छ भन्ने लाग्छ तपाईँलाई।
0: तर मलाई चाहिँ अरू कतिपय चाहिँ विधेयकहरू संसदमा राज्य व्यवस्था समिति भयो अरू मन्त्रालय अन्तर्गतका चाहिँ कानुनहरू विधेयकहरू ल्याइरहँदाखेरिमा त्यसमा संशोधन हालिरहँदाखेरि त्यो ती समितिहरूमा चाहिँ के भन्दाखेरिमा सत्तापक्षले सरकारले ल्याएको जे विषय छ त्यसलाई प्राय एकदमै जस्ताको तस्तै हाल्ने र संशोधनलाई प्राय जसो चाहिँ के भन्दाखेरिमा त्यसलाई राम्रै विषय छ भने पनि त्यसलाई इन्कार गरेको अवस्था देखिन्छ। तर वास्तविक त्यस्तो होइन, कानून बनाउँदाखेरिमा समितिमा आइसके पछाडि बुदागत छलफलका लागि आउने हो भने प्रतिपक्षका कुनै सांसदले राम्रो विषय राखेका छ भने पनि त्यसलाई सरकारले त्यसलाई त्यो समितिले ग्रहण गरेर जानुपर्छ भन्ने छ र अहिले बीचमा एकचोटि त्यस्तो भएको थियो र अहिले पछिल्लो चरणमा त्यसलाई सुधार गरेर जानुपर्छ भन्नेमा हामी छौँ हामी लागिरहेका छौँ
1: कुराकानीको लागि संवादको लागि यहाँलाई धेरै धन्यवाद छ
0: धन्यवाद तपाईँले पनि यो लोकप्रिय यो रेडियो मार्फत मेरा विचारहरू मेरा अनुभवहरू मेरा चाहिँ भनाइहरूलाई आम नेपाली जनता श्रोता बीचमा राख्ने अवसर दिनुभयो यसका निम्ति फेरि पनि तपाईँको यो परिवारलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु
1: यो सँगै आजलाई संवाद श्रृंखला हेलो सांसदको समय सकिएको छ आजको संवाद श्रृंखला हेलो सांसदमा अछाम क्षेत्र नम्बर दुईबाट निर्वाचित सांसद यज्ञ बहादुर बोगटीसँग कुराकानी गर्यौं विकास निर्माण र कानून निर्माणको सन्दर्भमा अघिल्लो कार्यकालको अनुभव र दोस्रो कार्यकालको लागि संसदमा प्रवेश गर्दै गर्दा खेरिका अनुभव र अनुभूतिहरू सुधार गर्नुपर्ने पाटो र पक्षहरू र एमालेभित्र पछिल्लो समय देखिएको भनिएको विवाद र यसले एउटा आकार लिँदै गर्दाखेरिका आरोह अवरोहको बारेमा पनि हामीले उहाँसँग कुराकानी गर्यौं हेलो सांसदको अर्को अंकमा अर्को व्यक्ति र विषयबारेको संवाद लगायतका सामग्री लिएर उपस्थित हुनेछ तपाईँसँगको लागि प्रविधिमा साथ दिने राजेन्द्र रिजाललाई धेरै धन्यवाद दिँदै हामी सबैलाई बिदा दिनुहोस् नमस्कार।

0: अहिले बिहानको 7 बजे
1: हजुरको रेडियो 102.1 मेगाहर्ज
2: सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कता अपनाउनु हुन जिल्ला प्रशासन कार्यालय रामेछापको अनुरोध। नेपाल मौसम विज्ञान विभाग तथा राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मिति 2083 साल असोज 5 गतेको सूचना अनुसार 2083 साल असोज 9 गतेदेखि 11 गतेसम्म बागमती प्रदेश लगायत देशका अधिकांश स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भनेर जानकारी प्राप्त भएकाले यस रामेछाप जिल्लाको नदी तथा खोलाका जोखिमयुक्त तटीय क्षेत्र र पहिरोको जोखिम हुन सक्ने स्थानमा बसोबास गर्नुभएका सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कताको साथ सुरक्षित स्थानमा रहनका लागि हार्दिक अनुरोध गर्दछौ। जोखिम तथा असुरक्षित हुने अवस्था आएमा विभिन्न सम्पर्क नम्बरहरूमा तत्काल जानकारी गराउनु हुन समेत अनुरोध गर्दछौ। प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय रामेछाप, सम्पर्क नम्बर 9854057777, 9854056666, प्रहरी नायक उपरीक्षक र सूचना अधिकारी जिल्ला प्रहरी कार्यालय रामेछाप, सम्पर्क नम्बर 9854055555, 9854141123, प्रहरी कन्ट्रोल नम्बर 100, जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र रामेछाप, सम्पर्क नम्बर 9765037888 र 1234, जिल्ला प्रशासन कार्यालय मन्थली रामेछाप।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैं भरी लाए।
1: सहयोगका लागि हार्दिक अपील। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40,00,000 रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिबिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 97406969
2: रंग बहार। उपहार जित्ने मौका पाउनुहोस्।
3: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
2: बर्जर फेन्स।

0: हजुरको रेडियो 102.1 मेगा।
1: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
2: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यहीँ गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
3: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
2: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10। तपाईँ हाम्रै सहर मन्थलीमा बजाज नेसनल फ्री चेकअप क्याम्प हुँदैछ।
4: तपाईको बजाज बाइकलाई अझ सुरक्षित भरपर्दो र लामो यात्राका लागि तयार बनाउन बजाज नेसनल फ्री चेकअप क्याम्प शुरू हुँदैछ।
2: यही असोज 4 गतेदेखि 9 गतेसम्म तपाईँले पाउनुहुनेछ विशेष छुटका साथ बाइक चेकअप तथा सर्भिसको सुविधा।
4: लेबर चार्जमा 50% छुट, इन्जिन आयलमा 16% छुट, स्पियर पार्ट्समा 10% छुट, टायरमा पनि 10% छुट र पिङ स्टिकर स्पियर पार्ट्समा 12% छुटको व्यवस्था छ।
2: लामो यात्राको तयारी अब झन्झट बिना गर्नुहोस्। आफ्नो बजाज मोटरसाइकललाई समयमै चेकअप गराउनुहोस् र यात्रा बनाउनुहोस् अझ सुरक्षित र ढुक्क।
4: बजाज नेसनल फ्री चेकअप क्याम्प असोज 4 गतेदेखि 9 गतेसम्म।
2: थप जानकारीको लागि सम्पर्क गर्नुहोस् एपेक्स अटो इन्टरप्राइजेस ट्राफिक चोक मन्थली रामेछाप। सम्पर्क नम्बर 0 48 590 530।
4: बजाज सँगै यात्रा सुरक्षित यात्रा।
2: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
4: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्।
2: अचानक उच्च ज्वरो आउनु,
4: टाउको दुख्नु,
2: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
4: हार जोड्ने तथा मांसपेशी दुख्नु,
2: वाकवाकी लाग्नु, बान्ता हुनु,
4: शरीरमा बिमिरा आउनु।
2: डेङ्गु रोगको रोकथामका उपायहरू।
4: लामखुट्टेको टोकाइबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
2: घर वरिपरि सफा राख्नुपर्छ। डेङ्गु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
4: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
2: डेङ्गु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
4: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप। हावाहुरी चलेको बेला के गर्ने?
1: घरको झ्याल र ढोका बन्द गर्ने,
4: आगोका स्रोतहरू बन्द गर्ने,
1: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
4: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
1: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
4: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
1: हावाहुरी चलेको बेला के नगर्ने,
4: कमजोर संरचना अग्ला रुख टेलिफोन र बिजुलीको खम्बा तथा तार मुनतिर नबस्ने,
1: बिजुलीको तार लत्रिएको छ भने नछुने,
4: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
1: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
4: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्ज द्वारा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 मेगा।
1: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
2: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
1: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
2: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
2: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
3: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्। विशेष अफर छ।
3: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
2: हाम्रा विशेषताहरू
3: 40% मात्रै डाउन पेमेन्ट,
2: सजिलो मासिक किस्ता सुविधा,
3: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
2: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
3: आवश्यक कागजातहरू,
2: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
3: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420255, 048541106 इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: हजुरको रेडियो 102.1 MHz।
1: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी आफन्त साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
2: लेखेर बोलेर इशारा गरेर संकेत वा चिन्हको माध्यमबाट सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र आचरण नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
1: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
2: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आज बोलौं।
3: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
4: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0 48 45 398, 0 48 45 398।
3: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
4: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापत्ती गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
5: होइन ये बुढा, डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो।
6: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
7: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
5: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98 69 22 45 44,
7: 98 40 37 78 93। ओम कपास उद्योग गोलन्दुर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
8: भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
9: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो चटक्कै।
4: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
8: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
4: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
10: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
4: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
11: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
12: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
8: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली,
2: सम्पर्क नम्बर 0 47 5 90 4 66, 98 6 92 65 99 8।
4: डेंगी एडिस दातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौ।
13: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
4: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
13: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेङ्गी मुक्त समाज निर्माण गरौ।
4: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।

0: हामीले पनि यसको ट्रायलहरू गरिराखेका छौं, यसलाई अपनाउनु पर्छ भनेर विभिन्न डेमोन्स्ट्रेशनहरू पनि गरिराखेका छौं हैन। त्यसै कारणले र नेपाल के छ भने जलवायुसँग साह्रै प्रभावित देश हो। यहाँको हिमालयहरू अति नै संवेदनशील छन्। हिमालय संवेदनशील हुनु भनेकै यहाँका बस्ने व्यक्तिहरू जति पनि लिभिङ इन्टिटी छ त्यस अन्तर्गत मान्छे पनि पर्छन्, त्यो सबै साह्रै त्यसबाट प्रभावित छन्। त्यसै कारणले नेपालले अरू देशको कम्पेरिजनमा अरू देशको तुलनामा जलवायु अनुकूलन अभ्यास बढी गर्नुपर्छ जस्तो मलाई लागेको छ।
1: हो, धानको अर्थतन्त्रलाई, धानको चाहिँ महत्वलाई, धान बालीको महत्वलाई चाहिँ तपाईँले जोड्नुभयो र पछिल्लो जलवायुजन्य प्रभावले यसको चाहिँ कस्तो अवस्था छ, असर छ भनेर पनि जोड्न खोज्नुभयो। कृषि अर्थतन्त्रमा चाहिँ यही धानको चाहिँ उत्पादन, पारिवारिक अर्थतन्त्रमा चाहिँ यो धानको उत्पादन र हाम्रो एउटा हिस्सा छ नि, यसलाई चाहिँ कसरी बुझ्न सकिन्छ?
0: हामीले यसमा धानमा कुल राजस्वमा, कुल गृहस्थमा धानको 4.5% जति योगदान छन्। कुल कृषिमा चाहिँ 12.5% योगदान छन्। हिजोको दिनमा धानको योगदान कन्ट्रिब्युसन बढी थियो। रुरल इम्प्लोइमेन्ट भन्छौ, ग्रामीण बासिन्दाहरू जुन खेतीमा लाग्ने गर्थ्यो, धान खेतीमा जसबाट उनीहरूको जीविका आर्जन हुने गर्थ्यो, त्यसको संख्या हिजोको दिनमा धेरै थियो, 60% भन्दा बढी थियो। यो दिन प्रतिदिन घट्दै आइरहेको छ। यो घट्नु एक किसिमले सकारात्मक हो कि खेती किसानीमा धेरैजना लाग्नु भएन, तर अहिले हामी जुन धानको खेती गर्ने हाम्रो जुन परम्परा छ, अभ्यास छ, त्यो त्यति समय अनुकूल जति सान्दर्भिक हुनुपर्ने हो, जुन किसिमले खेती पद्धति अगाडि बढ्नुपर्ने हो, त्यो किसिमले बढेको छैन। बहुसंख्यक ठाउँमा अहिले पनि किसानहरू परम्परागत रूपमा धान खेती गर्दै आएका छन्। अब हामी आधुनिक तरिकाले धान खेती गर्नु पर्यो। अहिले जुन विज्ञानले प्रमाणित गरिसकेका प्रविधिहरू छन्, वैज्ञानिकहरूले जुन प्रविधिहरू पत्ता लगाएका छन्, त्यो अनुसार खेती गर्यो भने धानको उत्पादन पनि बढ्छन्। अर्को कुरा के देखिन्छ भने सामान्यतया किसानहरूको लागि धान खेती घाटाको व्यवसाय हुन गएको छ। सामान्य किसानलाई हेर्नुहुन्छ भने धान उत्पादन गर्छन्, बिक्री हुँदैन, बिक्री भए पनि आधा मूल्यमा बिक्री हुन्छन्। जस्तै चैते धानको केसलाई लिनुहुन्छ भने त्यहाँ हेर्न सकिन्छ। र यो धान जुन घाटाको विषय छ त्यसलाई हामीले चाहिँ नाफाको विषय बनाउन सक्छौ, सामान्य जनचेतना अपनाउन सकिन्छ। जस्तै भारत लगायत पाकिस्तानमा बासमती चामलहरूलाई क्यास क्रपको रूपमा लिइन्छ, नेपाललाई मात्र खाद्यान्नको रूपमा, खाद्य बालीको रूपमा लिइन्छ, नेपाललाई पनि धानको क्यास क्रपको रूपमा अगाडि बढाउन सक्छौ। हाम्रो नेपालका जुन धान उत्पादन गर्ने मिलिङ मेसिनहरू छन्, जस्तै आरजू राउत मिल लगायत अन्यहरू छन्, यिनीहरूले इन्डियाबाट धान ल्याउँछन्, किनेर ल्याउँछन्। ती थुप्रै मिलिङ मेसिनहरू जुन तराईका क्षेत्रहरूमा छन् तिनीहरूले इन्डियाबाट धान ल्याउँछन्, कसै कसैले चामल ल्याउँछन्, बोरा चाहे चेन्ज गरेर नेपाली बोरामा प्याक गरेर बेच्छन्, त्यसै गरी उताबाट धान ल्याउँछन्, यहाँ चाहे मिलिङ गर्छन् र फेरि नेपाली मार्केटमा बिक्री गर्ने गर्छन्। के देखियो भने हामीले नै किन यस्तो धानहरूको जातको विकास नगर्ने, किन हामी बाहिरबाट धान ल्याउने? त्यसै कारणले हामीले यस्ता एक्स्ट्रा लङ ग्रेन राइस हामी भन्ने गर्छौँ, जस्तै बिरयानी चामल सामान्य भाषामा भनौँ न बिरयानी।
1: यहीँनिर जोडे मैले तपाईँले गरिरहेको प्रश्नलाई चाहिँ एउटा मैले आफ्नो तर्फबाट प्रति प्रश्न गरे भने तपाईँहरू हुनुहुन्छ, गर्ने निकाय पनि तपाईँहरू नै हो, विज्ञ वैज्ञानिक पनि तपाईँहरू हो, किन चाहिँ सक्नु भएको छैन भन्ने चासो राख्ने भने तपाईँको जवाब चाहिँ के रह्यो?
0: विशेष गरी यसमा धानको एक्स्ट्रा लङ ग्रेनको अभ्यास पहिलेदेखि गर्दै आएको हो, तर त्यसमा जुन जनशक्ति थियो त्यति केयर र चासो दिन नदिएको हुन सक्छन्। किनभने आजको दिनमा हामीले हेर्दाखेरि हामीसँग लङ ग्रेन राइसहरू त छन्, तर एक्स्ट्रा लङ ग्रेन राइसहरू छैन, अति लामो धानका जातहरू छैनन्। त्यो बाहिरबाट, इरीबाट, अन्य ठाउँबाट ल्याइएका छन्, त्यसको विभिन्न किसिमका ट्रायल पनि गरिएका छन्, तर त्यसलाई अगाडि बढाएको देखिएको छैन। अब के देखिन्छ भने ती ट्रायलहरू जुन चाहिँ लामो धानका जातहरू छन् तिनीहरूलाई पुनः ट्रायल गरेर उन्मोचनको प्रक्रियामा जानु पर्यो। उन्मोचन नहुँदाखेरि सामान्य किसानले, मिलिङ मेसिनले त्यो धान उब्जाउन सकेका छैनन्, र त्यस्ता धानहरू उब्जायो भने किसान पनि हिजोको दिनमा, आजको दिनमा जुन धान चाहे जुन घाटामुखी व्यवसाय छ त्यो नाफामुखीमा चेन्ज हुन सक्छ।
1: धान बालीका विज्ञ डाक्टर उज्जवल कुमार सिंह कुशवाहा आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा हामीसँग हुनुहुन्छ। तपाईँले अघि मौसमी चक्र अथवा फेरिँदै गएको जलवायुको कुरा चाहिँ जोड्नुभयो, त्यसले चाहिँ हाम्रो प्रमुख बाली धानमा पार्दै गरेको चाहिँ प्रभावलाई जोड्नुभयो, किसानले खेती चक्रमा चाहिँ गर्नुपर्ने फेरबदलका कुराहरू पनि जोड्नुभयो, हालै भदौ दशको चाहिँ भोटेकोशी बाढी त्रिशुलीको चाहिँ बाढीले चाहिँ पुर्याएको क्षतिलाई पनि तपाईँले जोड्नुभयो। यी समग्र यस वर्षका चाहिँ घटनाक्रमलाई हेर्दाखेरि जुन हाम्रो वार्षिक 55-60 लाख मेट्रिक टन धान उत्पादनको हामी चाहिँ हिसाब हेर्छौं, यस वर्ष चाहिँ कति फरक पर्ला अथवा पूर्वानुमान के गर्न सकिन्छ? अहिले जुन अब झरी त परिरहेको नै छ,
0: अहिलेकै कन्डिसनलाई मात्र हेर्ने हो भने हिजोको दिनदेखि आजसम्म त्यसको अनुसार हेर्ने हो भने पोहोर सालभन्दा यसपालि धान उत्पादन छ नै थोरै मात्राले पनि बढ्ने जस्तो देखिन्छ। बाढीले क्षति पुर्यायो तर अहिले किसानहरू बहुसंख्यक ठाउँमा उन्नत धानका जातहरू लगाएका छन्, सिंचाईको व्यवस्था गरेका छन्, मल समयमा पाउन सकेन, नभए धेरै मात्रामा धानको उत्पादन बढ्न सक्थ्यो। त्यसै कारणले उत्पादन र उत्पादकतामा आंशिक रूपले पनि वृद्धि हुने जस्तो मलाई लाग्छ।
1: भनेको यो तथ्याङ्कमा मात्रै कि भरि त परिरहेको नै छ,
0: अहिलेकै कन्डिसनलाई मात्र हेर्ने हो भने हिजोको दिनदेखि आजसम्म त्यसको अनुसार हेर्ने हो भने पोहोर सालभन्दा यसपालि धान उत्पादन छ नै थोरै मात्राले पनि बढ्ने जस्तो देखिन्छ।

0: पानी पर्यो भने फेरि त्यहाँ समस्या हुन सक्छन्, धानको उत्पादन उत्पादकत्व घट्न सक्छन्। तर यही पानी परेर रह्यो अथवा सानोतिनो पानी परिराख्यो भने उत्पादन बढ्न सक्छ,
1: भनेको भोलि पनि यस्तो चाहिँ जोखिम हुन सक्छ भन्ने कन्डिसन रह्यो।
0: हो, भोलिको दिनमा चाहिँ कार्तिकको लास्टतिर पानी पर्यो भने त्यसले धानलाई ठूलो क्षति गर्छ, र हिजोको दिनमा जुन धानमा उत्पादन उत्पादक जति थियो त्यसभन्दा पनि झन घट्न सक्छ। तर यही ठूलो पानी परेर आउने दिनमा सानोतिनो पानी पर्यो भने त्यसले उत्पादन र उत्पादकता दुवै बढाउन सक्छ।
1: अहिले तराई मधेसको कुरा गर्ने हो भने तराई मधेस क्षेत्र चाहिँ वर्षेनी बाढीको चाहिँ समस्या झेल्ने र ठ्याक्कै धानको चाहिँ उत्पादन हुने बेला क्षति बिहोर्नु पर्ने क्षेत्र पनि हो। 2078 सालको हिसाब हेर्दा पनि निकै ठूलो क्षति त्यही क्षेत्रमा चाहिँ भएको थियो। अब कस्ता चाहिँ कुराहरू अलिकति प्रभावकारी गर्न सकिएला? तपाईँले कार्तिकसम्म पनि जोखिम छ है, मौसमी जोखिम चाहिँ हुन सक्छ है भनेर भन्दै गर्दाखेरि त्यो क्षेत्रमा भइरहेका जुन अभ्यासहरू छन् नि ती अभ्यासलाई चाहिँ अलिकति सम्झिरहने पूर्व तयारी गरिरहने त्यस्ता अभ्यासहरू चाहिँ के छन्?
0: मुख्य पूर्व तयारी भनेको हामीले जनचेतना नै फैलाउनु हो, रेडियोबाट, टिभीबाट, अन्य माध्यमबाट। किनभने त्यो कार्तिकमा मानव पानी पर्यो भने त्यो बेला किसानलाई हामीले भनिदियो पानी पर्दैछ भनेर उनीहरू धान काट्दैन, नभए यो इन्फर्मेसन, यो सूचना चाहिँ किसान कहाँ पुगेन भने थुप्रैजनाले धान काटिरहेको हुन्छ। त्यही बेला पानी पर्यो भने ठूलो मात्रामा क्षति हुन्छ, किनभने धानको क्वालिटी बिग्रन्छ, धान खेतमै उम्रन्छन् होइन, र ठूलो क्षति हुन सक्छन्। तर यही इन्फर्मेसनहरू समयमा किसान लियो भने जस्तो धान पाकिसकेको भए पनि खराब बालीको रूपमा छोडिदिएपछि त्यो क्षति धेरै मात्रामा न्यूनीकरण गर्न सकिन्छ। यो ठूलो अभ्यास, यो ठूलो हिजोको दिनबाट हामीले पाठ सिकेर यसलाई आउने दिनमा व्यावहारिक रूपमा लागू गर्न सक्छौं। यदि इनकेस हेल्थ चेकराई गर्यो भने हिजो जस्तै क्षति फेरि बेहोर्नु पर्ने हुन्छ।
1: डाक्टर कुशवाजी, अहिलेको चाहिँ पूर्व सूचना अथवा पूर्व जानकारीले चाहिँ कति फरक पार्ला त?
0: अहिलेको जुन सूचना छ यसले धेरै ठूलो असर पार्छन्। अहिले प्रत्येक व्यक्तिको हातमा मोबाइल छ, सूचना छ, सरकारले नै समग्र रूपमा सूचना प्रवाह गर्दैछन्, गभर्मेन्टसँगै अन्य निकायहरू, नगरपालिकाहरू पनि सचेत भइसकेका छन्, रेडियो टिभीहरूले पनि प्रत्येक दिन यो सूचनालाई निरन्तर प्रवाह गर्दै आएका छन्। त्यसै कारणले यसले धेरै ठूलो इम्प्याक्ट पार्दैछन्। आउने दिनमा किसानहरू धेरै सचेत भइसकेका छन् र उनीहरू पनि त्यहीलाई हेरेर जुन सूचना छन् त्यही सूचनालाई आधार मानेरै अगाडि बढ्दैछन्। त्यसै कारणले यसले समग्र हाम्रो खेती प्रणालीमै सकारात्मक प्रभाव पार्छ।
1: हो, समग्र खेती जोड्नु भयो, खास गरी धान मात्र होइन, अहिले चाहिँ कोदो मकै पनि खेतबारीमा चाहिँ छन्। लगातारको पानी अथवा दुई चार दिनको यो झरीले चाहिँ त्यस्ता बालीलाई क्षति पुर्याउने अवस्था हुन्छ कि हुन्न?
0: मकैलाई विशेष क्षति पुर्याउन सक्छन्। मकैमा के हुन्छ भने मकै चाहे ढल्ने सम्भावना हुन्छ, ढलिसकेपछि त्यसमा फंगसहरू, ढुसीहरू लाग्ने सम्भावना हुन्छ, त्यसै कारणले मकैको क्वालिटी घट्न सक्छन् होइन, त्यो मकै ढलेर मर्न सक्छन्, मकैमा ठूलो समस्या गर्छन्। कोदोमा त्यति मात्रामा क्षति गर्दैन, कोदो ढल्छन् थुप्रै ठाउँहरूमा, ढले पनि त्यही डुब्यो भने समस्या हुन्छन्। तर त्यस्ता कोदो प्रायःसो पाखो बालीहरूमा लगाउने गरेको कारणले गर्दाखेरि कोदोमा त्यति मात्रामा क्षति गर्दैन, मकैमा गर्न सक्छ।
1: दाल तरकारी त्यस्तो केही,
0: यो जस्तै दलहन बालीहरू भयो, रहरहरू भयो, रहरका बोटहरू अलि अग्लो हुन्छ, आलीमा हुन्छन्, त्यसै कारणले दलहन बालीमा रहरहरूमा त्यति मात्रामा क्षति गर्दैन। तर धेरै पानी जमिराख्यो भने रहरका बोटहरू सत्त सुक्न थाल्छन्, धेरै पानी जमिराख्यो भने मकै सुक्न थाल्छन्, मकैका बोटहरू सुक्न थाल्छन् होइन, कोदोमा त्यति असर गर्दैन, अरूहरूलाई असर गर्छ। धान जस्तो सबै बाली चाहिँ सहन सक्ने हुँदैन, पानी सहन सक्दैन,
1: भनेको धानले चाहिँ धेरथोर पानी पनि सहला, अरू बालीले नसहला भनेर चाहिँ तपाईँले जोड्नुभयो। खास गरी ओसिलोपनाका कुरा, भिजेका कुराहरू नै अन्न बालीसँग चाहिँ जोडिने कुराहरू हुन्। कतिपय अवस्थामा त भण्डारण गरेको अन्न पनि कुहिने हुन सक्छ, किसानले पोहोर परारदेखि राखेको धान बाली पनि पानीले चाहिँ भिज्न, ओसिलो हुन सक्ने अवस्थाहरू पनि अनेक हुन्छन्। अब मौसमको यो झरी बर्खाको चाहिँ कुरा छ, अन्न सुरक्षित राख्ने, भण्डारहरू चाहिँ सुरक्षित राख्ने त्यस्ता सजिला उपायहरू छन् कि?
0: सजिला उपायमा चाहिँ एयर टाइट प्लास्टिक ब्यागहरू पाइन्छन्, थुप्रै अहिले मार्केटमा किसानले उपभोग गर्ने खालको ब्यागहरू पाइन्छन् होइन, प्लास्टिक भएका ती ब्यागहरू हामी युज गर्न सक्छौँ। त्यसै गरी अर्को उपाय के छ भने घरमा यदि धान भिगिसकेको अवस्था छन्, हामी काटिसकेका छौँ र धानलाई सुकाउने कहीँ छैन भने पंखाको सहयोगले घरमा

0: धानलाई पसार्ने र त्यसपछि चाहिँ पंखा लगाएर त्यसबाट ओसिलोपना घटाउन सकिन्छ, फेरि घाम आएपछि सुकाउन सकिन्छ। घुन किराहरू लाग्ने प्रकोप छ भने त्यस्तामा बोझो निमका पातहरू डाँठहरू ल्याएर त्यसमा मिलाएर धानको जुन धान छ त्यसमा राखिदियो भने हामीले के गर्न सक्छौँ, धेरै मात्रामा किराहरूबाट घुनहरूबाट सुरक्षित राख्न सक्छौँ,
1: सुरक्षित गर्न पनि सकिन्छ र किसानहरूले त्यही अनुसार पूर्व तयारी पनि गर्न सक्नुभयो। अब यही बेला अब हिजो अस्तिदेखि चाहिँ झरी पानी परिरहेको छ, कतिपय चाहिँ किसानहरू अब घरबाट बाहिर निस्कन सक्ने अवस्था पनि छैन, उहाँहरूले चाहिँ आफ्नो खेतीबाली हेर्न भ्याउने कुरा पनि रहेन। यही बेला स्थानीय पालिकामा भएका चाहिँ कृषि शाखाहरू अथवा तपाईँहरू जस्तै नार्कका चाहिँ केन्द्र सञ्जालहरू उहाँहरूले चाहिँ त्यस्तो किसानहरूलाई केही भर्थेक गर्ने सहयोग गर्ने अथवा सूचनाहरूको माध्यमबाट चाहिँ यहाँसम्म यति गर्न सकिन्छ भनेर निरन्तर दिने सूचना, जस्तो अहिले मौसमी सूचनाहरू आइरहेका छन्, अब यस्ता कुराहरू गर्न कति सम्भव छ अथवा त्यो क्षेत्रमा चाहिँ हाम्रो अभ्यास चाहिँ के छ?
0: अहिले विशेष गरी नार्कले त सूचना दिने हो, नार्कको काम अनुदान दिने अथवा सहयोग गर्ने होइन। नार्कले विशेष गरी अनुसन्धान गर्ने र अनुसन्धानबाट प्राप्त रिजल्टलाई डेसिमिनेसन गर्ने प्रसार गर्ने गर्छन्। कृषिका निकायहरू छन्, जस्तै कृषि शाखाहरू छन् नगरपालिकामा छन्, त्यसै गरी कृषि ज्ञान केन्द्र कृषि विकास कार्यालयहरू जिल्लामा अवस्थित छन्, प्रधानमन्त्री कृषि आधुनिकरण राष्ट्रिय कृषि आधुनिकरण परियोजना छन्। यिनीहरूले चाहिँ जहाँ चाहिँ यो समस्या देखिएको छ, धानको किसानहरू छन् उहाँ कहाँ डाइरेक्टली गएर आफ्ना लोकल व्यक्तिहरूद्वारा स्थानीय व्यक्तिहरूको मार्फतबाट यो सूचना प्रवाह गर्न सक्नुहुन्छ। उहाँहरूले चाहे पानीको निकासको व्यवस्था गर्न सक्नुहुन्छ, उहाँहरूको हातमा छन्। उहाँहरूले चाहे जुन सिंचित खेतहरू छन् त्यो खेतहरूबाट कसरी पानीको निकासको व्यवस्था गर्ने उहाँहरूलाई थाहा हुन्छ, कुन खेत कस्तो छ, कहाँको लोकेसनमा कुन स्थानमा डुबानमा हुन सक्छन् कुन हुँदैनन्, त्यही अनुसार निकासको व्यवस्था गरिदियो भने यो धान चाहिँ डुब्न पाउँदैन र धेरै हदसम्म क्षतिबाट बचाउन सक्छन्।
1: अन्नको भण्डार चाहिँ मधेस प्रदेश, तपाईँ चाहिँ नार्कको एउटा अनुसन्धान कार्यक्रम केन्द्र अन्तर्गत चाहिँ हरदिनाथमा हुनुहुन्छ, अब त्यस आसपास क्षेत्रको किसानहरू जानेर धान निकै महत्वपूर्ण बाली पनि हो, उहाँहरूलाई चाहिँ अबको सल्लाह चाहिँ के छ, खास गरी तपाईँ आफ्नो क्षेत्रको हेर्ने हो भने?
0: त्यो क्षेत्रमा विशेष गरी सोना मनसुली, मधेस प्रदेशमा सोना मनसुली बढी लगाइन्छ, इन्डियन जात हो। त्यसै गरी अर्को चाहिँ हामीसँग छ सावा मनसुली, नेपाली जात छ। सावा मनसुली व्यापक रूपमा त्यहाँ लगाउने गर्छन् किसानले, सोना मनसुली लगाउने गर्छन्। सोना मनसुलीमा एउटा शीत ब्लाइट रोग देखिन्छन्, शीत ब्लाइट भनेको डाँठमा चाहे डढुवा हुने हो,
1: त्यो यस वर्ष देखिएको छ कि
0: देखिएको छ, प्रत्येक वर्ष देखिन्छ, तर त्यसको उत्पादन बढी देखिएकोले किसानहरू त्यो धानलाई छोडिरहेको छैन। अर्को चाहिँ सावा मनसुलीमा के छ भने यसमा चाहिँ विशेष समस्या भनेको यो फल्स स्मट, कालो पोके देखिने हुन्छन्। सावा मनसुली त्यसै गरी गंगा सागर 1-2 हरदिना 6 यी धानहरू किसानहरूले तराईमा व्यापक रूपमा लगाउने गर्छन् र यी धानहरूमा कालो पोकेको सम्भावना बढी देखिन सक्छन्, किनभने अहिले आर्द्रता पानीको बढेको छ, केही दिनपछि तापक्रम बढ्छ, जसले गर्दाखेरि त्यसको स्पोरहरूलाई फैलिन सहयोग गर्छन्। यस्तो कन्डिसनमा उहाँहरूले एउटा ढुसीनाशक विषादी चाहिँ अहिले पानी पर्ने बन्द भइसकेपछि एकचोटि कम्तीमा स्प्रे गरिदियो, 2 ml कपर अक्सिक्लोराइड र कासुगा माइसिन यो दुवै मिलाएर अथवा एउटा मात्र कपर अक्सिक्लोराइड 2 ml प्रति लिटर पानीमा मिलाएर आफ्नो धानको खेतमा छर्दियो भने जुन कालो पोकेको समस्या छ त्यसबाट निराकरण हुन्छ र धानको क्वालिटी गुणस्तर रहिरहन्छ। इनकेस यो उहाँहरूले छर्नु भएन भने धानको गुणस्तरमा यसले ठूलो प्रभाव पार्छ, गुणस्तर खस्किन सक्छ।
1: अन्य क्षेत्रमा चाहिँ धान बालीमा त्यस्तो अहिले असोज चाहिँ पहिलो हप्तासम्म त्यस्तो समस्या गुनासाहरू आएको छन् नार्क यस्तो निगमा तहतका निकाय अन्तर्गत र तपाईँहरूसँग पनि?
0: पहिलाका अभ्यासहरू हेर्दाखेरि मैले भने सावा मनसुली, हरदिना 6 लगायत अन्य धानहरूमा कालो पोकेको समस्या सावा मनसुलीमा त व्यापक देखिन्छ, हरदिना 6 पनि देखिन्छ। त्यसै गरी अन्य धानहरूमा जस्तै हाइब्रिड जति पनि धानहरू छन् त्यसमा कालो पोके अत्यन्तै देखिन्छ, त्यो देखिँदै आएको हो र धेरै किसानहरूलाई यसको बारेमा सूचना नै छैन के गर्ने होइन, त्यस कारणले गर्दा उहाँहरूले क्षति बेहोरिराख्नु भएको छ। त्यसै कारणले हामीले कालो पोकेलाई हटाउनको लागि धानको गुणस्तर कायम गर्नको लागि पनि एकचोटि चाहिँ 2 ml प्रति लिटर पानीमा कपर अक्सिक्लोराइड अथवा अन्य कुनै यो भुसीनाशक विषादी छर्दियो भने त्यो समस्याबाट निराकरण हुन्छ र हाम्रो धान सेफ रहन्छ।
1: अहिले जुन परिरहेको झरी छ, झरिरहेको चाहिँ पानी छ र त्यो पानी यो झरी र आउन सक्ने चाहिँ सम्भावित भेलबाढी, यसले चाहिँ धानमा अहिले भइरहेका रोगहरू फैलाउन अथवा अरू माध्यमबाट चाहिँ क्षति गर्न त्यस्तो भूमिका खेल्छ कि खेल्दैन? पहिलाहरू त्यस्तो अभ्यास हामीले देखेको अनुसन्धानमा त्यस्तो छ कि छैन?
0: छ, अहिले यसले धेरै ठूलो भूमिका खेल्छ। मैले भने धान पसाइरहेको छ, बाला निस्किरहेको छ, यो बेला पानी पर्छ भने अहिले चाहे जुन ढुसीहरू छ त्यो फैलिने बेला हो। तापक्रम बढ्छ, पानीमा यो हावामा पानीको मात्रा आर्द्रता बढ्छ भने अथवा ह्युमिडिटी बढ्छ भने तापक्रम पनि 20-25 डिग्री भन्दा बढी छन् र पानीको आर्द्रता बढी छ, ह्युमिडिटी बढी छ भने त्यो बेला जुन ढुसीहरू छन् त्यो व्यापक रूपमा फैल्न सक्छन्। त्यसै कारणले यसले चाहिँ ढुसीहरूलाई फैल्नलाई ठूलो सहयोग गर्छ र धानमा रोग लगाउनलाई ठूलो यसले असर गर्छन्। त्यसै कारणले यस्तो बेलामा चाहिँ हामी आफ्नो खेत बाली जुन छन्, धानको बारी छन्, त्यसलाई निगरानी गरिराख्नुपर्छ। अलिकति पनि समस्या देखियो भने कृषि विज्ञलाई सम्पर्क गरेर देखाउने र सक्दो त्यसको निराकरण गर्ने अभ्यास गर्नुपर्छ।
1: भनेको झरी परिरहँदाखेरि निगरानी गर्न जाने त अब किसानहरूलाई सम्भव हुँदैन, त्यो कार्य चाहिँ कतिउँ दिनमा चाहिँ गर्ने अथवा कहिले गर्ने?
0: झरी परिसकेपछि हामीले 2-4 दिनमा हेरेपछि हेर्छौँ धानमा यस्तो हाम्रो कुन धानको जात लगाएका छौँ, जस्तै हाइब्रिड लगाएका छौँ, सवा मनसुरी लगाएका छौँ भने यस्ता जातहरूमा कसैलाई नसोधिकन पनि एकचोटि स्प्रे गरिदियो भने आफ्नो धान सुरक्षित राख्न सक्छ।
1: भनेको किसान आफैले पनि त्यसो गर्न सक्छ,
0: आफै किसानले गर्न सक्नुहुन्छ।
1: कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हरदिनाथका वरिष्ठ वैज्ञानिक डाक्टर उज्जवल कुमार सिंह कुशवाहा आजको कुराकानीमा हामीसँग हुनुहुन्छ र यो कुराकानीको हामी अन्तिमतिर पनि छौं। बुधबारदेखि झरी पर्ने क्रम चलिरहेको छ र अझै पानी झरी थपिन सक्ने, कतिपय ठाउँमा चाहिँ ठूलो वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखा र सम्बन्धित निकायहरूले सचेतना सन्देशहरू प्रवाह गरिरहेका छन्। पर्सि आइतबारसम्म नै पानी पर्न सक्ने सम्भावना रहेको छ। यो पूर्व सूचनाहरू तपाईँहरूले प्राप्त गरिसक्नु भएको छ र यही बेला मुख्य धान बाली र अन्य बालीहरूका विषयमा चाहिँ कसरी सचेत रहने, किसानहरूले के गर्ने भन्ने विषयलाई हामीले आजको कार्यक्रममा जोडिरहेका छौँ। हामीले मौसमका कुराहरू गर्यौं, चर्चाका कुराहरू गर्यौं, पूर्वानुमान अनुसार चाहिँ पानी परिरहेको कुराहरू पनि गर्यौं, नार्कको कृषि मौसम सल्लाह बुलेटिनले दिएका जुन किसानका लागि उपयोगी सन्दर्भ सामग्रीको पनि हामीले चर्चा गर्यौं। अब यस्ता जानकारी, यस्ता सूचना चाहिँ क्षति न्यूनीकरणमा चाहिँ महत्वपूर्ण हुन्छन्, तपाईँले पनि भन्नुभयो। अन्त्यमा अब किसानका लागि यो 3 दिनको जोखिमपूर्ण अवस्थामा चाहिँ आफ्नो सुरक्षा र त्यसै गरी बालीको सुरक्षाका लागि पनि केही छ कि?
0: मुख्य गरी 3 दिन भारी वर्षा हुँदैछन् भनेर जुन आकलन गरिएको छ त्यसै अनुसार वर्षा भयो भने वर्षाको समयमा सक्दो घरबाट ननिस्किने, सुरक्षित स्थानमा बस्ने र त्यसपछि मात्र हामीले बालीलाई हेर्न सक्छौँ। 3 दिन वर्षा भइसकेपछि, सकेपछि, वर्षा समाप्त भएपछि मात्र आफ्नो खेत बालीको निगरानी गर्न जाने, यदि घरको नजिकै खेत छ भने त्यसमा पानीको निकासको व्यवस्था गरिदिने, पानीको निकास हुँदैन भने हामीले कसै कसैले हतारमा चाहिँ अब पानी पर्छन् 4 दिन अहिले नै बाली काटौ भनेर पनि लाग्न सक्छन्, त्यस्तो नगर्ने, त्यस्तो दुःख गर्दाखेरि दुःख पनि हुन्छन् काम गर्नेको र त्यसपछि बाली पनि राम्रोसँग धान पनि भिजेको हुन्छ, गुणस्तरीय हुँदैनन्, त्यस्ता काम गर्नु हुँदैन। युरिया मलको प्रयोग नगर्ने, जुनसुकै विषादीहरू अथवा मलहरू छन्, फर्टिलाइजरहरू छन्, यिनीहरूको प्रयोग नगर्ने र आफू पनि यसको बारेमा जानकारी लिने प्रयास गर्ने, अरू आफ्ना साथीभाइलाई पनि यसको बारेमा इन्फर्मेसन सेयर गर्यो भने सबैको सुरक्षा रहन्छ।
1: अनि मौसम खुलेको कतिउँ दिनदेखि धान खेत पस्ने त?
0: मौसम खुलेको 1-2 दिनमा धान खेतमा जहाँ हामी गएर निरीक्षण गर्न सक्छौ।
1: त्यसपछिको सुरक्षित भण्डारणको सन्दर्भमा चाहिँ के महत्वपूर्ण हुन्छ?
0: मुख्य गरी हामीले धानलाई पर्याप्त मात्रामा जब धान जुन धान चाहिँ पसाइसकेपछि पाकिरहेको छ, मौसम खुलिसकेपछि, वर्षा रोकिसकेपछि 3 दिन घाम लाग्न दिने, त्यसपछि खेतको पानी पनि सुक्छ, त्यसपछि मात्र धानलाई चाहिँ हामीले कटान गर्नुपर्छ, काट्नुपर्छ। त्यो काटिसकेपछि त्यसलाई पर्याप्त मात्रामा घाममा सुकाउने, सुकाइसकेपछि मात्र भण्डारण गर्ने, भण्डारण गर्दा पूर्ववत भनिएका कुराहरू जस्तै बोझो, निम, यिनीहरूको पात मिलाएर भण्डारण गर्दाखेरि धानलाई र प्रत्येक तीन महिनादेखि चार महिनामा एकचोटि धानलाई सुकायो भने धानको घुनहरू पुतलीहरू सबैबाट बचाउन सकिन्छ।
1: भण्डारणको असावधानीले हुने क्षति पनि छ प्रमुख बाली धानमा भनेर चाहिँ चर्चा गरिन्छ, त्यो क्षति न्यूनीकरणका लागि गर्न सकिने कुरा छँदै भए क्षति चाहिँ कस्तो छ? किसानहरूले वर्षभरि दुःख गर्दाखेरि भित्र्याउने बेला र भण्डारणको बेला चाहिँ ध्यान नदिँदा हुने क्षति नोक्सानी चाहिँ कस्तो छ?
0: यो भण्डारणले धेरै ठूलो असर गर्ने गर्छन्। सामान्यतया भण्डारणले भण्डारण राम्रोसँग गरिएन भने 20-25% क्षति गर्न सक्छ, होइन 20-25% भनेको धेरै ठूलो हो, 100 मा 25 किलो जस्तै हुन गयो। त्यसै कारणले भण्डारणमा विशेष ध्यान दिनुपर्छ र हामीले पनि जुन भण्डारण जुन किसिमको हुनुपर्ने हो व्यवस्था त्यो व्यवस्था अझै गर्न सकेका छैनौँ। अरू ठाउँहरूमा के सिलो भने एउटा ठुल्ठूला सिलोहरू हुन्छन् जहाँ भण्डारण गर्ने गर्छन् सामूहिक रूपमा किसानहरूले, हामी कहाँ त्यो व्यवस्था छैन। हामी कहाँ भकारी छन्, बोरा छन्, सानो सानो किसानहरू छन्, होइन त्यस कारणले गर्दा जे भण्डारण जसरी गरिन्छ त्यसलाई हामीले बुझेर गर्ने हो। भण्डारण गर्दाखेरि ध्यान दिनुपर्ने त्यही हो, सुकाउनु पर्यो राम्रोसँग। सुकाइसकेपछि त्यही विभिन्न जुन हाम्रो यदि बिउको लागि भण्डारण गर्ने हो भने सेल्फोस लगायत सेल्फोस जस्तै अन्य जुन हामीसँग ढुसीनाशक विषादीहरू छन् तिनीहरू प्रयोग गर्न सक्छौँ। आफ्नै खायनको लागि हो भने जहिले पनि प्राकृतिक विषादीहरूको प्रयोग गर्नुपर्छ, प्राकृतिक सुरक्षित वस्तुहरूको प्रयोग गर्नुपर्छ जसले हामीले खाँदा पनि केही असर नगरोस्।
1: डाक्टर उज्जवल कुमार सिंह कुशवाजी हो, खास गरी किसानको चाहिँ गाह्रो साह्रो तपाईँले पनि भनिहाल्नुभयो, जलवायु जन्य फेरबदल छ, धान लगाउने अथवा रोपाईका बेला चाहिँ पानी पर्दैन, रोपाई सकिसक्ने बेलातिर चाहिँ धेरै पानी पर्छ, अहिले मौसम हेर्ने हो भने 3-4 दिन यसरी चाहिँ अनुकूल छैन, तपाईँले चर्चा गर्दाखेरि धानका लागि सामान्य पानी चाहिँ राम्रै होला भनेर पनि जोड्नुभयो, कतै कतै भेलबाडीले क्षति गर्ला त्यो अलग समस्या रह्यो र किसानले चाहिँ त्यसका लागि चाहिँ पूर्व तयारी गर्नु पर्यो। यस्ता कुराहरू छन्, क्षति चाहिँ किसानले चाहिँ बेहोर्नु पर्छ, सरकारले चाहिँ कृषि उत्पादन धान बालीको चाहिँ उत्पादन उत्पादकत्व बढाउने प्राथमिकताका कुराहरू चाहिँ गरिरहन्छ, नार्कले पनि तपाईँहरूले अनुसन्धान हामीले गरिरहेका छौँ, प्रसारका कामहरू भइरहेका छन् भनेर भन्नुभयो। खास गरी क्षति बेहोर्ने र खास गरी किसान नै त्यसको चाहिँ मर्कामा पर्नुहुन्छ, आउँदा दिनमा किसानलाई चाहिँ खेती म गर्न सक्छु र यसको चाहिँ क्षति पूर्ति व्यवस्थापन पनि हुन्छ, क्षति घाटा चाहिँ मैले बिहोर्नु पर्दैन भनेर चाहिँ एउटा ढुक्क हुने वातावरण, मौसमबाट पनि अनुकूल हुने वातावरण, साथसाथै सम्बन्धित निकायबाट पनि ढुक्क हुन सक्ने अवस्था बनाउन चाहिँ के गर्न सकिएला त?
0: यसमा विशेष गरी सरकारले सूचनाको समय समयमा प्रवाह गर्नु पर्यो। सरकारले जलवायु अनुकूलित जातहरूको विकास गर्नको लागि विशेष किसिमको परियोजनाहरू ल्याउनु पर्यो जसले गर्दाखेरि छिटोभन्दा छिटो त्यस्ता जातहरू किसान कहाँ जान सकोस्। डिसिमिनेसनका प्रसारका प्रविधिहरूलाई स्ट्रङ बनाउनु पर्छ, मजबुत बनाउनु पर्छ। अहिले अलि फितलो प्रणालीहरू छन् प्रसार गर्ने, धानका जातहरू विकास त भएका छन् तर त्यो किसान कहाँ पुग्न सकेका छैनन्। अर्को कुरा प्राविधिक हामीले यान्त्रिकरणमा विशेष ध्यान दिनुपर्छ। अहिले धान चाहिँ मानौ हिजोदेखि पानी पर्दैछन् तर कसैको धान पाकिसकेको छ भने हामीले त्यो मेसिनद्वारा हार्भेस्टिङ गर्छौँ भने एक दिनमै थुप्रै एरियामा हार्भेस्टिङ गर्न सकिन्छन्, होइन ठाउँमा राख्न सकिन्छन्। यस्तो सरकारले यान्त्रिकरणमा जोड दिनु पर्यो। सोलर ड्रायरहरू हुन्छन्, विभिन्न किसिमका अहिले ड्रायरहरूको व्यवस्था गर्न सकिन्छ, होइन यो विभिन्न समूहहरू हुन्छन् किसानको, त्यो समूहमा दिएर पनि व्यक्ति किसानलाई सरकारले दिन सक्दैन तर समूहलाई दिएर त्यो समूहबाट किसानले जसले आवश्यकता पर्छ सोलर ड्रायरको लगायत अन्य ड्रायरहरू छन् त्यहाँबाट फाइदा उठाउन सक्छन्। यस्ता यान्त्रिकरणमा जातको विकासमा प्याकेज अफ प्र्याक्टिसेस जुन छन् त्यसलाई किसान कहाँ पुर्याउनमा सरकारको ठूलो योगदान रहन्छ र यसमा जो जहाँ छन् त्यहीबाट सकारात्मक रूपले लाग्यो भने सबैको लागि राम्रो हुन्छ, कल्याणकारी काम हुन्छ।
1: हो, मौसम अनुकूल छैन, पालिकाहरूले पनि गर्नुपर्छ भन्ने सन्दर्भ पनि मैले जोड्दै थिएँ।
0: पालिकाहरूले सूचनाको प्रवाह गर्ने स्थानीय स्तरमै गएर व्यक्तिगत रूपमा पनि पालिकाले किसानहरूलाई सूचनाको प्रवाह दिन सक्छन्। कस्टम हेडिङ सेन्टरहरू हुन्छन् त्यसको व्यवस्था गर्न सक्छन्। त्यहाँ यान्त्रिकरणका प्रविधिहरू हुन्छन्, किसानलाई सहज हुन्छ त्यहाँबाट काम लिनलाई। जुन अहिले घाटामुखी व्यवसाय छ त्यो कस्टम हेडिङ सेन्टरहरूको प्रयोग गर्यो भने त्यो घाटामुखी व्यवसायलाई धेरै हदसम्म धान व्यवसायलाई धेरै हदसम्म न्यूनीकरण गर्न सकिन्छ। त्यसै गरी सोलर ड्रायरहरू, अत्याधुनिक बोराहरू आएछन्, भण्डारण गर्ने प्रविधिहरूको विकास भएको छन्, त्यस्ता सूचनाहरू ठाउँ ठाउँमा लग्यो भने धानको क्षतिबाट रोक्न सकिन्छ। त्यसै गरी मिलिङ इण्डस्ट्रीहरू जुन छन्, धान चामलको मिल इण्डस्ट्रीहरू भयो, यो चिउरा बनाउने फ्याक्ट्रीहरू भयो, त्यसलाई प्रोत्साहन गर्नुपर्छ। सरकारले तिनीहरूलाई कसरी अझै धानलाई मिलसँग कसरी जोड्न सकिन्छ त्यसमा अलि बढी काम गर्नुपर्ने जस्तो देखिन्छ।
1: उहाँ हुनुहुन्थ्यो नार्कको राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हरदिनाथका वरिष्ठ वैज्ञानिक डाक्टर उज्जवल कुमार सिंह कुशवाहा। कृषि र पशु सम्बन्धी समस्या तथा कुनै जिज्ञासा भएमा तपाईँले नार्कको पैसा नलाग्ने फोन नम्बर 1135 हरेक शुक्रबार बेलुका 4 बजेसम्म फोन पनि गर्न सक्नुहुन्छ। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म मदन पौड्याल पनि विदा हुन्छु। नमस्कार।

0: वर्षाको बेला गरी
1: हजुरको रेडियो 102.1 MHz
2: तपाई हाम्रै सहर मन्थलीमा बजाज नेशनल फ्री चेकअप क्याम्प हुँदैछ।
3: तपाईको बजाज बाइकलाई अझ सुरक्षित, भरपर्दो र लामो यात्राका लागि तयार बनाउन बजाज नेशनल फ्री चेकअप क्याम्प शुरू हुँदैछ।
2: यही असोज 4 गतेदेखि 9 गतेसम्म तपाईँले पाउनुहुनेछ विशेष छुटका साथ बाइक चेकअप तथा सर्भिसको सुविधा।
3: लेबर चार्जमा 50% छुट, इन्जिन आयलमा 16% छुट, स्पियर पार्ट्समा 10% छुट, टायरमा पनि 10% छुट र पिङ स्टिकर स्पियर पार्ट्समा 12%सम्म छुटको व्यवस्था छ।
2: लामो यात्राको तयारी अब झन्झट बिना गर्नुहोस्। आफ्नो बजाज मोटरसाइकललाई समयमै चेकअप गराउनुहोस् र यात्रा बनाउनुहोस् अझ सुरक्षित र ढुक्क।
3: बजाज नेशनल फ्री चेकअप क्याम्प असोज 4 गतेदेखि 9 गतेसम्म।
2: थप जानकारीको लागि सम्पर्क गर्नुहोस् एपेक्स अटो इन्टरप्राइजेस, ट्राफिक चोक मन्थली, रामेछाप। सम्पर्क नम्बर 0848-590-530।
3: बजाज सँगै यात्रा, सुरक्षित यात्रा। सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कता अपनाउनु हुन जिल्ला प्रशासन कार्यालय रामेछापको अनुरोध। नेपाल मौसम विज्ञान विभाग तथा राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मिति 2083 साल असोज 5 गतेको सूचना अनुसार 2083 साल असोज 9 गतेदेखि 11 गतेसम्म बागमती प्रदेश लगायत देशका अधिकांश स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भनेर जानकारी प्राप्त भएकाले यस रामेछाप जिल्लाको नदी तथा खोलाका जोखिमयुक्त तटीय क्षेत्र र पहिरोको जोखिम हुन सक्ने स्थानमा बसोबास गर्नुभएका सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कताको साथ सुरक्षित स्थानमा रहनका लागि हार्दिक अनुरोध गर्दछौ। जोखिम तथा असुरक्षित हुने अवस्था आएमा विभिन्न सम्पर्क नम्बरहरूमा तत्काल जानकारी गराउनु हुन समेत अनुरोध गर्दछौ। प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय रामेछाप। सम्पर्क नम्बर 98-54-0557-98-54-656-6। प्रहरी नायक उपरीक्षक र सूचना अधिकारी, जिल्ला प्रहरी कार्यालय रामेछाप। सम्पर्क नम्बर 98-45-55-555, 98-45-41-123। प्रहरी कन्ट्रोल नम्बर 100, जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र रामेछाप। सम्पर्क नम्बर 97-65-037-888 र 12-34। जिल्ला प्रशासन कार्यालय मन्थली, रामेछाप।
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना।
3: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
4: उपाय नम्बर 1, बिहान बेलुका 2 पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्टो खनेर पुरी दिनुहोस्।
3: उपाय नम्बर 2,
5: अहिले बिहानको 9 बज्यो।
1: हजुरको रेडियो

नमस्कार बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म सूर्यराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको सीएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। प्रधानमन्त्री वीरेन्द्र शाहले भोटेकोसीमा आएको विनाशकारी बाढ़ी नेपालका लागि मात्रै नभएर विश्वकै लागि चेतावनीको सन्देश भएको बताउनु भएको छ। संयुक्त राष्ट्र संघकै एकासी महासभामा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ़िरहेको जोखिमतर्फ विश्व समुदायको ध्यान आकर्षण गराउनु भएको हो। उहाँले भोटेकोसी बाढ़ीले ठूलो जनधन पूर्वाधार जलविद्युत तथा जनजीवनमा क्षति पुर्याएको उल्लेख गर्दै हिमाली क्षेत्रमा यस्ता विपदको जोखिम अझ बढ़िरहेको बताउनु भएको छ। प्रधानमन्त्री शाहले भोटेकोसी विपद नेपालले निम्ति आएको नभएको स्पष्ट गर्दै जलवायु परिवर्तनको असर न्यून योगदान गर्ने देशहरूले समेत असमान रूपमा भोग्नु परिरहेको धारणा राख्नु भएको छ। उहाँले हिमाली क्षेत्रमा तापक्रम वृद्धि हिमनदी पग्लिने क्रम र त्यसबाट सिर्जना हुने जोखिमप्रति अन्तर्राष्ट्रिय समुदाय गम्भीर हुनुपर्ने बताउनु भएको छ। नेपालले जलवायु परिवर्तनमा न्यून योगदान गरे पनि यसको असर भने गम्भीर रूपमा भोगिरहेको प्रधानमन्त्री शाहको भनाइ छ। जलवायु न्याय सहज र पहुँचयोग्य जलवायु वित्त प्रविधि हस्तान्तरण तथा विपदपछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगमा प्रधानमन्त्रीले जोड़ दिनुभएको छ। जलवायु जन्य विपदको क्षति न्यूनीकरण गर्न पूर्व तयारी सूचना प्रणाली र जोखिम व्यवस्थापनमा लगानी बढ़ाउनु पर्नेमा प्रधानमन्त्रीले विश्वको ध्यान आकर्षण गराउनु भएको छ। प्रधानमन्त्री शाहले विश्वव्यापी आपूर्ति प्रणालीमा रहेको असमानतामाथि प्रश्न उठाउँदै हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा भने कमजोर रहेको पनि बताउनु भएको छ। अन्तर्महादेशीय क्षेपास्त्र र राइफल तथा गोला बारूद तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर नेपालका किसानले आवश्यक परेको बेला बजार मूल्यमा मल वा इन्धन समेत पाउन नसक्ने अवस्था रहेको उहाँको भनाइ थियो। सम्बोधनमा प्रधानमन्त्री शाहले नेपालको पछिल्लो राजनीतिक परिवर्तन र लोकतान्त्रिक प्रक्रियाको विषय पनि उठाउनु भयो। उहाँले गएको फागुन 21 गते भएको प्रतिनिधि सभा चुनाव नेपालको इतिहासले शान्तिपूर्ण र निष्पक्ष चुनाव भएको दावी गर्नुभएको छ। चुनावपछि बनेको सरकारले सुशासन सुधार र जनमुखी शासनलाई प्राथमिकतामा राखेको पनि उहाँले बताउनु भएको छ। सम्बोधनमा प्रधानमन्त्रीले विश्व शान्ति र कल्याणको कामना पनि गर्नुभएको छ। सम्बोधनको अन्त्यमा उहाँले भन्नुभएको छ, भगवान पशुपतिनाथले विश्वको कल्याण गरून्, यो विश्व बुद्धले देखाएको बाटोमा हिँड्न सकोस्। प्रधानमन्त्री वीरेन्द्र शाह र संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस बीच भेटवार्ता भएको छ। संयुक्त राष्ट्र संघको एकासी महासभाको उच्च स्तरीय सप्ताहमा सहभागी हुन न्यूयर्क पुग्नुभएका प्रधानमन्त्री शाहले महासभालाई सम्बोधन गर्नुअघि महासचिव गुटेरेससँग भेटवार्ता गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा महासचिव गुटेरेसले भोटेकोसी विपदमा भएको जनधनको क्षतिप्रति गहिरो संवेदना व्यक्त गर्दै जलवायु परिवर्तनका विषयमा राष्ट्रसंघ नेपालसँग एकबद्ध रहेको बताउनुभयो। सन् 1978 पर्यटकका रूपमा नेपाल आइएको स्मरण गर्दै महासचिव गुटेरेसले पदबाट निवृत्त भएपछि पनि नेपाललाई सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले नेपालप्रति देखाएको सद्भावका लागि महासचिव गुटेरेसलाई धन्यवाद दिँदै उहाँको सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्नुभएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभएको छ। प्रधानमन्त्री शाहले भोटेकोसी विपदबाट नेपालले ठूलो क्षति बेहोरेको उल्लेख गर्दै हिमताल फुट्ने जोखिम अझै उच्च रहेको जानकारी गराउनु भएको छ। भेटवार्तामा नदी किनारका बासिन्दाको पुनर्वास तथा हरित पुनर्निर्माणका विषयमा पनि छलफल गर्नुभएको छ। साथै अधिकम विकसित राष्ट्र एलडीसीको सूचीबाट नेपालको स्तर उन्नतिको समय सीमा थप गर्न आवश्यक समर्थनका विषयमा समेत कुराकानी भएको छ। प्रधानमन्त्री शाहले अहिले केही बेरमा राष्ट्रसंघ महासभालाई सम्बोधन गरिसक्नु भएको छ। नेपाली कंग्रेसले 15 औं महाधिवेशनको
नारा र लोगो सार्वजनिक गरेको छ। कंग्रेसले सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेको नारा नेपाली कंग्रेसको 15 महाधिवेशन परम्पराको समान परिवर्तनको संकल्प समुन्नत नेपालका लागि सबल कंग्रेस अबको विकल्प भन्ने रहेको छ। यस्तै लोगोमा बीपी कोइराला, सुवर्ण शमशेर, गणेशमान सिंह, कृष्ण प्रसाद भट्टराई, गिरिजा प्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवासम्मको तस्विर राखिएको छ। कंग्रेसको 15 महाधिवेशन यही असोज 16-19 गतेसम्म काठमाडौँको खुल्ला मंचमा हुनेछ। यसबीच नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवा समूहले समानान्तर महाधिवेशन गर्न 76 जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेको छ। पूर्व महामन्त्री डाक्टर शशांक कोइरालाको महाधिवेशन आयोजक समितिको संयोजक बनाएको समूहले असोज 15 गतेदेखि वडा अधिवेशन शुरू गरेर आउँदो मंगिर 21-देखि 23 गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ। संयोजक डाक्टर कोइरालाले संयोजकका हैसियतमा हस्ताक्षर गरेर 77 मध्य रूकुम पश्चिम बाहेक 76 जिल्लामै केन्द्रीय प्रतिनिधि खटाउनु भएको छ। यसबीच नेपाली कंग्रेसको 15 महाधिवेशनको क्रममा असोज 10 गतेका लागि तोकिएको संघीय महाधिवेशन र प्रदेश अधिवेशन प्रतिनिधिको निर्वाचन वर्षाको कारण स्थगित गरिएको छ। केन्द्रीय निर्वाचन समितिको परिपत्र र नेपाली कंग्रेस रामेछापका नेताहरूसँगको संवादपछि उक्त निर्वाचन कार्यक्रम असोज 13 गति हुने गरी तय गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। गाउँ तथा नगर अधिवेशनबाट चुनिएका पदाधिकारी र क्षेत्रीय प्रतिनिधिहरू प्रदेश र महाधिवेशन प्रतिनिधिका लागि उम्मेद्वार हुन र मतदान गर्न मन्थलीमा जम्मा हुने क्रम बढ़िरहेको बेला उक्त निर्णय बाहिर आएको हो। धादिङको कृष्ण भीरमा गए राति ठूलो ढुङ्गा सहितको पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरूद्ध भएको छ। बाढ़ी पहिरोको जोखिमका कारण रातभर बन्द गरेर आज बिहान 5 बजेदेखि गाड़ी सञ्चालन गर्ने भनिए पनि पहिरो खसेपछि समस्या भएको छ। पहिरो पछ्याउने काम भइरहेको तर समय लाग्ने धादिङ प्रहरीले जनाएको छ। त्रिशूली नदीको बाढ़ीका कारण सड़क भाँसिएपछि डाइभर्सन निर्माण गरिएको छेउमा पहिरो सहितको ढुङ्गा खसेको पहिरोकै कारण काठमाडौँ हेटौँडा जोड्ने कान्तिलोक पथ पनि पूर्ण रूपमा अवरूद्ध छ। यस्तै कोशी राजमार्ग अन्तर्गत खाँदबारी किमाथाङका सड़क खण्डको भोटखोला क्षेत्रमा ठूलो पहिरो खसेपछि हुङहुङ सड़क खण्ड अवरूद्ध भएको छ। लगातारको वर्षाले पहिरोको जोखिम भएपछि देशका धेरै सड़कमा रातको समयमा गाड़ी चलाउन रोक लगाइएको छ। दिउँसो सड़क खुल्ला भएको बेलामा पनि बाढ़ी पहिरोको जोखिम भएकाले सावधानीपूर्वक गाड़ी चलाउन प्रहरीको आग्रह छ। यस्तै पृथ्वी राजमार्ग र नारायणगढ़ मुगलिन सड़क खण्ड अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ। बिहिबारदेखि कविरल वर्षाका कारण विभिन्न स्थानमा खसेको पहिरो र सम्भावित जोखिमलाई दृष्टिगत गर्दै सड़क बन्द गरिएको प्रमुख जिल्ला अधिकारी गणेश सर्यालका अनुसार बिहिबार राति 8 बजेदेखि आज बिहान 5 बजेसम्म ती राजमार्ग सवारी आवागमन रोकिएकामा निरन्तर वर्षा भएपछि अर्को सूचना जारी नभएसम्मका लागि सड़क बन्द गरिएको हो। लगातारको वर्षासँगै कान्तिलोक पथका विभिन्न स्थानमा पहिरो खस्दा हेटौँडाबाट उक्त मार्गमा सञ्चालन हुने यातायात सेवा प्रभावित भएको छ। कान्तिलोक पथ अन्तर्गत ललितपुरतर्फ विभिन्न 3 स्थानमा पहिरो खसेकाले उक्त सड़क अवरूद्ध भएको मकवानपुरका प्रहरी प्रमुख श्याम बहादुर खत्रीले जानकारी दिनुभएको छ। यसैबीच कुलेखानी जलविद्युत आयोजनाको जलाशयमा पानीको सतह सामान्य रहेको उहाँले जानकारी दिनुभएको छ। निरन्तर परेको वर्षाका कारण खिम्ती मन्थली सड़क खण्ड अन्तर्गत हल्देमा सड़कमा पहिरो सहितको ठूलो ढुङ्गा खस्दा यातायात पूर्ण रूपमा अवरूद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कमल राउतले दिनुभएको जानकारी अनुसार सड़कमा खसेको ठूलो ढुङ्गा हटाई बाटो पुनः सुचारू गराउनका लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय भइरहेको छ। लगातारको वर्षाका कारण पछ्याउन केही कठिनाई भए पनि यथाशीघ्र यातायात सञ्चालनमा ल्याउन तीव्रताका साथ पहल भइरहेको प्रहरीले जनाएको छ। यस्तै अविरल वर्षापछि खसेको पहिरो र बगेको लेदोका कारण काभ्रे फलाञ्चोक खण्ड अन्तर्गतको बीपी राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ। वर्षाका कारण राजमार्गका विभिन्न स्थानमा पहिरो खसेपछि यातायात सञ्चालन प्रभावित बनेको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक निकिता कुमारी मिश्रका अनुसार बीपी राजमार्ग अन्तर्गत नमबुद्ध नगरपालिका 6 को सेउकी डाँडा, रोशी गाउँपालिका 7 को 400 बेसी, रोशी गाउँपालिका 8 को गिन्दी बेसी तथा रोशी गाउँपालिका 11 को मान्ती क्षेत्रमा पहिरो खसेको कारण सड़क पूर्ण रूपमा बन्द भएको छ। प्रहरी निरीक्षक मिश्राले निरन्तर वर्षा भइरहेकाले
गहिरो हटाउने काममा समय लाग्न सक्ने जानकारी दिँदै यात्रुहरूलाई सड़कको वर्तमान अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गर्नुभएको छ। खराब मौसमका कारण तत्कालै सड़क खुलाउन चुनौती देखिएको प्रहरीले जनाएको छ। यसबीच काभ्रेपलाञ्चोको पनौती क्षेत्र हुँदै बग्ने रोशी खोलामा जलसतह बढ़दै गएको छ। पनौती जलमापन केन्द्रले मापन गरेको जलसतहले सतर्कता तह पार गरी अझै बढ़दो क्रममा रहेकाले तल्लो तटीय क्षेत्र तथा नियमित रूपमा डुबान हुने स्थानका बासिन्दालाई उच्च सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ। प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीका अनुसार बाढ़ी पूर्वानुमान महाशाखाबाट प्राप्त सूचनाका आधारमा पनौती स्थित रोशी खोलाको जलसतहले जोखिमको संकेत पार गरेको उहाँले सम्भावित बाढ़ी तथा डुबानबाट जोगिन स्थानीयवासीलाई आवश्यक सावधानी अपनाउन आग्रह गर्नुभएको छ। लगातारको वर्षाका कारण काभ्रे पलाञ्चोका सड़क तथा नदी क्षेत्रमा जोखिम बढ़ेपछि सुरक्षा निकाय र सम्बन्धित निकायले अवस्थाको निगरानी गरिरहेका छन्। प्रशासनले मौसमको अवस्था र सड़कको स्थिति हेरेर मात्र यात्रा गर्न सर्वसाधारणलाई पूर्ण सचेत गराएको छ। यसैबीच सिन्धुलीको गोलन्जोर छ अक्करे भीरमा आज बिहान 8 बजेसम्मको अवस्था ढुङ्गा झर्ने क्रम भइरहेकाले सावधानीका साथ यात्रा गर्नुहुन अनुरोध गरिएको छ।

0: देशका विभिन्न भागमा वर्षा भइरहेको अवस्थामा असोज 9 देखि 11 गतेसम्म मेघगर्जन चट्याङ हावाहुरी हिमपात तथा भारी वर्षाको सम्भावना रहेको भन्दै गृह मन्त्रालयले उच्च सतर्कता अप्नाउन आग्रह गरेको छ। मौसम सम्बन्धी विशेष बुलेटिन, विशेष बाढ़ी पूर्वानुमान बुलेटिन तथा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट उच्च सतर्कताका लागि एडभाइजरी जारी भइसकेकाले सम्बन्धित निकायबाट जारी सूचना तथा पूर्व सावधानीका उपाय अनिवार्य रूपमा पालना गर्न मन्त्रालयले अनुरोध गरेको हो। मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेद्वारा बिहिबार जारी सूचनामा सम्भावित जोखिमपूर्ण क्षेत्र समुदाय तथा जोखिममा रहेका व्यक्तिहरूलाई समयमै पूर्व सूचना र पूर्व सतर्कताको जानकारी गराउन भनिएको छ। मन्त्रालयले विपदको जोखिम विश्लेषण गरेर मात्रै सवारी साधन सञ्चालन गर्न तथा उच्च जोखिमयुक्त स्थानमा बसोबास गरिरहेका नागरिकलाई सम्भावित विपद आउनु अघि नै सुरक्षित स्थानमा स्थानान्तरण गर्न आग्रह गरेको छ। त्यस्तै हिमाली क्षेत्रमा भारी हिमपात र तथा मौसम प्रतिकूल हुन सक्ने भएकाले पदयात्रा तथा हिमाल यात्रामा नजान मन्त्रालयले अनुरोध गरेको छ। उच्च हिमाली भूभागमा रहेका पर्यटक तथा पदयात्रीलाई समेत तत्काल सुरक्षित स्थानमा फर्कन आग्रह गरेको छ। पहिरो तथा सड़क अवरूद्ध हुने सम्भावनालाई ध्यानमा राख्दै यात्रा गर्नुअघि सड़कको अवस्था, आन्तरिक उडान तथा यातायात सेवा सञ्चालनको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न मन्त्रालयले भनेको छ। बालबालिका, वृद्ध वृद्ध, गर्भवती तथा अपाङ्गता भएका व्यक्तिहरूलाई पूर्व तयारीसहित सुरक्षित स्थानमा राख्ने व्यवस्था मिलाउन सबै जिल्ला प्रशासन कार्यालयले निर्देशन दिइसकेको मन्त्रालयले जनाएको छ। आवश्यक परेमा स्थानीय प्रशासन तथा स्थानीय तहसँग सहयोग लिन समेत आग्रह गरेको छ। यसैबीच बागमती प्रदेशले देशका अधिकांश स्थानमा लगातार पानी परिरहेकाले उच्च सतर्कता अप्नाउन जिल्ला प्रशासन कार्यालय रामेछापले आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालय रामेछापले सूचना जारी गर्दै जिल्लाका नदी तथा खोलाका जोखिमयुक्त तटीय क्षेत्र र पहिरोको जोखिम हुन सक्ने स्थानमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अप्नाउन आग्रह गरेको। भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ़न सक्ने तथा पहिरो लगायतका विपदका घटना हुन सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सम्भव भएसम्म सुरक्षित स्थानमा रहन प्रशासनले अनुरोध गरेको छ। प्रशासनले सम्भावित विपदबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि सबै नागरिकलाई आवश्यक सतर्कता अप्नाउन आग्रह गरेको छ। आजदेखि आउँदो सोमबारसम्म देशभर भारी वर्षा हुने मौसमविदको पूर्वानुमानपछि मन्थली महावीरले पठन पाठन बन्द गरेको छ। सम्भावित विपदका घटनालाई मध्यनजर गर्दै जिल्ला सदरमुकाम मन्थली स्थित मन्थली माध्यमिक विद्यालयले विद्यार्थी तथा अभिभावकलाई उच्च सतर्कता अप्नाउन आग्रह गरेको। बिहिबार बिहान एक सूचना जारी गर्दै आज र भोलि मन्थली महावीरले विद्यार्थीलाई सुरक्षित स्थानमा राख्न, वर्षात, बाढ़ी, पहिरो तथा अन्य जोखिमयुक्त क्षेत्रबाट टाढा रहन आग्रह गरेको। साथै वर्षाको समयमा विद्यार्थीलाई अनावश्यक रूपमा जोखिमपूर्ण स्थानमा जान आउन नदिन र बाल बालिकामा मनोवैज्ञानिक त्रास उत्पन्न हुने किसिमका अपुष्ट सूचना तथा हल्ला नफैलाउन अनुरोध गरेको छ। कुनै विपद वा जोखिमको अवस्था सृजना भएमा विद्यालय तथा सम्बन्धित सरकारवालाबीच आवश्यक समन्वय गर्न पनि आग्रह गरिएको छ। मन्थली सहित जिल्लाका अधिकांश स्थानमा निरन्तर वर्षा भइरहेको छ। कम मात्रामा पानी पर्ने मन्थलीमा यो वर्षा निरन्तर झरी परिरहेको छ। झरी शुरू भएसँगै सबै सुरक्षित रहन सबै स्थानीय निकायसँग निकायसहित जिल्ला प्रशासन प्रहरीले आग्रह गरेका छन्। तपाईँ यति बेला बिहान 9 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रममा एकैछिन विश्रामपछि हामी बाँकी समाचारको साथमा उपस्थित हुनु नै छौं। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।
1: रामेछाप नगरपालिकाको अनुरोध।
2: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
3: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
4: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
3: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेमा थियो।
4: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँघरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
3: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बारीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
4: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
3: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
4: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
3: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
5: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
6: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ। रोग त काँडै निकाले जस्तो भयो, चटक्कै।
7: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाऊ।
5: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
7: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेसन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेसन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेसनद्वारा निकालिनेछ।
4: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
7: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
9: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
5: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
8: सम्पर्क नम्बर 0475904662 98692695998।
10: ए केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग राख्दे है के?
11: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउनेको छोरा मस्तक तपाईँ छुट्टै हुँदैन र
12: एक पटक सोच्नुहोस् त के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
13: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
14: हजुरको रेडियो 102.1 MHz।
4: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। अब बाँकी समाचार। आगामी डिसेम्बर 2026 आयोजना हुने 390.5 किलोमिटर लामो फोर्ट स्टेज राइट साइक्लिङ उत्सव तथा न्यून कार्बन पर्यटकीय करिडोर निर्माणको पूर्व तयारी स्वरूप
0: स्टोरी साइकलले सिन्धुली क्षेत्रका ऐतिहासिक तथा सांस्कृतिक बस्तीहरूको डिजिटल नक्साङ्कन अभियानलाई तीव्रता दिएको छ। विश्व पर्यटन दिवसको अवसर पारेर सञ्चालन गरिएको अभियान अन्तर्गत सुनकोशी गाउँपालिका दुईमा समुद्री सतहबाट 1300 मिटर उचाइमा रहेको ऐतिहासिक हायु गाउँको म्यापिङ कार्य सम्पन्न गरिएको छ। बीपी राजमार्गबाट करिब 9 किलोमिटर उकालो दूरीमा रहेको यो बस्ती स्वादिलो जुनार, सुन्तला र कागती उत्पादनका लागि परिचित छ। यहाँ लोपोन्मुख हायु समुदायसँगै नेवार र तामाङ समुदायको समेत बसोबास रहेको छ। करिब 3 दर्जन घर रहेको हायु गाउँका सांस्कृतिक सम्पदा, स्थानीय जीवनशैली र रैथानी खाद्य चक्रलाई जियो ट्याग गरी खुला डेटा प्रणालीमा अभिलेखीकरण गरिएको स्टोरी साइकलले जनाएको छ। यसले स्थानीय पहिचान, परम्परा र उत्पादनलाई डिजिटल माध्यमबाट विश्व सामु पुर्याउने आधार तयार गर्ने अपेक्षा गरिएको छ। असोज 8 गतेदेखि 11 गतेसम्म आउरीसहित भारी वर्षाको सम्भावना रहेकोले ओखलढुङ्गामा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले असोज 6 गते जारी गरेको विशेष मौसम बुलेटिन अनुसार उक्त अवधिमा आवाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको प्रशासनले जनाएको छ। भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ़नुका साथै आकस्मिक बाढ़ी, पहिरो, ग्रेगान, बहाव र डुबानको जोखिम हुन सक्ने भएकाले विशेष सावधानी अपनाउन प्रशासनले अनुरोध गरेको छ। ओखलढुङ्गामा खोरेत रोग विरूद्धको खोप अभियानमा सहभागी हुने 51 जना खोपकर्तालाई खोप कार्य अभिलेखीकरण सफ्टवेयर हेभी सम्बन्धी अभिमुखीकरणदेखि दिएको छ। खोप अभियानका क्रममा संकलन हुने विवरणलाई व्यवस्थित तथा चुस्त दुरूस्त राख्न अनलाइन अभिलेखीकरणलाई सहज बनाउने उद्देश्यले भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ओखलढुङ्गाले अभिमुखीकरण आयोजना गरेको कार्यक्रममा जिल्लाका सबै स्थानीय तहबाट खोपकर्ताको सहभागिता रहेको थियो। केन्द्रका निमित्त प्रमुख गणेश प्रसाद भट्टराईका अनुसार खोप अभियानका क्रममा संकलन हुने तथ्याङ्कलाई व्यवस्थित बनाउन एभिएस प्रणालीको प्रयोग सम्बन्धी प्रशिक्षण दिएको छ। अभिमुखीकरणमा पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय विराटनगरका पशु चिकित्सा पुरूषोत्तम पाण्डेले सहजीकरण गर्नुभएको थियो। ओखलढुङ्गामा चालू आर्थिक वर्षमा भएका विपदका घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले चासो लिएको छ। जिल्लामा भएका विपदका घटना, त्यसबाट भएको मानवीय तथा बौद्धिक क्षति र विपदका समयमा मानव अधिकारको अवस्थाबारे आयोगले जानकारी लिएको राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश शाखा कार्यालय खोटाङको टोलीले जिल्लाको विपदका अवस्थाबारे अनुगमन तथा सरकारवालासँग छलफल गरेको छ। शाखा कार्यालयका मानव अधिकार अधिकृत मोहन काफले सहितको टोलीले प्रमुख जिल्ला अधिकारी ट्युबराज पोखरेल, सुरक्षा निकायका प्रमुख, नेपाल रेड क्रस सोसाइटी र नेपाल महासंघका पदाधिकारीसँग छलफल गरेको हो। कर्णाली र सुदूरपश्चिमको पहाड़ी भेग बाहेक देशका अरू ठाउँमा निरन्तर झरी परिरहेको छ। बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणाली र मनसुनी वायुको प्रभावको कारण अस्ति बुधबार बेलुकीदेखि नै झरी शुरू भएको, आज र भोलि हावाहुरी र चट्याङसहित ठूलो पानी पर्ने र पर्सी आइतबारदेखि मात्रै वर्षा कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। निरन्तर झरी परिरहे पनि अहिले बिहानसम्म कुनै पनि नदी खोलामा ठूलो बाढ़ी आएको छैन, तर पानीको बहाव बढ़न थालेको छ। आज र भोलि जोखिम बढ़िरहेकाले विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै ठाउँमा मुसलधारी वर्षाको सम्भावना छ। यस्तै लुम्बिनी र गण्डकी प्रदेशको एक दुई ठाउँमा निकै ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। मध्य प्रदेशको एक दुई ठाउँमा पनि मुसलधारी वर्षाको सम्भावना छ। मध्य प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराईका केही ठाउँमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अरू ठाउँमा पनि मेघ गर्जन र ट्याङसहित पानी पर्ने सम्भावना छ। मौसमका जानकार उज्जवल उपाध्यायले आज बिहानैदेखि गण्डकीको समग्र भेग र लुम्बिनीको खास गरी महाभारतदेखि तल्लो भेगमा वर्षा पूर्ण रूपमा केन्द्रित हुने र कोशीतिर वर्षाको तीव्रता केही घट्ने जानकारी दिनुभएको छ। आज र भोलि ठूलो पानी पर्ने भएकाले सरकारले त्यसै अनुसार पूर्व तयारी र उच्च सतर्कता अप्नाएको जनाएको छ। धेरै विद्यालयले आज विदा दिएका छन्। मुख्य राजमार्गमा रातको समयमा गाड़ी चलाउन रोक लगाइएको छ। नदी खोला किनारका बस्तीमा निरन्तर निगरानी भइरहेको सरकारी निकायले जनाएका छन्। मौसमविदहरूले विशेष गरी आज र भोलि लामो दूरीको यात्रा नगर्न तथा बाढ़ी र पहिरोको जोखिम भएको ठाउँमा विशेष जनाएको हुन अनुरोध गरेका छन्। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार चिनियाँ राष्ट्रपति शी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बीच वाशिङटनमा भएको उच्चस्तरीय वार्तामा अमेरिका चीन व्यापारी युद्ध विरामलाई निरन्तरता दिने विषयमा समझदारी भएको छ। व्हाइट हाउसमा हिजो भएको झण्डै 3 घण्टाको भेटवार्तामा व्यापार, कृत्रिम बुद्धिमत्ता, ताइवान, इरान र अन्य रणनीतिक विषयमा छलफल भएको रोइटर्सले जनाएको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले दुई देशबीच कायम व्यापार युद्ध विरामलाई आउँदो 4 महिना अर्थात जनवरी 10 लम्ब्याउने समझदारी भएको बताउनु भएको छ। वार्ताका क्रममा राष्ट्रपति शीले ताइवानको विषयमा चीनको संवेदनशीलता दोहोर्याउँदै अमेरिका ताइवानको स्वतन्त्रतालाई समर्थन गर्न नहुने धारणा राख्नु भएको खबरमा उल्लेख छ। दुवै देशबीच तनाव बढ्न नदिन सैन्य तथा उच्च स्तरीय संवाद कायम राख्नुपर्ने विषयमा पनि छलफल भएको छ। त्यस्तै कृत्रिम बुद्धिमत्ता, प्रविधिको विकास र त्यससँग जोड़िएका विषय पनि वार्ताको प्रमुख एजेण्डामा छन्। इरानसँगको युद्ध तथा मध्यपूर्वको अवस्थाबारे पनि दुवै नेताबीच छलफल भएको छ। तर वार्ताबाट व्यापार, एआई र ताइवान जस्ता जटिल विषयमा कुनै ठूलो नयाँ सम्झौता भएको विवरण सार्वजनिक नभएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। र समाचारको अन्त्यमा खेल समाचार। जापानमा चलिरहेको विश्व एसियाली खेलकुदमा नेपालले आज महिला कबड्डीको सेमी फाइनलमा भारतसँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र भारत बीचको यस सेमी फाइनल खेल नेपाली समयअनुसार बिहान 9:15 जापानको तोकाई सिटिजन जेमनिसियममा हुनेछ। यसअघि नेपालले समूह बीमा श्रीलंका, थाइल्याण्ड र चाइनिज ताइपेसँग प्रतिस्पर्धा गरेको थियो। समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई 34-25 अंकले पराजित गर्दै सेमी फाइनलमा स्थान बनाएको। यो जितसँगै नेपालले महिला कबड्डीमा पदक समेत पक्का गरेको छ। यस्तै भारत समूह एमा इरान, जापान र बंगलादेशलाई पराजित गर्दै समूह विजेता बनेर सेमी फाइनलमा पुगेको। भारतले अन्तिम समूह खेलमा आयोजक जापानलाई 50-25 अंकले पराजित गरेको थियो। हवस् त, बिहान 9 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट बिहान 11 बजेको हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रुताज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरूरी सूचना।
1: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
0: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
1: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
0: उपाय नम्बर तीन, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
1: उपाय नम्बर चार, दुई लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
0: उपाय नम्बर पाँच, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
1: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
0: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
1: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाईको कृषि प्राविधिक श्री एरिना आचार्य मोबाइल नम्बर 9864140449 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई सिन्धुली। जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
1: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्।
0: अचानक उच्च ज्वरो आउनु,
1: टाउको दुख्नु,
0: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
1: हार जोड्ने तथा मांसपेशी दुख्नु,
0: वाक वाकी लाग्नु, बान्ता हुनु,
1: शरीरमा बिमिरा आउनु।
0: डेंगु रोगको रोकथामका उपायहरू।
1: लामखुट्टेको टोकाईबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
0: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
1: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
0: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
1: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
2: रंगबहार रंगबहार
3: वर्ज संगे उपहारे उपहार बम्परमा यामाहा रेजियार
2: वर्ज पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
3: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
2: वर्ज पेन्स।
4: घर बनाउनको लागि रड, सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भतिज?
5: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
6: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काँटी, किला, रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
7: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854040682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854040892 र 0485403.

0: कति ठाउँमा पाइन्छ नि, भयो धेरै नभनौ, भनी साध्य छैन, त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ।
1: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, बिरगन्ज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1 कटर बोर्ड रामेछाप।
2: के तपाईँ कब्जियत, पाइल्स, फिस्टर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
3: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
2: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
3: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
2: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
3: सम्पर्क नम्बर 0845 41 143 98 63 023 422।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
6: तपाईँले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
7: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
6: हुर्केकै गिरिराज चल्ला 150
7: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
8: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
7: विराज किसानको साथी,
8: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
7: प्रोप्राइटर जय मानन्दर, फोन 0485 40 239, 0485 40 533 र 98540 40 239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
1: डेंगी एडिस दाँतको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
2: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
3: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
2: पानीको मुहान वरिपरि रुख रोपौ, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर, प्लास्टिक तथा रसायन जन्य पदार्थ नफालौ। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
3: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
2: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
9: हजुरको रेडियो 102।

0: हजुर को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 मेगाहर्ज।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान।
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
5: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
6: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने फसल पनि त हुनु पर्यो नि।
5: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
7: हजुर, रामेछाप मिटसप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्। यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
2: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
6: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिटसप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
2: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
8: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
2: अनावश्यक रूपमा धारा खुल्ला नराखौ। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
8: पानीको प्रत्येक थोपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
2: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
8: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम लोककौशलीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म यो कार्यक्रम सुन्दै आइराख्नु भएको छ। आज पनि हामी तपाईँसँग रहन्छौ। आज शुक्रबारको बसाई, तपाईँले आज चाहिँ स्थानीय गीतहरू रोज्नुपर्ने हुन्छ। 0840400026 नम्बर तपाईँको लागि खुल्ला रहेको छ भने तपाईँ यो समय हामीलाई विभिन्न ठाउँमा रहेर एकैसाथ सुनिराख्नु भएको छ होला भन्ने पनि लाग्छ। तपाईँ देश तथा विदेशमा हुनुहुन्छ, विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट एकैसाथ सुन्ने क्रममा फेसबुक लाइभमा पनि हामी जोड़िएका छौं। तपाईँले कमेन्ट पठाउन सक्नुहुन्छ, तपाईँका कमेन्टलाई पनि हामीले कार्यक्रममा स्थान दिनेछौं भने कार्यक्रम यदि मनपर्छ भने तपाईँले शेयर पनि गरेर साथ दिन सक्नुहुन्छ। तपाईँले हामीलाई सुन्नको लागि हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्यूज डट कम हजुरको यात्रामा कोशी एफएम 95 MHz पनि साथ सुन्दै हुनुहुन्छ। कार्यक्रम लोककौशली साताको साथै दिन आउने गर्छ। हामी फरक फरक प्रस्तुतिको साथमा आउँछौं। आजको बसाईमा के गर्ने भन्ने कुरा तपाईँलाई थाहा छ। यो बिहानको समय पानी परिरहेको छ, दिशभर पानी परिरहेको यो चिसो मौसम छ। चिसो मौसममा तपाईँलाई मिठा गीत संगीतबाट मनोरञ्जन दिनको लागि हामी आउने गर्छौं। कार्यक्रमको नियम मनोरञ्जन दिने छ, पक्कै पनि तपाईँसँग रमदै रमाउँदै अगाडि बढ्छौं भने अब पानी परेर कति ठाउँमा बाटोहरू पनि बत्किरहेका छन्, पानी परिरहेको छ होइन। सबै ठाउँमा पानी पर्ने क्रममा यात्रा गर्ने साथीहरूलाई पनि यात्रा गर्न असहज भइरहेको छ। जस्तो कि अब बीच बाटोमा यात्रा गर्ने साथीहरू अलपत्र पनि परिराख्नु भएको छ होला। कतिपय ठाउँमा खोला नाला बाढीमा पानीको बहावहरू बढ़िरहेका छन्। यो समयमा तपाईँले सतर्कता अप्नाउन यहाँहरू सम्पूर्णलाई चाहिँ हामीले अनुरोध पनि गर्न चाहन्छौं, किनकि तपाईँ हामी आफै सतर्क भएनौं भने यो अविरल वर्षाले गर्दाखेरि फेरि पनि विभिन्न ठाउँमा सेतो विषेद होइन विभिन्न खालका समस्याहरू उत्पन्न हुन सक्छ। त्यो हुँदाखेरि तपाईँ हामी आफै आफ्नो बस्ती के छन्, कस्तो छन्, तपाईँको गाउँ बस्ती, तपाईँ बस्ने ठाउँ कस्तो छ, तपाईँले त्यो ठाउँ हेरेर परिस्थिति हेरेर मैले हिजो पनि भनेको थिएँ यहाँहरूको लागि आफू बस्ने ठाउँ चाहिँ यदि असुरक्षित छ भने तपाईँले आफ्नो आफन्तजनको ठाउँमा गएर पनि आफ्नो वासस्थान बनाउन सक्नुहुन्छ केही दिनको लागि। यो कुरा पनि तपाईँहरूलाई थाहा छ। अब पानी परिरहने क्रममा अब जमिनहरू गल्न सक्छ, पहिरो जान सक्छ, अब पानी परिरहँदा खोलाको बहावहरू उच्च भइरहेका छन्। यो अवस्थामा तपाईँ हामीले आफ्नो गाउँ बस्ती के छ कस्तो छ भन्ने कुरा चाहिँ हेरेर सतर्कता अप्नाउन यहाँहरू सबैलाई अनुरोध पनि गर्न चाहन्छौं। अब तपाईँको यदि त्यस्तो छ भने तपाईँले आफ्नो महत्वपूर्ण कागजात लगायतका अब केही खानेकुराहरू पनि तपाईँले व्यवस्थित तरिकाले बस्नु यहाँहरू सबैको लागि चाहिँ अनुरोध गरे। बाँकी कुरा हामी यो एक घण्टाको समय अवधिभर तपाईँहरूलाई भन्नेछौ। यति बेला प्रविधि संयोजनमा रहेर मलाई साथ दिइराख्नु भएको छ श्रीराज महतले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता हायु। यति बेला चाहिँ हामी कार्यक्रमको शुरूआतमा राख्छौं एकदमै मिठो रमाइलो गीत रहेको छ सिन्धुलीको राजा सानु केसी रविन कुमार श्रेष्ठको आवाज साथै रिया खड्काको आवाजमा रहेको गीत राख्छौं। त्यसपछि तपाईँले स्थानीय गीत रोज्न सक्नुहुन्छ, फोन गर्दै गर्नुहोस्, आउँदै गर्नुहोस्, सहभागिता जनाउँदै गर्नुहोस्। यति बेलाको बसाईमा कार्यक्रमको शुरूआतमा यो मिठो गीत, त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रमको शुरूआतमा राख्यौं हामीले सिन्धुलीको राजा बोलको गीत सानो कृष्ण रविन्द्र कुमार श्रेष्ठ अनि रुया खड्काको आवाजमा रहेको यो थियो यो गीत। त्यसपछि हामी आइसकेका छौं। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, को हुनुहुन्छ, स्वागत गर्छु। हेलो
1: हेलो दिदी हजुर, नमस्ते नमस्कार।
0: नमस्ते नमस्कार हजुर, कहाँदेखिको बोल्दै हुनुहुन्छ?
1: म यता रानी छाउको मिलिबाट, हरिराम विश्वकर्म भन्नुपर्छ दिदी हजुर।
0: हाम्रो हरिरामजीको खबर के छ ल भन्नुहोस् न।
1: हजुर,
0: के गर्दै हुनुहुन्छ
1: यति बेलाको समय त? बसी बसै हो दिदी हजुर, के गर्नु र, पानी परिरहेछ त्यस्तै हो।
0: ल, पानी परिरहेको छ, कहीँ कतै नजानु होला है यो समयमा?
1: कहीँ कतै त नजाने भनेको दिदी हजुर, एकछिन पछि मन्थली निस्किनु पर्यो भनेको, पानीले गर्दा निस्किनै नदिने नदेला जस्तो छ।
0: हाम्रो हरिरामजीको मन्थली जानै पर्ने काम चाहिँ के आइपऱ्यो त?
1: हस्पिटल जानु पर्यो भनेको,
0: हस्पिटल जानु पर्नेछ, त्यही भएर जाने तयारी गर्दै हुनुहुन्छ। ल ठिसा, अब यो समय अब आफ्नै लागि हो कि अथवा के हो?
1: आफ्नै लागि भन्नुपर्छ दिदी।
0: ल ठिक छ, अब खोला नालाहरू छन्, अब झन् कोसीको छेउछाउ छ, पानीको बहाव उच्च हुन सक्छ, ख्याल गर्नु होला है हरिरामजी।
1: हुन्छ दिदी हजुर।
0: ल, खानपिन खाइसक्नु भयो कि बाँकी छ?
1: बाँकी नै छ दिदी हजुर।
0: ल बाँकी छ, पानी परेर मौसम पनि चिसो चिसो छ, चिसो चिसो मौसममा तातो झोलिलो पदार्थ कतिको खान मन लागिरहेको छ हाम्रो हरिरामजीलाई?
1: एकदम खान मन लागिरहेको
0: छ। ल त्यसो भए भरे चाहिँ खसीको सुप खानु पर्ने भयो।
1: हजुर,
0: मन्थलीबाट लिएर आउनु होला है, बरु सुप खानामा त्यति झर्छु है।
1: हुन्छ हजुर।
0: ल ठिक छ, कार्यक्रममा आउनुभयो, रमाइलो मिठो कुराकानी छँदैछ। यात्रा गर्दा पनि सावधानी अप्नाउनुहोस्, अब धेरै ठाउँमा जमिनहरू गलिसकेका छन् होइन, यो हुँदाखेरि अब तपाईँलाई अब जानै पर्ने आवश्यक नै छ भने तपाईँ जानै पर्ने हुन्छ होइन, यदि छैन भने चाहिँ अब जस्तो कि भोलि पर्सिका दिनमा जाँदा हुन्छ भने भोलि पर्सिका दिनमा यात्रा गरे पनि खासै समस्या त नहोला, यदि अब समस्या छ भने चाहिँ यात्रा गर्नुहोस् तर सावधानी अप्नाउनुहोस्।
1: अब नजाने दिदी हजुर, अब के गर्ने, अब पानी परिरहेछ, जान नदेला जस्तो छ, अब दुई चार दिन पछि जानु पर्छ।
0: ठिक छ, बरु एक दुई दिन पर्खिनुहोस्, बरु जोखिम बोल्नु भन्दा नजानै राम्रो हो जस्तो लाग्छ कि मलाई चाहिँ।
1: हजुर, पक्कै पनि भन्नुपर्छ, अब दुई दिन त पानी ननिस्क परिहाल्छ नै, अनि त्यही भएर कारणले चाहिँ अब नजानु पर्ला जस्तो लाग्छ।
0: ल ठिक छ, अब नजाने सोच छ भने नजानुहोस्, घरमै बस्नुहोस्, हामीलाई सुन्नुहोस्, हामी तपाईँहरूलाई रमाइलो गर्न, सुख दुःख हेर्न बुझ्न सुन्न आएका छौँ कार्यक्रममा। अब यो कार्यक्रमको नियम नै रमाइलो गर्नेछ, अब जति दुःख भए पनि जे भए पनि मनोरञ्जन लिनु दिनुपर्ने छ कार्यक्रमको नियम। यो हुँदाखेरि चाहिँ आज कुन चाहिँ गीत सुन्न मन छ हाम्रो हरिरामजीलाई?
1: मलाई त लग्नानी भनी बजाइदिनु
0: आज, तर स्थानीय गीत मात्रै रोज्नु पर्ने हुन्छ है?
1: हजुर,
0: स्थानीय कलाकारको गीत मात्रै रोज्नु पर्ने हुन्छ।
1: त्यो नि कलाकार चाहिँ होइन र, स्थानीयकै होइन र,
0: कसले गाउनु भएको गीत हो भन्नुहोस् न?
1: यो अलिक कन्फ्युज भयो दिदी हजुर, नयाँ कलाकार हो।
0: नयाँ कलाकार हो भन्नु भएको छ, गीतको नाम एकचोटि भन्नुहोस् त।
1: लौनानी भन्ने,
0: लौनानी लोकदोहोरी गीत नै हो?
1: हजुर, लोकदोहोरी नै हो, लौनानी यस्तो भए म किन भन्ने।
0: ल ठिक छ, हामी यो गीत राख्ने प्रयास गर्छौँ, यदि भयो भने हामी बजाउँ, भएन भने अर्को गीत बज्छ है त।
1: हुन्छ दिदी हजुर, बज्छ मजाले, लोकदोहोरी नै हो।
0: ल हुन्छ, यहाँले रोज्नु भएको छ गीत, अब यो चाहिँ स्थानीय गीत होइन, दिनेश श्रेष्ठ रचना रिमालको आवाजमा रहेको गीत रहेछ, के गरौँ हरिरामजी, अब यहाँलाई सुन्नै मन लागेको छ भने अब ठिक छ, हामी राख्छौँ, किनकि यहाँले बजाउनुहोस् भन्दै हुनुहुन्छ।
1: हुन्छ, अब हजुरहरूको रोजाइमा अन्य गीत राख्नुहुन्छ भन्ने नि राख्नुहोस् होइन, खासमा गरी अब त्यही गीत चाहिँ मलाई चाहिँ एकदम राम्रो लाग्छ भनौँ न।
0: ल त्यसो भए यहाँले राम्रो लाग्छ भन्नुभयो, यो गीत बज्छ कार्यक्रममा, साथीहरूलाई छोटो मिठोमा सम्झनुहोस्।
1: छोटो मिठोमा सर्वप्रथम त टेक्निकलमा को हुनुहुन्छ उहाँको लागि, अनि सफल दिदीहरूको लागि अनि हजुरको रेडियो सुनेर बसिरहनु हुने सम्पूर्णको लागि भन्नुभयो त्यो दिदी हजुर हस्त नमस्ते नमस्कार चलिरहेछ सतर्क रहनु होला भन्न चाहन्छु रेडियो सुनेर बसिरहनु हुनेलाई
0: ल हुन्छ अहिलेको लागि हामी छुटौँ
1: हुन्छ हस्त दिदी हजुर नमस्ते नमस्कार
0: हस्त नमस्ते भर्खरै सम्पर्क पाउनुहुन्थ्यो हरिराम विश्वकर्मा हजुर रानी चार बाटोमा हुनुहुन्थ्यो उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु उहाँले लौनी भन्ने बोलको गीत बजाइदिनुहोस् भन्नुभएको छ ठिक छ हामी उहाँले भन्नुभएको गीत कार्यक्रममा राख्छौँ यति बेला सोही गीतलाई समर्थन जनाउन अर्को साथी आइसक्नु भएको छ को हुनुहुन्छ स्वागत गर्छु हेलो
2: हेलो दिदी नमस्ते नमस्कार
0: नमस्ते नमस्कार देवजी फोन लाग्यो
2: हजुर एकदम पत्यो आज पनि बोल्नु पायो दिदी हजुरसँग एकदम खुसी छु भन्नुपर्छ है त
0: ल ठिक छ बोल्न पाउनु नै ठुलो कुरा हो किनकि हिजो यहाँले भोलि चाहिँ अब फोन लाग्दैन रे अब जस्तो कि एनसिएलआई एनटिसीमा चाहिँ नेटवर्कहरूमा समस्या आउँछ अरे भन्ने हल्ला पनि सुन्नु भएको थियो भनेर पनि हामीलाई भन्नुभएको थियो होइन देवजी
2: हजुर हजुर पक्कै पनि भन्नुपर्छ है त
0: तर सायद त्यो कुनै समस्या नभएको कारणले गर्दा चाहिँ आज फोन लागिरहेको छ होला जस्तो अब टुटाउराहरू हुने ठाउँमा कुनै समस्या भएन होइन त्यो हुँदाखेरि फोन लाग्यो अब भोलिका दिनमा के हुन्छ भन्ने त अझै पनि हामीले देखेका छैनौँ पानी पर्दैछ होइन
2: हजुर हजुर पक्कै पनि आजसम्म चाहिँ त्यस्तो खासै केही पनि भइरहेको छैन पानी त ननिस्कै परिरहेको छ भन्नुपर्छ अब आजसम्म त्यस्तो अप्ठ्यारो केही पनि देखा परेको छैन भन्नुपर्छ गाडीहरू चाहिँ पुरै बन्द भइसकेको छ रोडहरू सुनसान भइसकेको छ भन्नुपर्छ है त दिदी हजुर अनि आज दिवस आजसम्म चाहिँ हजुरहरूसँग यसरी बोल्नु पाइरहेको छ खुसी लागेको छ भन्नुपर्छ है त
0: ल ठिक छ अब त्यतातिर नै अब बिपी हामी धेरै ठाउँमा अब भत्किसकेको छ भन्ने सूचनाहरू आइरहेको छ होइन त्यो हुँदाखेरि अब यातायात चल्ने त कुरा भएन अब पानी रहेपछि मात्रै हुन्छ अब त्यो जस्तो रोडहरू भत्किने भन्दा बाहेक विकल्पको अरू त कुनै त्यस्तो खालको सूचनाहरू त हाम्रो देवजीले थाहा पाउनु त भएको छैन नि
2: छैन छैन अहिलेसम्म ती त्यस्तो कुराहरू केही पनि थाहा पाएको छैन अहिलेसम्म चाहिँ भन्नुपर्छ है दिदी हजुर
0: ल ठिक छ अब केही दिन हिँड्नको लागि चाहिँ बिपी राजमार्ग हुँदै यात्रा गर्ने यात्रुहरूको लागि चाहिँ अब समस्या भयो बाटो भत्किएको छ बन्द छ आउन जान समस्या छ काठमाडौँबाट आउनेलाई पनि समस्या यहाँबाट वहाँ जानेलाई पनि समस्या भइरहेको छ अब समाधान केही दिनदेखि होला केही दिन पछि होइन ठिकै छ अब यहाँ पनि अब सावधानी अप्नाउनुहोस् आफ्नो छरछिमेक टोल बस्ती अब सबैलाई थाहा छ अब त्यतातिर बाटो भत्किरहेको छ होइन रोडहरू गइरहेको छ कोसीमा पानीको भाव बढ्दैछ भन्ने कुरा त त्यहाँ सबैले आफ्नै आँखाले पनि प्रत्यक्ष दृश्य देखि पनि राख्नु भएको छ होला होइन
2: हजुर हजुर
0: त्यो हुँदा सबैले अब सावधानी अप्नाउनुपर्छ ठिक छ कार्यक्रममा आउनुभयो हाम्रो हरिरामजीले चाहिँ गीत रोज्नु भएको छ साथीहरूलाई छोटो मिठोमा सम्झनुहोस् न
2: होइन होइन दिदी हजुर आज स्थानीय कलाकारकै गीत बजाइदिनुहोस् न रविन श्रेष्ठको एउटा टी सर्ट भन्ने गीत बजाइदिनुहोस् न है दिदी हजुर
0: ठिक छ एउटा टी सर्ट भन्ने गीत सुन्नुहुन्छ हाम्रो देवजीले हरिरामजीले लौनी भन्ने गीत भन्दै हुनुहुन्थ्यो ठिकै छ अब दुवैजना साथीले गीत बजाउनु भयो मलाई पो कुन गीत बजाउँ कसको गीत बजाउँ भयो त देवजी
2: होइन होइन दिदी हजुर त्यो साथीले रोजेको गीत चाहिँ अलिक पछि नै बजाइदिनुहोस् भोलिका दिनहरूमा बजाउँदा पनि हुन्छ होइन भोलिका दिनहरूमा पनि गीत रोज्ने दिनहरू पनि आउँछ भन्दा पनि भोलिको दिनहरूमा बजाउँदा पनि हुन्छ त्यो गीत आज चाहिँ स्थानीय कलाकारकै गीत चाहिँ एकदम सुनौँ होइन उहाँले पनि नयाँ गीत भने नयाँ कलाकारको गीत भनेर रोज्नु भएको थियो होइन अब स्थानीय कलाकारको गीतहरू रोज्नुपर्ने दिन हो आज नयाँ नयाँ कलाकार नयाँ नै गीत हो अब चाहिँ स्थानीय एउटा टिकट गीत भन्ने चाहिँ गीत चाहिँ बजाइदिनुहोस् हो आज चाहिँ केही गीत सुन्न अनि सुनाउन चाहन्छु म चाहिँ भन्नुपर्छ है त
0: ल सानो केसी रविन्द्र श्रेष्ठको आवाजमा रहेको एउटा टी सर्ट भन्ने बोलको गीत सुन्न मन छ हाम्रो देवजीलाई
2: हजुर हजुर पक्कै पनि है त
0: ल यो गीत बस्छ र हाम्रो अघिल्लो साथीले नै समर्थन अब जनाउनुहुन्छ होला कार्यक्रम सुन्दै हुनुहुन्छ होला साथी सङ्गीतलाई छोटो मिठोमा सम्झनुहोस्
2: हुन्छ विशेष गरी दिदी हजुरसँग आज पनि बोल्नु पायो हजुरकै लागि अनि प्राविधिकमा रहनुहुने दाईको लागि दिदी सम्झना खड्गीको लागि लगायत हजुरको रेडियो होल परिवारको लागि भन्न चाहन्छु र अनि जति पनि साथीहरू यतिखेर रेडियो कतिले सुन्नु पाएको हुनु भएको छैन होला कतिले सुन्दै हुनुहुन्छ कमेन्ट हेर्दै सुन्दै लेख्दै कमेन्ट पठाउँदै गर्ने साथीहरू सबै सबैको लागि र अनि बहिनीहरू सम्झना प्रधानको लागि भन्न चाहन्छु, अनि साथी ध्रुव पाण्डेको लागि, उर्मिला थापा मगर, रोशनी थापा मगरको लागि भन्न चाहन्छु, अनिता तामाङको लागि भन्न चाहन्छु, अनि जति पनि साथीहरूले देवमाझी हुनुहुन्छ, चिनी नचिनी, माया गर्ने घेना गर्ने, सम्पूर्णको लागि, धनु गजमेरको लागि पनि भन्दै छुटिन्छु। नमस्ते।
0: हस् त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो देवजी, उहाँले एउटा टिसर्ट भनी बोलेको गीत रोज्नु भएको छ। यति बेलाको बसाइमा श्रेय गीत कार्यक्रममा राख्छौं, त्यसपछि छोटो व्यावसायिक विश्रामतर्फ जान्छौं, विश्रामपछि फेरि आउँछौं। रेडियो सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 MHz।
1: रंग बहार रंग बहार
2: वर्ष संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
1: वर्ष पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
2: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
1: वर्ष पेन्स।
3: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
4: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
3: यहाँ हिंसा प्रभावित महिला बाल बालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
4: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
3: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
4: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
3: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
4: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
3: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
4: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
5: सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कता अप्नाउनु हुन जिल्ला प्रशासन कार्यालय रामेछापको अनुरोध। नेपाल मौसम विज्ञान विभाग तथा राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मिति 2083 साल असोज 5 गतेको सूचना अनुसार 2083 साल असोज 9 गतेदेखि 11 गतेसम्म बागमती प्रदेश लगायत देशका अधिकांश स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भनेर जानकारी प्राप्त भएकाले यस रामेछाप जिल्लाको नदी तथा खोलाका जोखिमयुक्त तटीय क्षेत्र र पहिरोको जोखिम हुन सक्ने स्थानमा बसोबास गर्नुभएका सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कताको साथ सुरक्षित स्थानमा रहनका लागि हार्दिक अनुरोध गर्दछौ। जोखिम तथा असुरक्षित हुने अवस्था आएमा विभिन्न सम्पर्क नम्बरहरूमा तत्काल जानकारी गराउन हुन समेत अनुरोध गर्दछौ। प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी जिल्ला प्रशासन कार्यालय रामेछाप। सम्पर्क नम्बर 98547777 98 56 666। प्रहरी नायक उपरीक्षक र सूचना अधिकारी जिल्ला प्रहरी कार्यालय रामेछाप। सम्पर्क नम्बर 98545555 98541 प्रहरी कन्ट्रोल नम्बर 100 जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र रामेछाप। सम्पर्क नम्बर 97650338888 र 1234 जिल्ला प्रशासन कार्यालय मन्थली रामेछाप।
6: तपाईँले त हुल्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
7: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
6: हुर्केकै गिरिराज चल्ला 150मा?
7: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
8: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
7: विराज किसानको साथी,
8: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
7: प्रोप्राइटर जय मानन्दर, फोन 0485402439, 0485402533 र 98540402439। विराज सप्लायर्स, कटहर बोर्ड छेउ मन्थली रामेछाप।
9: होइन ये बुढा, डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो।
10: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई? हजुर विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
9: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-2245-44
10: 9840-37-78-93 ओम कपास उद्योग गोलन्दुर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
2: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
5: डेंगू रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
2: अचानक उच्च ज्वरो आउनु,
5: टाउको दुख्नु,
2: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
5: हाड जोड्नी तथा मांसपेशी दुख्नु,
2: वाकवाकी लाग्नु, बान्ता हुनु,
5: शरीरमा बिमिरा आउनु।
2: डेंगू रोगको रोकथामका उपायहरू:
5: लामखुट्टेको टोकाइबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
2: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
5: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
2: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
5: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
0: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
5: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
0: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 9765-72-69-36, 9817-4875-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
2: तपाई हाम्रै सहर मन्थलीमा बजाज नेशनल फ्री चेकअप क्याम्प हुँदैछ।
5: तपाईको बजाज बाइकलाई अझ सुरक्षित, भरपर्दो र लामो यात्राका लागि तयार बनाउन बजाज नेशनल फ्री चेकअप क्याम्प सुरु हुँदैछ।
2: यही असोज 4 गतेदेखि 9 गतेसम्म तपाईँले पाउनुहुनेछ विशेष छुटका साथ बाइक चेकअप तथा सर्भिसको सुविधा।
5: लेबर चार्जमा 50% छुट, इन्जिन आयलमा 16% छुट, स्पियर पार्ट्समा 10% छुट, टायरमा पनि 10% छुट र पिङ स्टिकर स्पियर पार्ट्समा 12%सम्म छुटको व्यवस्था छ।
2: लामो यात्राको तयारी अब झन्झट बिना गर्नुहोस्। आफ्नो बजाज मोटर साइकललाई समयमै चेकअप गराउनुहोस् र यात्रा बनाउनुहोस् अझ सुरक्षित र ढुक्क।
5: बजाज नेशनल फ्री चेकअप क्याम्प असोज 4 गतेदेखि 9 गतेसम्म।
2: थप जानकारीको लागि सम्पर्क गर्नुहोस् एपेक्स अटो इन्टरप्राइजेस, ट्राफिक चोक मन्थली, रामेछाप। सम्पर्क नम्बर 0485-90-530।
5: बजाज सँगै यात्रा, सुरक्षित यात्रा।

0: कार्यक्रम में राख्यौ हामीले एकदमै मीठा अनि रमाइलो गीत एउटा कुर्ता भन्ने बोलको गीत सानो केसी लक्ष्मी थापा अनि रविन कुमार श्रेष्ठ साथीहरूको आवाजमा रहेको थियो। यो एकदमै मिठो गीत हाम्रो देवजीले रोज्नु भएको थियो। पालो तपाईँको रहेको छ। आज शुक्रबारको विषय तपाईँले आफ्नै गाउँ बस्तीका स्थानीय गीतलाई स्थान दिन सक्नुहुन्छ। 048-40-0026 को नम्बर तपाईँको लागि खुल्ला छ। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ। को हुनुहुन्छ? स्वागत गर्छु। हेलो
1: हेलो दिदीज्यू, नमस्ते नमस्कार। साथमा लोक साङ्गीतिक अभिवादन पनि है दिदीज्यू।
0: ल नमस्ते नमस्कार, यहाँलाई पनि लोक साङ्गीतिक अभिवादन। कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: हजुर बोल्दैछु, म उखुल ढुङ्गाबाट प्रदीप लामा सङ्कल्प हुँ।
0: प्रदीपजी
1: हजुर,
0: के छ खबर?
1: खबर मेरो व्यक्तिगत भन्नुपर्दाखेरि एकदम ठिकै छ दिदीज्यू। मौसमको कुरा गर्नु पर्दाखेरि मजाले पानी परिरहेछ, अरू ठिकै छ भनौँ समग्रमा।
0: पानी परिरहेको छ, परेको परेकै छ।
1: हजुर परेको परेकै छ है दिदीज्यू पानी।
0: ल अब त्यसो भए धरानदेखि भन्दै हुनुहुन्छ है प्रदीपजी?
1: हजुर
0: धरानबाट होइन तपाईँ?
1: नै ओखलढुङ्गाबाट हो।
0: ओखलढुङ्गाबाट मैले क्या धरान पुर्याइदिएछु है हाम्रो प्रदीपजीले। कहिले काहीँ सुन्दा सुन्दै पनि एकैछिनमा चाहिँ कुरा गर्दा गर्दै दिमाग कहाँ पुग्दो रहेछ कि प्रदीपजी। ओखलढुङ्गा भन्दै हुनुहुन्छ, यता अन्त्य भन्दै हुनुहुन्छ, म कहाँ कहाँ पुगिरहेको हुन्छ कि।
1: होइन ठिकै छ नि दिदी, कहिले काहीँ यस्तै हो, अब मनमा के के कुराहरू सोचिरहेको हुन्छ होइन।
0: त्यसको मतलब मैले अहिले अन्यत्रै कुरा सोच्दै बस्दै गरेको हुँदाले चाहिँ मैले अर्कै भन्न पुगेछु कि क्या हो त्यसो भए?
1: हजुर हुन सक्छ, नमिल्न पनि सक्छ, मिल्न पनि सक्छ दिदी।
0: सायद मैले चाहिँ के सोच्दै थिएँ भने प्रदीपजीको गाउँ बस्तीतिर चाहिँ पानीले अहिलेसम्म चाहिँ कस्तो खालको क्षति पुर्याएको छ कि छैन भन्ने चाहिँ सोध्छु है म भनेर त्यो चाहिँ दिमागमा मेरो आइरहेको थियो क्या। तर मैले ठ्याक्कै धरान भने क्या, त्यो हुँदाखेरि चाहिँ बिग्रियो क्या पारा फेरि।
1: हजुर अब मेरो चाहिँ छिरिदेम्बा ओखलढुङ्गाको छिरिदेम्बा गाउँपालिका छ, पोखली पर्छ। हाम्रो यता पानी चाहिँ परिरहेछ दिदी, तर त्यति खासै खेती गरेको छैन। हाम्रो भूगोल पनि त्यस्तो खासै बाढी पहिरो जाने खालको छैन, त्यही भएको कारणले त्यति धेरै खेती त पुर्याएको छैन दिदी।
0: ल अब नहोस् भने, किनकि अब पानीको यतिकै नाप परेर अब सामान्य हुँदै जाओस् भन्ने छ। अब तपाईँ हामीले भनेर नहुने होइन, अझै केही दिन पानी पर्छ भन्दै हुनुहुन्छ। हरेक ठाउँमा चाहिँ अब यातायातका साधनहरू बिचमा अड्केका पनि छन् होइन, साथसाथै अब कति अब जस्तो कि दिल्ली राजमार्ग लगायतका अन्य राजमार्गहरूमा चाहिँ सवारी
1: अनि त्यस्तो खासै बाढी पहिरो जाने खालको छैन, त्यही भएको कारणले त्यति धेरै खेती त पुर्याएको छैन दिदी।
0: ल अब नहोस् भने, किनकि अब पानीको यति

0: बत्तिएर समस्या भइरहेको छ होइन, यस्तो हुँदाखेरि त्यताको अवस्था चाहिँ के छ भनेर मैले बुझ्न खोजेको थिएँ प्रदीपजी।
1: हजुर हजुर, हो नि दिदीज्यू, पक्कै पनि अब तपाईँको मेरो हामी सबैको अब त्यही हो कामना होइन, हामी प्रार्थना गरौँ केही ठुलो क्षति नहोस्, पानी अब यतिकै हटेर जाओस् भन्ने हामी प्रार्थना गरौँ न है दिदीज्यू।
0: ल हुन्छ, हामीले पनि त्यही सोचेका छौँ, हाम्रो प्रदीपजीले पनि त्यही सोच्दै हुनुहुन्छ, हामी जस्तो कि हामी देशभरि नै केही नहोस् भन्ने सोचिरहेका छौँ, अब सोचेको कतिको हुन्छ भन्ने कुरा छ। ठिकै छ, खानपिन खानुभयो कि बाँकी छ?
1: खानपिन मेरो भएको छैन दिदीज्यू, अब एकछिन पछाडि हुन्छ, मैले घाँस काटेर आएर बसिरहेको छु प्रोग्राम सुन्दै चिया पिउँदै, अब एकछिन पछाडि हुन्छ दिदीज्यू खानपिन मेरो, हजुरले लिनु भइसक्यो कि भएको छैन?
0: मेरो त भइसकेको छ, पानी परेर मौसम चिसो छ, यता जाँदा नै भिजिन्छ उता जाँदा नै भिजिन्छ, हिजो आज त कति धेरैपल्ट खाइरहँ जस्तो लाग्छ कि प्रदीपजी, चिसो धेर भएर खाना अघि खाएर आयो, बिहान चिया खायो, त्यसपछि खाना खायो, अब केही साथीहरूले खाना खाना बाँकी नै छ, फेरि चिसोले गर्दा होला फेरि के खाने हो भने जस्तो भइरहेको छ। हेर्नुहोस् न, खाएको खाएकै हुन्छ यो चिसो मौसम भएपछि त।
1: हजुर हजुर, ल एकदमै, अब पानी निरन्तर परिरहेछ त्यही कारणले गर्दा चिसो एकदमै बढिरहेछ, आफ्नो हेल्थको केयर गर्नु होला, ल त्यो केयर एकदम चिसो पिय पदार्थहरू खानु होला है दिदीज्यू, सबैलाई यही कामना गर्छु, यही भन्न चाहन्छु।
0: ल हुन्छ, हामीले पनि खाएका छैनौँ, अब यो समय अमिलो पिरो बढी खायो भने त गाह्रो हुन्छ, किनकि अब जस्तो असोजको आज 9-10 पनि भइसकेको छ, अब लगभग बिस्तारै बिस्तारै चिसो मौसम पनि सुरु भइसकेको छ होइन, मौसम परिवर्तन साथसाथै पानी परेको छ, त्यसै चिसो त बढाउने नै भयो, ख्याल त हामी आफूले गर्नुपर्छ, प्रदीपजीले ख्याल गर्नुहोस् भन्दै हुनुहुन्छ, हामी पनि ख्याल गर्छौँ साथसाथै प्रदीपजीले पनि ख्याल गर्नुहोला भन्दै कार्यक्रमतर्फै लागौँ। आज कुन चाहिँ गीत सुन्नुहुन्छ?
1: हजुर, अब ओखल ढुङ्गा घर भन्ने इन्द्रजीसी र सीतामाजीले स्वराङ्कन गर्नुभएको छ, यही भाका राखिदिनु न है।
0: ओखल ढुङ्गा घर,
1: हजुर हजुर,
0: ल ओखल ढुङ्गा घर बोलको गीत राख्छौ हामी साथीहरूलाई सम्झनुहोस् न।
1: हस् हुन्छ, फर्स्टमा विशेष गरी हजुरको लागि प्राविधिक फाइलबाट साथ सहयोग र हौसला प्रदान गरिरहनु को हुनुहुन्छ उहाँको लागि पनि विशेष गरी, प्लस हजुरको एफएम अल फ्यामिलीको लागि र जति पनि साथीहरूले घर देशमा रहेर परदेशमा रहेर कार्यक्रम लोकको शैलीले श्रवण गरेर बसिरहनु भएको छ उहाँहरू सम्पूर्णको लागि निरन्तर पानी परिरहेको छ, एकदम सतर्क रहनुहोला साथीहरू भन्न चाहन्छु सबैमा। हस् नमस्ते, बाई दिदी।
0: हस् त नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो प्रदेश रामस पङ्कलजी हुनुहुन्थ्यो, त्यसै दिनबाट उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु, सोही गीतलाई समर्थन जनाउने पालो तपाईँको रहेको छ, तपाईँले 48 40 0026 बीचमा सहभागिता जनाउनु होला। यति बेला अर्को साथी फेरि पनि सम्पर्कमा हुनुहुन्छ, को हुनुहुन्छ, स्वागत गर्छु। हेलो
2: हेलो
0: हेलो, नमस्कार हजुर।
2: नमस्कार हजुर,
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: म यता बोल्दैछु हजुर, रामेछापको बाबे खर्चबाट, भुवन श्रेष्ठ।
0: भुवन जी,
2: हजुर हजुर,
0: के गर्दै हुनुहुन्छ?
2: ठिकै छ भन्नुपर्छ दिदी हजुर,
0: बसी बसाइ हो,
2: बसी बसाइ न दिदी, आवाज नै अलिक कटेर आएपछि त्यो बुझ्नै गाह्रो पऱ्यो,
0: मेरो आवाज बुझ्न सक्नु भएको छैन?
2: होइन,
0: ल त्यसो भए हामी कार्यक्रमतर्फै लाग्छौँ, प्रदीपजीले गीत रोज्नु भएको छ, साथीहरूलाई सम्झनुहोस् छोटो मिठोमा। टेलिफोन सम्पर्कमा भुवन श्रेष्ठजी हुनुहुन्थ्यो, उहाँको चाहिँ टेलिफोन कतिको आवाज सुन्न सकिन है मैले भन्दै हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। 10:40 गइसकेको छ, पानी परिरहेको छ धेरै ठाउँमा, 2-3 दिन नै भयो पानी परेको परेको छ, पानी परिरहेको अवस्थामा चाहिँ तपाईँले चाहिँ अब होइन सतर्क सजगता आफै हुनुहोला पनि भन्न चाहन्छौ, यो बर्खा यामको समय छ, तपाईँले चाहिँ अब खानपिनदेखि लिएर हरेक कुरामा सतर्क पनि रहनुहोला, किनकि पानी पर्दै गर्दाखेरि चाहिँ चिसो बढ्दै पनि गएको छ, यो चिसो बढ्दै जाँदाखेरि हामीले बाँकी खानेकुरालाई पनि ध्यान दिनुपर्छ होला, अरू समस्याहरू त छँदै नै छ भन्ने जस्तो लाग्छ। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, को हुनुहुन्छ, स्वागत गर्छु। हेलो, नमस्ते हजुर, को बोल्दै हुनुहुन्छ? हिजै बोलेको भाइ, दिदीलाई चाहिँ नाम आएन, बिर्सियो दिदीले,
3: असोजको पर्खे भएको थिएँ झरेको गीत छैन।

0: पनि पनि यो झरीले गर्दा डरै डर लाग्दैछ कि सन्देश चाहिँ त्यही भएर नि मैले कस्तो बिर्सेँ कि हाम्रो मनोजीलाई कस्तो बिर्सेको होला है मैले यस्तो भयो म चाहिँ सबै साथीहरूसँग रमाइलो गर्दा गर्दै कुरा गर्दा गर्दै नामै कता हो कता भयो क्या म रनभुल भुमरीमा परे है मनोजी अनि के छ खबर खाना खानुभयो कि बाँकी छ कि कार्यक्रम त सुन्दै हुनुहुन्छ होला कार्यक्रम सुन्दै खाना खाँदै हामीसँग बोल्दै हुनुहुन्छ ल सबै कामै के छुटे अब कस्तो रमाइलो है मनोजी
1: दिदी
0: सुन्दै हुनुहुन्छ मौसम कस्तो छ पानी परिरहेको छ कि छ अवस्था त्यतातिर अहिलेसम्म नै परेको परेकै छ यता पनि परेको परेकै छ पानी नपर्ने भन्ने त कुरै भएन परिरहेको छ बर्खा लागेको छ अब हिउँदको समय छ बर्खा लागेको छ गाह्रो छ मनोजी ठिक छ प्रकृतिले जे गर्यो ठिक गर्यो अथवा बेठिक गरेको थियो हामीलाई पनि थाहा छैन होइन यो बेला चाहिँ अब बेठिक नै हो लाग्छ किनकि जस्तो कि असार साउनमा धान रोपाई हुनुपर्ने समयमा पर्नुपर्ने पानी यति बेला पर्छ अनि त्यो हुँदाखेरि त गाह्रो छ अब असार साउनमा बल्ल बल्ल पानी कहाँबाट ल्याएर कसरी ल्याएर चाहिँ धान रोपाईहरू गरेको हुन्छ अब यति बेला खोला बाढी आएर त्यो पनि बगाइदिन्छ त्यो त त्योभन्दा दुःखको कुरा के हुनु पर्यो अरू ठिक छ कार्यक्रममा आउनुभएको छ मनोजी मिठो गीततर्फै लागौँ भन्दै हुनुहुन्छ हाम्रो प्राविधिक साथीहरू पनि हाम्रो ओखलढुङ्गा घर भन्ने बोलको गीत चाहिँ हाम्रो साथीले रोजाइमा पार्नु भएको छ यहाँले साथीलाई सम्झनु पर्ने हुन्छ
1: शर्मिला सरिता मगर दुर्गा पाण्डे सर्व सन्त्रेस भन्दै मलाई चिन्ने नचिन्ने सम्पूर्णले भन्दै सुतिन्छ हस् दिदी नमस्ते अरू सबैजना सतर्कमा बस्नु होला भन्दै सुतिन्छ हस् दिदी नमस्ते
0: हस्त नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो मनोज कार्कीजी उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु यति बेला भने कार्यक्रममा एकदमै मिठो उखलढुङ्गा घर भन्ने बोलको गीत छ यो गीत राख्छौ त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला

0: कार्यक्रम में राख्यौं भर्खर ढुङ्गा गएर भने बेलुको गीत हाम्रो साथीले रोज्नु भएको थियो। यो गीत सँगै हामी लगभग कार्यक्रमको अन्त्यतिर पनि आइसकेका छौँ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। हेलो, नमस्कार। हजुर नमस्कार, यो आवाज मन्थलीदेखि हो दुर्बजे। मन्थलीतिर के छ, के हुँदैछ अवस्था बताउनुहोस् न। तपाईँले मेरो आवाज सानो सुन्नुभयो, म ठुलो आवाजमा बोल्दैछु, तर हाम्रो साथीको आवाज चाहिँ मैले एकदमै सानो भन्दा पनि आवाज कटेको सुनेको छु है दुर्गाजी। ल ठिक छ, त्यसो भए म कार्यक्रम तर्फै लाग्छु। हजुर कुन चाहिँ गीत सुन्नुहुन्छ? हजुर कुन चाहिँ गीत सुन्नुहुन्छ? दिनेश काफलेको जुनसुकी भए पनि हुन्छ। ल हुन्छ, त्यसो भए साथीहरूलाई सम्झाउनुहोस् किनकि समय पनि कम छ। यहाँको आवाज आदि आदि सुन्दैछु ल मैले।
1: हजुर हजुर, मैले एकदम काटेर सुनिएको त्यसो गीत हजुरको लागि, अनि मेरो घर परिवार सम्पूर्णको लागि, त्यो बेलामा सुन्दै हुनुहुन्छ साथी प्रियपति जेलमा हजुरको लागि, अनि अघि भर्खर फोन गर्ने साथी मरे साथीको लागि एकदम मिस गर्न चाहन्छु, अनि जसरी साथीहरू यो बेलामा हजुरपट्टि सुनेर बसिरहनु भएको छ सबैजनाले एक मौसममा जो सम्झना भन्दै भन्दै सिक्नु साथीको भयो।
0: हवस् त नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो ध्रुव पाण्डेजी, मन्थली बाज हुनुहुन्थ्यो। उहाँको आवाज हामीले अलि अस्पष्ट पनि सुन्दैथ्यौं, त्यही भएर हामीले उहाँलाई कार्यक्रमतर्फ लगेका थियौं। अब चाहिँ लगभग कार्यक्रमको समय सकिन लागिसकेको छ, साथीको रोजाईको मिठो गीत पनि बजाउनु पर्ने हुन्छ। म कार्यक्रमको अन्तिममा छु, सबै साथीको कमेन्ट वाचन गर्न मैले भ्याउँछु कि भ्याउँदिन भन्ने छ। धेरै साथीको कमेन्ट छ। लिम्बु कालीजीले नमस्ते हजुर कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ, प्रणील मोक्तानजीले सुन्दैछु भन्दै हुनुहुन्छ, पूर्वेली सन्देशजीले पनि सुन्दैछु भन्दै हुनुहुन्छ, जनक रोजाली मगरजीले पनि सुन्दैछु ल भन्दै हुनुहुन्छ, प्रदीप लामाजीले पनि सुन्दैछु सबैलाई सम्झेको छु भन्दै हुनुहुन्छ, फिक्कल गाउँले आरएनजीले पनि सबै साथीलाई मिठो माया भन्नुभएको छ, शान्ति विश्वजीले पनि सबैलाई सम्झेको छु भन्दै हुनुहुन्छ, सत्यकुला इसाराजीले पनि सुन्दैछु भन्दै हुनुहुन्छ, मिनु लम्तडी मगरजीले पनि सुन्दैछु है, पाल्पा पालुङ घर भइहाल्छ भन्ने चाहिँ साउदी अरबबाट भन्नुभएको छ, मिडिया प्रेमी राई अनिसाजीले पनि सुन्दैछु भन्दै हुनुहुन्छ, समीक्षा जोशीजीले पनि सुन्दैछु भन्दै हुनुहुन्छ, प्रेम किङजीले पनि सुन्दैछु है भन्दै हुनुहुन्छ, त्यसै गरी लिम्बू कालीजीले पनि सुन्दैछु ल भन्दै हुनुहुन्छ। मेरोमा धेरै साथीहरूको कमेन्ट चाहिँ छ, तर सबै साथीको कमेन्ट आज अलिकति नेटवर्कको समस्या के हो, सबै साथीको कमेन्टहरू चाहिँ मैले देख्न सकेको छुइनँ, तर यदि आजको बसाइमा कमेन्ट छुट्यो भने भोलिको बसाइमा हामी तपाईँका कमेन्टलाई वाचन गर्नेछौँ, किनकि अलिकति नेटवर्कको समस्या हो कि जस्तो लागिरहेको छ। मैले सबै साथीहरूको कमेन्ट चाहिँ देख्न सकेको छुइनँ, जति साथीहरूको कमेन्ट देखेँ त्यही साथीहरूको मात्र मैले कमेन्ट वाचन गरेँ, नरिसानु होला, भोलिको बसाइमा कमेन्टमा वाचन गर्नेछु। आजको बसाइमा अलिकति केही समस्याहरूले गर्दाखेरि पनि होला, सायद कमेन्टहरू 40-45 नै प्राप्त छन्, तर मैले तपाईँको कमेन्ट चाहिँ सबै यहाँ मसँग प्राप्त भयो भए पनि मैले समग्रमा सबैलाई चाहिँ समेट्न पनि सकिनँ, साथसाथै तपाईँका कमेन्टहरू मैले देखे जति मात्रै भाषण गरेँ है, नरिसाउनुहोस् भोलिको दिनमा भाषण गर्नेछु भन्दै अब चाहिँ कार्यक्रमबाट छुट्ने बेला भइसकेको छ। तपाईँले हामीलाई तिनजेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो, साथ दिनुभयो, फोन गर्ने, फोन प्रयास गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, कमेन्ट पठाउने, कार्यक्रम शेयर गर्ने सबै साथीलाई मैले देखि मुष्ट रूपमा विशेष धन्यवाद व्यक्त गर्छु। साथै कार्यक्रमको समय अवधिभर बजेका मिठा लोकगीत संगीतका सर्जक अनि स्रष्टाप्रति पनि हार्दिक आभार प्रकट गर्दै यतिजेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो श्रीराज महत, उहाँको लागि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा ध्रुवजीले रोज्नु भएको मिठो गीत छोड्दै आजको लागि कार्यक्रम लोककोशेलीको बुसाईबाट म तपाईँकै साथी ललिता आई पनि बिदा हुन चाहन्छु। तपाईँ मैले रेडियो सुन्दै गर्नुहोला। हवस् त नमस्ते।

0: नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म सम्झना खड्गी। यो खबर सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np साथै हाम्रो पात्र नेपाली पात्र फेसबुक पेज र ताबाको सेफएम 95.5 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ।
1: गृह मन्त्रालय अन्तर्गतको विपद प्रतिकार समन्वय तथा संस्थागत सुदृढीकरण शाखाले आज बिहान 10 बजेसम्मको विवरण सार्वजनिक गर्दै देशका विभिन्न भागमा 14 राजमार्ग तथा सड़क खण्ड अवरूद्ध भएको जनाएको छ। सार्वजनिक विवरण अनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशका सड़कहरू बारी पहिरो, लेदो तथा सड़क भाँसिएका कारण पूर्ण रूपमा बन्द भएको छ। सबैभन्दा धेरै बागमती प्रदेशमा 10 सड़कहरू अवरूद्ध भएका छन्। तीमध्ये 2083 भदौ 10 गतेदेखि नै बाढ़ीका कारण रसुवाको भारा घुम्तीदेखि रसुवा गढ़ीसम्मको पासाङ ल्याम्बु राजमार्ग त्रिशुली बेत्रावती हुँदै रसुवा गढ़ीसम्मको सड़क नुवाकोटको त्रिशुलीबाट बेत्रावती सम्मको सैलुङ स्याब्रेवेसी र सड़क धादिङको गजुरी गाउँपालिका र फुक्रे खोलामा कालो पाण्डे राजमार्ग अवरूद्ध भएका छन्। विवरण अनुसार पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट, रोराङ, 7 कृष्णभेर र 10 तिङराङखानीमा पहिरो खस्ता तथा चितवनको इच्छा कामना 4 धारापानी सड़क भाँचिँदा आवागमन बन्द भएको छ। कान्ति लोकपथको अन्तर्गत ललितपुरको गोदावारी, 6 बिर्खेधारा, बागमती 3 पाङदुर खुटोल र टाकुर्चेमा पहिरोको लेक तथा मकवानपुरको भीमफेदी र खहरे खोल्सामा लेदो आएर सड़क अवरूद्ध भएको छ। साथै बीपी राजमार्ग पनि काभ्रेको रोशी 7 400 बेसी र गिम्ती बेसीमा पहिरोका कारण बन्द रहेको छ। त्यस्तै कोशी प्रदेशका असोज 9 गतेका दिन आज 2 सड़क खण्डहरू अवरूद्ध भएका छन्। ओखलढुङ्गाको माने भन्ज्याङ गाउँपालिका 6 भडारे खोलामा आएको बाढ़ीले सिद्धिचरण लोकमार्ग बन्द भएको छ भने सुनसरीको बराह क्षेत्र नगरपालिका 1 गुप्त बराहमा खसेको पहिरोका कारण चतरा 12 बराह क्षेत्र सड़क अवरूद्ध हुन पुगेको छ। लुम्बिनी प्रदेशका पनि पहिरोका कारण 2 सड़क अवरूद्ध भएका छन्। मन्त्रालयको विवरण अनुसार गुल्मीको कालीगण्डकी गाउँपालिका 2 रावसे र 4 पाती खोलामा पहिरो खस्ता कालीगण्डकी करिडोर बन्द भएको छ। त्यसै गरी रोल्पाको मारी गाउँपालिका 2 ब्याङ खोलामा पहिरो गएका कारण घोराई थवाङ सहित मार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ। धादिङको किसभेर, परेवा भेर, जाबिरे घाट लगायतका ठाउँमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरूद्ध भएको छ। पहिरो पन्चाउने काम भइरहेको छ तर समय लाग्ने धादिङ प्रहरीले जनाएको छ। त्यस्तै ठाउँ ठाउँमा पहिरो खसेपछि मुगलिन नारायणगढ़ सड़क पनि बन्द भएको छ। पहिरो पन्छाउने काम भइरहेकोले अर्को सूचना नआएसम्म यो खण्डमा गाड़ी आगमन बन्द गरिएको चितवन प्रहरीले जनाएको छ। त्यस्तै अविरल वर्षाका कारण पहिरो जाँदा बीपी राजमार्ग अवरूद्ध भएको छ। आज बिहान रोशी गाउँपालिका 7 400 बेसी र रोशी 8 गिन्दीमा पहिरो खस्ता सड़क अवरूद्ध भएको काभ्रे प्रहरीले जनाएको छ। पहिरोकै कारण काठमाडौँ हेटौडा जोड्ने कान्ति लोकपथ पनि पूर्ण रूपमा अवरूद्ध भएको छ। त्यस्तै कोशी राजमार्ग अन्तर्गत खातबारी किमाथाका सड़क खण्डको भोटे खोला क्षेत्रमा ठूलो पहिरो खसेपछि हुङहुङ सड़क खण्ड अवरूद्ध भएको छ। लगातारको वर्षाले पहिरोको जोखिम भएपछि देशका धेरै सड़कमा रातको समयमा गाड़ी चलाउन रोक लगाएको छ। दिउँसोको सड़क खुल्ला भएको बेलामा पनि बाढ़ी पहिरोको जोखिम भएकोले सावधानीपूर्वक गाड़ी चलाउन प्रहरीले आग्रह गरेको छ। पृथ्वी राजमार्गको कृष्णभीरमा सड़क सुरक्षाका लागि बनाएको ग्याभियन वाल भाँसिएको छ। अविरल वर्षाका कारण पुरानो सड़कको ग्याभियन वाल भाँसिएको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी प्रकाश दाहालले बताउनु भएको छ। पुरानो सड़कको ग्याभियन वाल केही तल खसेको कारण कृष्णभीरमा बनाएको नयाँ ट्र्याक समेत जोखिममा परेको छ। सड़क विभागले पनि पृथ्वी राजमार्गको कृष्णभीरमा सड़कको नदीतर्फको ग्याभियन वाल केही तल झरेको जनाएको छ। प्रोजेक्ट टीमले सड़कको अवस्था मोनिटरिङ गरिरहेको विभागले जनाएको छ। लगातारको वर्षाले नयाँ ट्र्याकलाई सपोर्ट गर्न बनाएको ग्याबिन भाँसिएर खसेको बेनीघाट रोराङ गाउँपालिका सातका वडा अध्यक्ष कुमार बस्नेतले जानकारी दिनुभएको छ। लगातार वर्षासँगै काठमाडौँ उपत्यका नदी सतह बढ्न थालेको छ। बागमती, विष्णुमती, मनोरा, गोदावरी लगायतको नदीको जलसतह बढ़ेको छ। जलसतह बढ़ेसँगै बागमती नदी किनारमा नेपाली सेना नेपाल प्रहरी तैनात हुन थालेका छन्। प्रहरीले बागमती नदी किनारमा साइरन बजाएर माइकिङ गरेर नदी किनार आसपास नआउन सूचित गर्न थालेको छ। बागमती नदी किनारको त्यासल क्षेत्र, शंखमोल क्षेत्र, बागमती दोभान क्षेत्रमा उच्च सतर्कता अपनाउन भन्दै प्रहरीले माइकिङ गरिरहेको छ। त्यस्तै नेपाली सेनाले निरन्तर नदी किनारमा रहेको करिडोरमा सवारी गस्ती समेत गरिरहेको छ। प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित भएको छ। निरन्तरको वर्षा र धुम्म भएको वातावरणको कारण भिजिबिलिटी कम हुँदा उडान प्रभावित भएको हो। उडान अवरूद्ध हुँदा त्रिभुवन विमानस्थलमा यात्रु थपिएका छन्। पोखरा भरतपुर र तुमलिङटारमा उडान हुन सकेको छैन। ठूलो वर्षा र होरी बतासको सम्भावना रहेकाले कृषि विभागले किसानलाई बाली तथा भण्डारण गरिएका खाद्यान्नमा हुन सक्ने क्षति न्यूनीकरणका लागि आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ। मौसममा आएको फेरबदल र अविरल वर्षाको सम्भावनालाई ध्यानमा राख्दै धान लगायतका बाली संरक्षण विशेष ध्यान दिन विभागले अनुरोध गरेको हो। भित्र्याउन तयार भएको धान केही दिन पर्खेर मात्र काट्न र काटेर भित्र्याउन बाँकी धानलाई हावाले खेल्ने स्थानमा राख्न तथा धान खेतमा जमेको पानी निकासका लागि आवश्यक प्रबन्ध गर्न विभागले किसानलाई सूचित गरेको छ। भण्डारण गरिएका खाद्य वस्तुको नियमित अनुगमन गर्न समेत आग्रह गरेको छ। विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलले जानकारी दिनुभएको छ। उच्च पहाड़ी क्षेत्रमा भाँच्ने बेला भएको मकै तत्काल भाँचेर ओतमा राख्न र हावा खेल्ने ठाउँमा भिजाउन भनेको छ। गोठ तथा खोरका छाना हुरी बतासले उडाउन नसक्ने गरी बलियोसँग बाँधेर वा भार राखेर सुरक्षित गर्न तथा पशु चौपायालाई अग्लो र सुरक्षित ठाउँमा सार्न कृषि संचार तथा मानव समाधान विकास केन्द्रले आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाबाट जारी हुने बुलेटिनका आधारमा किसानलाई आवश्यक सूचना तथा सन्देश प्रवाह गरिने केन्द्रका अधिकृत सञ्जीव पण्डितले जानकारी दिनुभएको छ। काठमाडौँ उपत्यकामा आज इन्द्रजात्रा पर्व मनाइँदैछ। वर्षा, सहकार, समृद्धि, शक्ति, उपासना र सामुदायिक सहभागितासँग जोड़िएको इन्द्रजात्रा हिन्दू तथा बौद्ध धर्म परम्परा र नेवार संस्कृतिको महत्वपूर्ण पर्व हो। जीवित देवी कुमारीको आराधना, इन्द्रदोल स्थापना, रथयात्रा, विभिन्न देवी देवताका परम्परागत नेतृत्व तथा सांस्कृतिक गतिविधि इन्द्रजात्राका मुख्य विशेषता रहेका छन्। मूलत वर्षा, सहकाल र समृद्धिसँग जोड़िएको यस पर्वको सबैभन्दा आकर्षक पक्ष जीवित देवी कुमारीको रथयात्रा रहेको छ। बौद्धिक परम्परा वर्षा मेघ युद्ध र विजयका देवता मानिने इन्द्रको पूजा हिन्दू तथा बौद्ध दुवै धार्मिक शास्त्रका उल्लेख गरिएको छ। इन्द्रदोषको पूजा गरी शक्ति आर्जन र प्रदान गर्ने पर्वका रूपमा पनि इन्द्र जात्रालाई लिइन्छ। पौराणिक मान्यता अनुसार देवता र असुर बीचको युद्धमा असुरसँग पराजित देवताहरूले भगवान विष्णुसँग सहायता मागेका थिए। त्यसपछि विष्णुले इन्द्रलाई विजयको प्रतीकमा रूपमा ध्वजा प्रदान गरेको र देवताको विजयपछि त्यसैको सम्भावना इन्द्र ध्वजको पूजा गर्ने परम्परा रहेको छ। इन्द्रध्वज पूजालाई सबै शत्रुबाट सुरक्षा र विजयसँग सम्बन्धित अनुष्ठानका रूपमा मानिँदै आएको छ। इन्द्र जात्राका अवसरमा आज काठमाडौँको बसन्तपुरमा गणेश भैरव र कुमारीको रथयात्रा निकालेर नगर प्रक्रिया गरिँदैछ। कुमारी घरबाट शुरू हुने रथयात्रा मरुटोल, चिकम्बुगोल र जोशी देवल लगन ब्रह्मटोल, कुहिटी भीमसेन स्थान र हनुमान ढोकाका हुँदै पूर्ण कुमारी घर अगाडि पुगेर पहिलो दिनको रथयात्रा पूरा गर्ने परम्परा रहेको छ। परम्परा रहँदै आएको छ। इन्द्रजात्रा विभिन्न समुदायको पञ्चे बाजा र नगरा बाजा, सनाई बाजा, टेम्पो बाजा र धिमी बाजा बजाउने गरेका छन्। यसपालि म्याली बाजा पनि बजाउने तयारी गरेको छ। खबरको अन्त्यमा खेल खबर। जापानमा जारी विश्व एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको आफ्नो पहिलो खेलमा नेपालले अफगानिस्तान विरूद्ध टस हारेको छ। जापानको आइसी स्थित निश्चलमा रहेको कोरोगी स्पोर्ट्स पार्कमा पाउने 11 बजेदेखि शुरू हुने खेलमा अफगानिस्तानले टस जितेर पहिलो ब्याटिङको निर्णय गरेको हो। नेपाल समूह एमा अफगानिस्तान र जापानसँग रहेको छ। बिहिबार भएको पहिलो खेलमा अफगानिस्तानले जापानलाई हराइरहेको छ। समूहबाट शीर्ष दुई टोली क्वार्टर फाइनलमा प्रवेश गर्नेछ। क्वार्टर फाइनलमा पुगे नेपाल भारत र श्रीलंका मध्ये एक टोलीको सामना गर्नेछ। यसअघिको एसियन गेम्समा पनि नेपाल क्वार्टर फाइनलमा भारतसँग पराजित भएको थियो। हवस् त, बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुने नै छ। यति बेलासम्म खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै यस खबरबाट म सम्झना खड्की पनि बिदा हुन्छु। नमस्कार।

0: तपाई हाम्रै शहर मन्थलीमा बजाज नेशनल फ्री चेकअप क्याम्प हुँदैछ।
1: तपाईको बजाज बाइकलाई अझ सुरक्षित, भरपर्दो र लामो यात्राका लागि तयार बनाउन बजाज नेशनल फ्री चेकअप क्याम्प शुरू हुँदैछ।
0: यही असोज 4 गतेदेखि 9 गतेसम्म तपाईँले पाउनुहुनेछ विशेष छुटका साथ बाइक चेकअप तथा सर्भिसको सुविधा।
1: लेबर चार्जमा 50% छुट, इन्जिन आयलमा 16% छुट, स्पियर पार्ट्समा 10% छुट, टायरमा पनि 10% छुट र पिङ स्टिकर स्पियर पार्ट्समा 12% छुटको व्यवस्था छ।
0: लामो यात्राको तयारी अब झन्झट बिना गर्नुहोस्। आफ्नो बजाज मोटरसाइकललाई समयमै चेकअप गराउनुहोस् र यात्रा बनाउनुहोस् अझ सुरक्षित र ढुक्क।
1: बजाज नेशनल फ्री चेकअप क्याम्प असोज 4 गतेदेखि 9 गतेसम्म।
0: थप जानकारीको लागि सम्पर्क गर्नुहोस् एपेक्स अटो इन्टरप्राइजेस ट्राफिक चोक मन्थली रामेछाप। सम्पर्क नम्बर 0485 95 530।
1: बजाज सँगै यात्रा, सुरक्षित यात्रा।
2: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
1: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्।
2: अचानक उच्च ज्वरो आउनु,
1: टाउको दुख्नु,
2: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
1: हार जोड्नी तथा मांसपेशी दुख्नु,
2: वाकवाकी लाग्नु, बान्ता हुनु,
1: शरीरमा बिमिरा आउनु।
2: डेङ्गु रोगको रोकथामका उपायहरू।
1: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
2: घर वरिपरि सफा राख्नुपर्छ। डेङ्गु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
1: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
2: डेङ्गु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
1: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
3: घर बनाउनको लागि रड, सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बजेट?
4: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
5: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
6: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540-40682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98540-40892 र 0485-40385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खातबारी, रामेछाप।
7: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
8: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ। रोग त काँडै निकाले जस्तो भयो, चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
7: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँची जटिल खालको अपरेसन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेसन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेसनद्वारा निकालिनेछ।
9: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्दुर गाउँपालिका वासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्दुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
10: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
11: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
7: थप जानकारीका लागि शुभ जीवन हस्पिटल खुरकोट सिन्धुली
10: सम्पर्क नम्बर 0475904662 98692695998।
9: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
2: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
12: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
2: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98142896010।
13: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
14: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

नमस्ते नमस्ते नमस्ते नमस्कार अनि स्वागत गर्न चाहन्छु तपाईँ तमाम तमाम आदरणीय श्रोता मनहरूलाई कार्यक्रम टपक दिपमा आवाजमा म श्रीराजमा छु प्रभु दिपमा ललिताजी हुनुहुन्छ उहाँको साथ रहेको छ साथमा तपाईँ हुनुहुन्छ यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ भन्ने आशा छ सुनेर साथ दिनुहोला पनि हुन चाहन्छु नेपाली पप गीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम टपक दिपप हामी हप्ताको छ दिन आउँछौँ आइतबारदेखि शुक्रबारसम्म बिहान 11 बजेको हजुरको खबर पछि लगभग 12 बजीसम्म तपाईँको माझमा रहने गर्दछौँ तपाईँसँग कुराकानी गर्छौँ आउन सक्नुहुन्छ नम्बर 4840026 रहेको छ पानी लगातार परिरहेको छ यति बेला होइन 2-3 दिन भइसक्यो लगातारको झरी छ पानी परिरहेको छ सो सुरक्षित रहनुहोला सतर्कका साथ रहनुहोला अनि मौसम अथवा समाचार सुनेर होइन सुनेर अपडेट भइराख्नुहोला पनि भन्न चाहन्छु सुनिरहनुहोला पनि भन्न चाहन्छु कहाँ के भइराखेको छ होइन त्यो सबै अपडेटमा रहनुहोला पनि भन्न चाहन्छु साथसाथै खोला आसपास नदी किनारा आसपास बसोबास छ भने सुरक्षित स्थान अथवा सुरक्षित सतर्क भएर रहनुहोला पनि भन्न चाहन्छु कतै यात्रामा निस्कनु अगाडिखेरि होइन सकभर त निस्किँदै ननिस्किनु सरकारले नै भनिरहेको छ के भन्दाखेरिमा आज भोलि ध्यान दिनुहोला विशेष आज भोलि ध्यान दिनुहोला हातापत्ता बाहिर ननिस्किनुहोला भनेर प्रायःजसो स्कुलहरू विदा भइराखेका छन् होइन विद्यालय विदा भइराखेका छन् पालिका प्रशासनले विदा दिइराखेको छ सो अब विशेष ख्याल गर्नुहोला भन्न चाहन्छु सुरक्षित रहनुहोला सतर्क रहेर सतर्क साथ रहनुहोला न्युज बुलेटिन अपडेट होइन सुनिरहनुहोला पनि भन्न चाहन्छु भन्न चाहे साथमा केही नेपाली पपगीतहरू हामी तपाईँको माझमा राख्छौँ त्यो पनि भनौँ न तपाईँले नै रोजाइमा पार्नुभएका आउन सक्नुहुन्छ नम्बर 4840026 रहेको छ भन्न चाहे भन्दै यति बेला कार्यक्रमको शुरूआत गर्न चाहन्छौँ रेखा शाहको आवाजमा रहेको गीत छ यति बेलासम्म तपाईँको माझमा कार्यक्रमको शुरूआतमा

0: यो गीत तपाईँको माझमा राखेर कार्यक्रमको शुरूआत गरिसकेका छौँ। आवाजमा म श्रीराज महसुस आफ्नो तपाईँ हुनुहुन्छ त्यो बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्नुहुन्छ भन्ने आशा छ। सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। साथसाथै मेसेजहरू पनि पठाउन सक्नुहुन्छ। हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ। तपाईँले पठाउनु भएका मेसेजहरू पनि वाचन हुनेछन् पनि भन्न चाहन्छु। यति बेला कोही हुनुहुन्छ टेलिफोन लाइनमा, उहाँलाई म कार्यक्रममा स्वागत गराइहाल्छु। हजुर नमस्कार।
1: नमस्कार
0: दाइ। नमस्कार नमस्कार हजुर, स्वागत छ कार्यक्रममा। कहाँबाट को बोल्दै हुनुहुन्छ? करिना के छ खबर हजुरको?
1: एकदम ठिक छ दाइ, हजुरको के छ?
0: ठिक छ, राम्रो छ, रमाइलो छ। अनि धेरै पछि सम्झिनु भयो त? धेरै पछि सम्झिनु भयो त?
1: धेरै
0: पछि नै भन्नुपर्छ है दाइ। अनि किन माया नभएर किन किन यसो यसरी माया मार्नु भएको?
1: कहिले कहिले मात्र सुन्थे भन्नुपर्छ है दाइ, अहिले चाहिँ सुनेको छैन। आज
0: ओके ल, ठिक छ, सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। अनि खाना भयो? मेरो बाँकी छ, एकैछिनमा हुन्छ पनि भन्न चाहन्छु। मौसमको अवस्था कस्तो छ? पानी कतिको परेको छ? के अवस्था कस्तो छ तपाईँको ठाउँको?
1: ए, पानी त एकदम मजाले परिरहेको छ।
0: राम्रोसँग परिरहेको छ
1: हजुर, परेको परेको भन्नुपर्छ है हाम्रो हजुरकोतिर।
0: हाम्रोतिर पनि परेको परै परेको परै परेको परै छ, पानी परेको परै छ। तर अब अवस्था चाहिँ कस्तो छ भनेको, त्यतातिर जोखिमको अवस्था कस्तो छ? तपाईँ बस्ने ठाउँतिर के छ, कसो छ? खोलाहरू कतिको बढेका छन्?
1: त्यस्तो चाहिँ भएको छैन भन्नुपर्छ है दाइ आजसम्म चाहिँ।
0: ठिकै छ, राम्रै छ है। अघिल्ला ठिक छ, कुन चाहिँ गीत सुन्न चाहनुहुन्छ?
1: मलाई चाहिँ एलिना चौहानको देवी तिम्रो घमण्ड भन्ने गीत राखिदिनु न।
0: देवी तिम्रो घमण्ड पप गीत हो?
1: हजुर,
0: पप गीत त हो नि। ओके, देवी तिम्रो घमण्ड, एलिना चौहानको आवाजमा रहेको गीत। ओके, राख्ने कोसिस गर्छौँ हामी। देवी तिम्रो घमण्ड भन्नुभयो, एलिना चौहानको आवाजमा रहेको गीत राख्छौँ। साथीभाइ आफन्तलाई छोटो मिठामा सम्झिदिनुहोस्।
1: दादा विनोद बरुवाल, आर्यन मगर, सिम्पल समीक्षा छेत्री, समिता छेत्री, मेनुका मगर, मरिता मगर, अनि यहाँको बस्ने लगायत सबै सबैलाई भन्ने छेत्री
0: तपाईँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। बेबी तिम्रो घमण्ड एटिट्युड हो, ओके ठिक छ, होइन हामी राख्ने कोसिस गर्छौँ पनि भन्न चाहन्छु। म देवी भन्न खोजेको थिएँ। ओके ठिक छ, आउन सक्नुहुन्छ। नम्बर 0848 40 0026 रहेको छ, 0848 40 0026 माध्यमबाट आउन सक्नुहुन्छ। मौसमको कुराकानी गर्नुपर्दाखेरि मौसम प्रतिकूल छ, लगातार झरी परिरहेको छ। हिजो अस्तिदेखि होइन लगातार पानी परेको परै परेको परै परेको परेछ। यति बेला कोही हुनुहुन्छ भन्नुहुन्छ, उहाँलाई म स्वागत गरिहाल्छु। कहाँबाट खोल्नुहुन्छ हजुर? नमस्कार।
2: हेलो दाजु, नमस्कार।
0: नमस्ते नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: म बोल्दैछु हजुर, राम ठाकुर दाजु सरकोबाट।
0: भुवनजी
2: हजुर,
0: के छ खबर?
2: एकदम राम्रो, रमाइलो छ भन्नुभएको दाजु। पानी परिरहेको छ यस्तै
0: हो। ठिक छ, पानी त जतासुकै यति बेला परेर बिजोग रमाइलो मनाएको छ यति बेला, के गर्नु र?
2: हजुर
0: ठिक छ, पानी परे परोस्, तर होइन केही क्षेत्र विक्षेत्र नभएदेखि हुन्थ्यो, या मानवीय साथसाथै होइन भौतिक क्षतिहरू नभएदेखि हुन्थ्यो। पानी पनि परेको छ, साथसाथै अब विभिन्न ठाउँमा खोला उर्लिराखेको छ, होइन कति ठाउँमा भेलबाडी आइराखेको छ। यसले गर्दाखेरि अब चाडबाडको बेलामा जे पनि यही बेलामा हुन्छ जस्तो लाग्छ। ठिक छ, खाना खानुभयो? मेरो पनि छैन, बाँकी छ, एकैछिनमा हुन्छ पनि भन्न चाहन्छु। जस रेडियो चाहिँ सुन्नुहुन्छ? ओके ल ठिक छ, सुनेर साथ दिनुहोला पनि हुन चाहन्छु। ओके खुसी लाग्यो जस सम्झिदिनु भयो। एउटा गीत राख्छु, हामीलाई रोजाइमा पारिसक्नु भएको सबै तिम्रो घमण्ड एटिट्युड एलिना चौहानको आवाजमा गीत राखिदिनुहोस् न भन्नुहुन्छ। यो गीत राख्छौँ, साथीभाइ आफन्तलाई सम्झिनुहोस् न।
2: वास्तवमा त दाई हजुरको लागि धेरै समयपछि भयो होइन कुराकानी भयो दाई हजुरको लागि नै हेर्न
0: पाउँछु धन्यवाद
2: हामीहरू यतातिर सुन्दै हुनुहुन्छ आमा बहिनीहरूको लागि सम्पूर्ण म लगायत धेरै श्रेष्ठ हामीलाई सुन्नुहुने नसुन्नुहुने सबै सबैको लागि भनेर सुनिन्छ है दाई हजुर
0: हस् धन्यवाद उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु भगवान् श्रेष्ठ हुनुहुन्छ यति बेला अर्को एउटा न्युज काठमाडौँ उपत्यकाको लागि चाहिँ स्याम न्युज रहेको छ काठमाडौँ उपत्यकामा भनेपछि अब घरबाट यति बेला फोहोर नउठ्ने भएको छ किनकि अब त्यहाँनिर पहिरो गएको छ ल्यान्डफिल्ड साइटमा पहिरो गएर अब त्यहाँ अवृत्त भइसकेपछि अब काठमाडौँको फोहोर यति बेला महानगरले होइन भनौँ न घर बाहिर ननिकाल्न आग्रह गरेको छ महानगरले चाहिँ काठमाडौँ महानगरपालिकाले चाहिँ घर बाहिर फोहोर ननिकाल्न घरमै राख्न होइन अब पहिरो गएको छ अवृद्ध छ सो यो कुरा जानकारी दिएको छ ठिक छ होइन यति बेला भनौँ न यति बेला पानी ठुलो परेको छ ठुलो ठुलो ओहो होइन यति बेला काठमाडौँको त्यो हुन्छ नि काठमाडौँ एमाले कार्यालय पार्टी अगाडिको त्यो छैन होइन पुलबाट लगभग पुलै छोएको छ पानीले भनिसकेपछि अब काठमाडौँको अवस्था यस्तो छ यतातिर अब हल्दिएको सडक खुलेको छ बिहान ढुङ्गा खसेर होइन रोकिएको थियो खिम्ती हल्दी होइन मन्थली हल्दी धोबी खिम्ती होइन त्यहाँको अहिले खुलेर यातायात सुचारू भएको जानकारी प्राप्त भएको छ यति बेला कोही हुनुहुन्छ उहाँसँग कुराकानी गरौँ ओके यति बेला गीततर्फ लागौँ हामी गीत राख्न चाहन्छौँ त्यसपछि आउँछ तपाईँसँग कुराकानी गर्नको लागि यति बेलाको समयमा चाहिँ बेबी तिम्रो घमण्ड
3: आज त्यसलाई देखाउँछु कि सम्झना चिज के हो

0: विविध उपायकमाझमा राख्यो कार्यक्रम टपरदीप पनि अरू भइराखेको छ आवाजमा श्रीराज महाछु साथमा तपाईँ हुनुहुन्छ यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ भन्ने आशा गरेका छौँ पनि भन्न चाहन्छु 0440 0026 को माध्यम भएर आउन सक्नुहुन्छ तपाईँकै रोजाइमा रहेका नेपाली पप गीतहरू हामी तपाईँकै माझमा राखिरहेका छौँ यति बेला कोही हुनुहुन्छ कहाँबाट को हुनुहुन्छ हजुर नमस्कार नमस्ते नमस्कार देवजी स्वागत छ कार्यक्रममा देवजी त हो नि है ठिक छ अनि भन्नुहोस् न के छ खबर अवस्था कस्तो छ यति बेला तपाईँको ठाउँको
1: यतिखेर अब यस्तै हो अब नरमाइलो भइरहेको छ भन्नुपर्छ है अब पुरै अब धुम्म भइरहेको छ पानी परि नै रहेको छ भन्नुपर्छ ननस्टप अब रातभरि नै परिरहेको छ दिनभरि नै बिहानभरि नै परि नै रहेको छ तिन रुपियाँ जस्तो हुँदै फेरि धम्किँदै गरिरहेको छ है पानी अब भन्नुपर्छ है दाई हजुर
0: अहिलेको अवस्था अलि डेन्जरै छ भनौँ न लगातार पानी परिरहेको छ सात गतेतिरदेखि पानी परिरहेको छ है स्थिति अलिक खराब जस्तै छ जो सतर्क सुरक्षितसँग चाहिँ रहनुपर्छ जस्तो लाग्छ अझै पानी पर्ने क्रम जारी छ अब आजदेखि त झन् आज भोलि त झन् डेन्जर भनिराखेको छ होइन मौसम विद्यालयहरू भनिरहेका छन् सो यसो ख्याल गर्नुहोला भन्न चाहन्छु अरूलाई पनि कस्तो ठाउँमा छन् होइन अरू पनि कस्तो ठाउँमा हुनुहुन्छ सो सुरक्षित सतर्क रहन भन्नुहोला भन्न चाहे खाना भयो
1: म भर्खर खाना खाएर रेडियो सुन्नु आइपुगेको छु कोठामा भन्नुपर्छ है अब भन्नुपर्छ दाई हजुर अब सबैतिर सुन्दाखेरि अब गाडी अरूले गाडी नै बगाउने अब भैँसी गाईबस्तुहरू नै बगाइसकेको छ भन्ने कुराहरू पनि सुनेको छ अब एकदम नरमाइलो भइरहेको छ यतातिर चाहिँ खासै त्यस्तो अहिलेसम्म चाहिँ लडाउनु पर्ने कुरा चाहिँ अहिले त्यहीसम्म छैन हाम्रो नि यहाँ कोसी चाहिँ धेरै ठुलो आइराखेको छ भन्नुपर्छ खेतहरू चाहिँ पुर्नु थालिसकेको छ भन्नुपर्छ अब खेतहरू हेर्दा चाहिँ भन्नुपर्छ है त कोसीले खेत भेटिसकेको छ भन्नुपर्छ है त
0: ठिक छ सुरक्षित रहनुहोला सतर्क रहनुहोला ठिक छ अब खेतबारी यताउति अब गएर त अब केही हुन्न तर धनमालको होइन क्षति हुनु भएन भन्न चाहन्छु के गर्नु मौसमै यस्तो छ नहुनु भइहाल्छ रोकेर छेकेर होइन सकिँदैन छेक्न सकिँदैन त्यही भएर आफू अनि आफन्तहरूलाई चाहिँ सुरक्षित रहन भन्नुहोला यसो समाचारहरू चाहिँ अपडेटमा रहिरहनु होला होइन न्युज स्युज यताउति भएन भने पनि मोबाइलबाट हुन्छ कि बरु रेडियोबाट हुन्छ कहाँबाट हुन्छ त्यो चाहिँ ध्यान दिनु होला भन्न चाहे ठिक छ कुन चाहिँ गीत सुन्न चाहनुहुन्छ
1: हुन्छ दाई हजुर अब मोबाइलमा पनि चाउर अहिले भर्खरैबाट चाहिँ गडबड गर्नु लागेको जस्तो भइरहेको छ चाउर आउने जाने गर्नु थालेको छ अहिले भर्खरबाट चाहिँ बिहानसम्म चाहिँ ननिस्टेटफुल चाउरै दिइरहेको थियो अहिलेबाट चाहिँ अलिकति गडबड गर्नु थालेको छ भन्नुपर्छ अब हेरौँ अब भोलि पर्सिसम्म के हुन्छ दाइहरूसँग पनि बोल्न पाइएला नपाइएला अब प्रार्थना गरौँ होइन अब यस्तै छ भन्नुपर्छ हुन्छ दाइ आज मलाई चाहिँ आज चौला बाधाहरू नि भन्ने गीत बजाइदिनु होला नयाँ गीत हिजो पनि बजाउनु भएको थियो त्यही गीत नै आज नि बजाइदिनु होला भन्न चाहन्छु है त
0: ओके हिमाल सागरको नयाँ गीत रहेको छ ओके राख्ने कोसिस गर्छु नयाँ भन्दा पनि एक दुई महिना अगाडिको जस्तो लाग्छ ठिक छ राख्छौँ साथीभाइ आफन्तलाई सम्झिनुहोस् न
1: हुन्छ सम्झिनु पर्दा विशेष गरी दाई हजुरको लागि प्राविधिकमा रहनुहुने दिदीहरूको लागि पनि हजुरको रेडियो होल युनिटको लागि भन्न चाहन्छु मिडिया फिल्म बहिनीहरू सम्झना प्रधानको लागि अनि त्यसै गरी बहिनीहरू मेनुका दर्नाल अनि त्यसै गरी मनिता दर्नालको लागि पनि भन्न चाहन्छु अनि राम्रोसँग बस्नुहोला बहिनीहरू पनि सतर्कता रहेर आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नुहोला भन्न चाहन्छु मेनुका

0: भाइलाई अस्वस्थ रहेछ, उसलाई स्वास्थ्य लाभको कामना पनि भन्न चाहन्छु। र अनि लगायत अनि उर्मिला थापा मगर, जोस्ती थापा मगरको लागि भन्न चाहन्छु, अनि साथी ध्रुव पाण्डेको लागि पनि भन्न चाहन्छु, अनि त्यसै गरी लगायत निर्मला मगरको लागि पनि भन्न चाहन्छु, लगायत मलाई देवमाझी हुनु सुनिन पनि माया गर्ने भिना गर्ने सम्झिने गीत पनि सबै सबै साथीहरूको लागि अब बस्ने गीत भनेर इन्जोय गर्नुहोला भन्दै छुट्टी ल। नमस्ते, बाई।
1: हस् धन्यवाद, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। पहिले तपाईँको 4940006026 को माध्यमबाट आउन सक्नुहुन्छ, 4940006026 को माध्यमबाट आउनुहोला पनि भन्न चाहन्छु। नेपाली पप गीत सङ्गीत सम्बन्धी रहेको छ कार्यक्रम ट्रप अफ दि पप। हामी हप्ताको 6 दिन आउँछौँ, भनौँ न 7 दिनभन्दा पनि 6 दिन आउँछौँ, कुराकानी हुन्छ गरिरहेका छौँ पनि भन्न चाहन्छु। मौसमको कुराकानी गर्नुपर्दाखेरि मौसम विदहरूले अझ धेरै ठूलो पानी पर्ने होइन सम्भावना उल्याएका छन्। सो त्यही अनुरूप तयारी गर्नुहोस्, त्यही अनुरूप सुरक्षित सतर्कका साथ रहनुहोला। केही कतै केही भइहाल्यो भने अथवा केही भएको देख्नुभयो भने नजिकैको प्रशासन अथवा प्रहरीमा सम्पर्क गर्नुहोला होइन। यति बेला तपाईँले अपडेट अथवा तपाईँसँग नम्बर हुनुपर्छ प्रशासनको होइन, नजिकको प्रशासनको, त्यसपछि प्रहरीको नम्बर हुनुपर्छ तपाईँसँग, एम्बुलेन्सको नम्बर हुनुपर्छ तपाईँसँग, यति बेला साथमा कण्ठ होइन, सो कण्ठ पनि पारिराख्नुहोस् है भन्न चाहे, थाहा हुनुपर्छ पनि भन्न चाहे। यति बेला कहाँ हुनुहुन्छ भन्नुहुन्छ, कहाँबाट हुनुहुन्छ हजुर? नमस्कार। नमस्ते, नमस्कार हजुर, शुभ नाम।
2: बिगुबाट
1: एलिनाजी, के छ खबर?
2: मेरो खबर ठिकै छ, अनि दाजुको के छ?
1: ठिक छ, राम्रो छ, रमाइलो छ। खाना भयो, के गर्दैनुहुन्छ?
2: मेरो खाना भइसक्यो, अनि दाजुको भयो कि बाँकी नै छ?
1: मेरो बाँकी छ, एकैछिनमा हुन्छ पनि भन्न चाहन्छु। ठिक छ, अनि मौसम कस्तो छ?
2: मौसम पानी परिरहेको छ, त्यही नै छ भन्नुपर्छ।
1: खोला बाढी आउने ठाउँ छ कि छैन तपाईँको ठाउँतिर?
2: छैन
1: छैन। ठिक छ, राम्रै ठाउँमा हुनुहुन्छ भनेपछि भौगोलिक अवस्था राम्रो छ तपाईँको ठाउँतिर? ठिक छ, खुसी लाग्यो। यति बेला पानी परिरहेको छ यसरी ठुलो होइन, यो भनौँ न खोलाबारी नआउने ठाउँतिर हुनुभएका साथीहरूलाई ठिक ठिकै हो, तर खोलाबारी होइन भेलबारी भनौँ न, खोला भेलबारी आउने पहिरो जाने ठाउँकालाई अलि जोखिम हुन्छ, सुरक्षित रहन आग्रह गर्दछु। साथीहरूले गीत रोजा पनि पारिसक्नु भएको छ, हामी राख्छौँ साथी आफन्तलाई सम्झिनुहोस् न।
2: कार्यक्रम सञ्चालन गर्नुहुन्छ लागि भन्न चाहन्छु, अनि दिदीका लागि भर्खर भन्नुभएका देवमाझी दाईलाई पनि मिठो माया मिठो सम्झना छ दाई भन्न चाहन्छु। पाण्डेको पाण्डे दाईको लागि पनि भन्न चाहन्छु, धन्यवाद मेरो दिदी।
1: हस् धन्यवाद, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। यति बेला हामी गीततर्फ लाग्छौँ, तपाईँको माझमा एउटा गीत राख्न चाहन्छौँ, त्यसपछि आउँछौँ रेडियो सुन्दै गर्नलाई।

0: हजुरकी तपाईँको माझमा राखेको कार्यक्रम टपक दीपक अनिहरू भइराखेको छ। आवाजमा म श्रोता आसमा हजुर, तपाईँले नै रोजाइमा पार्नुभएका नेपाली पप गीतहरू हामी तपाईँकै माझमा राख्दै राख्दै अगाडि बढिरहेका छौँ। आउन सक्नुहुन्छ, नम्बर 0440 40 0026 रहेको छ। यति बेला कोही हुनुहुन्छ भन्नुहुन्छ प्राविधिक पाटोमा, यति बेला सम्झना जो हुनुहुन्छ कोही हुनुहुन्छ कहाँबाट हुनुहुन्छ हजुर, नमस्कार। हेलो, धन्यवाद। उहाँ हामी होलमा राख्दै थियौँ उहाँलाई, उहाँले नै होलमा राख्नुभयो, ठिक छ। यस्तै हो, कहिले काहीँ हुन्छ, आउन सक्नुहुन्छ। नम्बर 0440 40 0026 रहेको छ, 0440 40 0026 को माध्यम भएर आउन सक्नुहुन्छ। यति बेला काभ्रेका डीएसपी रविन विष्टका अनुसार बीपी राजमार्गको नमबुद्ध छ को चौकी डाँडा र रोसी सातको घुमाउनेमा बाढीले अस्थायी डाइभर्सन बगाएको छ, होइन अस्थायी डाइभर्सन बगाइसकेको छ कहाँको चौकी डाँडा र घुमाउनेको डाइभर्सन। यति बेला कोही हुनुहुन्छ, कहाँबाट हुनुहुन्छ हजुर, नमस्कार। नमस्कार हजुर, शुभ नाम? मनोज जी, के छ खबर? ठिक छ, राम्रो छ, रमाइलो छ, खानपिन भयो? मेरो बाँकी छ, एकैछिन हुन्छ पनि मैले चाहे। अनि मौसम कस्तो छ? ठिक छ। अनि तपाईँको एरियामा होइन, ठिक छैन, ठिक छ, यो राम्रो हो, ठिक छ। खोलाबारी के अरे भेलबार खोलाहरू त बढिरहेको होला होइन, ठिक छ। कतै अब त्यतातिर सुरक्षित बस्ती होइन, त्यता बस्ती छ, यताउति भनौँ न खोला किनारामा बस्ती छ भने सतर्क रहन आग्रह गर्नु होला उहाँहरूलाई पनि भन्न
1: चाहन्छु।
0: पक्कै पनि यस्तो बेलामा एउटाबाट अर्को कुरा यसो फैलाउनु पर्छ, यति बेला फेरि भ्रामक सूचनाहरू बढी फैलिन्छन् होइन। अब यो यस्तो भयो अरे उस्तो भयो अरे भनेर अघि एउटा भिडियो देख्दै थियो सामाजिक सञ्जाल फेसबुकमा, पोहोर होइन पोहोर परारको के अरे भिडियो त्यति बेला हालेर त्यति बेला यस्तो भएछ भनेर, अहिले चाहिँ केही नभएको अवस्थामा पोहोरको भिडियो हालेर यस्तो भइसक्यो भनेर तर्साउने काम भइरहेको छ मान्छेलाई। यति बेला के होला कसो होला, लगातार पानी परिरहेको छ होइन, अब के हुने होला, झन् भोलिको सिको त्यो भेलबारीले गर्दा झन् एक किसिमको त्रास छ, झन् यो पहिलाको भिडियोहरू हालेर होइन तर्साउने काम चाहिँ सकभर बन्द गरेर देखिन्थ्यो। अब हुन त यो बेला मानवतै छैन, यति बेला कसरी भाइरल हुँ, कसरी के गरौँ भन्ने सोच्छ होइन मानिस, ठिक छ। हामीले सही सूचना पनि लिनुपर्छ भन्न खोजेको मैले, ठिक छ। अनि यस कुराकानी गर्न पाइयो, खुसी लाग्यो। कुन चाहिँ गीत सुन्न चाहनुहुन्छ तपाईँ? कुन चाहिँको? सुदीप गिरीको। ओके, हामी राख्छौँ, राम्रा मिठा गीत छन् सुदीप गिरीका गीतहरू, प्रायः जस्तो चलेका गीतहरू छन् सुदीप गिरीको आवाजमा गीत राख्छ साथी आफन्तलाई सम्झनुहोस्
1: जसन्त्रे दुर्गा मगर, कविता मगर, सविता मगर, उर्मिला थापा मगर, हामी साथै हुनुहुन्छ। ओखलढुङ्गा मिनबहादुर मगर, खैरालीबाट हुनुहुन्छ मिनबा प्रेम मगर, र भन्दै अरू मेरो साथीहरू हुनुपर्छ दुर्गा पाण्डे, अरू सबैलाई भन्दै एकदम भाव झुटो समाचार नसुनिकन सही सत्य समाचारलाई सुन्दै आफ्नो ठाउँ गाउँ भए पनि सतर्कतै बस्नु भन्दै छुट्टिन्छु। हस् भाइ, नमस्ते।
0: हस् धन्यवाद, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। अब चाहिँ छुट्टिनुपर्छ, लगभग कार्यक्रमको निर्धारित समयावधि पनि सकिन लागिसकेको छ, 11:52 भइसकेको छ होइन। कोही हुनुहुन्छ भन्दैनन् सम्झनाजी लिनुपर्छ, अन्तिममा एउटा भए पनि भन्दैनन्छ, ठिक छ। उहाँसँग छोटो मिठोमा कुराकानी गरिहाल्छु म। हजुर नमस्कार।
2: हजुर नमस्कार।
0: नमस्ते, नमस्कार, स्वागत छ ध्रुवजी। अनि तपाईँ लकी भाग्यमानी मान्छे है? हो जस्तो लाग्यो, किनकि मैले फोन लिन्न भनेर बस्दा थियो, सम्झनाजी लिनु न एउटा भन्नुभयो, ठक्क लिउँ न त भन्ने सोचायो, लिएको ठ्याक्क तपाईँको आवाज सुन्न पाइयो। के छ खबर, के छ, के गर्दै हुनुहुन्छ, खानपिन भयो कि नै?
2: एकदम ठिक छ, त्यस्तो खाना खाएर बसिरहेको छु,
0: ठिक छ। सुनेर साथ दिनु होला, जे होस् यति बेलाको समयमा रेडियो अथवा मोबाइल होइन केही नछोड्नु होला, जे होस् अपडेट्स रहिरहनु होला, कहाँ कति बेला के हुन्छ भन्न सकेन। मौसम पानी परिरहेको छ, ओके तपाईको ठाउँतिर तपाईको भौगोलिक अवस्था कस्तो छ त्यतातिर केही त्यस्तो होइन बाढीले भेलबाढी अथवा बाढी पहिरो जाने ठाउँ केही छ कि छैन
2: त्यस्तो त्यो पनि छैन सर हाम्रो त एकदम सुरक्षित ठाउँमा छ त्यस्तो बाढी पहिरो लाइन ठाउँ छैन अब सुरक्षित ठाउँ छ भन्नुपर्छ
0: राम्रो ओके जस्ट ध्यान होला त्यही पनि भन्नु छ है विश्वास हुन्न के कसो भन्ने कुरा होइन पानीको ठिक छ हजुर कुराकानी गर्न पाइयो खुसी लाग्यो आवाज स्पष्ट सुनिरहेको छ अहिले अब साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न सुदीप गिरीको गीत राखिदिनुहोस् भन्नुभएको छ मनोजीले हामी राख्ने कोसिस गर्छौँ साथीभाइ आफन्तलाई सम्झिनुहोस्
2: विशेष हजुरको लागि अनि प्राइसको लागि हजुरको होल परिवारको लागि मेरो घर परिवार सम्पूर्णको लागि दिदी यहाँ सुन्नुहुन्छ दिदीको लागि अनि म सर रेटी बहिनीहरू हुनुहुन्छ बहिनी निर्मला पौडेल निर्मला लामा निर्मला मगर रियाजी विकास कुमार बहिनी पासङ डोल्मा तामाङ अनि बहिनी शशी आयो एलिना खत्री अनि बहिनी सुनी थामी दुर्गा थामीलाई एकदम मिस गरिरहेको छु भन्छु अनि अघि भर्खरै फोन गरेको साथी देव माझी अनि मनोज कार्की अनि रोशन श्रेष्ठ सबिन श्रेष्ठ अभिनेश नेपाली
0: हस् धन्यवाद उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु अब चाहिँ छुट्टिनुपर्छ लगभग कार्यक्रमको समय आइसकिसकेको छ एउटा दुईटा मेसेजहरू छन् मेसेजहरू वाचन गर्न चाहन्छु सामाजिक सञ्जाल फेसबुकमा दिनेश भन्दा पनि देवान देवान हुनुहुन्छ वीरतामर झापा हजुर रोमानियाबाट कार्यक्रम सुन्दैछु भन्नुहुन्छ ह्याप्पी बर्थडे टु यु सोना कन्दुङ्गा शुभदिन भन्नुहुन्छ हाम्रो तर्फबाट पनि सोनाजीलाई जन्मदिनको शुभकामना छ मिडिया प्रेमी राय अनिशाले पनि सुन्दैछु भन्नुहुन्छ सत्यकला इसारल पनि मिस यु अल भन्नुहुन्छ मनको साथी जीवन कार्कीले पनि सुन्दैछु भन्नुहुन्छ भने सपना तामाङ हुनुहुन्छ सबै भाग्यमानी भन्नुहुन्छ मेरो कलै लागेन म चाहिँ अभागी है दादा भन्नुहोस् किनेर यसपछि कार्यक्रम छ कार्यक्रम सुने सौगात त्यसमा पनि कल गर्न सक्नुहुन्छ फोनिङ कार्यक्रम धेरै छ हो सपनाजी एउटामा लागेन भनेर किन दुःख मान्नुहुन्छ होइन अपर्च्युनिटी धेरै हुन्छ तपाईँ एउटामा फेल हुनुभयो भनेर किन होइन मन दुःखी बनाउनुहुन्छ र धेरै अवसरहरू छन् होइन र ओके विशेष रूपमा धन्यवाद दिन चाहन्छु तिनजेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो भनेदेखि धन्यवाद अनि मेसेज गरेर साथ दिनुभयो कार्यक्रमलाई सेयर गरेर साथ दिनुभयो सम्पूर्णलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु फोन गरेर साथ दिनुभयो सुनेर साथ दिनुभयो विशेष रूपमा धन्यवाद प्राविधिक पाटोमा रहेर साथ दिनुहुने ललिताजी शास्त्र सम्झनाजी उहाँहरूलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु भन्दै सुरक्षित रहौँ सतर्कका साथ रहौँ अरूलाई पनि सावधानीका साथ रहन आग्रह गरौँ मौसमको बारेमा जानकारी लिउँ होइन समाचार सुन्ने बानी बसालौँ यति बेला पानी निरन्तर होइन परिरहेको छ यता त तीन दिन भयो क्या अरे होइन यता रामेछापमा परेको अन्त पनि परिरहेको छ भन्ने खबर आइराखेको छ धेरै ठाउँमा भनौँ न खोलाको बहाव बढेको छ कति ठाउँमा बाटो अवरुद्ध भएका छन् होइन कति ठाउँमा पहिरो गयो होला होइन न्युजहरू पनि आउँदैछन् सो यति बेला घरमै सुरक्षित रहौँ तपाईँ बस्ने ठाउँको भौगोलिक अवस्था कस्तो छ त्यसमा ध्यान दिउँ यदि बाढी आउने होइन भनौँ न पहिरो जाने ठाउँ छ भने सुरक्षितका साथ अन्य स्थानमा होइन सरौँ रहौँ पनि भन्न चाहन्छु अनि अझै आज भोलि होइन मौसमविदहरूले पानी ठुलो पर्छ भनेर भनिरहेका छन् सो सावधानीका साथ रहौँ सकभर बाहिर यात्रा नगरौँ पनि भन्न चाहन्छु भन्दै यति बेला अन्तिममा सुदीप गिरीको आवाजमा गीत तपाईँको माझमा राख्थेँ म कार्यक्रम प्रस्तुत श्रोताजमा त आजको बसाइबाट छुट्यो हवस् त नमस्कार।

0: अहिले 12 बजे
1: हजुरको रेडियो 102.1 मेगाहर्ज
2: जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ़िरहेको जोखिमबारे विश्वलाई प्रधानमन्त्रीको ध्यान आकर्षण विपदपछिको पुननिर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको प्रस्ताव नेपाल र नामिबिया बीच कूटनैतिक सम्बन्ध स्थापना 187 देशमा नेपालको कूटनैतिक सम्बन्ध विस्तार इजरायलसँगको द्वन्द्वका कारण गाजाको कृषि क्षेत्र धराशायी कृषियोग्य जमीनको 3% मात्रै उपयोग योग्य र एसियन खेलकुद अन्तर्गत महिला कबड्डीको सेमी फाइनलमा नेपाल भारतसँग पराजित पुरूष क्रिकेटतर्फ नेपाल र अफगानिस्तान बीचको खेल चल्दै नेपाल खबरमा अब पूरा खबर लगातारको वर्षासँगै देशका विभिन्न नदी तथा खोलामा जलसतह बढ्दै गएको छ भक्तपुरको हनुमन्ते खोला र काभ्रेको रोशी खोलाले सतर्कता तह पार गरेका छन् भक्तपुरको जगाती जलमापन केन्द्रमा हनुमन्ते खोलाको जलसतह सतर्कता तह भन्दा माथि गएको छ यस्तै काभ्रेको पनौती जलमापन केन्द्रमा रोशी खोलाको जलसतह सतर्कता तह भन्दा माथि पुगेको छ निरन्तर वर्षा कारण रोशी नदीमा समेत बहाव बढ़ेर कोशी नदीमा समेत बहाव बढ़ेर कोशी ब्यारेजमा रेड अलर्ट जारी गरिएको छ यस्तै इलामको कन्काई र मैनाचुली जलमापन केन्द्रमा पनि जलसतह सतर्कता तह आसपास पुगेर बढ़दो क्रममा रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ महाशाखाका अनुसार आज गोर्खा लमजुङ कास्की मनाङ मुस्ताङ दाङ बाँके बर्दिया सुर्खेत दैलेख कैलाली र कञ्चनपुर भएर बग्ने नदी तथा खोलामा बाढ़ीको उच्च जोखिम छ महाशाखाले नदी तथा खोलाको आसपास तटीय क्षेत्र र सड़क छेउछाउमा बसोबास तथा यात्रा गर्ने नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी बागमती गण्डकी लुम्बिनी र कर्णाली प्रदेशका केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ लुम्बिनी र गण्डकी प्रदेशका एक दुई ठाउँमा निकै ठूलो वर्षा हुन सक्ने भएकाले नदी तथा खोलाको जलसतह थप बढ़न सक्ने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ यस्तै काठमाडौँ उपत्यका नदीमा जलसतह बढ़ेपछि ट्राफिक प्रहरीले करिडोर भएर यात्रा नगर्न भन्दै माइकिङ गर्दै हिँडेको छ यसैबीच पृथ्वी राजमार्ग अन्तर्गतको कृष्णवीरमा निर्माण गरिएको वैकल्पिक सड़क जोखिममा परेको छ गएको भदौ 10 गते भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीका कारण सड़क कटान भई राजमार्ग अवरूद्ध भएपछि संचालनमा ल्याएको नयाँ ट्रकको तल्लो भागबाट नदीले निरन्तर कटान गरिरहेकाले सड़क भाँसिने त्रास बढ़ेको छ लगातारको वर्षाका कारण काठमाडौँ आउजाउ गर्ने मुख्य राजमार्गहरू अवरूद्ध भएका छन् मुख्य सड़क मानिने त्रिभुवन राजपथ काठमाडौँ नौबिसे हेटौँडा एकतर्फी मात्रै सञ्चालनमा छ लगातारको वर्षाका कारण मौसम प्रतिकूल भन्दा आन्तरिक हवाई उडान समेत प्रभावित भएको छ त्रिभुवन विमानस्थलका अनुसार मौसमका कारण विभिन्न शहरमा हुने आन्तरिक उडान रद्द छन् भने केही ढिलाइ भइरहेका छन् मौसमको अवस्था हेरेर जहाज उडान तथा अवतरण भइरहेका विमानस्थलले जनाएको छ प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशीमा आएको विनाशकारी बाढ़ी नेपालका लागि मात्रै नभएर विश्वकै लागि चेतावनीको सन्देश भएको बताउनु भएको छ राष्ट्रसंघको 81 महासभामा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ़िरहेको जोखिमतर्फ विश्व समुदायको ध्यान आकर्षण गराउनुभयो उहाँले भोटेकोशी बाढ़ीले ठूलो जनधन पूर्वाधार जल विद्युत तथा जनजीवनमा क्षति पुर्याएको उल्लेख गर्दै हिमाली क्षेत्रमा यस्ता विपदको जोखिम अझै बढ़िरहेको बताउनुभयो उहाँले भोटेकोशी विपद नेपालकोले निम्त्याएको नभएको स्पष्ट पार्दै जलवायु परिवर्तनको असर न्यून योगदान गर्ने देशहरूले समेत असमान रूपमा भोग्नु परेको धारणा राख्नुभयो उहाँले हिमाली क्षेत्रमा तापक्रम वृद्धि हिमनदी पग्लने क्रम र त्यसबाट सृजना हुने जोखिमप्रति अन्तर्राष्ट्रिय समुदाय गम्भीर हुनुपर्ने बताउनु भएको छ नेपालले जलवायु परिवर्तनमा न्यून योगदान गरे पनि यसको असर भने गम्भीर रूपमा भोगिरहेको प्रधानमन्त्री शाहको भनाई जलवायु न्याय सेवा सहज र पहुँचयोग्य जलवायु वित्त प्रविधि हस्तान्तरण तथा विपदपछिको पुननिर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग बारे पनि प्रधानमन्त्रीले प्रस्ताव राख्नु भएको छ नेपाल र नामिबिया बीच कूटनैतिक सम्बन्ध स्थापना भएको छ यससँगै नेपालको कूटनैतिक सम्बन्ध 187 देशमा विस्तार भएको छ राष्ट्रसंघको 81 महासभामा सहभागी हुने सिलसिलामा न्यूयर्कमा रहनुभएका परराष्ट्र मन्त्री शिशिर खनाल र नामिबियाका अन्तर्राष्ट्रिय सम्बन्ध तथा व्यापार मन्त्री सेल्मा आसिपाला मुसाभीले कूटनैतिक सम्बन्ध स्थापना गर्ने सम्बन्धी संयुक्त विज्ञप्तिमा अन्तर्राष्ट्रिय स्तरको हस्ताक्षर गर्नुभयो हस्ताक्षर अघि दुई देशका परराष्ट्र मन्त्रीबीच पारस्परिक हितका विविध विषयमा विचार विमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ यसैबीच परराष्ट्र मन्त्री खनालले अस्ट्रेलियाका विदेश मन्त्री पेनी वाङसँग साइडलाइन द्विपक्षीय भेटवार्ता समेत गर्नुभएको छ राष्ट्रसंघको मुख्यालयमा भएको भेटवार्तामा उहाँहरूबीच नेपाल अस्ट्रेलिया सम्बन्ध तथा आपस हितका विविध विषयमा छलफल भएको मन्त्री खनालको सचिवालयले जनाएको छ उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज सुन चाँदीको भाव सामान्य घट्यो, द्वन्द्वका कारण गाँजाको कृषि क्षेत्र धराशायी लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले लगातारको वर्षाले नदी तथा खोलामा जलसतह बढ़दो क्रममा 13 जिल्लाबाड़ीको उच्च जोखिममा तटीय क्षेत्रमा उच्च सतर्कता अप्नाउन आग्रह, जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ़िरहेको जोखिमबारे विश्वलाई प्रधानमन्त्रीको ध्यान आकर्षण लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। कारोबार हुने हप्ताको अन्तिम दिन आज सुनको भाव तोलामा सामान्य घटेको छ। सुन 500 रूपियाँले घटेर 2,98,600 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुन तोलामा 3,200 रूपियाँले घटेर 2,79,100 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव पनि तोलामा 30 रूपियाँले घटेर 4,620 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। चाँदी हिजो एकै दिन 165 रूपियाँले घटेर तोलाको 4,815 रूपियाँमा कारोबार भएको थियो। अब विदेशको खबर। गाजा र इजरायल बीच 3 वर्षदेखि चलिरहेको द्वन्द्वका कारण गाजाको कृषि क्षेत्र लगभग धराशायी बनेको छ। संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनको पछिल्लो प्रतिवेदन अनुसार गाजा कुल कृषियोग्य जमीन मध्ये अहिले झण्डै 3% हिस्सा मात्रै उत्पादनका लागि सुरक्षित र पहुँच योग्य छ। यसअघि गाजाका अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान झण्डै 10% थियो। त्यति बेला गाजामा 15,200 हेक्टर जमीनमा तरकारी तथा 7,700 हेक्टरमा विभिन्न रूखजन्य बाली उत्पादन हुँदै आएको थियो। तर 3 वर्ष लामो द्वन्द्वपछि कृषि उत्पादनका लागि प्रयोग गर्न सकिने जमीन घटेर 448 हेक्टरमा सीमित भएको प्रतिवेदनमा उल्लेख छ। अब खेल खबर। विश्व एसियन गेम्स अन्तर्गत महिला कबड्डीको सेमी फाइनलमा नेपाल भारतसँग पराजित भएको छ। जापानको तोकाई सिटिजन व्यायामशालामा भएको सेमी फाइनलमा नेपाल भारतसँग 48-24 पराजित भयो। पहिलो हाफमा 31-17 जित निकालेको भारतले दोस्रो हाफमा 17-7 जित निकाल्यो। नेपाली टोली गएको संस्करणको 19 एसियन गेम्स सेमी फाइनलमा पनि भारतसँग पराजित भएर काश्यमा चित्त बुझाएको थियो। नेपालले सम्म चरणमा थाइल्याण्डलाई हराउँदा चाइनिज ताइपेसँग पराजित भएको थियो। त्यसपछि अन्तिम खेलमा श्रीलंका लाई हराएर सेमी फाइनलमा स्थान बनाउँदै काश्य पदक पक्का गरेको हो। नेपालका लागि जारी एसियन गेम्समा यो दोस्रो पदक हो। यसअघि पुरूष कराटेको कुमिते 48 केजीमा तेन्जिङ शेर्पाले काश्य जितेका छन्। खेलकै अर्को प्रसंगमा जापानमा चलिरहेको विश्व एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको आफ्नो पहिलो खेलमा अफगानिस्तानले 103 रनको लक्ष्य नेपाल सामु प्रस्तुत गरेको छ। अफगानिस्तानले निर्धारित 20 ओभरमा 7 विकेट गुमाएर 102 रन बनाएको हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। लगातारको वर्षाले नदी तथा खोलामा जलसतह बढ़दो क्रममा 13 जिल्लाबाड़ीको उच्च जोखिममा तटीय क्षेत्रमा सतर्कता अप्नाउन आग्रह। कृष्ण भीरमा निर्माण गरिएको वैकल्पिक सड़क जोखिममा। जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ़िरहेको जोखिमबारे विश्वलाई प्रधानमन्त्रीको ध्यान आकर्षण। विपदपछिको पुननिर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको प्रस्ताव। नेपाल र नामिबिया बीच कूटनैतिक सम्बन्ध स्थापना। 187 देशमा नेपालको कूटनैतिक सम्बन्ध विस्तार। इजरायलसँगको युद्धका कारण गाजाको कृषि क्षेत्र धराशायी। कृषियोग्य जमीनको 3% मात्रै उपयोग योग्य। र एसियन खेलकुद अन्तर्गत महिला कबड्डीको सेमी फाइनलमा नेपाल भारतसँग पराजित। पुरूष क्रिकेटतर्फ नेपाल र अफगानिस्तान बीचको खेल चल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। ठूलो पानी परेको बेला सकेसम्म लामो दूरीको यात्रा नगरौं। नमस्कार।

0: हजुरको रेडियो 102.1 MHz।
1: तपाई हाम्रै सहर मन्थलीमा बजाज नेशनल फ्री चेकअप क्याम्प हुँदैछ।
2: तपाईको बजाज बाइकलाई अझ सुरक्षित, भरपर्दो र लामो यात्राका लागि तयार बनाउन बजाज नेशनल फ्री चेकअप क्याम्प शुरू हुँदैछ।
1: यही असोज 4 गतेदेखि 9 गतेसम्म तपाईँले पाउनुहुनेछ विशेष छुटका साथ बाइक चेकअप तथा सर्भिसको सुविधा।
2: लेबर चार्जमा 50% छुट, इन्जिन आयलमा 16% छुट, स्पियर पार्ट्समा 10% छुट, टायरमा पनि 10% छुट र पिन स्टिकर स्पियर पार्ट्समा 12% छुटको व्यवस्था छ।
1: लामो यात्राको तयारी अब झन्झट बिना गर्नुहोस्। आफ्नो बजाज मोटरसाइकललाई समयमै चेकअप गराउनुहोस् र यात्रा बनाउनुहोस् अझ सुरक्षित र ढुक्क।
2: बजाज नेशनल फ्री चेकअप क्याम्प असोज 4 गतेदेखि 9 गतेसम्म।
1: थप जानकारीको लागि सम्पर्क गर्नुहोस् एपेक्स अटो इन्टरप्राइजेस, ट्राफिक चोक मन्थली, रामेछाप। सम्पर्क नम्बर 0485905530।
2: बजाज सँगै यात्रा, सुरक्षित यात्रा।
3: आयो है क्वालिटीमा नम्बर 1, दाममा सबैभन्दा कम।
4: ओ प्रकाश कपूर।

0: सस्तोमै पोषक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आज सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।
3: के तपाई कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
4: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
3: यदि तपाई यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
3: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
4: सम्पर्क नम्बर 0485410443 9863023422।
5: तन्नै पैसा कमाइएला भनेर 136 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
6: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरे हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्यो नि, त्यो बेला सुनेर पनि उडाइयो। अब अहिले यो दुःख
5: त्यही त। हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म कति खुसी छ हेर त।
7: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
0: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
8: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485403998 0485403998।
0: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
8: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
9: के तपाईँ वा तपाईँले चिनेको कोही लैङ्गिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
4: चिन्ता नगर्नुहोस्, तपाईँसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
9: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
4: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
9: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
4: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
9: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
4: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
9: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 9765203384 वा 9844410040। इमेल dhramechap@gmail.com।
4: हिंसा मुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।

हजुरको आवाज हजुरको साथी हो हजुरको रेडियो 102.1 मेगाहर्ज नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम सुने सौगातको साथमा उपस्थित भइसकेको छु म कार्यक्रम प्रस्तोता सम्झना खड्गी भने प्रविधि संयोजनबाट साथ दिनुभएको छ ललिता हायुले भने साथमा तपाईँ हुनुहुन्छ विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं तपाईँ इन्टरनेटको बाउन्समा हुनुहुन्छ देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.nb का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोसे एफएम 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ र तपाईँले कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ हामी फरक बार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं र आज पनि यसै क्रम जारी रहेको छ आजको बसाईमा चाहिँ हामीले चलचित्र गीतको ट्र्याक लिएर आएका छौं र तपाईँले ट्र्याक सुनेर कुन चलचित्रको गीत हो भन्ने कुरा चिन्नुपर्ने हुन्छ र चलचित्रको नाम र गीतको नाम चिन्नुपर्ने हुन्छ तपाईँले कार्यक्रममा सहभागिता जनाउनको लागि 048-40-40-26 तपाईँको लागि खुल्ला भइसकेको छ कार्यक्रम अवधिभरि एकदमै मिठा रमाइला चलचित्र गीत संगीतहरू राखेर तपाईँलाई मनोरञ्जन दिने प्रयास गर्नेछौ र तपाईँले पनि कार्यक्रममा सहभागिता जनाउनुहुन्छ भने आशा लिएका छौं भन्दै यति बेला हामी कार्यक्रमको शुरूआती तर्फ लाग्छौं एउटा मिठो गीत राख्नेछौ त्यसपछि हामी तपाईँसँग कुराकानी गर्न आउने नै छौं तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला

0: कार्यक्रमको शुरूआतमा एकदमै मिठो गीत साउला रेलैमा चढेर गोर्खा पल्टन एकदमै मिठो गीत रहेको थियो। सशस्त्र गोर्खा पल्टनको रहेको छ। सो गीत हामीले राखेर कार्यक्रम सुने सौगातको शुरूआत गरिसकेका छौं। अब भने पालो तपाईँको रहेको छ 0848 40 0026 तपाईँले फोन गरेर सहभागिता जनाउन सक्नुहुनेछ। आजको अवसायमा हामीले चलचित्रको गीतको ट्र्याक लिएर आएका छौं। ट्र्याक सुन्नुहोस् र चलचित्रको गीतको नाम भन्नुहोस् र चलचित्र कुन हो त्यो पनि भन्नुपर्ने हुन्छ। र यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार, हेलो हेलो, कोही साथी हुनुहुन्थ्यो कार्यक्रमको शुरूआती चरणमै उहाँ बाहिरिनु भइसकेको छ। उहाँले चाहिँ एकछिन अगाडिसम्म बस्छु भनेर भनिराख्नु भएको थियो। ठिकै छ, तपाईँले चाहिँ अब सुसाथीहरूले चाहिँ कार्यक्रम सुन्न मन छ, सहभागिता जनाउन मन छ, उहाँ साथीले चाहिँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। 0848 40 0026 फोन गरेर आउन सक्नुहुनेछ। तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला भइसकेको छ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार, साथी हुनुहुन्थ्यो, उहाँ पनि बाहिरिनु भइसकेको के हो। अब हाम्रो चाहिँ टेलिफोन सम्पर्कमा केही समस्या देखेको हो कि साथीहरूले चाहिँ अब कार्यक्रममा सहभागिता जनाउँदै बीचमा फोन कटाउनु भएको हो। जे भए पनि तपाईँले कार्यक्रममा सहभागिता जनाउन मन छ भने कार्यक्रमलाई सुनेर साथ दिनुहोला, अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। कार्यक्रम अवधिबाट एकदमै मिठा गीत संगीतहरू राखेर तपाईँलाई मनोरञ्जन दिने प्रयास गरिराखेका छौ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार,
1: नमस्कार, गुड आफ्टरनुन दिदी।
0: नमस्कार, गुड आफ्टरनुन। हजुर, कहाँदेखिको बोल्दै हुनुहुन्छ?
1: करिना खड्का।
0: करिना खड्का, हाम्रो काठमाडौँदेखि हुनुहुन्छ कि यता गाउँतिरै हुनुहुन्छ? गाउँतिर हुनुहुन्छ? गाउँमा हुनुहुन्छ, अनि के छ हजुरको खबर? मेरो पनि खबर एकदम ठिक छ। यताको पानी परिरहेको छ होला नि त्यता पनि है?
1: ए, पानी परेको परेछ भन्नुपर्छ है दिदी।
0: हिजोदेखि झन् अस्तिदेखि बेलुकादेखि होइन, हिजो पनि दिउँसो भरे, त्यसपछि रात भरे, आज पनि अहिले नि पर्दैछ, पानी परेको परेको छ। अब केही समय अझै पर्छ भनिरहेको छ होइन, मौसमविदको अनुसार। यसमा चाहिँ तपाईँले अलिकता सतर्कता अपनाउनु पर्ने हुन्छ। तपाईँ कतै यात्रा गर्दै हुनुहुन्छ, भिर पहाडतिर नजानु होला है। अब पानी धेरै परेकोले पाखाहरू पनि गलेको हुन्छ, त्योबाट पहिरोहरू खस्ने सम्भावना हुन्छ भन्न चाहे। र अरू के नयाँ नौलो खबरहरू छ भने सुनाउनुहोस्।
1: नयाँ नौलो के पनि छैन दिदी, सबै पुरानै भन्नुपर्छ। हामी सन्चै हुनुहुन्छ?
0: म एकदम सन्चै छु भन्नुपर्छ। अब यता पनि पानी परिरहेको छ हामी साथतिर पनि। हजुरसँग यो समयमा कुराकानी गर्न पाउँदा एकदमै खुसी पनि छु। त्यताको केही नयाँ नौलो जानकारी भयो भने अवश्य पनि हामीलाई सुनाउनु होला। र आज चाहिँ के गर्नुपर्छ भन्ने कुराहरू चाहिँ तपाईँलाई थाहा छ है? त्यसो भए हामी कार्यक्रमतर्फै लाग्छौँ। तपाईँको माझमा गीतको ट्र्याक राख्छौँ, त्यो ट्र्याक सुन्नुहोस् अनि कुन गीत हो, कुन चलचित्र हो भनेर तपाईँले हामीलाई जानकारी गराउनुपर्छ है त?
1: ओके, हुन्छ।

0: Karina, zi.
1: A, zi.
0: Să nu bai, eu?
1: Căci s-a răspândit dacă ce zici, au de nevăr, ăsta e.
0: सानो सुन्नु भयो आउँदैन भन्नु भयो कि फेरि राख्नु पर्छ तपाईको लागि
1: अ एकचोटि राख्छु नि भन्नु भयो
0: ल एकचोटि फेरि बस्छ ध्यान दिएर सुन्नुस है त
1: ठीक है

0: 쓰는 와이카리나지?
1: 아우 쓰는 게 쓰는 게 어디지? 따라 알리 컴퓨터에 아직 라이기 사리 원자에.
0: 알라 택사. 안티미 스마 쓰는 게 놀아? 아니 쿤 기토 아니 쿤 살치들 거 기토 원해라 쿤 살치들 어 원해라. 뿐이 뭐 잔까리 거라 원해서 안티미 스마지 쓰는 게 사디네 사이다. हवस्तर नमस्कार उहाँ हुनुहुन्थ्यो करिना खड्काजी हुनुहुन्थ्यो उहाँले पनि प्रयास गर्नुभएको छ पालो तपाईँको सही ट्र्याक हामी कार्यक्रममा राख्नेछौँ फटाफट तपाईँले फोन गरेर सहभागिता जनाउन सक्नुहुनेछ र सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्नो आफन्तजन साथी सङ्गीलाई सम्झना सन्देश पठाउन सक्नुहुनेछ यति बेला कोही साथी हुनुहुन्छ स्वागत गर्छु नमस्कार
2: दिदी नमस्ते नमस्कार है
0: नमस्ते नमस्कार हजुर हाम्रो देवजी बोल्नुभयो
2: हजुर हजुर म बोल्दैछु है त दिदी हजुर आज पनि बोल्नु पाएँ दिदीहरूसँग एकदम खुसी लागेको छ भन्नुहोस् है त
0: हामीले पनि एकदम खुसी लागेको छ अब पानी परिरहेको छ यो समयमा पनि हामीलाई सम्झिनु भएको छ होइन दिदी कार्यक्रममा आउनुभयो एकदमै खुसी छौँ हामी पनि अनि खाना त भइसक्यो होला यो समय त अब घरतिरै हुनुहुन्छ होइन बाहिर जाने सम्भावना पनि छैन पानी परिरहेको छ त्यो भएर चाहिँ कार्यक्रममा एकदमै सुनिराख्नु भएको छ भने आशा लिएका छौँ है त
2: हजुर पक्कै पनि दिदी हजुर खाना 11 बजीतिर खाएको भन्नुपर्छ मैले अनि कार्यक्रम सुनेरै बसिरहेको छु 10 बजीदेखि नै हजुरको रेडियो नै सुनिरहेको छु यही एउटा मात्र रेडियो बजिरहेको छ आज त भन्नुपर्छ है यतातिर अस्तिदेखि नै एउटा मात्रै रेडियो बजिरहेको छ यही एउटै रेडियो मात्रै सुनिरहेको छु भन्नुपर्छ है त अनि पानी अहिले अलिअलि एकछिन रोकेको छ एकछिन रोकिँदै पर्दै गरिरहेको छ पानी परि नै रहेको छ भन्नुपर्छ अनि दिदी हजुरको के छ सुनाउनुहोस्
0: यता पनि त्यस्तै छ मेरो खबर पनि एकदम ठिकै छ राम्रो छ भन्नुपर्छ होइन अब मौसम त त्यही हो त्यो त एकछिन पानी रहेको जस्तो हुन्छ एकछिन अलि ठुलो पानी परेको जस्तो पनि गर्छ यस्तै छ यताको मौसमको कुरा गर्नुपर्दा अरू समग्रमा ठिकै छ अब दुःखको कुरा त होइन अब किसानहरूले चाहिँ अब बाली नाली अनि त्यस्तै गरी गाईबस्तुहरूलाई चाहिँ अलिक बिजोकै भएको अवस्था छ यही मात्रै अलिक दुःख लाग्ने कुरा अरू समग्रमा अब त्यस्तो खासै केही छैन भन्नुपर्छ है त
2: हुन्छ दिदी हजुर अनि आज नेटवर्कले अहिलेसम्म साथ दिइरहेको छ बोल्नु पाइएको छ भन्नुपर्छ अब भोलि पर्सिको दिनसम्म के हुन्छ थाहा छैन आज त्यहीसम्म बोल्नु पाएको छ जे होस् भन्नुपर्छ है त दिदी हजुर
0: ठिक छ हामीले अब आश गर्नुपर्छ केही नहोस् भन्नुपर्छ होइन सकेसँग सब चाहिँ अब हजुरहरूसँग यसरी अब समयले साथ दिएसम्म चाहिँ होइन हामी कुराकानी गर्ने प्रयत्न गरिराख्नेछौ र हामी कार्यक्रमतर्फ लागौ देवजी हजुरको लागि ट्र्याक राख्नुपर्छ
2: हजुर राख्नु न मैले सुन्नु चाहिँ अलिकति सुन्ने बेलामा अलिकति बाहिर गएको थिएँ भन्नुपर्छ है त अनि सुन्नु पनि पाएको छैन अघि बहिनी करिना खड्काले चाहिँ फोन लगाउँदाखेरि त्यतिखेर म अलिकति ट्र्याक सुन्ने बेलामा चाहिँ अलिकति बाहिर गएको थिएँ भन्नुपर्छ है त
0: ठिक छ तपाईँको लागि ट्र्याक बस्छु ध्यान दिएर सुन्नुहोस् अनि हामीलाई कसको कस गीत कुन गीत हो र चलचित्र कुन हो भनेर जानकारी गराउनुहोस् है त
2: हुन्छ म चिन्ने प्रयास गर्छु है त दिदी
0: ओके

0: दिदी सुन्नुभयो?
1: हजुर मजाले सुने. अब तिमी जस्तो पनि लागेको छ म भन्ने प्रयास गर्छु है त दिदी.
0: ल ओके पक्कै पनि.
1: चलचित्र रहेको छ नैना रेशम भन्नुपर्छ होइन, अनि गीतको बोल रहेछ रहेको छ झल्क्यो झल्क्यो जोबन मेरो तिमीतिरै सानो भन्ने गीतको बोल रहेको छ भन्नुपर्छ है. गायक गायिका चाहिँ अब
0: गाई गाई के भन्नु पर्दैन, हामी अन्तिममा भन्नेछौँ, हजुरलाई जानकारी गराउनेछौँ. अब धेरै पनि होइन हजुरहरूलाई पनि अपडेट हुन्छ, सुन्दै गर्नुहोस्. भनेर हामीले अब त्यस्तो धेरै चाहिँ भन्नु पर्दैन, चलचित्रको नाम र कुन गीत हो भन्ने मात्रै कुरा हामीले जानकारी गराउँछौँ. अन्तिममा सबै कुरा हामी आफै भन्नेछौँ, ध्यान दिएर सुन्नुहोला अन्तिमसम्म. भन्दै अहिलेको बसाइबाट हामी छुटौँ है त. हवस् त नमस्कार. उहाँ हुनुहुन्थ्यो देव माझी, जाकजुली राटमाटादेखि हुनुहुन्थ्यो. उहाँले पनि प्रयास गरेर सुटिसक्नु भएको छ. पालो तपाईँको रहेको छ 0848 40 0026 फोन गरेर तपाईँले सहभागिता जनाउन सक्नुहुनेछ. यति बेला अर्को साथी पनि आइसक्नु भएको छ, उहाँलाई म स्वागत गर्छु. नमस्कार भन्दै थिए, उहाँ पनि छुटिसक्नु भएको छ. जो साथी हुनुहुन्छ फेरि पनि फोन लाग्छ भने तपाईँले कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ. तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला छ 0840 40 0026. र यसै गरी साथीहरूले पनि फेसबुक पेजबाट आफ्ना आफन्तजन साथीसँगलाई सम्झना पठाउनु भएको छ. मनको साथी जीवन कार्के हुनुहुन्छ, नमस्ते नमस्कार भन्दै हुनुहुन्छ. सत्यकला इसाराजी हुनुहुन्छ, मिस यु अल भन्दै हुनुहुन्छ. र त्यसै गरी हुनुहुन्छ अर्को साथी विनिता दाहाल सुवेदीजी हुनुहुन्छ. हेलो सिस्के छ, म विनिता दाहाल सुवेदी भन्दै हुनुहुन्छ, धनकुटाबाट चाहिँ सुन्दैछु भन्नुपर्छ भन्दैछु. अब चाहिँ साथीहरूलाई सम्झना गर्नुपर्दा हुनुहुन्छ खुसबु सुवेदी, त्यसै गरी लोचना भन्नुभएको लोचना सुवेदी, लुकेश सुवेदी, सुषमा दाहाल, बिनी विमला दाहाल, त्यसै गरी जुमा दाहाल, कुमार हुनुहुन्छ, कुमार दाहाल, तुलसा खड्का, झानुका सफागाई भण्डारी, भूमिका भण्डारी, दुर्गा कटवाल, त्यसै गरी डमर ढुङ्गाना भन्नुभएको छ, विष्णु खनाल, त्यसै गरी सुखराज रसाइली निर्दोष, हर्पल रोशनी, कृपेली खुस्ती, ममता पोया, शमशेर लेम्बो, कुमार कृपेली कान्छा, सुभाष कटवाल, प्रेम भण्डारी, सोनालाई पनि ह्याप्पी बर्थडे टु यु साथी भन्न चाहन्छु भन्नुभएको छ. र मम्मी बाबाको लागि पनि भनिदिनु छ, सोनाजीलाई चाहिँ हाम्रो तर्फबाट नै जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्दछौ. र त्यसै गरी यति बेला अर्को साथी हुनुहुन्छ सम्पर्कमा, उहाँलाई म स्वागत गर्छु. नमस्कार.
2: हेलो
0: हेलो नमस्ते नमस्कार हजुर.
2: नमस्ते.
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: रामेछापबाट अनिसा राई.
0: रामेछापबाट अनिसा भन्नुभयो
2: हजुर.
0: अनिसा के भन्नुभयो?
2: राई.
0: अनिसा राई रामेछापबाट
2: हजुर.
0: के छ अनिसा दिदीको खबर?
2: ठिकै छ. अनि दिदी हजुरको के छ?
0: मेरो पनि एकदम ठिक छ. हाम्रो अनिसाजीको घर चाहिँ ठ्याक्कै रामेछाप कहाँनिर पर्यो?
2: रामेछाप प्रीति.
0: प्रीति
2: हजुर.
0: ठिक छ, टाढै रहेछ नि होइन? म त यतै छेउछा कि छेउछाउतिर हो कि रामेछापतिर के हो कि भनेर यसो कहाँनिर हुनुहुन्छ भनेर मैले. रामेछापबाट अनिसा भन्नुभयो
2: हजुर.
0: अनिसा के भन्नुभयो?
2: राई.
0: अनिसा राई रामेछापबाट
2: हजुर.
0: के छ अनिसाजीको

0: पानी परिरहेको छ, खाना त भयो नि,
1: भयो,
0: खाना भइसकेको छ, पानी परिरहेको छ, कार्यक्रम एकदम सुन्दै हुनुहुन्छ, सुनेर साथी नै साथ के गर्नुपर्छ भन्ने कुरा थाहा छ है, त्यसो भए हामी कार्यक्रम तर्फ लागौ, तपाईँको लागि ट्र्याक राख्नुपर्छ, सुन्नुहोस् है, ट्र्याक बस्छ, ध्यान दिएर सुन्नुहोस् अनि हामीलाई गीतको नाम र चलचित्रको नाम भन्नुपर्ने हुन्छ है त,
1: हुन्छ।

0: 아니다지?
1: 아주
0: 순노봐요.
1: 순이 깊이 덜켜 덜켜 진실의 삶 속에서 다보이나.
0: 아니 진짜 다보이나. 깊이 뛰어 아니 솔직히 진짜 다보이나.
1: 다보이나.
0: 라틱사미. 아 कार्यक्रमको अन्तिममा भन्नेछौँ होइन चलचित्र कुन हो गीत कुन हो भनेर पनि सो गीत कार्यक्रममा अन्तिममा पनि बस्नेछ तपाईँले ध्यान दिएर सुन्नुहोस् है त हवस् नमस्कार उहाँ हुनुहुन्थ्यो अनिता राईजी हुनुहुन्थ्यो रानीसा प्रीतिबाट उहाँले नै प्रयास गर्नुभएको छ उहाँले विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु उहाँलाई तपाईँको फटाफट फोन गर्नुहोला र मिठा गीत संगीतहरू पनि तपाईँको माझमा हामी राखेर अगाडि बढ़िराखेका छौं र तपाईँले पठाउनुभएका सन्देशहरू पनि वाचन भइराखेको छ सपना तामाङजी हुनुहुन्छ हजुर नमस्ते नमस्कार सुन्दैछु सिन्धुलीबाट चाहिँ सपना तामाङ हो राम्रो लाग्छ कार्यक्रम खाना खाजा खानुभयो त भन्दै हुनुहुन्छ मेरो खाजा बाँकी नै छ अनि सन्चय हुनुहुन्छ भन्दै हुनुहुन्छ एकदम हामी सन्चय छौं अब बज्ने गीत मार्फत चाहिँ साथीहरूलाई सम्झनु पर्दा सम्झना प्रधान दर्नाल मेनुका मनिता दर्नाल त्यसै गरी शर्मिला शर्मिला हुनुहुन्छ रमिला तामाङ दिदी रमा तामाङ भाइ विशाल तामाङ मायालु हुनुहुन्छ त्यसै गरी रेखा हुनुहुन्छ त्यसै गरी दादा टिकाराम सुनवार र सबैको लागि भन्दै हुनुहुन्छ उहाँलाई पनि विशेष धन्यवाद यति बेला कोही साथी हुनुहुन्छ स्वागत गर्छु नमस्कार
2: हजुर नमस्ते नमस्कार
0: नमस्ते नमस्कार हजुर यो आवाज सिन्धुली फिकलदेखि जस्तो लाग्यो हो
2: हजुर म सिन्धुली फिकलबाट आर्यन मगर
0: आर्यनजी जस्तो लागिरहेको थियो त्यही भएर मैले सिन्धुलीतिरको आवाज हो भनेर सोधेँ अनि के छ आर्यनजी के हजुरको खबर
2: खबर एकदम राम्रै छ यस्तै छ अब जताततै अब वर्षै वर्षा छ पानी सजिला छ यस्तै छ अन्य खबर त ठिकै छ भन्नुपर्छ है
0: जताततै पानी परिरहेको छ अब के समय अझै पर्छ भनिरहेको छ होइन आफ्नो ख्याल गर्नुहोला होइन अब साना बच्चाहरू अनि वृद्ध वृद्ध हजुरबा हजुरआमाहरूलाई चाहिँ एकदम ख्याल पनि गर्नुहोला उहाँलाई पनि यसो सूचनाहरू चाहिँ यस्तो छ यस्तो भएको छ भन्ने कुराहरू चाहिँ जानकारी गराउँदै गर्नुहोला अनि हाम्रो आरएनजीको खबर अब सबै ठिक छ भन्नुभयो कार्यक्रम सुन्दै हुनुहुन्छ नि
2: हजुर हजुर हल्का फल्का सुन्दैछु अलि राम्रोसँग चाहिँ एकदम क्लियर चाहिँ आएको छैन हल्का फल्का चाहिँ क्यार क्यार क्यार गरी गरी नै हल्का चाहिँ आएको सुनिरहेको थियो
0: हल्का हल्का चाहिँ सुन्नुभएको छ है
2: हजुर
0: ठिकै छ हल्का हल्का सुन्नुभएको छ अब यस्तै हो अब राम्रो क्लियर नसुने तापनि कार्यक्रम आएको छ के गर्नुपर्छ आजको बसाइमा भन्ने कुरा त आरएनजीलाई थाहा नै छ
2: हजुर आज चाहिँ खै थाहा छ भन्नुपर्छ के अरे अब के चिन्नुपर्ने हो क्यारे भन्नु न अब
0: आज चाहिँ ट्र्याक मार्फत चाहिँ गीतको नाम र चलचित्रको नाम चिर्नुपर्ने हुन्छ आरएनजी
2: हजुर अघि नै बजेको गीतहरू नै चिन्नुपर्ने हो
0: हजुर हजुर एउटा मात्रै ट्र्याक लिएर आएका छौँ होइन सोही चाहिँ हामीले अन्तिमसम्म राख्छौँ र त्यही नै सबै साथीहरूलाई चिनाउने गरेका छौँ है त
2: ए हुन्छ अहिले त्यो चाहिँ अब गीत चाहिँ अब बोल्दै सबैजना साथीहरूले नै भन्नुभएको थियो ढल्के ढल्के भन्ने नै हो अनि फिल्मको नाम चाहिँ चलचित्रको नाम चाहिँ लगभग नयना रेशम हो कि भन्ने चाहिँ लागेको छ हो कि होइन
0: हो कि होइन भने सब तपाईँले चाहिँ कुन चाहिँलाई चाहिँ सही मान्नुहुन्छ त अब होइन भन्नुहुन्छ कि यसलाई नै
2: नयना रेशम नै भन्छु है त
0: नयना रेशमै भन्नुहुन्छ
2: हजुर
0: होइन ठिक छ हामी कार्यक्रम अन्तिममा पनि राख्छौँ र अन्तिममा मैले पनि भन्नेछु कुन चलचित्र हो होइन कुन गीत हो अनि कसले गाउनु भएको भन्ने कुरा पनि म अन्तिममा जानकारी गराउनेछु अन्तिमसम्म सुन्दै गर्नुहोला अहिलेको बसाइबाट हामी छुटौँ है त
2: हजुर नमस्कार
0: हवस् नमस्कार उहाँ हुनुहुन्थ्यो सिन्धुली फिकलबाट हुनुहुन्थ्यो आर्यन मगरजी हुनुहुन्थ्यो उहाँले पनि प्रयास गर्नुभएको छ उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्नु

0: चाहन्छु। पालो तपाईँको अझै केही समय बाँकी छ, कतिजना साथीहरूले चाहिँ अब कार्यक्रममा चिन्नुहुने रहेछ होइन, चिन्न नसके तापनि तपाईँले कार्यक्रममा सहभागिता जनाएर प्रयास गर्नु नै सबैभन्दा ठूलो कुरा हो। हामीले चाहिँ त्यो सोच्ने गरेका छौँ, र आएपछि मिलाउनु पर्छ भन्ने पनि छैन, कहिले नमिल्न पनि सक्छ, कतिपय कुराहरू हामीले थाहा हुँदाहुँदै पनि हामीले बिर्सन पनि सक्छौँ, त्यो पनि हुनसक्छ। त्यो भएर चाहिँ तपाईँले प्रयास गर्नुहोस्, सबै कुरा हामीले काम गरिसकेपछि सबै कामहरू सफल हुन्छ भन्ने पनि छैन, तपाईँलाई यो उदाहरण पनि हो। र यति बेला कोही साथी कार्यक्रममा आउनु भइसकेको छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार।
1: नमस्कार दिदी।
0: नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? सिम्पल समीक्षा छेत्री, काठमाडौँदेखि। के छ नि काठमाडौँतिरको अवस्था?
1: एकदम ठिक छ, मजाले पानी परिरहेको छ भन्नुपर्छ दिदी।
0: पानी परिरहेको छ, समग्रमा सबै ठिकै छ। कार्यक्रम सुन्दै हुनुहुन्छ? सुन्नु भएको छैन?
1: हजुर, मैले साथीले जानकारी गराउनु भएको थियो, त्यही भएर है।
0: ठिक छ, साथीले जानकारी गराउनु भएको थियो, त्यो भएर चाहिँ हजुरले चाहिँ कार्यक्रममा सहभागिता जनाउनु भयो।
1: हजुर,
0: अरू सबै ठिकै छ? अनि खाना त भइसक्यो होला है?
1: मेरो भाइ हजुरको भाइ त
0: मेरो चाहिँ अब खाजा बाँकी छ, खाना चाहिँ पहिले नै भइसक्यो है त। ल त्यसो भए अरू समग्रमा ठिकै छ भने केही नयाँ नौलो खबर यो सुनाउनु पाए हुन्थ्यो भन्ने केही कुरा छ भने चाहिँ भन्नुहोस् है।
1: केही पनि छैन दिदी, नयाँ नौलो त
0: खासै केही छैन है।
1: हजुर।
0: ल ठिकै छ, त्यसो भए हामी कार्यक्रमतर्फ लागौ।
1: हुन्छ,
0: तपाईँको लागि ट्र्याक बस्छ, ध्यान दिएर सुन्नुहोस् अनि चलचित्रको नाम र गीतको नाम भन्नुहोस् है त।
1: ओके, हुन्छ।

0: सिम्पल समीक्षा जी। हेलो समीक्षा जी, सुन्नुभयो?
1: सुने भन्नुपर्छ है दिदी।
0: ल भन्नुहोस् त, गीतको नाम अनि चलचित्रको नाम।
1: चलचित्र चाहिँ थाहा भएन, गीतको नाम चाहिँ ढल्क्यो ढल्क्यो भन्नुपर्छ है दिदी।
0: ल ढल्क्यो ढल्क्यो भन्ने चाहिँ गीत चाहिँ भन्नुहुन्छ?
1: त्यही भन्नुपर्छ।
0: ल त्यही भन्नुपर्छ भन्नुभएको छ। अन्तिम समय सुन्नुहोस् है, अब थोरै समय।
1: हजुर, छुट्टिनुभन्दा अगाडि मेरो प्यारी बहिनी सिम्पल समीका नमस्ते नमस्कार भनिदिनु भन्दै हुनुहुन्छ है।
0: ल उहाँलाई पनि मेरो तर्फबाट नमस्ते नमस्कार छ अरे, धेरै माया सम्झना छ अरे भनेर सुनाइदिनुहोस् है त।
1: ओके
0: नमस्कार। हवस् त नमस्कार। हुनुहुन्थ्यो सिम्पल समीक्षा छेत्री हुनुहुन्थ्यो काठमाडौँदेखि, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। हामी यति बेला भने अर्को एउटा मिठो गीततर्फ लाग्ने कि जस्तो पनि लागिरहेको छ भन्दै थिएँ। कोही साथी आइसक्नु भएको छ भन्दै हेर्नु चाहिँ उहाँलाई म स्वागत गर्छु। नमस्कार
2: सम्झनाजी, नमस्कार, गुड आफ्टरनुन।
0: नमस्कार, गुड आफ्टरनुन। हजुर, हाम्रो टेक बहादुर पुमार राई बोल्नुभयो।
2: हजुर सम्झनाजी, त्यो अघिको गीत चाहिँ यस्तै सम्झनाजी, त्यो नेपाली चलचित्रको नयाँ नायरेसम होइन, अनि यो स्वरमा गाउनु भएको छ दीपक लिम्बू र मानवी त्रिपाठीको है सम्झनाजी।
0: ल गीतको नाम पनि भन्नुभयो, अब चलचित्र कुन भन्नुभयो?
2: हजुर, ऊ नयाँ नायरेसमको
0: हजुर। कसले गाउनु भएको? गायक गायिकाको नाम पनि भन्नुभएको छ है।
2: हजुर, गायक चाहिँ दीपक लिम्बू अनि गायिका मानवी त्रिपाठीको छोरो।
0: ठिक छ, हामी अब यसलाई नै सही उत्तर मान्नुहुन्छ है हजुरले?
2: हजुर हजुर हजुर हजुर, म यसलाई नै हो।
0: ल ठिक छ, अन्तिमसम्म सुन्दै गर्नुहोस्। अनि के छ हजुरको खबर, सुनाउनुहोस् न।
2: हजुर, मेरो खबर त ठिकै छ सम्झनाजी। अब अस्तिको दिनदेखि यहाँ पनि उदयपुरमा पनि पानी पर्दैछ, अनि हजुरहरूको खबर पनि ठिकै छ होला होइन सम्झनाजी?
0: हजुर एकदम, हाम्रो खबर पनि एकदम ठिक छ, राम्रो छ, ठिकै छ, पानी परिरहेको छ होइन, यस्तै छ, कुराकानी गर्न पाइराखेका छौँ, एकदमै खुसी छौँ भन्नुपर्छ। अरू त्यस्तो खासै केही त छैन, समस्याहरू त केही भएको छैन है।
2: हजुर, हाम्रोमा पनि त्यस्तो ऊ चाहिँ डुबान चाहिँ भएको छैन अहिलेसम्म चाहिँ, म बसेको उदयपुरमा चाहिँ, अनि यतातिर चाहिँ, अनि अरू ठाउँतिर त त्यस्तै हुँदैछ नै होला। यहाँ चाहिँ हाम्रो सुरक्षित नै छ सम्झनाजी। लु हुन्छ सम्झनाजी, अब म चाहिँ अनि छुट्टिनु पर्यो है त सम्झनाजी।
0: हुन्छ ओके बाई। हवस् त नमस्कार, हुनुहुन्थ्यो उदयपुरबाट टेक बहादुर कुमार राईजी हुनुहुन्थ्यो, उहाँले चाहिँ गीतको नाम पनि भन्नुभएको छ र त्यसरी चलचित्रको नाम र गायक गायिकाको नाम पनि उहाँले भनेर जोडिसक्नु भएको छ। अन्तिममा मैले पनि भनेछौँ उहाँले मिलाउनु भएको छ कि छैन, कतिजना साथीले मिलाउनु भयो, हामी अन्तिममा भनेछौँ। भालो त भएको रहेको छ, अब थोरै समय बाँकी छ, कोही साथी आउनुहुन्छ भने उहाँसँग हामी कुराकानी गर्नेछौँ र उहाँलाई पनि चिनाउने प्रयत्न गराउनेछौँ हामी। र तपाईँसँगै रहेर मिठाई गीत संगीत छोड्दै हामी पनि कार्यक्रमबाट ओझेल पर्ने समय भइसकेको छ। यति बेला हुनुहुन्छ शान्ति विशीजी हुनुहुन्छ, उहाँले पनि मिस यु अल भन्नुभएको छ, म चाहिँ रोल्पादेखि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी जीवन र विकर्जीले पनि नमस्ते दिदी, म पनि कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ। हामी हजुरलाई चाहिँ तीन भाइ फिल्मको गीत बजाइदिनुहोस् न है भन्दै हुनुहुन्छ। लाउरी दाईले खुकुरी भिरेको भन्ने गीत चाहिँ बजाइदिनुहोस् भन्दै हुनुहुन्छ, सकेसम्म हामी राख्ने प्रयास चाहिँ गर्नेछौँ। र त्यसै गरी यति बेला अर्को साथी आइसक्नु भएको छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार।
3: हेलो दिदी हजुर, नमस्ते।
0: नमस्ते नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
3: म यता रामसा बाजाहरूको दिनबाट भुवन श्रेष्ठ भन्ने मान्छे।
0: भुवन श्रेष्ठ भन्ने मान्छे बोल्नुभयो?
3: हजुर हजुर।
0: के छ नि भुवनजीको खबर?
3: एकदम राम्रो, रमाइलो छ भन्नुपर्छ दिदी हजुर। पानी परिरहेको छ भन्ने भन्नुपर्छ है त।
0: पानी परिरहेको छ, यता पनि परिरहेको छ है त।
3: हजुर हजुर।
0: अनि खाजा लिनुभयो त? मेरो चाहिँ अब बाँकी नै छ खाजा होइन, अब खाना चाहिँ भयो, खाजा चाहिँ बाँकी नै छ। अनि के गरिदिनुहोस् यस समय, कार्यक्रम सुन्दै हुनुहुन्छ कि अन्य काममा पनि व्यस्त हुनुहुन्छ त?
3: नै दिदी, काहीँ केही छैन, पानीले काम गर्न दिएको छैन, अब खाना पनि खाइयो, अब त्यस्तै
0: ल खाना खाइयो, अब त्यसै बसिबस् है, कार्यक्रम सुन्दै हुनुहुन्छ त्यसो भए?
3: हजुर हजुर।
0: ल ठिक छ, हामी कार्यक्रमतर्फै लागौँ है त। ठिक छ, हामी कार्यक्रमको अन्तिम क्षणमा पनि आइसकेका छौँ। आज लिइरहेको ट्र्याक राख्नु पर्छ कि हजुर यस्तो नि सक्नु भयो त हामी ख्याल राख्छौँ ध्यान दिएर सुन्नुहोस् है त

0: भगवान जी रिस्पॉन्स था कुंगी तो अनि साथ चित्र गर्नु हो
1: ढल्किए ढल्किए भन्ने चाहिँ अब गीत चाहिँ अब होइन अब
0: होइन
1: अब गायिका त अलि खानै भएन दिदीहरू
0: चलचित्र कुन हो
1: गाना चाहिँ अब त्यो ढल्के ढल्के भन्ने चाहिँ खाना चाहिँ भयो अब गायिकाहरू चाहिँ अलिक थाहा भएन
0: गायिकाहरू भन्नु पर्दैन भगवान्जी अब गीतको नाम ढल्क्यो ढल्क्यो भन्नुभयो अनि चलचित्र चाहिँ कुन हो भने मैले
1: चलचित्र
0: कन्फ्युज हुनु भन्नुभयो है ल ठिक छ अब एकैछिनमा हामी चाहिँ गीत पनि राख्छौँ हजुरले चाहिँ ध्यान दिएर सुन्नुहोस् है त हामी अन्तिममा भन्नेछौँ हवस् त नमस्कार उहाँ हुनुहुन्थ्यो भुवन श्रेष्ठजी हुनुहुन्थ्यो हाम्रो जीवनजीवी जीले चाहिँ गीत रोजाइमा पार्नुभएको थियो र अहिले चाहिँ हामीले लिएर आएको ट्र्याकको गीत राख्नुपर्ने हुन्छ होइन कार्यक्रमको अन्तिम समय पनि भइसकेको छ तपाईँले रोजाइमा पार्नुभएको गीत कार्यक्रममा सम्भवतः बजाउन सकिँदैन आजको बसाइमा अर्को बसाइमा पक्कै पनि हामीले राख्नेछौँ मन नदुखाउनुहोला र हामीले कार्यक्रमको रुच अनुसार नै चल्नुपर्ने हुन्छ र यति बेला हामीलाई अर्को साथी हुनुहुन्छ हिरा बहादुर लकाईजी हुनुहुन्छ नमस्ते चिज म पनि बुटोलबाट सुन्दैछु मौसम सेम छ यता पनि पानी परिरहेको छ सोना सिसलाई चाहिँ हाम्रो तर्फबाट चाहिँ जन्मदिनको लाखौं लाख शुभकामना छ भन्दै हुनुहुन्छ र त्यसै गरी शर्मिलाजीले पनि दिदी नमस्ते नमस्कार म पनि सुन्दैछु है सिन्धुली दुरा बजारबाट शर्मिला रम्तेल हो सन्चै हुनुहुन्छ धेरै सम्झना छ सबैमा भन्दै हुनुहुन्छ दिनेश बाडिहाङ देवानजी हुनुहुन्छ उहाँले पनि लेख्नु भएको छ हेलो सिस्टर नमस्ते सेवा र म देवान देवान फिर्तावर झापाबाट चाहिँ रोमानियाबाट हो ह्याप्पी बर्थडे टु यु सोना भन्नुभएको छ सोनाजीलाई जन्मदिनको शुभकामना दिनुभएको छ र त्यसै गरी हुनुहुन्छ टेक बहादुर पुमाजी हुनुहुन्छ संसारका सम्झना दिन नमस्कार गुड आफ्टरनुन उदयपुर चौधरी गरी नगरपालिका आठ बेल्टा राइट टुल्सुकबाट चाहिँ फेसबुक लाइभबाट लाइभ बाइबर छ हजुरको रेडियो एफएम सुन्दैछु चलचित्र नैना रेशम र स्वर दीपक लिम्बु र मानवी त्रिपाठी भन्नुभएको छ र त्यसै गरी हुनुहुन्छ अर्को सरिना सिम्पल सरिनाजी हुनुहुन्छ उहाँले पनि लेख्नु भएको छ हेलो सिस नमस्ते के छ हजुर लगायत एफएम परिवारको भन्नुभएको छ मौसम कस्तो छ नि त्यता भन्दै हुनुहुन्छ यताको मौसम पानी सिनसिन परिरहेको छ अहिले चाहिँ म पनि कार्यक्रम सुन्दैछु है त्यसै गरी मोरङबाट हो भन्दै हुनुहुन्छ खानीपोखरीबाट चाहिँ हो सिम्पल सरिना गुरुङ हो आजको दिन चाहिँ जन्मदिन मनाउने साथी विवश दिलु साथी दिलु विवश एम्पोलाई चाहिँ जन्मदिनको धेरै धेरै शुभकामना भन्दै राजकले मगर त्यसै गरी यात्रामा हुनुहुन्छ उहाँलाई शुभयात्रा भन्न चाहन्छु भन्नुभएको छ उहाँ कहाँसम्म यात्रामा हुनुहुन्छ उहाँलाई शुभयात्रा र आज जन्मदिन पढाउने साथी दिलु विवश एम्पोलाई पनि जन्मदिनको धेरै धेरै शुभकामना छ हाम्रो तर्फबाट पनि र त्यसै गरी बाबुराम मगरजी हुनुहुन्छ दिदी नमस्कार म पनि कार्यक्रम सुन्दैछु है बाबुराम मगर हो भन्दै हुनुहुन्छ बाबुरामजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै अब चाहिँ हामी छुट्टिनुपर्ने हुन्छ र धेरै साथीहरूसँग आजको बसाइमा हामी कुराकानी गर्न सम्भव हामी कार्यक्रममा चाहिँ सहभागिता जनाउन सफल भयौं हुनुहुन्थ्यो करिना खड्का देवमाझी अनिता राई आर्यन बगर सिम्पल समीक्षा छेत्री हुनुहुन्थ्यो टेकबहादुर कुमार राई भुवन श्रेष्ठ हामीले सातजना साथीसँग आजको बसाइमा कुराकानी गर्यौं उहाँ साथीहरूले कतिपय साथीहरूले प्रयास गर्नुभएको छ भने कतिपय साथीहरूले मिलाउनु भएको छ र अन्तिममा आज लिएर आएको ट्र्याकको गीत रहेको थियो ढल्क्यो ढल्क्यो भन्ने जवान मेरो तिमी तिरे सानो भनिरहेको छ भने चलचित्र नैना रेशम रहेको छ यसमा आवाजमा रहेको छ दीपक लिम्बु र मानवी त्रिपाठी रहेको छ मान्धवी त्रिपाठी रहेको छ गायिका र त्यसै गरी लिरिक्समा रहेको छ दयाराम पाण्डे रहेको छ भने म्युजिक डिरेक्टरमा रहेको छ वसन्त सापकोटा हुनुहुन्छ त्यसै गरी डिरेक्टरमा हुनुहुन्छ गोविन्द राई यस्तो गीत हामी कार्यक्रमको अन्तिममा छोड्दै हामी पनि बिदा लिने पर्ने हुन्छ यति दिनसम्म तपाईँले देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट कार्यक्रम सुन्नुभयो कार्यक्रममा सहभागिता जनाउनु भयो सम्पूर्ण साथीलाई विशेष धन्यवाद व्यक्त गर्दछु र त्यसै गरी कार्यक्रममा अवधिभर बजेका मिठा र माया चलचित्र गीतका सर्जक स्रष्टालाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दछु र प्रविधि समिति यति दिनसम्म मलाई साथ सबर दिनुभयो ललिता हायुलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दै कार्यक्रमको अन्तिममा जलेर आएको गीतको ट्र्याकको गीत छोड्दै आजको बसाई सिने सौगातबाट म कार्यक्रम प्रस्तुता सम्झना खड्गी पनि बिदा हुन चाहन्छु तपाईँ भने रेडियो सुन्दै गर्नुहोला हवस् त नमस्कार।

0: तपाई हाम्रै शहर मन्थलीमा बजाज नेशनल फ्री चेकअप क्याम्प हुँदैछ।
1: तपाईको बजाज बाइकलाई अझ सुरक्षित, भरपर्दो र लामो यात्राका लागि तयार बनाउन बजाज नेशनल फ्री चेकअप क्याम्प शुरू हुँदैछ।
0: यही असोज 4 गतेदेखि 9 गतेसम्म तपाईँले पाउनुहुनेछ विशेष छुटका साथ बाइक चेकअप तथा सर्भिसको सुविधा।
1: लेबर चार्जमा 50% छुट, इन्जिन आयलमा 16% छुट, स्पियर पार्ट्समा 10% छुट, टायरमा पनि 10% छुट र पिङ स्टिकर स्पियर पार्ट्समा 12%सम्म छुटको व्यवस्था छ।
0: लामो यात्राको तयारी अब झन्झट बिना गर्नुहोस्। आफ्नो बजाज मोटरसाइकललाई समयमै चेकअप गराउनुहोस् र यात्रा बनाउनुहोस् अझ सुरक्षित र ढुक्क।
1: बजाज नेशनल फ्री चेकअप क्याम्प असोज 4 गतेदेखि 9 गतेसम्म।
0: थप जानकारीको लागि सम्पर्क गर्नुहोस् एपेक्स अटो इन्टरप्राइजेस, ट्राफिक चोक मन्थली, रामेछाप। सम्पर्क नम्बर 0485905530।
1: बजाज सँगै यात्रा, सुरक्षित यात्रा।
2: हजुरको रेडियो 102.1 मेगाहर्ज।
3: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 82 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गतेभित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
3: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
1: लक्षित लाभकारी कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
3: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
1: लक्ष्य 22 पटक।
3: स्वीकृत बजेट 88 लाख।
1: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू। कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
3: अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
1: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
3: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
1: निवेदकको व्यक्तिगत तथा 3 पुस्तक विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि।
3: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि, जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
1: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू,
3: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि।
1: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
3: र स्थानीय तहको कृषि पशुपक्षी शाखाको सिफारिस पत्र।
1: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
3: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
1: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू।
3: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण।
1: अदुवा, बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण।
3: व्यावसायिक पशुपक्षी मत्स्य पालन उत्पादन र प्रशोधन।
1: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण।
3: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण।
1: मौरी पालन व्यवसाय र मह प्रशोधन।
3: च्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन।
1: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन, भण्डारण तथा निर्यात
3: बागवानी नर्सरी स्थापना तथा विकास पुष्प व्यवसाय टिश्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय
1: च्याउ बिउ उत्पादन च्याउ प्रशोधन भण्डारण र बजारीकरण
3: मासुजन्य पदार्थको भण्डारण प्रशोधन र बजारीकरण
1: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन
3: फलफूल प्रशोधन र बजारीकरण
1: तरकारीको बिउ बेर्ना उत्पादन प्रशोधन तथा भण्डारण
3: प्राङ्गणिक घरेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण
1: प्राङ्गणिक कृषि वस्तु निर्यात
3: जैविक विषादी प्राङ्गणिक विषादी वनस्पति जन्य विषादी उत्पादन प्रशोधन तथा बजारीकरण
1: घाँसबाट हे साइलेज तथा हिलेज उत्पादन व्यवसाय
3: स्वदेशी उत्पादनमा लगानी आत्मनिर्भर कृषिको थालनी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं छत गमला ड्रम ट्याङ्की टायर बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं
4: आफू पनि सुरक्षित बनाऊ बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं
1: यदि अचानक उच्च ज्वरो आउने टाउको तथा शरीर दुख्ने आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस् आफ्नै मनले औषधि सेवन नगर्नुहोस्
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं पानी जम्न नदिऊ लामखुट्टे बढ्न नदिऊ डेंगी मुक्त समाज निर्माण गरौं जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश
1: सहयोगका लागि हार्दिक अपील रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ उहाँलाई अहिले समस्या परिरहेको छ उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ बोनम्यारो प्रत्यारोपण गर्न 40 लाख रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ आफूले सकेको सहयोग गरिदिनुहोला थप जानकारीका लागि सम्पर्क नम्बर 9740269699 वाउ हैन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
5: कहाँबाट हुनु नि हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भएन धेरै नभनौ भन्ने साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ
1: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी सम्पर्क नम्बर 9845853765 वीरगंज फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछा यसपालि आफ्नो लागि अफिस ड्रेस छोराको लागि स्कूल ड्रेस तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला
5: ल हजुर किन चिन्ता गर्नु भएको स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल कोट प्यान्ट स्कूल कलेजका ड्रेस अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि
1: हो र कहाँ अनि सम्पर्क नम्बर
5: प्रोप्राइटर कृष्ण बहादुर नेपाली सम्पर्क नम्बर चाहिँ 9765279636 9817475746 सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क 3 कन्या जाने बाटो सिन्धुली के
4: तपाई कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
3: के तपाईलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
4: यदि तपाई यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
3: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
4: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
3: सम्पर्क नम्बर 0845410043 98 63 023 422।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
4: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
4: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
4: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
4: आवश्यक कागजातहरू
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
4: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420055, 0845410106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
0: तपाई हाम्रै सहर मन्थलीमा बजाज नेशनल फ्री चेकअप क्याम्प हुँदैछ।
1: तपाईको बजाज बाइकलाई अझ सुरक्षित, भरपर्दो र लामो यात्राका लागि तयार बनाउन बजाज नेशनल फ्री चेकअप क्याम्प शुरू हुँदैछ।
0: यही असोज 4 गतेदेखि 9 गतेसम्म तपाईँले पाउनुहुनेछ विशेष छुटका साथ बाइक चेकअप तथा सर्भिसको सुविधा।
1: लेबर चार्जमा 50% छुट, इन्जिन आयलमा 16% छुट, स्पियर पार्ट्समा 10% छुट, टायरमा पनि 10% छुट र पिङ स्टिकर स्पियर पार्ट्समा 12% छुटको व्यवस्था छ।
0: लामो यात्राको तयारी अब झन्झट बिना गर्नुहोस्। आफ्नो बजाज मोटरसाइकललाई समयमै चेकअप गराउनुहोस् र यात्रा बनाउनुहोस् अझ सुरक्षित र ढुक्क।
1: बजाज नेशनल फ्री चेकअप क्याम्प असोज 4 गतेदेखि 9 गतेसम्म।
0: थप जानकारीको लागि सम्पर्क गर्नुहोस् एपेक्स अटो इन्टरप्राइजेस ट्राफिक चोक मन्थली रामेछाप। सम्पर्क नम्बर 0485905530।
1: बजाज सँगै यात्रा, सुरक्षित यात्रा।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: संरक्षण गरौं जीवन सुरक्षित बनाऊ पानी छ भने जीवन छ पानी बचाऊ भविष्य जोगाऊ
3: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो मानव जीवन कृषि पशुपालन उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ तर जनसंख्या वृद्धि जलवायु परिवर्तन वन विनाश पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन् त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो
2: अनावश्यक रूपमा धारा खुल्ला नराखौं चुहिने धारा पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं वर्षाको पानी संकलन गर्ने बानी बसालौ पानीका मुहान नदी खोल्सा पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौ वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ
3: पानीको प्रत्येक थपा बहुमूल्य छ आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ
2: आउनुहोस् पानी संरक्षण गरौं प्रकृति जोगाऊ समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियान
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश

0: हजुर को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 MHz।
1: होइन ये बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
2: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
3: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोपाइटर ओम बहादुर पुलानी मगर, मनिका पुलानी मगर। सम्पर्क नम्बर 98692544।
3: 98 40 37 78 93। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
4: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
5: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
4: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
5: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
4: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
6: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे। मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
7: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि। त्यही गएर ल्याए त भएको नि।
4: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0 47 5 21 158, 98 54 0 41 5 75, 98 41 96 0 669, 98 64 14 17 88।
7: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
4: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छाना मुनि।
8: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
9: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
4: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
8: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
4: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
10: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
4: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
11: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
12: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
8: थप जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली
11: सम्पर्क नम्बर 0475946 98692 65998।
10: दुध दही भनेपछि छोरा छोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
5: ल के को टेन्सन, हाम्रै रामेसा बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
13: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
5: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98142896010।
14: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
15: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
16: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
17: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
16: अचानक उच्च ज्वरो आउनु,
17: टाउको दुख्नु,
16: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
17: हार जोड्ने तथा मांसपेशी दुख्नु,
16: वाक वाकी लाग्नु, बान्ता हुनु,
17: शरीरमा बिमिरा आउनु।
16: डेङ्गु रोगको रोकथामका उपायहरू:
17: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
16: घर वरिपरि सफा राख्नुपर्छ। डेङ्गु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
17: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
16: डेङ्गु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
17: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप। सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कता अपनाउनु हुन जिल्ला प्रशासन कार्यालय रामेछापको अनुरोध। नेपाल मौसम विज्ञान विभाग तथा राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मिति 2083 साल असोज 5 गतेको सूचना अनुसार 2083 साल असोज 9 गतेदेखि 11 गतेसम्म बागमती प्रदेश लगायत देशका अधिकांश स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भनेर जानकारी प्राप्त भएकाले यस रामेछाप जिल्लाको नदी तथा खोलाका जोखिमयुक्त तटीय क्षेत्र र पहिरोको जोखिम हुन सक्ने स्थानमा बसोबास गर्नुभएका सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कताको साथ सुरक्षित स्थानमा रहनका लागि हार्दिक अनुरोध गर्दछौ। जोखिम तथा असुरक्षित हुने अवस्था आएमा विभिन्न सम्पर्क नम्बरहरूमा तत्काल जानकारी गराउन हुन समेत अनुरोध गर्दछौ। प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय रामेछाप। सम्पर्क नम्बर 98547 7 7 7 98 54 056 66। प्रहरी नायक उपरीक्षक र सूचना अधिकारी, जिल्ला प्रहरी कार्यालय रामेछाप। सम्पर्क नम्बर 98545 55 555, 98541 41 123। प्रहरी कन्ट्रोल नम्बर 100, जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र रामेछाप। सम्पर्क नम्बर 97 65 037 888 र 12 34, जिल्ला प्रशासन कार्यालय मन्थली रामेछाप।

0: तपाईले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
1: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
0: हुर्केकै गिरिराज चल्ला 150मा?
1: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
2: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
1: विराज किसानको साथी,
2: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
1: प्रोप्राइटर जय मानन्दर, फोन 0848 540 239, 0848 540 533 र 98 540 40 239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
3: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
4: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
3: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
5: दैनिक रु 197मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
3: सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कता अपनाउनु हुन जिल्ला प्रशासन कार्यालय रामेछापको अनुरोध। नेपाल मौसम विज्ञान विभाग तथा राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मिति 2083 साल असोज 5 गतेको सूचना अनुसार 2083 साल असोज 9 गतेदेखि 11 गतेसम्म बागमती प्रदेश लगायत देशका अधिकांश स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भनेर जानकारी प्राप्त भएकाले यस रामेछाप जिल्लाको नदी तथा खोलाका जोखिमयुक्त तटीय क्षेत्र र पहिरोको जोखिम हुन सक्ने स्थानमा बसोबास गर्नुभएका सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कताको साथ सुरक्षित स्थानमा रहनका लागि हार्दिक अनुरोध गर्दछौ। जोखिम तथा असुरक्षित हुने अवस्था आएमा विभिन्न सम्पर्क नम्बरहरूमा तत्काल जानकारी गराउनु हुन समेत अनुरोध गर्दछौ। प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय रामेछाप। सम्पर्क नम्बर 98 54 057 777, 98 54 056 666। प्रहरी नायक उपरीक्षक र सूचना अधिकारी, जिल्ला प्रहरी कार्यालय रामेछाप। सम्पर्क नम्बर 98 45 55 555, 98 45 41 123। प्रहरी कन्ट्रोल नम्बर 100, जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र रामेछाप। सम्पर्क नम्बर 97 65 037 888 र 12 34, जिल्ला प्रशासन कार्यालय मन्थली रामेछाप।

नमस्कार, दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। म ललिता हायो। तपाईँले यो खबर हजुरको रेडियो 102.3 MHz साथै तपाईँको सेफएम 95 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको छ। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रगो गंगा हाइड्रो पावर लिमिटेडले ब्यागबीमा निर्माण गरेको 40 MW राहुआ घाट जलविद्युत आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोड़ेको छ। रगुआ गाउँपालिकामा निर्माण भएको आयोजनाका 20 MW क्षमताका 2 युनिटबाट विद्युत उत्पादन शुरू गरे राष्ट्रिय प्रसारण प्रणालीमा जोड़िएको हो। आयोजनाबाट उत्पादित विद्युत काली गण्डकी करिडोर 220 KV प्रसारण लाइन मार्फत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको छ। आयोजना र नेपाल विद्युत प्राधिकरण बीच भएको विद्युत खरिद बिक्री सम्झौता अनुसार अब परीक्षण उत्पादन घोषणा गरिनेछ। परीक्षण उत्पादन 15 दिनसम्म सफलतापूर्वक सम्पन्न भएपछि आयोजनाबाट व्यावसायिक विद्युत उत्पादन शुरू हुनेछ। प्राधिकरणका कार्यकारी निर्देशक एवं रघु गंगा हाइड्रो पावर लिमिटेडको संचालक समितिका अध्यक्ष दीर्घायु कुमार श्रेष्ठले कमजोर तथा जटिल भौतिक अवस्था, COVID-19 महामारी, बाढ़ी लगायतका चुनौतीका बावजुद निरन्तरको प्रयासबाट आयोजना निर्माण सम्पन्न गरिएको बताउनु भएको छ। उहाँले विद्युतको उच्च माग हुने बेलुकाको समय अर्थात पीक आवरमा दैनिक 4 घण्टा पूर्ण क्षमतामा सञ्चालन गर्न सकिने भएकाले सुखा याममा विद्युत माग व्यवस्थापनमा आयोजनाले महत्वपूर्ण योगदान पुर्याउनेछ। आयोजनाबाट वार्षिक 24.89 करोड़ युनिट विद्युत उत्पादन हुनेछ। कुल वार्षिक ऊर्जा मध्ये झण्डै 34% विद्युत सुखा याममा उत्पादन हुनेछ। काभ्रेको रोशी खोलाको बाढ़ी खतराको तह नागेको छ। रोशी खोलाको बाढ़ीको खतराको तह 4.5 मिटर भए पनि अहिले सतह बढ़ेर 4.51 मिटर पुगेको छ। यो समाचार तयार पार्दासम्म अहिले पानीको सतह स्थिर छ। यद्यपि बाढ़ी पूर्वानुमान महाशाखाले खतराको संकेत अनुसार साइरन बजाएको छ। यसै गरी नुवाकोटको त्रिशुली खोला र भक्तपुरको हनुमन्ते खोलामा पनि बाढ़ी आएको छ। ती दुवै स्थानका बाढ़ी चेतावनीको तहसम्म पुगेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार आगामी 5 दिन देशका विभिन्न ठूला नदी तथा जलधार क्षेत्रमा पानीको सतह बढ़ने र केही स्थानमा सतर्कता तह पार गर्ने सम्भावना छ। शाखा के हाइड्रोलोजिस्ट इन्जिनियर सरस्वती विष्टले आगामी 24 देखि 48 घण्टामा भने देशका विभिन्न जिल्लाका ससाना नदी तथा खोलामा आकस्मिक बहाव बढ़न सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ। महाशाखा के हाइड्रोलोजिस्ट इन्जिनियर सरस्वती विष्टका अनुसार शुक्रबार बिहानको मापनमा कोशी, नारायणी, कन्काई, कमला 3 का सहायक नदी हरूमा जलसतह सतर्कता तह आसपास वा सोभन्दा माथि पुगेको छ। पश्चिम राप्ती, बबई, कर्णाली र महाकाली लगायत नदीमा भने जलसतह सतर्कता भन्दा तल रहेको छ। कोशी जलधार अन्तर्गत सप्तकोशी, चन्द्रा, तमोर, माझीचार तथा त्रिवेणी, अरूण, तुर्घे घाट तथा सिमले, सुनकोशी, तावाकोशी, लिखु र अन्य सहायक नदीहरूमा शुक्रबार जलसतह बढ़ने तथा केही स्थानमा सतर्कता तह पार गर्ने सम्भावना रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। शुक्रबार यी क्षेत्रमा जोखिमको स्तर मध्यम रहने र शनिबारदेखि नदीको बहाव सामान्य रूपमा घटबड़ हुने पूर्वानुमान गरिएको छ। काठमाडौँबाट पृथ्वी राजमार्ग हुँदै बाहिरिने सवारी साधनहरूलाई कलंकेदेखि नै प्रवेशमा रोक लगाइएको छ। काठमाडौँ नारायणगढ़ सड़कको धादिङ खण्डका विभिन्न ठाउँमा पहिरो झरेकाले काठमाडौँबाट बाहिरिने ठूला साना सवारीलाई कलंकेबाटै प्रवेशमा रोक लगाइएको छ। अहिले बल्कुदेखि कलंकीसम्मको सड़कमा लस्करी बस तथा सड़कहरू लाइन लागेका छन्। वर्षाका कारण पृथ्वी राजमार्गको धादिङ खण्डमा 7 ठाउँमा पहिरो झरेको प्रहरीले जनाएको छ। कतिपय ठाउँमा पहिरो पन्छाइएको
र कति ठाउँमा पन्छाउने काम जारी रहेको धादिङ प्रहरीले जनाएको छ। विपी राजमार्ग र कान्ति लोकपथ बन्द छन्। यी राजमार्गहरूमा ठाउँ ठाउँमा पहिरो खसेका कारण बिहानीदेखि सवारी साधनहरू गुड्न सकेका छैनन्। वर्षा नरोकिएका कारण सम्बन्धित जिल्लाका प्रशासन कार्यालयहरूले सवारी सञ्चालनमा रोक लगाएका छन्। काठमाडौँ उपत्यकाभित्रका नदीमा बाढ़ीको सतह बढ़न थालेपछि ट्राफिक प्रहरीले करिडोर भएर यात्रा नगर्न आह्वान गरेको छ। ललितपुरको च्यासलमा बाढ़ीले पुल छोएसँगै ट्राफिक प्रहरीले माइकिङ गरी करिडोरमा यात्रा नगर्न आग्रह गरेको हो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय राम शाहले खोला तथा नदीमा जलसतह बढ़ेको हुँदा तटीय क्षेत्रमा पनि निगरानी बढ़ाएको जनाएको छ। काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा हिजो 80 नै निरन्तर वर्षा भइरहेको छ। काठमाडौँ हेटौडा जोड्ने त्रिभुवन राजपथमा सवारीको चाप बढ़ेपछि गाड़ी सञ्चालन गर्ने बारे नयाँ व्यवस्था लागू गरिएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज सूचना जारी गर्दै भारी वर्षाको बीच त्रिभुवन राजपथमा सवारीको चाप बढ़ेको भन्दै त्यसलाई व्यवस्थित गर्न नयाँ व्यवस्था लागू गरेको जनाएको छ। प्रशासनको सूचना अनुसार आजका लागि त्रिभुवन राजपथ भएर हेटौडा हुँदै काठमाडौँ जाँदा चौकी टोलबाट बिहान 10 बजेदेखि 2 बजेसम्म प्रवेश गरिसक्नु पर्ने थियो। शनिबारका लागि बिहान 4 बजेदेखि बिहान 8 बजेसम्म र राति 11 बजेदेखि बिहान 2 बजेसम्म चौकी टोलबाट प्रवेश गरिसक्नु पर्नेछ। त्रिभुवन राजपथ प्रयोग गरी काठमाडौँबाट हेटौडा जाँदा शुक्रबारका लागि साँझ 7 बजेदेखि राति 11 बजेसम्म सिम भन्ज्याङ चौकीबाट प्रवेश गरिसक्नु पर्नेछ। शनिबारका लागि भने दिउँसो 1 बजेदेखि साँझ 5 बजे तथा आइतबारका लागि बिहान 7 बजेदेखि बिहान 11 बजेसम्म सिम भन्ज्याङ चौकीबाट प्रवेश गरिसक्नु पर्नेछ। मालवाहक सवारी साधनको हकमा अर्को व्यवस्था नभएसम्मका लागि इन्धन तथा एलपी ग्यास बोकेका बाइक अन्य 10 चक्के लामा र 15 टन भन्दा बढ़ी भारका मालवाहक सवारी साधनलाई उक्त सड़क खण्डमा पूर्ण रूपमा निषेध गरिएको छ। यात्रुवाहक सवारी साधनको हकमा 11 मिटर लम्बाईसम्मका सवारी साधनले मात्र उक्त राजपथ प्रयोग गर्न सक्ने प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत पूर्व निर्धारित अधिवेशनहरू वर्षाका कारण प्रभावित भएका छन्। देशका विभिन्न स्थानमा जारी वर्षाका कारण 10 असोज शनिबारका लागि तय भएका प्रदेश सभा र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनहरू प्रभावित भएका हुन् वर्षाकै कारण केही जिल्लाहरूमा बाँकी भएका पालिका अधिवेशनहरू पनि प्रभावित भएका छन्। प्राप्त सूचना अनुसार अहिलेसम्म ओखलढुङ्गा भोजपुर रामेछाप काभ्रेपलाञ्चोकको कास्की लगायतका जिल्लाहरूमा शनिबारका लागि तय भएका अधिवेशनहरू स्थगित गरिएको छ। ओखलढुङ्गा जिल्ला निर्वाचन अधिकृत कृष्ण प्रसाद दाहालले शनिबारका लागि निर्धारण गरिएका प्रदेश सभा क्षेत्रीय तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन पूर्ण रूपमा कार्यक्रमहरू हालका लागि स्थगित गरिएको बताउनु भएको छ। स्थगित अधिवेशनका आगामी कार्यक्रम तथा मिति सम्बन्धी आवश्यक निर्णयपछि गरिने जारी सूचनामा उल्लेख छ। भोजपुरका जिल्ला निर्वाचन अधिकृत तिलक पाण्डेले सूचना जारी गरेर भोजपुर नगरपालिका अधिवेशन र प्रदेश सभा तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको बताउनु भएको छ। त्यस्तै रामेछापका निर्वाचन अधिकृत रौनिक राज अघियाले शनिबारका लागि तय भएको अधिवेशन वर्षका कारण स्थगित गरिएको जानकारी दिनुभएको छ। उहाँका अनुसार रामेछापमा 12 असोजमा बिहान 7 बजेदेखि क्षेत्रीय अधिवेशन शुरू गरिने बताउनु भएको हो। अविरल वर्षाका कारण काभ्रे पलाञ्चोको 2 प्रदेश सभा र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन स्थगित भएको छ। क्षेत्रीय सभापति महेश पोखरेलले मौसमका कारण अधिवेशन स्थगित गरिएको बताउनु भएको छ। उहाँले अधिवेशनका लागि अर्को सूचना प्रकाशन गरेर जानकारी दिने बताउनु भएको छ। त्यसै गरी कास्कीका निर्वाचन अधिकृत निरञ्जन राज भण्डारीले पनि क्षेत्रीय अधिवेशनहरू स्थगित गर्नुभएको हो। केन्द्रीय निर्वाचन समितिको प्रेस विज्ञप्तिको आधारमा क्षेत्रीय अधिवेशन स्थगित गरिएको बताउनु भएको छ। निर्वाचन अधिकृत राजन भण्डारीले 12 असोजमा प्रदेश सभा क्षेत्रीय र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन शुरू गरिने बताउनु भएको छ।
केन्द्रीय निर्वाचन समितिले शुक्रबार विज्ञप्ति जारी गरेर क्षेत्रीय अधिवेशनका निर्वाचन कार्यक्रमहरू आफ्नो क्षेत्रको मौसमको अवस्था हेरेर गर्न भनेको थियो। समितिले मौसम अनुकूल भएका क्षेत्रमा तोकिएकै मितिमा र प्रतिकूल रहेका क्षेत्रमा 13 असोजभित्र गरिसक्ने गरी अधिवेशनका आवश्यक व्यवस्था मिलाउन पनि जिल्ला निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएको छ। निर्वाचन समितिले पालिका अधिवेशन अन्तर्गत 66 जिल्लाका 630 पालिकामा निर्वाचन सम्पन्न भइसकेको जनाएको छ। कांग्रेसले 3 असोजबाट महाधिवेशन अन्तर्गत वडा अधिवेशनहरू शुरू गरेको थियो। अबका दुई दिन पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ़ने भएको छ। मौसमविद रोजन लामिछानेका अनुसार भोलि शनिबार र पर्सि आइतबार गरी दुई दिन पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ़नेछ। बंगालको खाड़ीमा विकसित न्यून चापीय प्रणालीको प्रभावले देशका धेरैजसो ठाउँमा निरन्तर वर्षा भइरहेको छ। पछिल्लो 24 घण्टामा कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशमा मुसलधारे वर्षा भएको छ। बाढ़ी तथा पहिरोको जोखिम पनि बढ़ेको छ। न्यून चापीय प्रणाली भारतको 36 गढ़ र आसपासको क्षेत्रमा रहेको र क्रमश नेपालतर्फ सर्दै जाने र त्यसको प्रभाव आजदेखि पश्चिमतर्फ सर्दै जाने मौसमविद लामिछानेले बताउनु भएको छ। उहाँका अनुसार आज र भोलि विशेष गरी बागमती गण्डकी लुम्बिनी र कर्णाली अनि सुदूरपश्चिम प्रदेशमा वर्षाको गतिविधि केही बढ़ी हुने देखिएको छ। पूर्वी क्षेत्रमा भने क्रमश वर्षाको गतिविधि घट्दै जानेछ र मौसममा सुधार आउने सम्भावना छ। आइतबार पूर्वी क्षेत्रमा मौसममा सुधार आउने देखिए पनि पश्चिमी क्षेत्रमा प्रभाव कायम रहनेछ। असोज 12 गते सोमबारदेखि देशभर मौसम क्रमश सुधार हुने तथा असोज 13 गतेदेखि वर्षाको प्रभाव अझै कम हुने पूर्वानुमान गरिएको छ। आज पानी परिरहेका क्षेत्र तथा चेतावनी जारी गरिएका ठाउँमा बाढ़ी पहिरो र डुबानको जोखिमलाई ध्यान दिए आवश्यक यात्रा अनावश्यक यात्रा नगर्न र आवश्यक सावधानी अप्नाउन मौसमविदले आग्रह गरेका छन्। कारोबार हुने हप्ताको अन्तिम दिन आज सुनको भाव तुलामा सामान्य घटेको छ। सुन 500 रूपियाँले गर्दै 2,98,600 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचारी व्यवसाय महासंघले जनाएको छ। हिजो सुन तोलामा 3,200 रूपियाँले घटेर 2,99,100 रूपियाँमा कारोबार भएको थियो। बुधबार सुनको भाव 100 रूपियाँले बढ़ेर तोलाको 3,02,300 रूपियाँमा कारोबार भएको थियो। त्यस्तै गएको मंगलबार सुन तोलामा 1,700 रूपियाँले घटेर 3,02,200 रूपियाँमा कारोबार भएको थियो। सोमबार तोलामा 1,300 रूपियाँले घट्दै सुन 3,03,900 रूपियाँमा कारोबार भएको थियो। कारोबार हुने पहिलो दिन आइतबार सुनको भाव 2,100 रूपियाँले बढ़ेर 3,05,200 रूपियाँमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको भाव पनि तोलामा 30 रूपियाँले घटेर 4,620 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। चाँदी हिजो एकै दिन 165 रूपियाँले घटेर तोलाको 4,815 रूपियाँमा कारोबार भएको थियो। हवस् त अहिलेलाई दिउँसो 2 बजेको हजुरको खबर यति नै। हाम्रो भेट अपरान 4 बजेको रामेछाप खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म ललिता हायु पनि यस खबरबाट विदा हुन्छु। नमस्ते।

0: त्यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
1: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
0: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
1: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
2: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
3: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुत्तै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
2: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायन जन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
3: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
2: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

हजुरको आवाज हजुरको साथ हो हजुरको रेडियो 102.1 MHz। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम रुसाई तपाईँको साथमा उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुता सम्झना खड्की भने प्रविधि समीजनबाट साथ दिनु भएको छ। ललिता हायुले भने साथमा तपाईँ हुनुहुन्छ, विभिन्न ठाउँमा रहेर हामीलाई एकैसाथ सुन्दै हुनुहुन्छ भने आशा लिएका छौं। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसले वेबसाइट www.hajurkoradio.org.nbka साथै हाम्रो पात्र नेपाली पात्र फेसबुक पेज र तामाकोसी एफएम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले यो कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ। हामी फरकबार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आज पनि यसै क्रम जारी रहेको छ। साईमा तपाईँले आफूलाई मनपर्ने आधुनिक गीत गाउनुपर्ने हुन्छ र कार्यक्रममा सहभागिता जनाउनको लागि 0840 40 0026 फोन गरेर तपाईँले फटाफट आउन सक्नुहुनेछ। तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला भइसकेको छ। 0840 40 0026 फटाफट फोन गर्दै आफूलाई मनपर्ने आधुनिक गीत तपाईँले सुनाउन सक्नुहुनेछ। र यो समय तपाईँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, आफ्नो कार्यक्रममा व्यस्त हुनुहुन्छ होला, व्यस्तताको भाव पनि हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ होला भन्ने आशा लिएका छौं। सुनेर साथ दिनुहोला, कार्यक्रम के कस्तो लाग्दैछ सल्लाह सुझाव पनि दिनुहोला भन्ने कार्यक्रमको शुरूआत गर्न चाहन्छु। कार्यक्रमको शुरूआतमा एउटा मिठो गीतबाट कार्यक्रम रसाई तपाईँको शुरूआत गर्नेछौ। त्यसपछि हामी तपाईँको आवाजमा मिठो गीत सुन्नलाई आउने नै छौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: हुने कार्यक्रम रुचाएका बाहेकमा एकदमै मिठो गीत इहो र माया हिमाल सागर अनु चौधरीका आवाजमा रहेको यो मिठो गीतबाट कार्यक्रमको शुरूआत गरिसकेका छौं। अब भने पालो तपाईँको रहेको छ 0848 40 0024 फोन गरेर तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ र आजको व्यवसायमा तपाईँले आफूलाई मनपर्ने आधुनिक गीत गाएर चाहिँ सुनाउनु पर्ने हुन्छ र कार्यक्रममा सहभागिता जनाउनको लागि 0848 40 0024 फटाफट फोन गर्नुहोला र सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि तपाईँले आफ्नो आफन्तजन साथीसँगलाई सम्झना सन्देश पठाउन सक्नुहुनेछ। तपाईँले पठाउनुभएका सन्देशहरूलाई पनि कार्यक्रम समय अवधिभर वाचन गर्ने प्रयास गर्नेछौ। र हुनुहुन्छ यति बेला विष्णु आचार्यजीले पनि मिची अल भन्नुभएको छ। हिरा बहादुर लकाईजीले पनि नमस्ते से सुन्दैछु बुटोलबाट भन्दै हुनुहुन्छ। र त्यसै गरी हुनुहुन्छ माधव ढुङ्गेलजीले पनि नमस्ते हजुर म पनि कार्यक्रम सुन्दैछु है बिर्तामोड चापाबाट। साथीहरूलाई सम्झनु पर्दा अस्मित सोताङ रमिला राई भूमिका राई भूमिका राई त्यसै गरी हुनुहुन्छ गीता लिम्बु गीता ढुङ्गा राई कमला मुखिया बुना मुखिया रंजित राई सिम्पल सरिना राई अनिता बिटिया प्रेमी राई अनिसा कविता मगर सुदीप बान्तवा मनको साथी जीवन कार्की रत्न बहादुर थापा जेनी लिम्बु निशा बान्तवा राई दिलु सानो एम्बु अरूको लागि सम्झना छ भन्दै हुनुहुन्छ। उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। यति बेला कोही साथी हुनुहुन्छ स्वागत गर्छु। नमस्कार
1: हजुर दिदी। नमस्कार।
0: नमस्कार हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ? सिन्धुलीबाट को होला?
1: रेश्मिका मगर।
0: के भन्नुभयो?
1: रेश्मिका मगर।
0: रेश्मिका भन्नुभयो?
1: हजुर।
0: के छ रेश्मिकाजीको खबर?
1: एकदम ठिक छ।
0: एकदम ठिक छ है। अनि अहिले पानी परेको छ कि छैन?
1: अहिले हल्का र किरा पानी।
0: अहिले चाहिँ पानी रहेको छ?
1: हजुर।
0: खाजा खानु भयो त?
1: भइसक्यो।
0: हाम्रो चाहिँ बाँकी नै छ। अब केही समय पछि हुन्छ अनि कार्यक्रम सुन्दै हुनुहुन्छ नि?
1: सुनिरहेको
0: छु। सुन्दै गर्नुहोस्, आज के गर्नुपर्छ भन्ने कुरा थाहा छ है?
1: थाहा छ दिदी।
0: ल त्यसो भए हामी कार्यक्रम तर्फै लागौँ न त। साथी हुनुहुन्थ्यो स्मारिका मगर जी हुनुहुन्थ्यो, रेश्मिका मगर हुनुहुन्थ्यो। उहाँलाई पनि विशेष धन्यवाद। कार्यक्रममा अब कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्थ्यो। कार्यक्रम सुनिरहेको मान्छेले त होइन यसरी बीचमा फोन काटेर जानु नपर्ने, ठिकै छ, केही समस्या आयो होला यसमा पनि हामीले अब बुझ्नुपर्छ। जो साथीलाई कार्यक्रममा सहभागिता हुन मन छ, आफ्नो आवाजमा आधुनिक गीत गाएर सुनाउन मन छ भने उहाँ साथीले मात्रै फोन गर्नुहोला, अनि साथीले आउँदैन भने सुनेर साथ दिनुहोला भन्न चाहे। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। नमस्कार देवीजी। नमस्कार, आउनुभयो?
2: हजुर
0: आएँ नि दिदीहरूको कार्यक्रम मलाई छुटाउनै मन
2: लाग्दैन भन्नु पक्कै पनि अब ब्यालेन्स भ्याएसम्म होइन अनि चाउड आएसम्म अनि एक टक्कै साथ दिएसम्म साथ भएसम्म होइन अनि कार्यक्रम छुटाउनै मन लाग्दैन नि हजुरको कार्यक्रममा त जति पनि फोन जसुकैले जे भने पनि फोन गरिरहनु मन लाग्छ
0: भन्नु ल गर्नु त पर्छ नि। अब आउने नआउने भन्ने आफ्नो कुरामा छ, जसलाई मन लाग्छ उहाँहरूले फोन गर्ने हो, सहभागिता जनाउने हो होइन। समयले भ्याएसम्म हामी पनि हजुरहरूसँग कुराकानी गर्ने प्रयत्न गर्नेछौँ र समयले साथ दिएसम्म फोन लागेसम्म हजुरले पनि कार्यक्रममा सहभागिता जनाउनु होला भन्न चाहे। र अब अरू समग्रमा त ठिकै छ, खाजा बाँकी नै होला हाम्रो देवजीको, पानी परेको छ कि रहेको छ अहिले?
2: हुन्छ दिदी, खाजा बाँकी नै छ, अब समय खानु पर्ला खाजा चाहिँ भन्नुपर्छ। पानीको कुरा गर्नुपर्दा पानी परि नै रहेको छ, बिहानको भन्दा चाहिँ अलिक पातलो पातलो परिरहेको छ, एकदम अँध्यारो पनि भइरहेको छ, एकछिनै उडिया जस्तो हुन्छ, पानी एकछिनै झम्किन्छ भन्नुपर्छ है त। अलि यति अलि मसिनो मसिनो जस्तो परिरहेको छ भन्नुपर्छ
0: है। यता चाहिँ अब त्यस्तो खासै छैन होइन, पानी परेको छैन, रोकेको छ, तर मौसम चाहिँ एकदम धुम्म छ भन्नुपर्छ। किसिममा अब पानी पनि पर्न सक्छ, समय मौसमको कुरा हो। अहिले चाहिँ पानी परेको छैन, यताको मौसमको कुरा गर्नुपर्दा सबै सबैसँग अग्रमा ठिक छ। हामी कार्यक्रमतर्फै लागौँ है देवजी।
2: हुन्छ, म
0: ल हुन्छ सुरु गर्नुहोस्।

0: एकदमै मिठो गीत हारे मैले मायामा यसको एकदमै मिठो गीत गाउनुभयो देवजी, हजुरलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। नियमित आउनुहुन्छ, आफ्नो कार्यक्रमको पालना गर्नुहुन्छ, हजुरलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। आगामी वर्षमा पनि आउँदै गर्नुहोला, को कसले के भन्छ भन्ने कुरामा ध्यान नदिनुहोला, कार्यक्रमलाई निरन्तर सुनेर साथ दिनुहोस्। कार्यक्रममा सल्लाह सुझाव दिनु पर्ने जस्तो लाग्छ भने पनि धेरै गर्नुहोला। अहिलेको वर्षबाट हामी छोटामा है त हवस् त नमस्कार। हुनुहुन्थ्यो देवजी जागजले रातमाटादेखि हुनुहुन्थ्यो, उहाँले एकदमै मिठो गीत गाएर छुटिसक्नु भएको छ। पालो तपाईँको रहेको छ 0840 40 0026 तपाईँलाई पनि आधुनिक गीत गाउन मन छ भने तपाईँले सहभागिता जनाउन सक्नुहुनेछ। र त्यसै गरी बिर्जाहाङ लिम्बुजीले पनि लेख्नु भएको छ, हेलो हजुर सेवारो नमस्ते है। केही साथीहरूले चाहिँ अब बस्ने गीत सुनाउनु पर्दा डिकेन्द्र सुवर्ण सन लिम्बु तारा शंकरलाई भन्दै मलाई चिन्ने नचिन्ने सम्पूर्ण साथीहरूको लागि भन्दै जुटिन्छु भन्नुभएको छ। उहाँलाई पनि विशेष धन्यवाद। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: हेलो दिदी, गुड आफ्टरनुन। नमस्कार।
0: गुड आफ्टरनुन। नमस्कार हजुर, शुभ नाम।
1: मेरो घर चाहिँ उदयपुर, हाल चाहिँ काठमाडौँबाट बोल्दैछु, प्रमिसा चामलिङ राई। हजुर
0: प्रमिसा भन्नुभयो।
1: हजुर दिदी,
0: के छ प्रमिसाजीको खबर?
1: मेरो खबर ठिक छ दिदी, हिजो अस्ति त अलिअलि फिटिफिटी पानी परेको छ, हिजोदेखि त निकै ठुलो पानी परेको छ, पानी नै रहेको छैन, भनेर ननस्टप नै पानी परेर चाहिँ काठमाडौँतिर त एकछिन पनि रोएको छैन है।
0: अहिले पनि परिरहेको छ है,
1: पानी परिराखेको छ ठुलो भन्दा चाहिँ सिमसिम सिमसिम परिराख्ने के, बाहिर निस्किने मन नलाग्ने बाटोमा हिलो हिलो छ, अनि त्यही कारण म त रुमभित्र छु भन्नुपर्छ। प्रोग्राम सुनिरहेको छु फेसबुक लाइभबाट।
0: हामीलाई फेसबुक लाइभबाट कार्यक्रम सुन्दै हुनुहुन्छ। अब यता रामेछापतिर पनि त्यस्तै छ, पानी परिरहेको थियो अनि अस्तिदेखि नै होइन, अस्ति बेलुकादेखि नै निरन्तर पानी परिरहेको थियो, अहिले चाहिँ अलि कम भएको छ, तर मौसम मौसम चाहिँ पानी चाहिँ अहिले अलि रहेको छ। अरू समग्रमा सबै ठिक छ। अनि खाजा लिनुभयो त?
1: नाइँ दिदी, अलिक खाना ढिलो खाएको थिएँ, अहिले खाना खाजा पछि हुन्छ। हजुर त भाइ,
0: मेरो पनि बाँकी नै छ है, त अब केही समय पछि हुन्छ मेरो पनि।
1: हजुर हो दिदी, बिस्तारै खानुपर्छ नि है, खाना ढिलो भयो होला नि।
0: हजुर हजुर, हाम्रो पनि अब खाना ढिलै भयो, त्यही भएर चाहिँ खाजा ढिलै खाने भनेर बसिरहेको, भोक छैन अहिले चाहिँ। हजुरसँग यसरी कुराकानी गर्न पाइराखेका छौँ होइन, हामी एकै ठाउँमा रहे पनि अब विभिन्न ठाउँमा हुनुहुन्छ, साथीहरूसँग त्यहाँ के भइरहेको छ, कस्तो भइरहेको छ भन्ने कुराहरू जानकारी समाचारहरू पाइराखेका छौँ। अनि त्यही भएर चाहिँ अब अहिले चाहिँ भोक छैन, भोक लागिसकेपछि हामी के समय पछि खानेछौँ। हजुरले पनि आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला है त।
1: हुन्छ दिदी। उदयपुरतिर अहिले पानी त अलिकति रहेको छ अरे भन्दै हुनुहुन्छ मम्मीले, तर काठमाडौँतिर त खै एकछिन पनि रहँदैन, परेको परेको।
0: ल ठिक छ, अब पर्छ केही समय, अझै पर्छ भनिरहेको छ मौसम
1: वर्ष पानी भन्छ। 12 गते 8 गतेदेखि 12 गतेसम्म चाहिँ अलिकति जोखिम नै हो, त्यो भन्दा पनि अझै माथि नै सर्ने हो, जन्म लागिरहेछ नपाइने हो कि,
0: त्योभन्दा माथि सर्दैन होला होइन, मौसम सके अब निरन्तर कम हुन्छ होला यो वर्षा पनि। ठिक छ, राम्रो कुराहरू सोच्नुपर्छ।
1: काठमाडौँतिर त एकछिन पनि रहँदैन, परेको परेको।
0: ल ठिक छ, अब पर्छ केही समय, अझै पर्छ भनिरहेको छ मौसम विद्वान होइन।

0: प्रथम तर्फै लागौ, हामीले आज मिठो गीत सुनाउनुहुन्छ है।
1: आज कुन गीत सुन्नु भने चलचित्र हो कि
0: आधुनिक गीत गाउनु पर्छ है त?
1: आधुनिक गीत
0: हजुर हजुर।
1: ए ल, म त एउटा दीपक लिम्बूकै यो मुटुमा घेटी मिले भन्ने गीत गाउँछु ल।
0: हुन्छ सुरु गर्नु।
1: हुन्छ, मलाई खासै आउँछ आउँदैन, म ट्राई गर्छु ल।
0: ओके, पक्कै पनि।

कसलाई माया गर्ने कसमै गयो कसलाई माया गर्ने कस

0: नै माया गर्ने पसमै हो यो कसलाई माया गर्ने पसमै हो यो
1: धन्यवाद दिदी यति चाहिँ
2: ल हाम्रो रमेश साजुले एकदमै मिठो गीत गाउनुभयो आजलाई धेरै धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नुहोला है कार्यक्रममा सहभागिता भयो फुर्सद भएसम्म कार्यक्रममा सहभागिता पनि जनाउनुहोस् आजको विषयबाट हामी छुटौँ है त हवस् त नमस्कार उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु यति बेला पनि हामी कार्यक्रममा अर्को एउटा मिठो गीततर्फ लाग्छौ गीतपछि हामी फेरि आउनेछौ तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला

0: कार्यक्रममा एकदमै मिठो गीत देउरालीमा बतास चल्यो सिंगर प्रेमदोष प्रधान रहेको थियो, लिरिक्समा रमेश दिताल रहेको थियो भने म्युजिकमा लतिका हजुर, एडिटरमा रहेको छ आशिषम हर्जन रहेको छ। सो गीत हामीले कार्यक्रममा राखिसकेका छौँ। मिठा गीत संगीतहरूको नै कार्यक्रम समय अवधिभर बजिराखेको छौँ र हामीले राख्नै छौँ योभन्दा पछिको समयमा पनि, र तपाईँले पनि आफूलाई मनपर्ने आधुनिक गीत गाउन सक्नुहुनेछ र तपाईँको रोचाईको गीतभन्दा पनि तपाईँले गाउनुभएको गीतहरू अन्य साथीहरूले पनि सुन्न पाउनुहुनेछ, र तपाईँलाई जो साथीलाई इच्छा छ चाहना छ आधुनिक गीत संगीत प्रति रुचि चाहना छ भने तपाईँले 0840404026 फोन गरेर सहभागिता जनाउनुहोस्। मिठा गीत संगीतहरू पनि बस्नेछ। तपाईँ यो समय काममा व्यस्त हुनुहुन्छ होला, सकेसम्म त बाहिरको काममा हुनुहुन्न होला अहिले चाहिँ, होइन पानी परिरहेको छ देशभर सबै ठाउँमा, र आफ्नो स्वास्थ्यको ख्याल पनि गर्नुहोला। र यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: हेलो दिदी हजुर, नमस्ते।
0: नमस्ते, नमस्कार हजुर, शुभ नाम। के भन्नुभयो? सुहानी विश्वकर्मा भन्नुभयो। के छ सुहानीजीको खबर? हाम्रो खबर पनि एकदम ठिक छ, राम्रो छ भन्नुपर्छ। अनि हजुर कस्तो सुनाउनुहोस्, खाजा लिनुभयो कि बाँकी छ? मेरो पनि बाँकी नै छ त, अब हजुर पनि बाँकी रहेछ, मेरो पनि बाँकी छ, ल यतै आउनुहोस् सँगै बसेर खानुपर्छ है। ल ठिक छ, अब जसको फुर्सद छिटो हुन्छ उहाँले चाहिँ आउनुहोला है त। ल ठिक छ, कार्यक्रममा आउनुभयो, कार्यक्रम सुन्दै हुनुहुन्छ? सुन्दै हुनुहुन्छ, त्यसो भए हामी कार्यक्रमतर्फ लागौँ त। ल कार्यक्रमतर्फ लागौँ, सुरु गर्नुहोस् है त। आधुनिक गीत गाउनुपर्छ है, आधुनिक गीत गाउनुपर्छ अहिलेको समयमा चाहिँ है त। उहाँ हुनु सुरु हानी विश्वकर्मा अझै हुनुहुन्थ्यो। अब कोही साथीलाई पप गीत गाउन मन लाग्ने यही साथीलाई के होइन, ठिकै छ। अब मैले कार्यक्रममा निरन्तर तपाईँहरू बिचबाट कार्यक्रम सुन्दै हुनुहुन्छ होला भन्ने सोचेर चाहिँ होइन तपाईँलाई मैले बारम्बार मैले जानकारी गराइराखेको छु आधुनिक गीत गाउनुपर्छ, आधुनिक गीत गाउनुपर्छ भनेर। तर पनि साथीले कार्यक्रम सुनिरहेको छु भन्नुहुन्छ, र कार्यक्रम सुनिरहेको मान्छेले त यति साह्रो होइन फोनमा केही नभनिकन फोन काट्नु त नपर्ने हो, ठिक त, नढाट्नुहोस्। तपाईँले कार्यक्रम सुनेको छैन भने सुनेको छैन भन्नुहोस्, र तपाईँलाई हामीले जानकारी गराउने हाम्रो भएर भयो। तपाईँले चाहिँ कार्यक्रम नसुने तापनि सुनेको छु भनेर चाहिँ बिचमा अब सुरु गर्नुहोस् भन्दाखेरि चाहिँ थाहा नभइकन चाहिँ यसरी फोन नकाट्नु होला भन्न चाहे। यति बेला अर्को साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
2: हेलो दिदी, नमस्ते।
0: नमस्ते हजुर, नमस्ते, शुभ नाम।
2: कविता
0: के छ कविताजीको खबर? मेरो पनि खबर त एकदम ठिक छ, राम्रो छ, रमाइलो छ भन्नुपर्छ। भित्र बसिराखेको छौँ, बाहिर निस्किन सकिँदैन, पानी सिमसिम पर्छ, कहिले कहिले रहन्छ, कहिले ठुलो पानी पर्छ, यस्तै छ। समग्रमा अरू त्यस्तो खासै केही छैन, नयाँ नौलो कुराहरू चाहिँ परिवर्तन पनि त्यस्तो खासै केही भएको छैन, यस्तै छ। हजुरको सुनाउनुहोस्। घाँस काट्न जानुभएको छ, पानी परेको छैन? यता पनि त्यस्तै छ, अघिदेखि चाहिँ अलि रहेको छ, पानी परेको छैन। त्यसो भए कार्यक्रम सुन्दै घाँस काट्नलाई हिँड्नु भयो, ठिकै छ। अब व्यस्त हुनुहुन्छ होइन, अब फेरि पानी पनि पर्न सक्छ, छिटो छिटो घाँसको भारी पुर्याएर घरतर्फ फर्किनु होला, भिड पाखातिर नजानु होला होइन, नजिकैतिर घाँसहरू काटेर फर्किनु होला छिटो छिटो। र यति बेला तपाईँले चाहिँ मैले धेरै बेर अल्मललाई राखिनँ, हामी कार्यक्रमतर्फ लागौँ है त।
3: मैले भन्दा धेरै माया के होला र त, म भन्दा नि धेरै राम्री के होला र त, मैले भन्दा धेरै माया के होला र त, मलाई छोड्ने एक किन एलियो, मलाई
2: साथीहरूले ए

0: ketika engkau memandangi dalam diri lara.
1: ठिक छ, छोटो मिठोमा भए पनि बबिताजीले गीत गाउनुभयो, हजुरलाई धेरै धेरै धन्यवाद। हामी कार्यक्रमको अन्तिम क्षणमा पनि छौँ, अनि बसाइमा पनि आउँदै गर्नुहोला, कार्यक्रम सुन्दै गर्नुहोला। अहिलेको बसाइमा बाटो चाहिँ हामी छोटोमा है त हवस् नमस्कार। आउनु थियो बबिता मगरजी हुनुहुन्थ्यो, उहाँसँग मिठो कुराकानी र साथमा मिठो गीत पनि सुनाएर छुटिसक्नु भएको छ। अब चाहिँ हामी फोन मार्फत कुराकानी गर्न सक्दैनौँ, समय कम छ। तपाईँले पठाउनुभएका सन्देशहरूलाई पनि भाषण गर्नेछौँ र अन्तिममा हामी एकदमै मिठो गीत संगीत छोड्दै कार्यक्रमबाट उजेले पढ्नेछौँ। यति बेला हामीलाई कमेन्ट पठाउनु भएको छ, धेरै साथीहरूले कार्यक्रम पनि सुनिराख्नु भएको छु भन्ने हामीलाई जानकारी गराउनु भएको छ। यति बेला हुनुहुन्छ बाबुराम मगरजी हुनुहुन्छ, उहाँले पनि दिदी नमस्ते नमस्कार है, म बाबुराम मगर हो, ओखलढुङ्गा पोकली घर भए आज चाहिँ साउदी अरेबियाबाट रियादबाट चाहिँ कार्यक्रम सुन्दैछु। धेरै माया अनि धेरै सम्झना छ मेरो घर परिवार साथीसँगै सबैमा धेरै सम्झेको छु भन्दै हुनुहुन्छ। राई पिकेजीले पनि नमस्कार मिस्टर म सिस्टर भन्नुभएको छ, नमस्कार सिस्टर भन्नुभएको छ, म चाहिँ सुन्दैछु है मलेसियाबाट भन्नुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी मिडिया प्रेमी राई अनि साजी हुनुहुन्छ, नमस्ते मि भोजपुरबाट चाहिँ मिडिया प्रेमी राई अनि अपकमिङ सङ डेडिकेट अल फ्रेन्डको लागि सामलिङ नकुल दाई राईलाई चाहिँ राई, त्यसै गरी पिके राई, अर्जुन याका, रामकुमार लिम्बू, डियर मोटु अस्मी राई, त्यसै गरी हुनुहुन्छ भूमिका भण्डारी र मरु ढुङ्गाना भन्नुभएको छ, अमन लिम्बू, त्यसै गरी मिडिया प्रेमी राई राजेश राई, बसन्त श्रेष्ठ, हर्पल रोशनी भाइ हुनुहुन्छ, सुखा शोभा भाइ उहाँले चाहिँ भन्नुभएको छ राई तिम्रो छ तीर्थ राई, त्यसै गरी हुनुहुन्छ बस बान्तवा सोफिया राई, पुष्पा अञ्जली राई, त्यसै गरी मिना सामलिङ, दुर्गा कटुवाल, सुभाष कटुवाल, अस्मिता बान्तवा राई, गगन तेरुथमे राई, सफला आयु, सूर्य लामा, सञ्जीव खड्का, प्रेम कला किम प्रेम कुमार खड्का, त्यसै गरी पूर्वेलिया खुसी ममता पोया, घायल अभिरमान सुनवार, सानुमाया शेर्पा, सुशीला विश्वकर्मा, अनु शेर्पा, मेरो प्यारो मान्छे तिमी, दिलु सानो एम्फू, शरण आले मगर, सुरज राई तुम्सा, मम्मी एन्ड मिस यु अर फ्रेन्डमा भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ सुमित सुनवार किराजी हुनुहुन्छ, नमस्ते सम्झना ने खड्के हजुर, म खाजा खानु भयो त, म काठमाडौँ बौद्धजुर पहाडीबाट सुमित सुनवार किरात हो, म पनि प्रोग्राम सुन्दैछु, धेरै मनपर्छ, अब बजनसँग हजुरको लागि र मेरो घर फ्यामिलीको लागि पनि सुनाउन चाहन्छु भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ प्रमिसा चामलिङजी हुनुहुन्छ, हेलो सिस्टर गुड आफ्टरनुन, हजुरको प्रोग्राम सुन्दैछु फेसबुक लाइभबाट, काठमाडौँबाट हो भन्दै हुनुहुन्छ, अपकमिङ सङ डेडिकेटेड उदयपुरमा रहनुहुने मम्मी पापाको लागि, त्यसै गरी हुनुहुन्छ साथी हुनुहुन्थ्यो उहाँको कमेन्ट पढ्दै थियो तलमाथि भइरहेको छु र हुनुहुने र अल फ्रेन्डमा मिस यु हेभ अ गुड डे भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी बेलिया स्वामीजी हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ, विनोद सिन्जुङजीले पनि मिस यु अल भन्नुभएको छ, श्रीधरजीले पनि नमस्ते दिदी म पनि कार्यक्रम सुन्दैछु है इन्डियाबाट भन्दै हुनुहुन्छ, इन्डिया अर्ग खाँचीबाट मिस यु अल फ्रेन्ड भन्नुभएको छ। त्यसै गरी सुरेन्द्र बानियाजी हुनुहुन्छ, नमस्कार हजुर, म पनि हेर्दै र सुन्दैछु नेपालगञ्ज बाँकी हाल चाहिँ भरतपुर चितवनको मिलन सोगोदेखि चाहिँ सबैले मित्रमा चाहिँ मिठो सम्झना छ भन्दै हुनुहुन्छ। र त्यसै गरी हुनुहुन्छ अर्को साथी सिम्पल शरीराजी हुनुहुन्छ, हेलो सिस्टर नमस्ते, के छ हजुर लगायत एफएम परिवारको, मौसम कस्तो छ नि त भन्दै हुनुहुन्छ, अहिले चाहिँ मौसम पानी परेको छैन ठिक छ। त्यसै गरी हुनुहुन्छ म पनि यता चाहिँ पानी पर्दैछ भन्दै हुनुहुन्छ, मोरङबाट चाहिँ कालीपोखरीबाट हो सिम्पल सरिना गुरुङ हो, आज जन्मदिन मनाउनुहुने साथी दिलु विवश स्याम्पोलाई जन्मदिनको धेरै धेरै शुभकामना भन्नुभएको छ र आज साथी राजभले मगरको चाहिँ यात्रामा हुनुहुन्छ, उहाँलाई शुभयात्रा मिस यु अल फ्रेन्ड भन्नुभएको छ, आज मलाई मिल्छ भने मेलिना राईको चिसो चिसो छ मौसम भन्ने गीत बजाइदिनु न ल भन्दै हुनुहुन्छ। हेलो हजुर, त्यसै गरी हजुर लगायत एफएम परिवारलाई पनि धेरै धेरै सम्झना छ भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। लगभग अब चाहिँ भने कार्यक्रमको समय अवधि पनि सकिन लागिसकेको छ। कार्यक्रममा धेरै साथी सहभागिता जनाउनु भएको थियो र मिठो गीत पनि सुनाउनु भएको थियो। उहाँलाई सम्पूर्णलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र कार्यक्रम अवधि पर बजेका मिठा र माइला आधुनिक गीतका सर्जक श्रेष्ठलाई पनि मैले यतिखेर धन्यवाद व्यक्त गर्दछु। र तपाईँले जहाँबाट जुन माध्यम भएर कार्यक्रम सुनेर साथ दिनुभयो, कार्यक्रम सुनेर साथ दिनुहुने साथी, कार्यक्रममा सहभागिता जनाउनुहुने साथी, फेसबुक पेजबाट सम्झना सन्देश पठाउनुहुने साथी सम्पूर्णलाई विशेष धन्यवाद व्यक्त गर्दछु। र प्रविधि संयोजनबाट तीनजेलसम्म मलाई साथ सपोर्ट दिनुभयो श्री राज महतलाई पनि मैले यतिखेर धन्यवाद व्यक्त गर्दै कार्यक्रमको अन्तिममा एउटा मिठो गीत राख्नेछौ। लो लागेका थिए ठूला तिम्रा दुई नजर भन्ने गीत रहेको छ भने भोकलमा गुलाम अली रहेको छ, लिरिक्समा एमबीबी स्टार रहेको छ भने म्युजिकमा दीपक जुङ्गम रहेको छ। सो गीत हामी कार्यक्रममा छोड्दै आजको व्यवसाय रोजाई तपाईँकोबाट म कार्यक्रम प्रस्तुता सम्झना गर्गी पनि बिदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्कार।

0: अहिले दिउँसोको 3 बज्यो।
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: अबका दुई दिन पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने, सोमबारदेखि सुधार हुँदै जाने, तिनाउ र त्रिशुली नदीले सतर्कता तह पार गर्यो, अहिले वर्षा भइरहेका क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह। काठमाडौँ आउजाउ गर्ने मुख्य राजमार्ग अवरूद्ध, धादिङको कृष्णभीरमा बनाएको नयाँ ट्र्याक पनि जोखिममा। 40 मेगावाटको राहुघाट जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो, सुक्खायाममा हुने बिजुलीको माग व्यवस्थापनमा महत्वपूर्ण योगदान पुग्ने। फिलिपिन्स फेरि विश्वव्यापी विपद जोखिम सूचीको शीर्ष स्थानमा, भारत दोस्रो र इण्डोनेसिया तेस्रोमा। र एसियाली खेलकुदको क्रिकेटमा अफगानिस्तानलाई हराउँदै नेपालको विजय शुरूआत। नेपाल खबरमा अब पूरा खबर। अबका दुई दिन पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ़ने भएको छ। मौसमविद रोजन लामिछानेका अनुसार भोलि शनिबार र पर्सि आइतबार गरी दुई दिन पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ़नेछ। बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले देशका धेरै जसो ठाउँमा निरन्तर वर्षा भइरहेको छ। पछिल्लो 24 घण्टामा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मुसलधारे वर्षा भएको छ। बाढ़ी तथा पहिरोको जोखिम पनि बढ़ेको छ। न्यूनचापीय प्रणाली भारतको छत्तीसगढ़ र आसपासको क्षेत्रमा रहेको र कर्मश नेपालतर्फ सर्दै जाने र त्यसको प्रभाव आजदेखि पश्चिमतर्फ सर्दै जाने मौसमविद लामिछानेले बताउनुभयो। उहाँका अनुसार आज र भोलि विशेष गरी बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको गतिविधि केही बढ़ी हुने देखिन्छ। पूर्वी क्षेत्रमा भने कर्मश वर्षाको गतिविधि घट्दै जानेछ र मौसममा सुधार आउने सम्भावना छ। अहिले काठमाण्ड उपत्यकामा हल्का मात्रै पानी परिरहेको छ। आइतबार पर्सि पूर्वी क्षेत्रमा मौसममा सुधार आउने देखिए पनि पश्चिमी क्षेत्रमा प्रभाव कायमै रहनेछ। असोज 12 गते सोमबारदेखि देशभर मौसम क्रमशः सुधार हुने तथा असोज 13 गतेदेखि वर्षाको प्रभाव अझै कम हुने पूर्वानुमान छ। आज पानी परिरहेका क्षेत्र तथा चेतावनी जारी गरिएका ठाउँमा बाढ़ी पहिरो र डुबानको जोखिमलाई ध्यान दिई अनावश्यक यात्रा नगर्न र आवश्यक सावधानी अपनाउन मौसमविदको आग्रह छ। त्यस्तै हिमाली क्षेत्रमा पनि धेरै जसो ठाउँमा हिमपात भइरहेको हुँदा आवश्यक सावधानी अपनाउन भनिएको छ। यसैबीच रूपन्देहीको तिनाउ नदी बुटवल जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ। तिनाउ नदीमा बहाव बढ़दो क्रममा रहेको र बाढ़ीको जोखिम रहेकाले तटीय क्षेत्र र डुबान भइरहने होचा भागमा उच्च सतर्कता अपनाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। लुम्बिनीमा उच्च सतर्कता सहित सशस्त्र प्रहरीको टोली र उपकरण तयारी अवस्थामा राखिएको छ। लगातारको वर्षाले बुटवलसहित देशका विभिन्न भागमा जनजीवन प्रभावित बनेको छ। यस्तै नुवाकोटको त्रिशुली नदी धुन्चे जलमापन केन्द्रमा पनि जलसतहले सतर्कता तह पार गरेको छ। जलसतह अझै बढ़न सक्ने हुँदा नदी तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन तथा नदी किनारको सड़कबाट सकेसम्म यात्रा नगर्न भनिएको छ। तिनाउ, त्रिशुली सहित बूढ़ी गण्डकी, मर्स्याङदी, मोदी, मादी, सेती र कालीगण्डकी नदीका जलाधारमा लगातार वर्षा भइरहेको छ। पूर्वको कोशीतर्फ वर्षा केही घटे पनि भोटेकोशी, तामाकोशी, सुनकोशी, रोशी र दूधकोशीमा अझै वर्षा हुने भएकोले सप्तरी सुनसरी क्षेत्रको सप्तकोशीमा पनि उच्च सतर्कता आवश्यक रहेको मौसमका जानकार उज्जवल उपाध्यायले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ। काठमाडौँ आउजाउ गर्ने पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति लोकपथ बन्द छन्। यी राजमार्गमा ठाउँ ठाउँमा पहिरो खसेका कारण आज बिहानैदेखि गाड़ी गुड्न सकिरहेका छैनन्। नारायणगढ मुगलिन सड़क र पृथ्वी राजमार्ग अन्तर्गत चितवन तथा धादिङका विभिन्न ठाउँमा पहिरो खसेपछि सड़क पूर्ण रूपमा अवरूद्ध भएको हो। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका प्रमुख प्रहरी उपरीक्षक दिल्ली नारायण पाण्डेका अनुसार राजमार्गका विभिन्न ठाउँमा लगातार साना ठूला पहिरो खसिरहेकोले तत्काल सड़क चालनमा ल्याउन सकिने अवस्था छैन। निरन्तर वर्षा भइरहेका कारण पहिरो झर्ने र ढुङ्गा खस्ने क्रम रोकिएको छैन। चितवनको इच्छा कामना गाउँपालिका 4 धारापानीमा सड़क भाँसिएपछि अवरूद्ध छ। त्यस्तै इच्छा कामना गाउँपालिका 5 सिमलधारामा माथिबाट पहिरो खस्दा दुवैतर्फको सड़क अवरूद्ध छ। इच्छा कामना 5 कै तुइन खोला र नाम्सी खोलामा माथिबाट ढुङ्गा तथा पहिरो खसेपछि सड़क अवरूद्ध भएको प्रहरीले जनाएको छ। यसै गरी नारायणगढ मुगलिन सड़क खण्ड अन्तर्गत तुइन खोला, नाम्सी पुल 15 किलो, 17 किलोमा पनि सामान्य ढुङ्गा माटो खसेको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका 7 कृष्णवीर र ज्यामिरी घाटमा माथिबाट पहिरो खस्दा दुवैतर्फको सड़क अवरूद्ध छ। गजुरी गाउँपालिका छ जरेखेत र थाक्रे गाउँपालिका दुई कमेरी भीरमा पनि पहिरोका कारण सड़क प्रभावित भएको प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिनुभयो। कृष्णवीर सिमलधारा धारापानी नाम्सी खोला र तुइन खोलामा सड़कमा खसेको पहिरो हटाउने काम भइरहेको छ। जोखिम बढेपछि हिजो नै नारायणगढ़ मोडलिङ सड़क र पृथ्वी राजमार्गमा रातमा गाड़ी चलाउन रोक लगाइएको थियो। आज बिहानदेखि पनि गाड़ी रोकिएको हो। त्यस्तै बीपी राजमार्गको दुई ठाउँमा रोशी खोलाको बाढ़ीले अस्थायी डाइभर्सन बगाएको छ। काभ्रेको नमोबुद्ध छ चौकी डाँडा र रोशी सातको घुमाउनेमा बाढ़ीले अस्थायी डाइभर्सन बगाएको हो। रोशी खोला पनौतीमा बाढ़ी बढ़दो क्रममा रहेकोले तल्लो तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रमा भोलि बिहानसम्म उच्च सतर्कता अपनाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णवीरमा निर्माण गरिएको वैकल्पिक सड़क जोखिममा परेको छ। भदौ दशमा भटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ीका कारण झण्डै तीन हप्ता अवरूद्ध सड़क वैकल्पिक ट्र्याक खोलेर गएको असोज एक गतेदेखि संचालनमा आएको थियो। नयाँ ट्र्याकको तल्लो भागबाट नदीले निरन्तर कटान गर्दा सड़क भाँसिने जोखिम छ। कृष्णवीरको पुरानो सड़कमा सुरक्षाका लागि बनाइएको तारजाली सहितको पर्खाल भाँसिएको जिल्ला प्रहरीकारले धादिङले जनाएको छ। पर्खाल केही तल खसेको कारण नयाँ ट्र्याकमा समेत जोखिम परेको बेनीघाट रोराङ गाउँपालिका सातका वडा अध्यक्ष कुमार बस्नेतले बताउनुभयो। नागडुङ्गा मुगलिन सड़क योजना पश्चिम खण्डका प्रमुख सजना अधिकारीका अनुसार थप क्षति हुन सक्ने अवस्थालाई ध्यानमा राखेर गाड़ी चलाउन रोक लगाइएको छ। यसअघि प्लास्टिक ओडाएको ठाउँमा भने खासै समस्या छैन। कृष्णवीरको भौगोलिक अवस्था निकै कमजोर र संवेदनशील मानिन्छ। सड़क डिभिजन कार्यालयले प्राविधिक टोली मार्फत पछिल्लो अवस्थाको अनुगमन गरिरहेको छ। पृथ्वी राजमार्गको यो खण्ड राजधानी काठमाडौँलाई जोड्ने मुख्य लाइफलाइन भएकोले अवरूद्ध हुँदा यात्रु र माल सामान ढुवानी प्रभावित हुने गरेको मुख्य राजमार्ग अवरूद्ध हुँदा आज गाड़ीहरूलाई काठमाडौँमा नै रोकिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556493333, 4935555।

0: चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी, एक टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो पावर लिमिटेडले म्याग्दीमा निर्माण गरेको 40 MW राहुघाट जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोड़िएको छ। रघुगंगा गाउँपालिकामा निर्माण भएको आयोजनाका 20-20 MW क्षमताका दुईवटा युनिटबाट विद्युत उत्पादन शुरू गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोड़िएको हो। आयोजनाबाट उत्पादित विद्युत कालीगण्डकी करिडोर 220 KV प्रसारण लाइन मार्फत प्रवाह गरिएको छ। आयोजना र नेपाल विद्युत प्राधिकरण बीच भएको विद्युत खरिद बिक्री सम्झौता अनुसार अब परीक्षण उत्पादन घोषणा गरिनेछ। परीक्षण उत्पादन 15 दिनसम्म सफलतापूर्वक सम्पन्न भएपछि आयोजनाबाट व्यावसायिक विद्युत उत्पादन शुरू हुन्छ। प्राधिकरणका कार्यकारी निर्देशक एवं रघुगंगा हाइड्रो पावर लिमिटेड संचालक समितिका अध्यक्ष दीर्घायु कुमार श्रेष्ठले कमजोर तथा जटिल भौगोलिक अवस्था, COVID-19 महामारी, बाढ़ी लगायतका चुनौतीका बावजूद निरन्तरको प्रयासबाट आयोजना निर्माण सम्पन्न गरिएको बताउनुभयो। उहाँले विद्युतको उच्च माग हुने बेलुकाको समय अर्थात पीक आवरमा दैनिक 4 घण्टा पूर्ण क्षमतामा सञ्चालन गर्न सकिने भएकोले सुक्खायाममा विद्युत माग व्यवस्थापनमा आयोजनाबाट महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो। आयोजनाबाट वार्षिक 24 करोड़ 79 लाख युनिट विद्युत उत्पादन हुनेछ। कुल वार्षिक ऊर्जा मध्ये झण्डै 34% विद्युत सुक्खायाममा उत्पादन हुनेछ। अब विदेशको खबर। फिलिपिन्स विश्व जोखिम सूचकांक 2026 को शीर्ष स्थानमा रहँदै पुनः विश्वमा सबैभन्दा धेरै विपद जोखिम भएको देश बनेको छ। फिलिपिन्स 46.69 अंक सहित विपद जोखिम सूचीको शीर्ष स्थानमा रहेको प्रतिवेदनलाई उद्धृत गरी चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। जर्मन संस्थाहरूद्वारा प्रकाशित सूचकांकले संयुक्त राष्ट्रसंघका सबै 193 सदस्य देशहरूलाई समेटेको थियो। यसमा भारत 44.97 अंक सहित दोस्रो र इण्डोनेशिया 44.63 अंक सहित तेस्रो स्थानमा रहेको छ। यो सूचीमा नेपाल 25.37 अंक सहित 146 स्थानमा छ। विश्व जोखिम सूचकांकले विपदको जोखिमलाई कुनै पनि देश प्राकृतिक जोखिमको कति सम्पर्कमा छ र त्यसको सामाजिक संवेदनशीलता कस्तो छ भन्ने दुई मुख्य आधारमा मूल्यांकन गर्छ। यसमा विपदको सामना गर्ने तथा त्यसमा अभ्यस्त हुने क्षमता समेत समावेश हुन्छ। अब खेल खबर। जापानमा चलिरहेको 20 औं संस्करणको एसियाली खेलकुदको पुरूष क्रिकेटमा अफगानिस्तानलाई हराउँदै नेपालले विजय शुरूआत गरेको छ। आइचीमा रहेको कोरोगी स्पोर्ट्स पार्कमा अफगानिस्तानले दिएको 103 रनको लक्ष्य नेपालले 18 ओभर 2 बलमा 5 विकेट गुमाएर भेटायो। नेपालका सन्दीप जोराले 34, रोहित पौडेलले अभिजित 33 रन बनाए। अफगानिस्तानका फरिदुन दाउद जई, अब्दुल्लाह अमर जाई र अरब गुलले 1-1 विकेट लिए। यसअघि टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले 20 ओभरमा 7 विकेट गुमाएर 102 रन बनाएको थियो। अफगानिस्तानका फैसल खान, अहमद जई र नजीबुल्लाह जादरानले समान 30 रन बनाए। नेपालका कुशल भुर्तेलले 4 र ललित राजवंशीले 3 विकेट लिए। प्रतियोगितामा अफगानिस्तानको यो दोस्रो खेल हो। अफगानिस्तानले हिजो पहिलो खेलमा जापानलाई 48 रनले हराएको थियो। अब नेपालले समूह चरणको अन्तिम खेलमा भोलि बिहान 5:45 बजे जापानसँग खेल्नेछ। समूह एमा नेपाल, अफगानिस्तान र जापान रहेका छन्। समूहबाट शीर्ष दुई टोली क्वार्टर फाइनलमा पुग्नेछन्। क्वार्टर फाइनलमा पुग्ने टोलीले भारत वा श्रीलंका मध्ये एक टोलीसँग खेल्नेछ। एसियाली खेलकुदको पुरूष क्रिकेटमा नेपाल र अफगानिस्तान बीच 12 वर्षपछि भेट भएको हो। सन् 2014 दक्षिण कोरियाको इन्चोनमा भएको प्रतियोगितामा नेपाल अफगानिस्तानसँग 8 रनले पराजित भएको थियो। एसियाली खेलकुदको पुरूष क्रिकेटमा नेपालको यो चौथो सहभागिता हो। नेपाल अहिलेसम्म क्वार्टर फाइनल भन्दा अगाडि बढ़न सकेको छैन। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। अबका दुई दिन पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने, सोमबारदेखि सुधार हुँदै जाने, तिनाउ र त्रिशुली नदीले सतर्कता तह पार गर्यो, अहिले वर्षा भइरहेका क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह, काठमाडौँ आउजाउ गर्ने मुख्य राजमार्ग अवरूद्ध, धादिङको कृष्णभीरमा बनाएको नयाँ ट्र्याक पनि जोखिममा, 40 मेगावाटको राहुघाट जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो, सुखायाममा हुने बिजुलीको माग व्यवस्थापनमा महत्वपूर्ण योगदान पुग्ने, फिलिपिन्स फेरि विश्वव्यापी विपद जोखिम सूचीको शीर्ष स्थानमा, भारत दोस्रो र इण्डोनेसिया तेस्रोमा, र एसियाली खेलकुदको क्रिकेटमा अफगानिस्तानलाई हराउँदै नेपालको विजयी शुरूआत।
3: हजुरको रेडियो 102.1 मेगा
4: सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कता अप्नाउनु हुन जिल्ला प्रशासन कार्यालय रामिछापको अनुरोध। नेपाल मौसम विज्ञान विभाग तथा राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मिति 2083 साल असोज 5 गतेको सूचना अनुसार 2083 साल असोज 9 गतेदेखि 11 गतेसम्म बागमती प्रदेश लगायत देशका अधिकांश स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भनेर जानकारी प्राप्त भएकाले यस रामेछाप जिल्लाको नदी तथा खोलाका जोखिमयुक्त तटीय क्षेत्र र पहिरोको जोखिम हुन सक्ने स्थानमा बसोबास गर्नुभएका सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कताको साथ सुरक्षित स्थानमा रहनका लागि हार्दिक अनुरोध गर्दछौ। जोखिम तथा असुरक्षित हुने अवस्था आएमा विभिन्न सम्पर्क नम्बरहरूमा तत्काल जानकारी गराउन हुन समेत अनुरोध गर्दछौ। प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय रामेछाप, सम्पर्क नम्बर 98 54 57 98 54 56 66, प्रहरी नायक उपरीक्षक र सूचना अधिकारी जिल्ला प्रहरी कार्यालय रामेछाप, सम्पर्क नम्बर 98 45 55 555, 98 45 41 123, प्रहरी कन्ट्रोल नम्बर 100, जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र रामेछाप, सम्पर्क नम्बर 97 65 037 888 र 12 34, जिल्ला प्रशासन कार्यालय मन्थली रामेछाप। सहयोगका लागि हार्दिक अपील। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40 लाख रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 97 40 26 69 97 40 26 69 99।
5: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरूरी सूचना।
4: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अप्नाउनु हुनका लागि अनुरोध छ।
5: उपाय नम्बर 1, बिहान बेलुका 2 पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
4: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
5: उपाय नम्बर 3, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवा धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवाँ लगाउनुहोस्।
4: उपाय नम्बर चार, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
5: उपाय नम्बर पाँच, मालाथिन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
4: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
5: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
4: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन एकाईको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864140439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
5: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई सिन्धुली जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
4: डेंगू रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
5: अचानक उच्च ज्वरो आउनु,
4: टाउको दुख्नु,
5: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
4: हार जोड्नी तथा मांसपेशी दुख्नु,
5: वाक वाकी लाग्नु, बान्ता हुनु,
4: शरीरमा बिमिरा आउनु।
5: डेंगू रोगको रोकथामका उपायहरू:
4: लामखुट्टेको टोकाइबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
5: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
4: सम्भव भएसम्म झुलभित्र सुक्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
5: डेंगू रोगको शंका लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
4: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगा
1: हावा हुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने,
1: आगोका स्रोतहरू बन्द गर्ने,
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
1: भीडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
2: हावा हुरी चलेको बेला के नगर्ने,
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुनतिर नबस्ने,
2: बिजुलीको तार लत्रिएको छ भने नछुने,
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्जद्वारा जारी सन्देश।
3: रंगबहार रंगबहार
4: वर्ज संगे उपहारे उपहार बम्परमा यामाहा रेजियर
3: वर्ज पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
4: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
3: वर्ज पेन्स।
2: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालु आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
2: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
1: लक्षित लाभकारी कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
2: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
1: लक्ष्य 22 पटक।
2: स्वीकृत बजेट 88 लाख।
1: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
2: अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
1: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
2: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
1: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि।
2: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि, जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
1: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू,
2: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि,
1: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
2: र स्थानीय तहको कृषि पशुपक्षी शाखाको सिफारिस पत्र।
1: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
2: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
1: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू:
2: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण,
1: अदुवा, बेसार र मसलाजन्य बालीको प्रशोधन, प्रशोधन तथा बजारीकरण,
2: व्यावसायिक पशुपन्छी मत्स्य पालन उत्पादन र प्रशोधन,
1: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन प्रशोधन र भण्डारण,
2: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन प्रशोधन तथा बजारीकरण,
1: मौरी पालन व्यवसाय र मह प्रशोधन,
2: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन,
1: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन, भण्डारण तथा निर्यात,
2: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय,
1: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण,
2: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण,
1: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन,
2: फलफूल प्रशोधन र बजारीकरण,
1: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण,
2: प्राङ्गारिक घरेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण,
1: प्राङ्गारिक कृषि वस्तु निर्यात,
2: जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण,
1: घाँसबाट हे, साइलेज तथा हिलेज उत्पादन व्यवसाय,
2: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।
4: तपाई हाम्रै सहर मन्थलीमा बजाज नेशनल फ्री चेकअप क्याम्प हुँदैछ।
1: तपाईको बजाज बाइकलाई अझ सुरक्षित, भरपर्दो र लामो यात्राका लागि तयार बनाउन बजाज नेशनल फ्री चेकअप क्याम्प सुरु हुँदैछ।
4: यही असोज 4 गतेदेखि 9 गतेसम्म तपाईँले पाउनुहुनेछ विशेष छुटका साथ बाइक चेकअप तथा सर्भिसको सुविधा।
1: लेबर चार्जमा 50% छुट, इन्जिन आयलमा 16% छुट, स्पियर पार्ट्समा 10% छुट, टायरमा पनि 10% छुट र पिङ स्टिकर स्पियर पार्ट्समा 12%सम्म छुटको व्यवस्था छ।
4: लामो यात्राको तयारी अब झन्झट बिना गर्नुहोस्। आफ्नो बजाज मोटरसाइकललाई समयमै चेकअप गराउनुहोस् र यात्रा बनाउनुहोस् अझ सुरक्षित र ढुक्क।
1: बजाज नेशनल फ्री चेकअप क्याम्प असोज 4 गतेदेखि 9 गतेसम्म।
4: थप जानकारीको लागि सम्पर्क गर्नुहोस् एपेक्स अटो इन्टरप्राइजेस, ट्राफिक चोक मन्थली, रामेछाप। सम्पर्क नम्बर 0485905530।
1: बजाज सँगै यात्रा, सुरक्षित यात्रा।

0: हजुरको रेडियो 102.1 मेगा।
1: के गर्नु सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे मा बुढोली अब खेती कसरी लाउनु हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि के गर्नु कहाँ गएर बुझ्नु होला
2: ल हजुरबाले के चिन्ता गर्नु भएको हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि त्यही गएर ल्याए त भइगयो नि
3: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली सम्पर्क नम्बरहरू 0 47 521 158 98 54 0 41 575 98 41 96 0669 98 64 14 17 88
2: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण
3: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि
4: बुहारी साह्रै मासु खान मन लागेको छ भोलिका लागि तरकारी पनि सकिएको छ फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे जाऊ त लिएर आऊ
5: ल्याउन त ल्याउने बुबा तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि
4: ए पिरले कि बुहारी रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि तुरन्तै त्यहाँ गएर लिएर आइहाल त
3: हजुर रामेछाप मिटसप एन्ड कोल्ड स्टोरमा कुखुरा खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस् यहाँ होम डेलिभरीको पनि व्यवस्था छ
6: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ
5: प्रोप्राइटर राम बहादुर शाही सम्पर्क नम्बर 98 48 76 48 03 रामेछाप मिटसप एन्ड कोल्ड स्टोर रामेछाप अस्पताल जाने रोड रामेछाप बजार रामेछाप
7: घर बनाउनुको लागि घर सिमेन्ट जस्ता पाता चाहिने कहाँबाट ल्याउने होला फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी
8: काका तिमीलाई यति नै थाहा छैन अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका
9: हजुर यहाँ सिमेन्ट रड पाइप प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ साथै ढुवानीको व्यवस्था पनि गरिएको छ उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ
10: प्रोप्राइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 98 45 40 682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 98 45 40 892 र 0 48 45 385 श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खादबारी रामेछाप
3: वाउ हैन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
5: कहाँबाट हुनु नि हाम्रै मन्थली कटरबोट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भएन धेरै नभनौ भनी साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ
3: प्रोप्राइटर सञ्जीत मल्ल ठकुरी सम्पर्क नम्बर 98 45 85 73 65 बिरगन्स फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका 1 कटर बोर्ड रामेछा हे माता मेरो छोरालाई के रोग लाग्यो झारफुक गरेर निको

0: पारदिनु पर्यो माता।
1: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
0: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
1: त्यसो भए ध्यान दिएर सुन्नी।
2: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, यूएसजी भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, आईसीयू र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा पीसीआर सहितको प्रयोगशाला जस्ता सुविधा।
1: सुन्नु भए त?
0: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर पुगे।
3: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 0848 40 0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660 48 54 114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
1: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
4: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
1: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
4: सम्पर्क नम्बर 0845410043, 9863024322।

0: हजुरको रेडियो 102.1 मेगाहर्ट्ज।
1: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी आफन्त साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
2: लेखेर बोलेर इशारा गरेर संकेत वा चिन्हको माध्यमबाट सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र आचरण नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
1: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
2: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
3: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
4: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0 48 45 398, 0 48 45 398।
3: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सानी
4: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापत्ती गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
3: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
5: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
3: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
5: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
3: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
4: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
3: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
4: हाम्रा विशेषताहरू
3: 40% मात्रै डाउन पेमेन्ट,
4: सजिलो मासिक किस्ता सुविधा,
3: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
4: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
3: आवश्यक कागजातहरू,
4: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
3: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420255, 0 48 45 100 छ, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
3: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
5: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
3: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाऊ।
5: खाली जमिनमा रुख तथा घाँस रोपौं, बिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी, खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
3: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
5: आउनुहोस् भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

नमस्कार, हजुरको रेडियो 102.1 MHz को अपराह 4 बजेको रामेछापानी रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर संगालो रामेछाप खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले खबर हजुरको रेडियो 102.1 MHz तामाको सीएफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँले हामीलाई संसारभरिकै साथ सुनिरहनु भएको छ। रामेछापमा आगामी केही दिन भारीदेखि अति भारी वर्षा हुन सक्ने पूर्वानुमानपछि जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाउन जिल्लावासीहरूलाई आग्रह गरेको छ। नेपाल मौसम विज्ञान विभागले सार्वजनिक गरेको विशेष मौसम बुलेटिन अनुसार असोज 8 गतेदेखि 11 गतेसम्म देशका विभिन्न स्थानमा मेघगर्जन चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। रामेछापमा समेत वर्षा भइरहेको र थप भारी वर्षा हुन सक्ने पूर्वानुमान रहेकोले जिल्ला सुरक्षा समितिको निर्णय अनुसार प्रशासनले सर्वसाधारणहरूलाई सतर्क रहन आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालय रामेछापले जारी गरेको उच्च सतर्कता सम्बन्धी अनुरोधमा असोज 9 गते साँझ 5:30 बजेदेखि असोज 10 गते बिहान 5 बजेसम्म यात्रा नगर्न तथा अत्यावश्यक अवस्थामा मात्रै यात्रा गर्न आग्रह गरिएको छ। वर्षाको कारण मुख्य तथा भित्री सड़क मार्गमा पहिरो तथा अन्य जोखिम हुन सक्ने भन्दै सम्भावित जोखिमलाई मध्यनजर गरी यात्रा गर्न प्रशासनले अनुरोध पनि गरेको छ। अत्यावश्यक बाहेकको यात्रा नगर्न र यात्रा गर्नै पर्ने अवस्थामा सुरक्षा निकायसँग समन्वय गरी सावधानी अपनाउन भनिएको छ। यस्तै मौसम विज्ञान विभाग तथा सम्बन्धित निकायबाट जारी हुने सूचनाहरूबारे जानकारी लिएर सम्भावित जोखिमलाई मध्यनजर गर्दै पूर्व तयारी र उच्च सतर्कताको लागि स्थानीय तह, विषयगत कार्यालय, राजनैतिक दल, नागरिक समाज, संचार माध्यम तथा विभिन्न संघ संस्थाहरू मार्फत सर्वसाधारणलाई निरन्तर सूचना प्रवाह गर्न प्रशासनले आग्रह गरेको छ। प्रशासनले नियमित वर्षाको कारण रामेछापका ठूला नदी तथा खोलामा पानीको बहाव बढ़न सक्ने र नदी तथा खोलाको तटीय क्षेत्रमा बसोबास गर्ने तथा आवत जावत गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको छ। जोखिमको अवस्था सिर्जना भएमा सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, शस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीय तहसँग समन्वय गरेर जोखिमयुक्त स्थानबाट सुरक्षित स्थानमा स्थानान्तरण गर्न आवश्यक तयारी गर्न समेत प्रशासनले आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालयले सम्भावित विपदको घटनाबारे तत्काल जानकारी गराउन र उद्धार तथा राहत कार्यमा समन्वय गर्न सम्बन्धित निकायहरूलाई समेत तयारी अवस्थामा रहन आग्रह गरेको छ। नेपाली कांग्रेस रामेछापको 15 महाधिवेशनको क्रममा असोज 10 गतेका लागि तोकिएको संघीय महाधिवेशन र प्रदेश अधिवेशन प्रतिनिधिको निर्वाचन वर्षाको कारण स्थगित भएको छ। केन्द्रीय निर्वाचन समितिको परिपत्र र नेपाली कांग्रेस रामेछापको नेताहरूसँगको संवादपछि उक्त निर्वाचन कार्यक्रम असोज 13 गते हुने गरी तय गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। गाउँ तथा नगर अधिवेशनबाट चुनिएका पदाधिकारी र क्षेत्रीय प्रतिनिधिहरू प्रदेश र महाधिवेशन प्रतिनिधिका लागि उम्मेद्वार हुन र मतदान गर्न मन्थलीमा जम्मा हुने क्रम बढ़िरहेको बेला उक्त निर्णय भएको छ। नेपाली कांग्रेस खाँडादेवी गाउँपालिका रामेछापको गाउँ अधिवेशनबाट विराज श्रेष्ठ सर्वसम्मत रूपमा सभापति पदमा निर्वाचित हुने भएको छ। पार्टीको 15 महाधिवेशनको क्रममा हिजो सभापति पदका लागि बुधबार सभापति पदका लागि 4 जनाले उम्मेद्वारी दर्ता गराएका थिए। उम्मेद्वारी दिनेहरू सुरेश कार्की, वेदराज लामा र मनोज बुढाथोकीले उम्मेद्वारी फिर्ता लिएपछि श्रेष्ठ सर्वसम्मत रूपमा हिजो सभापतिमा चयन हुनुभएको छ। श्रेष्ठले यसअघि नेपाली कांग्रेस खाँडादेवी 5 को वडा सभापति रहेर काम गर्नुभएको थियो। खाँडादेवी गाउँपालिकामा कांग्रेसका अन्य पदाधिकारी तथा सदस्यहरू समेत निर्विरोध चयन भइसकेका छन्। बुधबार भएको नगर तथा गाउँ अधिवेशनको क्रममा मन्थली नगरपालिकामा सुरेश काफले, गोकुलगंगा गाउँपालिकामा रविन्द्र बस्नेत, लिखु तामाकोशी गाउँपालिकामा दीपक पुलामी मगर, दोरम्बा सैलुङ गाउँपालिकामा लालबहादुर थापा मगर र सुनापति गाउँपालिकामा रमेश केसी, उमाकुण्डा गाउँपालिकामा महेश भण्डारीको नेतृत्वमा सर्वसम्मत रूपमा पालिका स्तरको समिति गठन भएको छ। यसैबीच रामेछाप नगरपालिकामा भने सभापति पदका लागि विवाद उत्पन्न भएको छ। आकांक्षी धेरै भएपछि पूर्व नगर सभापति कमल विक्रम कार्कीलाई अघि सारेर सर्वसम्मत बनाउन खोजिएको थियो। उक्त विषय संचार माध्यममा आइसकेको पनि थियो। विवाद सकियो भन्दै प्रतिनिधिहरू फर्किएपछि कार्कीलाई विधान सम्मत रूपमा सभापति मान्न नसकिने भन्दै निर्वाचन समितिमा उजुरी दर्ता भएको छ। नगर सभापतिका लागि लगातार 2 कार्यकाल सभापति भएकाले तेस्रो कार्यकालमा सभापति नपाउने विधान तथा निर्वाचन कार्यविधिमा उल्लेख हुँदाहुँदै स्वयं नगर
नगर सभापति समेत नभएको बेलामा उक्त निर्णय लिएकोमा उक्त विषयमा उजुरी दर्ता गराउनु परेको कांग्रेसका नेता लालबहादुर तामाङले बताउनु भएको छ। विवाद समाधानका लागि कार्कीलाई अघि सारे पनि उहाँले भने सामाजिक सञ्जालमा अधिवेशनमा उपस्थित हुन नसकेको जनाउँदै अधिवेशन सफलताको कामना गर्नुभएको थियो। कार्की हाल छोराको शोकमा बस्नुभएको छ। रामेछाप नगर सभापतिका लागि के गर्ने भन्ने कुराको निर्णय निर्वाचन अधिकृतले दिइसकेका छैनन्। हिजो साँझसम्म त्यसबारेमा आधिकारिक निर्णय नआएपछि पार्टी कार्यालयमा अनसन बस्ने लगायतका विरोधका कार्यक्रम गर्ने चेतावनी समेत नगर स्तरका नेताहरूले दिन थालेका छन्। अविरल वर्षासँगै आएको रोशी खोलाको बाढ़ीले बीपी राजमार्ग अन्तर्गत काभ्रे पलानचोकका दुई स्थानमा निर्माण गरिएको अस्थायी डाइभर्जन बगाएको छ। बाढ़ीको कारण नवबुद्ध नगरपालिका छको चौकी डाँडा र रोशी गाउँपालिका सातको घुमाउने क्षेत्रमा बनाइएको डाइभर्जन क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। काभ्रेका प्रहरी नायक उपरीक्षक डीएसपी रविन विष्टका अनुसार रोशी खोलामा आएको बाढ़ीले ती दुवै स्थानका अस्थायी सड़क संरचना बगाएको छ। यसअघि आएको बाढ़ीको कारण बीपी राजमार्गका केही खण्डमा सड़क कटान भएपछि यातायात सञ्चालन सहज बनाउन सम्बन्धित स्थानमा डाइभर्जन निर्माण गरिएको थियो। डाइभर्जन निर्माणपछि केही समयदेखि उक्त राजमार्ग खण्डमा सवारी साधन सञ्चालनमा आएको थियो, तर पुनः आएको बाढ़ीले अस्थायी संरचनामा क्षति पुर्याएपछि राजमार्गको आवागमन प्रभावित हुने अवस्था सृजना भएको छ। यसैबीच बीपी राजमार्गका अन्य विभिन्न स्थानमा समेत पहिरो खसेको प्रहरीले बताएको छ। नवबुद्ध नगरपालिका छको चौकी डाँडा, रोशी गाउँपालिका सातको चार सय बेसी, रोशी आठको घिमदी बेसी तथा रोशी गाउँपालिका एघारको मान्ते क्षेत्रमा पहिरो गएको छ। वर्षाको कारण पहाड़ी क्षेत्रमा सड़क संरचना कमजोर बन्दै गएको र नदी तथा खोलामा पानीको बहाव बढ़दा राजमार्गको विभिन्न खण्डहरूमा जोखिम बढ़ेको छ। सम्बन्धित निकायले सड़क खुलाउने तथा क्षतिको अवस्था मूल्याङ्कन गर्ने काम अघि बढ़ाइरहेको छ। बीपी राजमार्ग काभ्रे हुँदै तराई र काठमाडौँ जोड्ने महत्वपूर्ण सड़क मार्ग भएकोले यसमा हुने अवरोधले यात्रु तथा मालवाहक सवारीको आवागमनमा प्रत्यक्ष प्रभाव पार्ने गरेको छ। प्रशासनले सड़क प्रयोगकर्तालाई मौसमको अवस्था हेरेर सावधानी अप्नाउन आग्रह गरेको छ। बिहिबार साँझदेखि परेको अविरल वर्षाको कारण ओखलढुङ्गाको सिद्धिचरण लोकमार्ग पूर्ण रूपमा अवरूद्ध बनेको छ। लोकमार्ग अन्तर्गत ओखलढुङ्गा अर्गपुर सड़क खण्डमा पर्ने माने भन्ज्याङ गाउँपालिका वडा नम्बर छ र सातको सिमानामा रहेको भडारे खोलामा सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। भीषण पानी प्रसाद बाढ़ी र ढुङ्गासहित लेदो आएर बिहिबार रातिबाटै बाटो अवरूद्ध भएको छ। अवरूद्ध सड़कलाई प्रहरी चौकी अर्कपुरको टोली गएर स्थानीय नागरिक र डिभिजन सड़क कार्यालय अर्कपुरको जेसीबी सहितको टोलीहरूले बाटो सुचारू गर्ने प्रयास गरेका थिए। बाटो खुलाउने प्रयास भए पनि निरन्तर परेको झरीका कारण तत्कालको लागि बाटो खुलाउन नसकिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ। बाटो बन्द हुँदा अर्कपुरतर्फ जाँदै गरेका गाड़ीहरू हिलेपानी भन्ज्याङमा र अर्कपुरबाट उकालो आउँदै गरेका गाड़ीहरू अर्कपुरमा नै रोकिएका छन्। पानी नरोकिएसम्म तत्काल बाटो खुलाउन नसकिएको भन्दै प्रहरीसँग समन्वय गरेर मात्रै उक्त सड़क खण्डमा सवारी साधनसहित यात्रा तय गर्न पनि ओखलढुङ्गा प्रहरीले अनुरोध गरेको छ। काभ्रे पलानचोकको रोशी खोलाको बाढ़ीले खतराको तह नागेको छ। रोशी खोलाको बाढ़ीको खतराको तह 4.5 मिटर भए पनि अहिले सतह बढ़ेर 4.51 मिटर पुगेको छ। पछिल्लो समय पानीको सतह स्थिर छ, यद्यपि बाढ़ी पूर्वानुमान शाखाले खतराको संकेत अनुसार साइरन बजाएको छ। यससँगै नुवाकोटको त्रिशुली खोला र भक्तपुरको हनुमन्ते खोलामा पनि बाढ़ी आएको छ। ती दुवै स्थानमा बाढ़ी चेतावनीको तहसम्म पुगेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। बाढ़ी पूर्वानुमान शाखाका अनुसार आगामी 5 दिन देशका विभिन्न ठूला नदी तथा जलधार क्षेत्रमा पानीको सतह बढ़ने र केही स्थानमा सतर्क तह पार गर्ने सम्भावना रहेको छ। शाखाकी हाइड्रोलोजिस्ट इन्जिनियर सरस्वती विष्टले आगामी 24 देखि 48 घण्टामा भने देशका विभिन्न जिल्लाहरूमा साना नदी तथा खोलामा आकस्मिक बहाव बढ़न सक्ने भन्दै उच्च सतर्कता अप्नाउन आग्रह गरिएको उहाँको भनाइ छ। कोशी जलाधार अन्तर्गत सुनकोशी, तामाकोशी, लिखु र अन्य सहायक नदीहरूमा शुक्रबार आज जलसतह बढ़ने तथा केही स्थानहरूमा सतर्कता तह पार गर्ने सम्भावना रहेको बाढ़ी पूर्वानुमान शाखाले जनाएको छ। अवस्था हजुरको रेडियो 102.1 MHz, तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिको साथ प्रसारण भइरहेको अपरान्न 4 बजेको रामेछाप खबर सकियो। खबरबाट खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस खबरबाट म राजन पनि बिदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार।

जनप्रतिनिधिको भूमिकामा मात्र होइन अब संगीतको पर्दामा पनि उत्तिकै दमदार सिन्धुली जिल्ला गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का लोकप्रिय वडा अध्यक्ष रविन कुमार श्रेष्ठको विशेष प्रस्तुति सानु केसी रविन कुमार श्रेष्ठ र रिया खड्काको सुमधुर स्वरले सजिएको सबैको मन छुने गीत सिन्धुलीको राजा।

सिन्धुलीको सान लोक संगीतको नयाँ पहिचान, नेपाली लोक संगीत प्रेमीहरूका लागि एउटा नयाँ तरंग, एउटा नौलो धमाका सिन्धुलीको माटोबाट सिंगै नेपाली संगीतको बजार तताउन आइसकेको छ। बिल्कुलै नयाँ लोकदोहोरी कोसेली सिन्धुलीको राजा।

0: अशोक कुमार सापकोटाको उत्कृष्ट शब्द सानु केसीको मन छुने लय अनि नारायण दंगालको जोरदार संगीत संयोजन साथै मिलन श्रेष्ठको निर्देशनमा प्रतिभाशाली कलाकार रविन कुमार श्रेष्ठ अनि रिया खड्काको लोभलाग्दो अभिनय रहेको मन छुने गीत सिन्धुलीको राजा।
1: रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा सर्वत्र उपलब्ध छ लोकदोहोरी गीत सिन्धुलीको राजा। हेर्नुहोस्, सब्स्क्राइब गर्नुहोस् अनि मन परे ढुक्कले सेयर गर्नुहोस्।
2: त्यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
3: ल हजुर, किन चिन्ता गर्नुभएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
2: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
3: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
1: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
4: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
5: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
4: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98-41-82-96-10।
6: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
1: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
6: अनावश्यक रूपमा धारा खुल्ला नराखौं, चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं, वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
1: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
6: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: तपाईँ हाम्रै सहर मन्थलीमा बजाज नेशनल फ्री चेकअप क्याम्प हुँदैछ।
7: तपाईँको बजाज बाइकलाई अझ सुरक्षित, भरपर्दो र लामो यात्राका लागि तयार बनाउन बजाज नेशनल फ्री चेकअप क्याम्प शुरू हुँदैछ।
3: यही असोज 4 गतेदेखि 9 गतेसम्म तपाईँले पाउनुहुनेछ विशेष छुटका साथ बाइक चेकअप तथा सर्भिसको सुविधा।
7: लेबर चार्जमा 50% छुट, इन्जिन आयलमा 16% छुट, स्पियर पार्ट्समा 10% छुट, टायरमा पनि 10% छुट र पिङ स्टिकर स्पियर पार्ट्समा 12%सम्म छुटको व्यवस्था छ।
3: लामो यात्राको तयारी अब झन्झट बिना गर्नुहोस्। आफ्नो बजाज मोटरसाइकललाई समयमै चेकअप गराउनुहोस् र यात्रा बनाउनुहोस् अझ सुरक्षित र ढुक्क।
7: बजाज नेशनल फ्री चेकअप क्याम्प असोज 4 गतेदेखि 9 गतेसम्म।
3: थप जानकारीको लागि सम्पर्क गर्नुहोस् एपेक्स अटो इन्टरप्राइजेस ट्राफिक चोक मन्थली रामेछाप। सम्पर्क नम्बर 0485905530।
7: बजाज सँगै यात्रा सुरक्षित यात्रा।

स्वागत गर्दै कार्यक्रम कालीब्रालेको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई अपरान्ह चार बजेको रामेछाप खबरपछि करिब पाँच बजेसम्म यो कार्यक्रम सुन्दै आइराख्नु भएको छ। आज पनि हामी तपाईँसँग रहन्छौं। आज शुक्रबारको बसाई, आजको बसाईमा हामीले विशेष गरी तपाईँका फेसबुक कमेन्टहरूलाई स्थान दिन्छौं, साथसाथै हामीले तपाईँको टेलिफोन सम्पर्कलाई पनि लिन्छौं। तपाईँले 0848 40 00 26 सहभागिता जनाउनु पर्ने हुन्छ। तपाईँ यो समय काली उराली लेख्दै गर्दै हुनुहुन्छ, साथै भन्ज्याङ चौतारी गर्दै हुनुहुन्छ होला, घरमा बसेर पनि कार्यक्रमलाई सुन्नको लागि तपाई प्रतीक्षा गरेर बस्नुभएका तमाम आधुनिक श्रोता मित्रको लागि भने अब प्रतीक्षाको घड़ी सकिसकेको छ, हामी आइसकेका छौं। तपाईँले फटाफट फोन डायल गर्नुहोस् र तपाईँको लेख रचना सहितका कमेन्टहरू पनि आजको कार्यक्रममा वाचन हुनेछ। यो कार्यक्रम हप्ताको छ दिन मात्र आउँछ, आइतबारदेखि शुक्रबारसम्म। आजको बसाई शुक्रबारको बसाई छ, तपाईँलाई थाहा भइसकेको छ के गर्नुपर्छ कार्यक्रममा भनेर। फोन गर्नुहोस् र कमेन्ट पनि पठाउनुहोस् भने कार्यक्रममा मिठा मनसुने लोकभाकाहरू राखेर पनि तपाईँलाई भरपूर मनोरञ्जन दिनेछौं। यति बेला प्रविधि संयोजनमा रहेर मलाई साथ दिइराख्नु भएको छ सम्झना खड्गीले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता आयु। यति बेला चाहिँ हामी कार्यक्रमको शुरूआतमा एकदमै मिठो रमाइलो गीत राखेर कार्यक्रमको शुरूआत गर्छौं। उनीको पछ्यौरी उमा श्रेष्ठ, अमृत खातीको आवाज अनि सञ्जीव साथीहरूको गीत यो आवाज, त्यसपछि हामी आउँछौ रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा राखेर एकदमै मिठो रमाइलो गीत उनीको कस्टरी भन्ने बोलको गीत रहेको थियो। त्यसपछि हामी आइसकेका छौँ, पालो तपाईँको रहेको छ। तपाईँले फटाफट सहभागिता जनाउनु होला। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, को हुनुहुन्छ? स्वागत गर्छु। हेलो हेलो हेलो, कोही साथी हुनुहुन्थ्यो सम्पर्कमा, उहाँ बोल्दै हुनुहुन्छ तर उहाँ उता नै व्यस्त हुनुहुन्छ। जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। तपाईँले कार्यक्रममा फोन गरिसकेपछि चाहिँ यतापट्टि ध्यान दिनुहोला, किनकि तपाईँको बल्ल बल्ल फोन आउँछ, त्यो पनि तपाईँ अन्यत्र व्यस्त भइरहेपछि हामी एक्लै मात्र बोलिरहने हामीलाई पनि रहर हुँदैन। तपाईँलाई मैले यो जानकारी गराउँछु। यति बेला सरोज घुतानीजी लेख्नुहुन्छ कमेन्टमा, दिदी दर्शन नमस्ते है, मिठो माया सम्झना सबैको लागि। लामो समयपछि कार्यक्रम चाहिँ कमेन्ट गरे, मैले चाहिँ उखलढुङ्गाको पोकलीदेखि कार्यक्रम सुन्दैछु है, अब बच्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, स्वागत गर्छु। हेलो
1: हजुर दिदी, नमस्ते। नमस्कार।
0: नमस्कार देवसी, के छ खबर?
1: खबर एकदम ठिक छ दिदी। हजुर अघि एकछिन पानी रुकिया जस्तो भएको छ, अहिले फेरि पानी पर्न लागेको छ भन्नुभएको है त।
0: ल ठिक छ, यता पनि अब त्यस्तै छ, कहिले पानी परिरहन्छ, कहिले घाम लाग्ला जस्तो पनि गर्छ होइन।
1: हजुर हजुर।
0: ल खाजा चाहिँ खानुभएको छैन हाम्रो देवजीले?
1: मेरो खाजा भर्खरै भयो भन्नुपर्छ है दिदी। हजुरहरूले कतिखेर खानुभयो?
0: हामीले त अघि नै हो त खाएको हो आज त। ल घरमा बस्दै हामीलाई सुन्दै हुनुहुन्छ?
1: हजुर सुन्दैछु भन्नुपर्छ, खाजा भर्खर खाएर अनि कार्यक्रम सुन्दै थिएँ अनि फोन पनि लाग्यो भन्नुपर्छ है त, ट्राई गरेको ठ्याक्कै लाग्यो भन्नुपर्छ है।
0: ल हामीलाई सुन्दै बस्दै हुनुहुन्छ, कार्यक्रममा आउनुभए खुसी पनि लागेको छ। अरू त अब के भन्ने, हाम्रो दिदीसँग सधैँभरि कुरा भइ नै रहेको छ, अब एउटै कुरा दोहोऱ्याउन पनि के दोहोऱ्याउने भने जस्तो पनि लाग्छ। हेर्नुहोस् न।
1: हजुर हजुर
0: ठिकै छ, हामी कार्यक्रमतर्फै लाग्यौँ त।
1: हजुर हुन्छ।
0: ल एउटा मिठो गीत बज्छु, साथीहरूलाई सम्झनुहोस् न।
1: हुन्छ, विशेष गरी दिदी हजुरको लागि भन्न चाहन्छु अनि प्राविधिकमा रनौनी दाई दिदीको लागि पनि भन्न चाहन्छु, हजुरको रेडियो होली युनिटको लागि भन्न चाहन्छु, मेरो घर परिवार सम्पूर्णको लागि भन्न चाहन्छु, साथीहरू सुन्दै हुनुहुन्छ साथी ध्रुव पाण्डेको लागि, अनि त्यसै गरी बहिनीहरू मिडिया प्रेमी बहिनीहरू उर्मिला थापा मगर, रोशनी थापा मगरको लागि भन्न चाहन्छु, अनि त्यसै गरी निर्मला मगरको लागि भन्न चाहन्छु, लगायत बहिनी सम्झना प्रधानको लागि भन्न चाहन्छु, अनि त्यसै गरी बहिनी एलिना खत्री, अनि त्यसै गरी बहिनी अनिता तामाङको लागि भन्न चाहन्छु, लगायत फेर माझी हुन् चिनी नचिनी सबै सबैको लागि भन्दैछु ल। नमस्ते भाइ।
0: हस् त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो देवजी, उहाँले आफ्नो साथी सङ्गीलाई सम्झेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ। पालो तपाईँको रहेको छ, तपाईँले पनि फटाफट सहभागिता जनाउनुहोस् र आफ्ना आफन्तजन साथी सङ्गीलाई तपाईँले सम्झन पाउनुहुन्छ। यति बेला सुनिम राई पनि लेख्नुहुन्छ, सबैलाई सम्झिरहेको छु है, कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। दिनेश दिवानजीले पनि हेलो दिदी नमस्ते सिवाई, म चाहिँ दिवान दिवान बिर्तामोड झापा हाल चाहिँ रोमानियाबाट कार्यक्रम सुन्दैछु। सुनाजीलाई चाहिँ जन्मदिनको शुभकामना भन्दै हुनुहुन्छ, उहाँलाई हाम्रो तर्फबाट पनि जन्मदिनको शुभकामना छ। यति बेला अर्को साथी सम्पर्कमा स्वागत गर्छु। हेलो
2: नमस्कार, गुड आफ्टरनुन दिदी।
0: नमस्कार, गुड आफ्टरनुन। हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: रामेसबाट करिना खड्का।
0: करिना चाहिँ कता हराउनु भएको थियो?
2: हजुर
0: कता हराउनु भएको थियो? कता जानु भएको थियो, के गर्दै हुनुहुन्छ भनेर सोधेँ मैले हाम्रो करिनाजीलाई।
2: ए मैले गाउँतिर छु, मजाले बसिरहेको छु भन्नुपर्छ है दिदी।
0: ल मजाले बस्दै हुनुहुन्छ त्यसो भए, हामीले सुन्नु भएको चाहिँ भएको छ कि छैन?
2: केही पनि छैन भन्नुपर्छ है दिदी। अनि हजुरले खानु?
0: मैले खाजा खाइसकेको छु, यहाँले पनि खाएर कार्यक्रम सुन्दै बस्दै हुनुहुन्छ। कतिको काम गर्ने मान्छेलाई चाहिँ पानी परेको छ, घरभित्रै बसेर त कतिको दिक्क लागिरहेको छ।
2: मैले केही पनि गरेको छैन।
0: केही पनि गरेको छैन?

0: त्यही त मैले त्यही कुरा गरेँ हाम्रो करिना हजुरलाई, जस्तो कि केही दिनदेखि पानी पर्दैछ, अब बाहिर त निस्किने घुम्ने हिँड्ने त फुर्सद छैन, अथवा पानीले हामीलाई दिएको छैन बाहिर निस्किन, भित्रै मात्र बसिरहँदा चाहिँ कतिको सहज छ?
1: अहिले चाहिँ अलिक परेको छैन, दिनभरि परिरहेको छ, अहिले चाहिँ अलिक परेको छैन भन्नुपर्छ, त्यसको बाहिर कहीँ जाने काम छैन भन्नुपर्छ है दिदी।
0: ल हुन्छ, ठिक छ, आउनुभयो कार्यक्रममा खुसी लाग्यो, एउटा मिठो गीत बज्छ साथीहरूलाई सम्झिहाल्नुहोस्।
1: ओके हुन्छ, स्विट भाइको धनी दिदी हजुरको लागि अनि टेक्निकल मित्रको लागि, विशेष त मेरो घर फ्यामिली बाबा मम्मीको लागि, पेरो मामा मनको लागि, त्यही साथीहरू भन्नुपर्दा पेरो पेरो दाईहरू सिम्पल के अरे पेरो पेरो दाईहरू विनोद भैयाको लागि, आर्यमा गाईको लागि, दादा परमान छेत्रीको लागि, मेनका मगर, मेनका मगर, सिम्पल समीक्षा छेत्री, आर्मी लगायत मेनका मगरको लागि, करिस बहिनी करिश्मा मगरलाई धेरै धेरै सम्झना, मिस तयारी बुनु भन्न चाहन्छु, लगायत मलाई चिन्ने नचिन्ने यिनीहरूको पनि जेसना बिसङ्गीलाई भन्दै छुटिन्छु ल, नमस्कार।
0: हवस् त, नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो करिना खड्काजी, उहाँले पनि आफ्नो साथी सङ्गीलाई सम्झेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ। यो करिब अब आधा घण्टाको समय बाँकी छ, यो 45 मिनटको समय चाहिँ हामी तपाईँलाई भरपूर मनोरञ्जन दिने उद्देश्यका साथ मिठा रमाइला मनसुने लोकबाकाहरूको साथसाथै तपाईँसँग सहयात्रा गरिरहेका छौं। यो पानी परिरहेको समय छ, चिसो मौसम छ, घरमा बस्दै तातो चिज पकाउँदै खाँदै पनि हुन्छ होला कतिपय, कतिपय चाहिँ अब जस्तो कि गाउँ बस्तीमा चाहिँ गाउँघरमा गाईवस्तु पाल्ने आमा बुबाहरूको लागि चाहिँ घाँस छैन भनेर पनि चिन्तित हुनुहुन्छ होला, घाँस काट्न पाउनु भएको छैन, गाईवस्तु भोकै छन् भन्ने चिन्ता छ होला, यात्रा गर्ने अथवा काम गर्न जाने साथीहरूको लागि अफिसियली कामहरूले चाहिँ काम गर्न नपाउँदा पनि चिन्ता पीड़ा पनि भइरहेको छ होला, विद्यालयहरू बन्द छन्, घरमै बसिराख्नु भएको छ होला, सुरक्षित रहनुहोला, आफ्ना साना बालबालिकाहरूलाई विशेष गरी घरभन्दा बाहिर टाढा चाहिँ नहिनाउनु पनि होला अथवा नपठाउनुहोस्, यदि तपाईँको बच्चाहरू चाहिँ घरमा हुनुहुन्न भने चाहिँ तपाईँले समयमै खोजी पनि गर्नुहोला पनि भन्न चाहन्छु। अब खोला छेउछाउ हुनेहरूलाई त्यस्तै डर छ, साथसाथै अब पीरपाखा छेउछाउ माइती घर तपाईँको बस्ती छ भने त्यहाँ पनि डर नै हुन्छ, त्यो भएर आफ्नो बच्चादेखि लिएर तपाईँ आफू सचेत रहनुहोस्। पानी परिरहेको समय छ, पानी पर्ने क्रममा चाहिँ अब तपाईँले आफ्नो खानेकुराहरू चाहिँ जोगाड गर्नुहोस्, साथसाथै अब तपाईँले आफ्नो कागजपत्र महत्वपूर्ण कागजपत्रहरूलाई पनि आफ्नो साथमै व्यवस्थित राख्नुहोस् सकेसम्म चाहिँ है पनि भन्न चाहन्छु यहाँहरूलाई। बाँकी कुरा म एकैछिनमा गर्छु, यति बेला अर्को साथी सम्पर्कमा स्वागत गर्छु। हरियो साथीलाई धेरै प्रतीक्षा गर्नु परे जस्तो छ, ठिकै छ, कहिलेकाहीँ कुरा बोलिरहँदा विषयमा टुङ्ग्याउने कुरा पनि हुँदैन, अब कुरा हामीले शुरू गरेपछि त्यसलाई अन्त्य गर्नैपर्छ, त्यो हुँदा केही साथी चाहिँ अब प्रतीक्षा गर्न पनि सक्नुहुन्न जस्तो पनि लाग्छ, वोर्डमा बस्ने जाने होइन, जस्तो एकछिन वोर्डमा बस्नु पर्यो भने ऊ धेरै बेर वोर्डमा बस्नुपर्ने हो कि भन्ने खालको पनि हुन्छ होला जस्तो लाग्छ साथीहरूलाई। यति बेला अर्को साथी सम्पर्कमा स्वागत गर्छु। हेलो,
2: गुड मर्निङ दिदी।
0: गुड मर्निङ, कति बेला कुन समयको गुड मर्निङ हो यो?
2: गुड आफ्टरनुन दिदी भनेको अलि मिस्टेक भएर।
0: ठिकै छ, मैले पनि मिस्टेक सुने होला सायद है।
2: होइन क्या दिदी, मैले भन्न खोजेको गुड आफ्टरनुन तर गुड मर्निङतिर गयो क्या।
0: ठिकै छ, हाम्रो पहिले एक जमाना यो चलन थियो नि, थाहा छ कि छैन, गुड मर्निङको समयमा पनि गुड मर्निङ, अब गुड इभिनिङमा पनि, नाइटमा पनि, डेमा पनि, आफ्टरनुनमा पनि, हरेक समय चाहिँ गुड मर्निङ भन्ने एउटा त्यो प्रचलन, जस्तो कि एउटा हाम्रो संस्कार जस्तो त्यो चलेको पनि थियो समाजमा बोल्ने यो भन्ने, थाहा छ हजुरलाई?
2: मलाई त थाहा छैन दिदी।
0: हाम्रोतिर त्यस्तो थियो क्या, हजुरको नाम भन्नुहोस् न। करिश्माजी, ल ठिक छ, आउनु भएछ, खुसी लाग्यो। म एकदम सन्चै आरामै छु, दसैँ लाग्दै थियो हिजो अस्ति, दसैँ लाग्यो छ है भनेर धेरै साथीसँग खुसी हुँदै थियो, अहिले पानी परेर विरक्त लाग्दैछ हो करिश्माजी।
2: अब दसैँ आएको छैन क्या दिदी, यस्तो मजाले पानी परिरहेको छ।
0: यस्तो अब अहिले पानी परेपछि त हरेक ठाउँमा अब क्षति पुग्छ नि त, त्यो क्षति पुगेर चाहिँ अब दसैँ आएर मनाउनु र त्यो केही पनि नभएर मनाउनुको चाहिँ फरक हुन्छ नि त। अब अहिले पानी परेको छ, अब 15 दिनपछि दसैँ आउँछ, अनि 15 दिनमै त दसैँ के रमाइलो होला र।
2: हजुर
0: त्यही भएर बरु जस्तो हिजो अस्ति घाम लागिरहेको समय थियो होइन त्यस्तै समय भएर चाहिँ जस्तो देशभरि नै एकदम हर्षोल्लासका साथ खुसी छायो भने चाहिँ त्यो पर्व खुसी हुन्छ. अब कतै दुःख छ, कतै सुख छ, कतै हाँसो छ, कतै रोदन छ भने त्यो पर्व चाहिँ पर्व कसरी मनाउने भए जस्तो पनि हुन्छ कि.
2: हजुर हो भन्नुपर्छ दिदी.
0: त्यही भएर चाहिँ अब पानी पर्या छ, अब सकेसम्म काहीँ कतै कसैलाई देशभरि केही नहोस् भन्ने छ. यो पानी परेर चाहिँ कता कता दसैँ आए पनि खल्लो हो कि जस्तो लाग्दैछ कि.
2: हजुर हजुर.
0: दसैँको कुरा कहिलेदेखि गर्ने होला भइरहेको छ हो गरिसमा चाहिँ.
2: अब गर्नुपर्छ अब बिस्तारै बिस्तारै
0: बिस्तारै है.
2: हजुर
0: अब यस्तो झरेको बेलामा त दसैँको कुरा प्रसङ्ग पनि कसरी निकाल्नु भने जस्तो हुन्छ कि.
2: अब के गर्नु दिदी, अब
0: के गर्दा ठिक होला मलाई यसो सल्लाह दिनुहोस् न. म एक्लै भएँ, मलाई कसरी चाहिँ सल्लाह लिने भन्ने कुरा भएन नि त. त्यही भएर
2: तपाईँले चाहिँ मलाई दिनु न दिदी.
0: मैले चाहिँ हजुरलाई सल्लाह दिनु, के सल्लाह दिनुहोस्, के सल्लाह माग्न चाहनुहुन्छ मबाट ल भन्नुहोस्.
2: मलाई जे सल्लाह दिँदा पनि हुन्छ क्या तपाईँले.
0: यस्तो हो जस्तो कि अब करिश्मा चाहिँ यो समय केमा व्यस्त हुन्छ, जस्तो कि केमा चित्त बुझिरहेको छैन कि, अथवा तपाईँ केमा खुसी हुनुहुन्छ, केमा सफलता छ तपाईँलाई, केमा असफलता छ, त्यो विषय प्रसङ्ग केही कुराहरू यहाँले भन्नुहोस् न. त्यसपछि चाहिँ म यहाँलाई केही मैले जानेका मोटिभेसनहरू चाहिँ गर्छु होइन. अब थाहै छैन जस्तो कि करिश्माजी आउनुभएको छ, हाँस्नु भएको छ, मसँग बोल्नु भएको छ, त्यही प्रसङ्गमा त मैले फेरि भन्ने कुरा पनि त भएन नि त. मलाई पनि केही विषयवस्तु चाहियो छलफल गर्न भन्नको लागि, अनि मात्र मैले भन्न सक्छु नि त.
2: हजुर अब त्यो पनि हो, अहिलेसम्म केही नै छैन. अब केही साह्रो गाह्रो भएछ भने म तपाईँलाई फोन गरेको सल्लाह मागिहाल्छु.
0: ल हुन्छ, पक्कै अब करिश्माजीले मसँग सल्लाह माग्नु होला. अब मैले दिएको सल्लाह यहाँको लागि कति चित्त बुझ्ने पनि होला, कति नबुझ्ने पनि होला, त्यो अलग कुरा छ. अब त्यो परेको बेलामा चाहिँ सल्लाह सुझाव माग्नुहोस्, मैले जानेको सकेको सल्लाह यहाँहरूलाई दिनेछु. ल खाजा खाइसक्नु भएको छ
2: मेरो भाइ, हजुरको पनि भइसक्यो है.
0: खोइ त हामीलाई यस्तो झरीमा पनि दिदीहरूले खानुभयो कि भएन होला, चिसो चिसो मौसम छ, के खानुभयो भनेर सम्झनु भएन.
2: ल बोलाउनको लागि त फोन गरेको, के भन्नु तपाईँले खाइसक्नु भयो क्या.
0: करिश्माजीले पनि खाइसकेपछि बोलाउनुको के अर्थ रहेन.
2: होइन कि दिदी, अनि तपाईँको अब खाजा खाने बेला अब फोन गरेर बोलाउन तपाईँको नम्बरै छैन.
0: मेरो नम्बर दिउँ त हाम्रो करिश्माजीलाई.
2: तपाईँ नम्बर दिएर मैले खाजा खाने बोलाउने बेला आउनु भएन भने.
0: आएनछु भने जस्तो यहाँले वाट्सएपमा मेसेन्जरमा चाहिँ के खाजा खानुहुन्छ त्यसको भिडियो फोटो खिचेर पठाउनुहोस् न, म त्यही हेरेर नि अगाउँछु.
2: अब त्यसरी हुँदैन नि, तपाईँले भोक लागिहाल्छ नि.
0: म यहाँ यही खाँदैछु है भनेर जे खाए पनि त्यसैको स्वाद लिँदै खाउँला नि, किन चिन्ता गर्नुहुन्छ हौ गरिसमा चाहिँ मेरो लागि. ल धेरै चिन्ता नगर्नुहोस् है, मेरो चिन्ता गरेर फेरि धेरै दुब्लाउनु होला. दसैँ आउँदैछ, मोटाउनु पर्छ, अब बाक्लो बाक्लो लुगा लगाउँदाखेरि नि मोटो नै छु है म भन्ने देखाउनु पर्यो नि फेरि करिश्माजी.
2: अब दिदी कहाँ, म त मोटो हुनु छैन नि, म त मोटाउँदिन क्या.
0: त्यही भएर मोटाउनुहोस् भनेको नि त मैले.
2: ओके हुन्छ.
0: ल तपाईँले म सँगै बसेर खाएर सँगसँगै मोटाउने है त. ल क्यारेकोमा आउनुभयो, रमाइलो मिठो कुराकानी भयो तपाईँलाई हाम्रो. यो कुराकानी त सुन्दैछ, अब गीत सङ्गीत पनि यहाँले सुन्नुहुन्छ, कतिको सुन्नुहुन्छ गीत सङ्गीत चाहिँ.
2: सुन्छु भन्नुपर्छ है दिदी, अब स्कुल जाने बेला त जाने बेला भइगयो, बिदा भएको बेला सधैँ सुनिरहेको हुन्छु.
0: ल बिदा हुँदा सुन्नुहुन्छ, आज पनि बिदा नै थियो होला होइन.
2: हिजो आज बिदा नै थियो, आज पनि सुनिरहेको छु भन्नुपर्छ.
0: ल हामीलाई सुन्दै हुनुहुन्छ, कार्यक्रममा आउनुभयो, सहभागिता आउनुभयो, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु. कार्यक्रममा एउटा मिठो गीत बज्छ, साथीहरूलाई सम्झनुहोस् न.
2: हजुर हुन्छ, सिक भाइसको दानी प्यारी दिदी हजुरलाई, पिकनिक सलनमा रहनुभएको प्यारी दिदीको लागि, अनि घरमा रहनुभएको बाबा मम्मी बहिनीको लागि, भाइको लागि, अघि भर्खरै फोन गरेर जानुभयो, मेरो एकदमै प्यारी भन्दा पनि प्यारी सबैको प्यारी दिदी हुनुहुन्छ करिना खड्कालाई, धेरै सम्झना मिठो प्यारी दिदी हो भन्न चाहन्छु, प्लस वर्क घर छान्नुको लागि, अनि सबै सबैलाई भन्दै थियो ठिसुला नमस्कार
0: हवस्त नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो करिश्मा मगरजी उहाँसँग रमाइला मिठो कुराकानी पनि भइसकेको छ साथसाथै उहाँले आफ्नो साथी सङ्गीलाई सम्झेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ पालो दबाईको दबाईले पनि फटाफट फोन गर्नुहोस् 0848 40 00 26 को नम्बर तपाईँको लागि खुल्ला रहेको छ हामी कार्यक्रम उकाली उरालीको बसाईमा रहेर तपाईँलाई मिठा गीत संगीतबाट पनि मनोरञ्जन दिँदै हामी सहयात्रा गरिरहेका छौं यति बेला कार्यक्रममा फूल फूलेको जसरी भन्ने बुलको गीत प्रकाश कटुवाल आयुषमा कार्कीको आवाजमा रहेको गीत राख्छौं त्यसपछि आउँछौं रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा राख्यौँ। यो एकदमै मिठो रमाइलो गीत फुल फुलेको जसरी भने बोलको गीत रहेको थियो। यो गीतपछि हामी फेरि पनि आइसकेका छौँ। पालो तपाईँको रहेको छ, फटाफट फोन गर्नुहोस्। 4:44 गइसकेको छ। हामी कार्यक्रमको अब केही समयको अन्तरालमा मात्रै छौँ, होइन? त्यो हुँदाखेरि तपाईँले पनि सहभागिता जनाउनुहोस्। यति बेला कोही साथी सम्पर्कमा हुनुहुन्छ, को हुनुहुन्छ? स्वागत गर्छु। हेलो, नमस्कार। हजुर, कार मात्रै आइपुग्यो, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: हजुर, म सिन्धुली तिन कलेबाट अनिता तामाङ।
0: अनिताजी, के छ खबर?
1: हजुर, मेरो खबर सबै एकदम ठिकै छ भन्नुपर्छ दिदी। अब अहिलेसम्म चाहिँ हल्का उत्रेको जस्तो भइरहेको थियो, अनि त्यसपछि यसो बाख्रा बस्तीहरू चराएर भर्खरै आएर हजुरको प्रोग्राम सुन्दै बसिरहेको छु। अहिले अब पानी परिरहेको छ, बसिरहेको छु भन्नुपर्छ है। अनि हजुर लगायत अनि राम्रो दारिद्र के छ किनभने
0: भलो गायत रामे छ, डाँडातिर पनि ठिक छ। अघि चाहिँ पानी रहेको जस्तो, फेरि अहिले पानी पर्दैछ, यस्तै छ भन्नुपर्छ है त। अनि जस्तो कि सिन्धुलीको तिनकुनातिर कुनै त्यस्तो खालको समस्याहरू त छैन नि?

0: खास त्यस्तो त छैन भन्नु पर्छ है दिदी, अब पानी चाहिँ परिरहेको छ, अब त्यस्तो बाटो चाल्ने खालको चाहिँ छैन भन्नुपर्छ।
1: ल ठिक छ, अब पानी त परिरहेको छ, निरन्तर वर्षा भइरहेको छ, सतर्कता सजग अप्नाउनुहोस्। तपाईँको बस्ती कस्तो छ, के छ, खोला नाला छेउछाउ भिरपाखा के कस्तो छ अनिताजी, मलाई त अब थाहा छैन होइन। यहाँले चाहिँ अब सतर्क रहनुहोला, सतर्कता अप्नाउनुहोला, आफ्नो परिवार, आफ्नो छिमेक टोल बस्ती गाउँमा पनि सूचना जानकारीहरू पठाउनुहोस् है।
0: हुन्छ, अब त्यस्तो खासै अब के अरे बाल्केट आउने खालको त अब छैन छन चाहिँ, तर अब भगवान् त खटाल हो, तर अब त्यस्तो अब आउने खालको चाहिँ सामानको छैन छन चाहिँ, अब त्यो अब के अरे भगवान् त खटाल हो हुन चाहिँ, अब आइहाल्यो भने पनि हजुरलाई अब यसो सूचना गराउँला नि त।
1: ल हुन्छ, आएपछि त आइहाल्छ, आयो कि गयो सक्यो हुन्छ नि त फेरि अनिता, जस्तो अब रात पर्दैछ, रातको समयमा त कस्तो छ होइन त्यो हुँदाखेरि थाहा हुँदैन, त्यही भएर पहिला नै सतर्क रहनु होला। अब कार्यक्रम सुन्नु भएको छ भने हामीले चाहिँ हरेक कार्यक्रमहरूमा पनि बनिराखेका छौँ। अब तपाईँको घरमा साना बालबालिका बच्चाहरू वृद्ध वृद्ध आमा बुबा हिँड्न नसक्ने त्यस्तो हुनुहुन्छ भने उहाँहरूको लागि पनि के गर्ने कसो गर्ने, अब यस्तो भइहाल्यो भने अथवा यस्तो आइहाल्यो भने के गर्ने भन्ने खालको त्यो खालको पूर्व तयारी चाहिँ आफ्नो परिवारभित्र रहनुपर्छ है।
0: हजुर हजुर, एकदमै भन्नुपर्छ है दिदी हजुर।
1: ल पूर्व तयारीका साथ बस्नु होला, अब तपाईँको गाउँ सुरक्षित छ, तपाईँको बस्ती घर सुरक्षित छ भने त त्यो आवश्यक परेन, यदि अब यहाँहरू बसिरहेको ठाउँ त्यस्तो छ भने चाहिँ पूर्व तयारीहरू चाहिँ के गरी गर्ने कसरी गर्ने भन्ने कुरा चाहिँ पूर्व तयारीका साथ आफू पनि बस्नुपर्ने हुन्छ होइन। त्यति बेला आएपछि त भइहाल्छ, सकिहाल्छ, गइहाल्छ, त्यो हुन्छ नि त फेरि।
0: हजुर हजुर, अब खासै त्यस्तो आउने खालको सामान चाहिँ हाम्रो ठाउँ त्यति छैन छन चाहिँ भन्नुपर्छ है दिदी हजुर।
1: ल ठिक छ, अब म पनि एकचोटि आएको जस्तो लाग्छ, तिमी पनि कता कता ठिकै छ होला जस्तो लाग्छ, त्यो बस्ती त्यति धेरै याद चाहिँ मलाई छैन होइन। अब त्यो हो भने ठिक छ, राम्रोसँग बस्नुहोस्, सुरक्षित रहनुहोस्। खाजा खाइसक्नु भएको छ?
0: हजुर, मैले खाजा खाइसके भन्नुपर्छ, अनि हजुरको पनि भइसकेको बाँकी नै छ?
1: मेरो पनि भइसकेको छ, म कार्यक्रमको अन्त्यतिर छु, कार्यक्रममा आउनुभयो खुसी लाग्यो, अनिताजी बोल्न पाइयो, बेउटाहरू हेर्न पछि आउँछु है त म बेउटाहरू घुम्न।
0: हस् हुन्छ, आउनुहोस् न हजुर, आउनु भएपछि अब यो दसभन्दा अगाडि नै आउनुहोस् हजुर, अब यसो हल्का अब जुनारहरू पनि छ, जुनारहरू खान्दा आउनुहोस् न यतिखेर।
1: दसैँ अगाडि त पानी पर्दैछ, अहिलेको परिस्थिति मौसम देख्नु भएको छ अनिताजी, अहिले नै म यो मौसम परिस्थिति हेरेर चाहिँ अब लामो यात्रा गर्ने मेरो कुनै मनसाय छैन, जस्तो म यदि आएँ भने पनि दसैँ तिहार पछि चाहिँ आउन सक्छु होइन, हिउँदाको समयमा। अहिले त बर्खायाम बेसरी पानी पर्दैछ, जुका लाग्छ, जुकादेखि फेरि म नौका लिने मान्छे होइन, त्यस्तो पनि हुन्छ क्या, हरेक कुरा हेर्नुपर्छ क्या, तिन कन्यातिर चाहिँ अलिक बढी झुक्या लाग्छ जस्तो लाग्छ मलाई होइन अनिताजी।
0: हजुर एकदमै लाग्छ भन्नुपर्छ है, नलाग्ने त कुरै छैन, अब लाग्छ।
1: अनि जस्तो कि अब जुकाले हामीलाई खाइहाल्ने त होइन होइन, तर पनि त्यो हिँडेको देख्दा मलाई डर लाग्छ क्या, त्यही भएर यो बर्खायाममा चाहिँ मलाई आउनु मन लाग्दैन है त्यता। ल हुन्छ, बकी हामी भेउटाहरू जान्छौँ, चिसो हावा खान, गोलुङचोरको डाँडाको भेउटाहरू बकी घुम्नुपर्छ है त। ल खुसी लाग्यो कार्यक्रममा आउनु भएको छ, पक्कै तपाईँ हाम्रो भेट हुनुहुन्छ अवश्य एक दिन। कार्यक्रमको अन्तिममा समय एउटा मिठो गीत बज्छ, साथीहरूलाई सम्झनुहोस् न।
0: हुन्छ, अब फर्स्ट अफ अल त अब यति मिठो स्वरमा कार्यक्रम सञ्चालन गरेको देखि र त्यति हजुरकै लागि भन्न चाहन्छु, त्यसै गरी प्यारो शिक्षाको लागि भन्न चाहन्छु, अनि त्यसै गरी हजुरको रेडियो होल परिवारको लागि, मेरो घर परिवारमा हुने मम्मीको लागि, दाई भाउजूको लागि भन्न चाहन्छु, साथीहरू भन्नु पर्दाखेरि चाहिँ दाई देश माथिको लागि भन्न चाहन्छु, अनि अनिल थापाको लागि एकदम सम्झिरहेको साथी भन्न चाहन्छु, अनि त्यसै गरी अञ्जना सुनारको लागि, अनि सपना सुनारको लागि भन्न चाहन्छु, कृष्ण सुनारलाई पनि एकदम सम्झिरहेको साथी भन्न चाहन्छु, अनि सन्ध्या ठोकीलाई पनि एकदम सम्झिरहेको साथी भन्न चाहन्छु, निशा श्रेष्ठको लागि र अब बिन्दा तामाङलाई एकदम सम्झिरहेको छु भन्नु त्यतिखेर कसैको साथीहरूले कार्यक्रम सुनेर बसिराख्नु भएको छ, उहाँहरू सबै सबैलाई एकदमै सम्झिरहेको छ, कहिले पनि उसैको छैन भन्ने छुट्टी।
1: हवस् नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो अनिता तामाङजी सिन्धुलीको तीन कन्याबाट। अब चाहिँ म फोन लिन साथीहरूको कमेन्ट भाषण गर्नुपर्छ आज, किनकि कमेन्ट भाषण गर्ने दिन पनि छ। यति बेला मीडिया प्रेमी भाइ अनिसाजीले सबैलाई सम्झेको छु, कोही कसैलाई बिर्सेको छैन भन्दै हुनुहुन्छ। त्यसै गरी लक्ष्मण मगरजी पनि लेख्नुहुन्छ, नमस्कार हजुर, के छ खबर? म चाहिँ तिनजुरी मीडिया ग्रुपको मेम्बर लक्ष्मण मगर पाक्रीवास दुई धनकुटा हाल चाहिँ मलेसियाबाट साथीहरूलाई सम्झनु पर्दा गीता मगर देवासकुटा भावना चामलिङ त्यसै गरी रामलाल साङपाङ राई मिडिया प्रेमी निर्मला उनेम सुमित्रा राई विमला मगर सपना शाहशंकर गीता लिम्बु भूमिका राई राज गले मगर त्यसै गरी मिडिया प्रेमी लेबु शेर्पा सम्झना बराईले त्यसै गरी जुनिता चामलिङ राई माया राई त्यसै गरी समीक्षा जोशी लिम्बुनी साझा त्यसै गरी मनिषा घतानी मगरको लागि देलु सानो एम्पो मम्मी बाबाको प्यारी छोरी माया बान्तोबा राई किराती अञ्चना टिकाराम सुनवार नानो सरगम भोजपुरी कमल श्रेष्ठ रीता राई रोदन लगायत मेरो नाम र आवाजसँग चिरपरिचित सबैको लागि अब बस्ने मिठो गीत समर्पण गर्न चाहन्छु भन्नुभएको छ, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्छु। त्यसै गरी सपना तामाङजी पनि लेख्नुहुन्छ, नमस्ते नमस्कार सुन्दैछु है, सिन्धुलीबाट सपना तामाङ हो, कार्यक्रम राम्रो लाग्छ, अब बस्ने गीत मार्फत सम्झनु पर्दा साथीहरूमा सम्झना प्रधान दर्नाल बेनुका त्यसै गरी मनिता दर्नालको लागि शर्मिला शर्मिलाको लागि त्यसै गरी रमिला रम तामाङको लागि दिदी रोमा तामाङ त्यसै गरी भाइ विशाल तामाङको लागि त्यसै गरी वृक्षा छेत्रीको लागि दाई टिकाराम सुनवार फिकल आर्यन गाउँले दाई लगायत मेरो परिवार सबैको लागि भन्दै हुनुहुन्छ, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्छु। फिकल आर्यन गाउँलेजी पनि लेख्नुहुन्छ कमेन्टमा, नमस्कार सुन्दैछु है सिन्धुलीको फिकलबाट आर्यन मगर अब बस्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। विनिता दाल सुकेतीजीले पनि दिदी नमस्ते के छ है खबर भन्दै हुनुहुन्छ, मेरो खबर एकदम ठिकठाक छ, तपाईँको के छ, तपाईँको गाउँ बस्तीतिर के हुँदैछ? मैले विनिताजीलाई सोधे, कार्यक्रम सुन्दैछु अब बस्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। त्यसै गरी अर्को साथी हुनुहुन्छ सानो माया शेर्पाजी, उहाँले पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। त्यसै गरी सुरेन्द्र बानियाजीले पनि लेख्नु भएको छ, नमस्कार हजुर, म पनि कार्यक्रम हेर्दै अनि सुन्दैछु है, नेपालगंज बाँके हाल चाहिँ भरतपुर चितवनको मेलन चोक देखिए, सबैमा मिठो सम्झना माया, कोही कसैलाई पनि बिर्सेको छैन, अब बस्ने गीत सबैको लागि भन्न चाहन्छु भन्नुभएको छ। राज कालीकोटेजीले पनि हेलो गुड आफ्टरनुन है झापालीहरू, म चाहिँ राज कालीकोटे बिर्तामोड झापा घर भई हाल चाहिँ युएबाट कार्यक्रम सुन्दैछु, अब बस्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। सुनिम राईले पनि कार्यक्रम सुन्दैछु ल, अब बस्ने गीत सबैको लागि भन्दै छुट्टी भन्नुभएको छ, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै लगभग अब चाहिँ तपाईँका यतिन्जेलसम्म प्राप्त भएका कमेन्टलाई पनि मैले वाचन गरेर सघाइसकेको छु भन्दै तपाईँले हामीलाई यतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो, साथ दिनुभयो, फोन गर्ने, फोन प्रयास गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, कमेन्ट पठाउने, कार्यक्रम शेयर गर्ने सबै साथीलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र आजको कार्यक्रममा सहभागी हुने साथी देवमाझी, करिना खड्गा, करिश्मा मगर त्यसै गरी अनिता तामाङजी हुनुहुन्थ्यो, उहाँहरू सबैलाई धेरै भन्दा धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। साथसाथै कार्यक्रम उगाली उराली अवधिभर बजेका मीठा गीतका सर्जक अनि स्रष्टाप्रति पनि हार्दिक आभार प्रकट गर्दै यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो सम्झना खड्गी, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा तपाईँको माझमा एकदमै मिठो रमाइलो एउटा गीत छोड्दै आजको लागि भने कार्यक्रम उकाली बालीको व्यवसायबाट म तपाईँकै साथी ललिता आयु पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला, हवस् त नमस्ते।

जनप्रतिनिधिको भूमिकामा मात्र होइन अब संगीतको पर्दामा पनि उत्तिकै दमदार सिन्धुली जिल्ला गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का लोकप्रिय वडा अध्यक्ष रविन कुमार श्रेष्ठको विशेष प्रस्तुति सानु केसी रविन कुमार श्रेष्ठ र रिया खड्काको सुमधुर स्वरले सजिएको सबैको मन छुने गीत सिन्धुलीको राजा।

सिन्धुलीको शान लोक संगीतको नयाँ पहिचान नेपाली लोक संगीत प्रेमीहरूका लागि एउटा नयाँ तरंग एउटा नौलो धनाका सिन्धुलीको माटोबाट सिंगै नेपाली संगीतको बजार तताउन आइसकेको छ। बिल्कुलै नयाँ लोकदोहरीको शैली सिन्धुलीको राजा।

0: अशोक कुमार सर्कोटाको उत्कृष्ट शब्द सानु केसीको मन छुने लय अनि नारायण दंगालको जोरदार संगीत संयोजन साथै मिलन श्रेष्ठको निर्देशनमा प्रतिभाशाली कलाकार रविन कुमार श्रेष्ठ अनि रिया खड्काको लोभलाग्दो अभिनय रहेको मन छुने गीत सिन्धुलीको राजा।
1: रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा सर्वत्र उपलब्ध छ लोकदोहोरी गीत सिन्धुलीको राजा। हेर्नुहोस्, सब्स्क्राइब गर्नुहोस् अनि मन परे ढुक्कले शेयर गर्नुहोस्।
2: तपाई हाम्रै सहर मन्थलीमा बजाज नेशनल फ्री चेकअप क्याम्प हुँदैछ।
3: तपाईको बजाज बाइकलाई अझ सुरक्षित, भरपर्दो र लामो यात्राका लागि तयार बनाउन बजाज नेशनल फ्री चेकअप क्याम्प शुरू हुँदैछ।
2: यही असोज 4 गतेदेखि 9 गतेसम्म तपाईँले पाउनुहुनेछ विशेष छुटका साथ बाइक चेकअप तथा सर्भिसको सुविधा।
3: लेबर चार्जमा 50% छुट, इन्जिन आयलमा 16% छुट, स्पियर पार्ट्समा 10% छुट, टायरमा पनि 10% छुट र पिङ स्टिकर स्पियर पार्ट्समा 12% छुटको व्यवस्था छ।
2: लामो यात्राको तयारी अब झन्झट बिना गर्नुहोस्। आफ्नो बजाज मोटरसाइकललाई समयमै चेकअप गराउनुहोस् र यात्रा बनाउनुहोस् अझ सुरक्षित र ढुक्क।
3: बजाज नेशनल फ्री चेकअप क्याम्प असोज 4 गतेदेखि 9 गतेसम्म।
2: थप जानकारीको लागि सम्पर्क गर्नुहोस् एपेक्स अटो इन्टरप्राइजेस ट्राफिक चोक मन्थली रामेछाप। सम्पर्क नम्बर 0485905530।
3: बजाज सँगै यात्रा, सुरक्षित यात्रा।
4: रंग बहार रंग बहार
5: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
4: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
5: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
4: बर्जर पेन्स।
6: अहिले साँझको 5 बज्यो।

0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।
1: किसानको आली र फालीदेखि उपभोक्ताको थालीसम्म
2: गाडी भाडा पताएको अब जम्मा फाइदा भनेको 2 रुपियाँ अब 5 रुपियाँ हद दाम बस्यो त्यति बस्ने त्यसको भाउ छ त्यो भाउ चाहिँ सम्बन्धित मान्छेले पाउनु पर्यो कि यो बिचौलियाले अलिकति धेरै छैन
3: सुन फलाउने माटो र कृषि कर्मको बाटोका कुरा कृषि र किसानका पाटोका कुरा
4: आलु धेरै हुन्छ मकै धेरै हुन्छ कोदो धेरै हुन्छ
5: गत वर्षको त्यो तरकारी खाने आलु 3 करोडको बिक्री भएको छ एउटा कालो गोदारी आलुको बिउ भनिन्छ 6 करोडको आलु बिक्री भएको थियो
1: किसानका सिधा प्रश्न विज्ञ र सरकारको जवाब
2: एउटा
6: त नियमित बजेट अन्तर्गत 17 अरबको आउँदैछ 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ म मन्त्री हुँदाओस् नहुँदाओस् किसानको पक्ष मन्त्री तर्फ अगाडि बढ्छु
1: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
3: कार्यक्रम कृषि सवाल
7: नमस्कार कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ म हुँ असीम सापकोटा कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 MHz सँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 MHz सुनसरी सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 MHz शंखुवा सभा रेडियो गुरास 105.2 MHz धनकुटा रेडियो खबर पालिका 88.7 MHz धनकुटा सामुदायिक रेडियो हलेसी एफएम 102.4 MHz खोटाङ रेडियो एभरेज 96.8 MHz सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 MHz दोलखा रेडियो बैतेश्वर 94.5 MHz ऐना पोखरी दोलखा रेडियो हिमाली 101.7 MHz दोलखा रेडियो रामेछाप 95.8 MHz रामेछाप हजुरको रेडियो 102.1 MHz रामेछाप रेडियो मेलम्ची 107.2 MHz सिन्धुपाल्चोक रेडियो जुगल 98.1 MHz सिलढुङ्गा सिन्धुपाल्चोक रेडियो क्रान्ति 90.4 MHz कोशीपारी काभ्रे रेडियो रसुवा 102.1 MHz धुन्चे रसुवा निलकण्ठ एफएम 98.5 MHz धादिङ बेसी धादिङ रेडियो राजमार्ग 92.1 MHz धादिङ रेडियो चिम्टेश्वर 90.9 MHz बिदुर नुवाकोट रेडियो बागमती 107.4 MHz ककनी नुवाकोट रेडियो कास्की 90.6 MHz पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 MHz गलिङ स्याङ्जा रेडियो पाल्पा 97.1 MHz रामपुर पाल्पा रेडियो सामर्थ्य 92.1 MHz कावसती नवलपुर रेडियो कावसती 102.6 MHz कावसती नवलपुर दाउन्ने एफएम 103.4 MHz बर्दघाट नवलपरासी सामुदायिक रेडियो अर्घाखाँची 105.8 MHz अर्घाखाँची भेरी एफएम 105.4 MHz नेपालगंज बाँके रेडियो डोटी 98.5 MHz डोटी रेडियो रामारसन 92 MHz अछाम रेडियो नयाँ नेपाल 104.5 MHz दार्चुला रेडियो प्रभु 102.6 MHz कञ्चनपुर रेडियो बुङ्गल 98.3 MHz बझाङ सौगात एफएम 103.6 MHz बैतडी सामुदायिक रेडियो मेलौली एफएम 101.2 MHz मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 MHzबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ आजको समृद्धको पथ खोज्ने क्रममा चाहिँ कुनै एउटा ठाउँको चाहिँ विशेष गरी ब्रान्ड बोल्ने प्रयास गरेका छौं हुन त नेपालका कतिपय कृषि उपजहरूका आफ्नै खालका ब्रान्ड बनेका छन् जस्तो कि फर्पिङको नाशपाती भने जस्तै अरू पनि केही ठाउँहरू छन् हामीले आज अगाडि भने जस्तै फर्पिङको नाशपातीको विषयमा चाहिँ आज हामीले अलिक बढी केन्द्रित हुँदैछौं र त्यहाँको समृद्धसँग जोडिएको नाशपातीको ब्रान्डको कुरा र त्यहाँ का किसानहरूले नाशपातीको लागि गर्दै गरेको योगदान र सरकारी क्षेत्रबाट चाहिँ के अपेक्षा गरेका छन् भन्ने खालको विषयलाई आजको श्रृङ्खलामा जोड्ने प्रयास गरेका छौं हुन त नेपालका कुनै न कुनै ठाउँहरू अथवा सबै ठाउँहरूमा चाहिँ कुनै न कुनै विशेषता बोकेका हुन्छन् नै यसमा पनि आफ्नै ब्रान्ड बनिसकेका ठाउँहरूलाई चाहिँ अब चाहिँ प्रबन्धनको खाँचो छ यसलाई चाहिँ प्रसारको खाँचो छ भन्दै गर्दा चाहिँ ब्रान्ड बनिसकेको छ त्यसलाई चाहिँ थप व्यवस्थापनको खाँचो छ र टेक्निकल रूपमा आउन सक्ने चाहिँ चुनौतीहरूलाई चाहिँ कसरी सामना गर्न सकिन्छ र प्राविधिक रूपमा चाहिँ त्यो क्षेत्रलाई कसरी सबल बनाउन सकिन्छ भन्ने खालका कुराहरूको चाहिँ खाँचो छ भन्ने खालका कुराहरू औल्याउन पनि आवश्यक छ भनेर पनि आज हामीले पुरानो पुस्ता र नयाँ पुस्तालाई सँगसँगै लाँदै गर्नुभएका एकजना उद्यमी राधाकृष्ण थापाकाईलाई आज हामीले स्टुडियोमा निम्तेका छौं। उहाँ चाहिँ छैमले मा चाहिँ नास्पाती खेतीका प्रबन्धनकर्ता पनि हुनुहुन्छ। उहाँ आफै पनि नास्पाती खेती गर्दै हुनुहुन्छ र अन्यहरूलाई प्रेरित गर्ने काम पनि गर्दै हुनुहुन्छ। आज हामी उहाँसँग चाहिँ विशेष गरी फर्पिङ क्षेत्रको चाहिँ समृद्धसँग जोडिएको चाहिँ नास्पाती र हुन त लप्सीको पनि कुरा हुन्छ। दक्षिणकाली नगरपालिकाभित्र चाहिँ अत्यधिक मात्रामा लप्सी फल्ने गर्छ र लप्सीबाट पनि समृद्ध आय आर्जन गर्न सकिएको छ र लप्सीलाई पनि थप व्यवस्थित गर्न सकेको खण्डमा चाहिँ अझै त्यसले दिन सक्ने रोजगार त छँदै नै छ भन्ने खालको कुरा पनि आजको श्रृङ्खलामा जोड्ने प्रयास गरेका छौं। हामीले अगाडि भने जस्तै फर्पिङ र नास्पातीको चाहिँ पर्यायवाची शब्द भने जस्तै चाहिँ हामीले एकअर्काका पूरक छन् भन्ने खालको विषयलाई चाहिँ हामीले समष्टिगत रूपमा समेटिएको एउटा विशेष रिपोर्ट पनि तयार पारेका छौं। नास्पाती लह लह फल्दै गरेको यो समयमा चाहिँ हामीले नास्पातीसँग सम्बन्धित एउटा विशेष रिपोर्ट पनि तयार पारेका छौं र जसको छैमले भन्ने ठाउँ चाहिँ नास्पातीको लागि विशेष ब्रान्ड पनि छ भन्ने खालको विषय पनि रिपोर्ट मार्फत प्रस्तुत गर्ने प्रयास गरेका छौं। पहिला रिपोर्ट राख्छौं, रिपोर्ट भन्दा पछाडि हाम्रा अतिथिसँग यिनै विषयमा छलफल गर्नेछौ। हामीसँगै रहनुहोला।
8: फर्पिङको नास्पाती भन्ने बित्तिकै हरेक नेपालीको मस्तिष्कमा आकर्षक दाना, रसिलो र स्वादिलो चित्र आउँछ। भाद्रौले टोपी, खोकनाको तेल, टोखाको चाकु र फर्पिङको नास्पाती अहिले पनि सर्वसाधारणको मनमनमा छ। ठाउँ विशेष उत्पादनको अस्तित्व जोगाउन हम्मे हम्मे छ, तर परम्परागत तरिका अपनाएका फर्पिङका किसानले भने अझै पनि नास्पातीको महत्व जोगाइरहेका छन्। उद्यम व्यवसायमा कृषिलाई सबैभन्दा उत्तम मानिन्छ, त्यसैकारण भन्ने गरिन्छ उत्तम खेती मध्यम व्यापार। हिजोका दिनमा खेतीपाती गर्ने व्यक्तिको हाम्रो समाजमा सम्मान बढी थियो। जीविकामुखी खेती मात्र हुँदा पनि कृषिले हाम्रा कैयन परिवारलाई पालेको थियो। जति बेला अन्य क्षेत्रमा संलग्न हुने कुनै सम्भावना थिएन, खेती नै एकमात्र विकल्प थियो। अहिले खेतीको विकल्पमा सेवा क्षेत्रमा जाने चलन बढेको छ। अहिले सेवा क्षेत्रमा रहेका कैयन व्यक्तिको अघिल्लो पुस्तासम्म कृषिमा सीमित रहेको अनुभव छ। मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्न सक्ने क्षेत्र भइकन पनि यसमा राज्यको ध्यान भने जस्तो पुगेको देखिँदैन। किसानका उत्पादनले सजिलै बजार नपाएका कारण र यस क्षेत्रमा गम्भीरतापूर्वक लाग्न चाहने व्यक्तिहरू समेत विवेक हुने खतरा बढ़िरहेको छ। यसो भन्दै गर्दा विभिन्न ठाउँका उपजको आफ्नै विशेषता छ र आफ्नै ब्रान्ड छ, जस्तो कि फर्पिङको नास्पाती। फर्पिङमा नि छैमलेको नास्पातीको विशेषता छुट्टै र विशेष छ। नास्पातीका लागि फर्पिङ भनेर चिनिए पनि उत्पादनका दृष्टिले काठमाडौँको दक्षिणकाली नगरपालिका वडा नम्बर 8 छैमले अझै बढी प्रख्यात छ। दक्षिणकाली, शेषनारायण, टल्कु, सेतीदेवीमा पनि नास्पाती उत्पादन अत्यधिक हुने गर्छ। परम्परागत नास्पाती हुँदै आएकोमा यहाँ पछिल्लो समय नास्पातीको ब्लक शुरू भएपछि किसानको मुहारमा खुशीको चमक देखिएको छ र किसानहरू आफ्नो पेसा र भइरहेको उत्पादनलाई अझै व्यवस्थित बनाउन लागिरहेका छन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत छैमलेलाई नास्पाती ब्लक बनाएपछि अझै किसानमा जागरण आएको देखिन्छ। जहाँ कम्तीमा एक रोपनी बढी नास्पाती खेती गर्ने किसान सहभागी गराएर 2000 रोपनीमा नास्पाती ब्लक बनाइएको छ। मुख्यतया नास्पाती खेतीको क्षेत्र विस्तार, पशुधन, बाली संरक्षण, बगैंचा व्यवस्थापन, नर्सरी निर्माण र रोग नियन्त्रणका कार्यक्रमहरू यस ब्लकभित्र समेटिएका कारणले पुस्तौंदेखि भइरहेको खेतीमा थप जागरण आएको देखिन्छ। यसरी सरकारी सहयोगमा ब्लक निर्माण भएपछि नास्पाती खेतीमा केही जागरण थपिएकै छ। विगतमा निर्वाहमुखी नास्पाती हुँदै आएकोमा छैमलेमा ब्लक निर्माण भएपछि व्यवसायीकरण हुने थप विश्वास गरिएको छ। छैमले गाउँमा 70-80% बढी किसानको नास्पाती बगैंचा छ। प्रति घर कम्तीमा 5 बोटदेखि 300 बोटसम्म नास्पाती रहेका छन्। नास्पातीबाट किसानले राम्रो आमदानी गर्दै आएको देखिन्छ। नास्पाती बगैंचाभित्र अन्तरबालीको रूपमा अदुवा, बेसार र पिनालु समेत लगाउन सकिन्छ। काठमाडौँ लगायत तराईका शहर र भारतमा समेत यहाँको नास्पाती खपत हुने गरेको छ। प्राविधिकहरूका अनुसार वर्षैपछि हाँगा व्यवस्थापन गरे स्वादिलो नास्पाती फल्छ। राम्ररी जानिएर भने उत्पादन कम हुन सक्छ। यहाँका किसानलाई जति नै नास्पाती फले पनि 2 महिनाभित्रमै बेचिसक्नुपर्ने बाध्यता पनि छ, नत्र कुहिएर जान्छ। हुन त केही वर्ष यता नास्पातीको क्यान्डी समेत बनाउने कार्य शुरू गरिएको छ। यसको अलावा जाम र जुसको उत्तिकै सम्भावना रहे तापनि किसान सकभर ताजा नास्पाती नै बेच्न अग्रसर हुने गरेको देखिन्छ। नास्पाती विशेष गरी वर्षाको समयमा गाउँघरमा सजिलै पाइने फल हो। नास्पातीमा भिटामिन ए, बी, फोलिक एसिड, पोटासियम र फस्फरस पाइन्छ। रसिलो नास्पाती खाँदा गर्मीको समयमा शीतलता महसुस हुने गरेको छ। तौल नियन्त्रण गर्न, छाती पोल्ने समस्याको लागि फाइदाजनक, पाचन प्रणालीमा सुधार ल्याउने, रगतमा चिनीको मात्रा नियन्त्रण गर्ने, पेट सम्बन्धी समस्या भएमा निको पार्ने, कोलेस्ट्रोललाई घटाउने, पत्थरी हुनबाट बचाउने र कब्जियत भएकालाई समेत कम गर्न सहयोग सिद्ध भएको नास्पाती स्वादका लागि मात्र होइन स्वास्थ्यका लागि पनि निकै फाइदाजनक रहेको छ।
7: रिपोर्ट सँगै कार्यक्रममा पुनः स्वागत छ। हामीले छैमलीको महिमा र नासपातीको महिमाको विषयमा हामी रिपोर्टमा प्रस्तुत गरेका थियौँ। हामीले अगाडि पनि भनिसकेका छौँ, आज हामीसँग राधाकृष्ण चापागाई, हामी उहाँलाई स्वागत गर्छौँ। नमस्कार, यहाँलाई स्वागत छ।
9: नमस्कार सर,
7: आराम हुनुहुन्छ? छैमले र नासपाती हामीले रिपोर्टमा पनि केही भन्ने प्रयास पनि गरेका थियौँ। वास्तवमा छैमले र ऐतिहासिक नासपाती चाहिँ कसरी जोडिएको छ र अहिले छैमले र नासपातीको जुन हुन त फर्पिङ क्षेत्रभित्र पनि विशेष ठाउँ हो छैमले चाहिँ, त्यहाँको नासपातीको चाहिँ अवस्था र ऐतिहासिक पृष्ठभूमि सहित चाहिँ नासपातीको अहिलेको यो व्यवसायीकरण चाहिँ कस्तो अवस्थामा गुज्रिँदैछ अथवा चाहिँ अहिले कसरी चाहिँ किसानहरू जागरूक भएर नासपाती खेती गर्दैछन्?
9: हस्, धन्यवाद सर। यो भनिरहँदाखेरि इतिहासबाटै सुरु गरौँ होला, त्यो गर्दा धेरै उत्तम हुनसक्छ। यो उत्पादन कसरी सुरु भयो, कहाँबाट आयो भन्ने विषयमा त म पनि त्यति जान्दिनँ, होइन। तर 1950-70 दशकमा हाम्रो चन्द्रज्योति पावर हाउस बनेको छ। यो फर्पिङको नासपातीको सन्दर्भमा चाहिँ चन्द्रज्योति पावर हाउसले अलिकति भूमिका खेल्छ, होइन। त्यहाँ चाहिँ के भएको रहेछ भनेदेखि, मेरै गाउँका अग्रज काम गर्न जाने हुनुहुँदो रहेछ, अनि उहाँ चाहिँ अलि ढिला पुग्ने कि, अनि ओ त किन ढिला पुगिस् त किन ढिला आइस् भनेर त्यहाँका नाइकीले सोध्ने क्रममा, मेरो त घरमा गाई छ, गाईलाई नासपाती टिपेर खुवाउनु पर्छ, अनि खुवाएपछि मात्र म दुध खान सक्छु, नत्र त मलाई त यहाँ काम गरेर मात्रै त बल आउँदैन काम गर्नलाई त्यतिकै भन्ने क्रममा, अनिखेर हाम्रो यहाँ पुलचोक हरिहर भवनमा चाहिँ हरि शमशेरलाई, होइन, त्यहाँका मान्छेले हाम्रो महाराजीलाई नासपाती लिएर आउनु न त के रहेछ त्यो हेर्न पर्यो भनिसकेपछि ब्रान्ड बनेको हो भन्ने त्यहाँको एउटा किम्बदन्ती चाहिँ 1950-70 दशकमा त्यहाँ निर्माण सुरु भयो। 1970 चन्द्रज्योति पावर हाउस बनेको छ सर, सुरु भएको
7: 50-70
9: बीचको दशक हो यो, ठ्याक्कै यकिन गरेर चाहिँ म पनि भन्न सक्दिनँ त्यो मैले
7: भनेपछि। त्यो बेलामा चाहिँ नासपाती मजाले फल्थ्यो भन्ने
9: फल्थ्यो
7: एउटा यो ऐतिहासिकबाट हामी
9: कन्फर्म गर्न सक्छौँ। अनि त्यसपछि चाहिँ विस्तार कसरी भयो भन्ने क्रममा चाहिँ अब त्यहाँ सुरुमा 4 बोट नासपाती थियो, अहिले पनि त्यसको अवशेष बाँकी नै छ, होइन। अनि ती 4 बोट नासपातीबाट चाहिँ अनि प्रसार गर्ने क्रममा उस कहाँ भयो, म कहाँ किन नहुने, नेपालको खेती भनेको उही देखासेखीमै छ, त्यो कसरी आयो किन आयो त्यसलाई मेहनत कति लाग्छ भन्नुभन्दा पनि उनले चाहिँ यसो गर्यो म किन नगर्ने, यो कारणले केही त घाटा लागेको छ भने मेरो नासपातीको लागि चाहिँ घाटा लागेको छैन। कारण किन भनेदेखि, हिजो उहाँ जो नास्पाती लिएर यहाँ पुलचोकसम्म आउनुहुन्थ्यो उहाँले 25 पैसा पाउनुहुन्थ्यो भने आज चाहिँ हामी त्यही बोटमा 25-50 रुपियाँ केजी पाउँछौँ कि। त्यो 1950-70 दशकमा उहाँले 25 पैसा पाउनुहुन्थ्यो भने अहिले 100 वर्षको दौरानमा हामी चाहिँ यहाँ अहिले होइन 25-50 रुपियाँ केजी उही बोटमा पाउँछौँ। भनेपछि हामीले व्यवसायीकरणमा धेरै फड्को
7: मारिसकेको,
9: यस्तो सर जालीटोको भनिन्थ्यो होइन, त्यसको केजी भनेको त्यो बेलामा औसत है अन्दाजी होइन 25-30 केजी हुन्थ्यो कि एक डोको, भनेपछि त लगभग उस्तै हो।
7: यसरी चाहिँ हाम्रो ऐतिहासिक स्थापना कालदेखि नै आजसम्म आउँदै गर्दा चाहिँ ठ्याक्कै अहिलेको अवस्थालाई चाहिँ कसरी आकलन गर्नुहोस् यहाँले?
9: त्यो बेला र अहिलेको अवस्थामा समय त धेरै फरक भएको छ होइन। अनि एउटा जागरण चाहिँ के आएको छ भनेदेखि, कमसे कम खेती गरियो भने पेट भरिन्छ है,
7: बजार छ भन्ने खालको पनि
9: बजार छ, किनभने बिक्री हुन्छ। अनि अर्को कुरा, हाम्रो त्यहाँको एउटा मान्यता के छ भनेदेखि, यो दसैँलाई उत्पादन हुन्छ नास्पाती, अनि दसैँलाई उत्पादन भएपछि के हुन्छ भने मेरो दसैँ चाहिँ मानिन्छ।
7: जस्तो हामीले भनिराखेका थियौँ, पुरानो पुस्ता र नयाँ पुस्तालाई सँगसँगै लाने काम पनि गर्नु भएको छ, अहिले नयाँ पुस्तामा जागरण ल्याउने काममा यहाँ लाग्नु भएको छ। हुन त यहाँको पृष्ठभूमि चाहिँ ऐतिहासिकदेखि अथवा चाहिँ पुस्तौँदेखि चाहिँ सँगै जोडिएको पनि भयो, यसलाई अलिकति व्यवस्थित गर्न सकिन्छ अथवा युवाहरूलाई पनि सम्भावना छ है भन्ने खालको सन्देश चाहिँ यहाँले दिन खोज्नु भएको देखिन्छ कि?
9: धन्यवाद सर। यो कुरा चाहिँ म के भन्न चाहन्छु भनेदेखि, मलाई
7: सत्यता हो, मैले आकलन गरेको
9: हजुरको आकलन सत्य हो। अनि एउटा अर्को कुरा के पनि हो भनेदेखि, विगतमा विदेश जा कमा भन्ने धेरै थिए मलाई, होइन। तर हाल आएर चाहिँ के भएछ भनेदेखि, विदेश गएर पसिना बगाउनु भन्दा मैले एक बोट कटिङ नास्पाती रोपेँ भने त मलाई त्यही फाइदा भयो, होइन। र अनि अर्को कुरा, यदि मैले त्यो कुरालाई प्रचार गर्नको निम्ति म धेरै पुरानो पनि होइन धेरै नयाँ पनि होइन बिचको पढेँ अनि बिचको पढ्दाखेरि पुरानोलाई चाहिँ मैले कसरी समायोजन गर्न सकेको छु भनेदेखि हिजोको दिनमा 2058 सालदेखि म लाग्ने क्रममा 2058 सालदेखि लाग्ने क्रममा चाहिँ भयो कुरा के भनेदेखि हाम्रो जिल्ला कृषि विकास कार्यालय थियो तत्कालीन समयमा अनि उहाँहरूले चाहिँ के गर्नुभयो भनेदेखि हामीलाई समस्या त योभन्दा पहिलादेखि नै थियो मात्र के थियो भने हामी काँटछाँट पनि गर्थ्यौँ मलजल पनि गर्थ्यौँ व्यवस्थित थियो जति व्यवस्थित गर्नुपर्ने त्यो थिएन अनि उत्पादन के हुन्थ्यो भनेदेखि तपाईँको एकदम स्लो क्या एक वर्ष फल्ने एक वर्ष नफल्ने अनि त्यो कुरालाई चाहिँ चिर्ने क्रममा हामीले के गर्यौँ भनेदेखि 57, 58, 59 तीन साल चाहिँ जब हामी भोलिन्टियर खटिसकेपछि मलाई एउटा के ऊर्जा आयो भनेदेखि ए खेतीमा काम गर्दाखेरि धेरै फाइदा रहेछ अरू केही नभन्ने नि कतै बाहिर जाँदाखेरि सर नमस्कार भन्ने चाहिँ हुँदो रहेछ भने मैले जोड्नु पर्ने मैले हात जोड्नु पर्दा कोही अर्कोले हात जोडेर मसँग चाहिँ केही सोध्छ भने म किन नभन्ने मलाई यो उत्साहले चाहिँ प्रेरित भएर आज लगभग कृषि नेपाल सरकारको सर्टिफाइड नै छु र आजसम्म पनि गरिरहेछु होइन तीनवटा लिँदा विशेष गरी फलफुल तरकारी च्याउ
7: च्याउ पनि गर्नुभएको छ
9: च्याउ पनि छ
7: कुन चाहिँ छात्रको गर्नु
9: च्याउमा मलाई चाहिँ अरूमा अलिकति अल्छी लाग्छ म अलिकति अल्छी पनि छु होइन म चाहिँ सीताकै अलिकति गर्छु आज हाल चाहिँ 50 मुढा हालेको छु होइन अनि यी कुराहरूलाई चाहिँ मैले प्रचार प्रसार पनि गर्छु आफैमा म प्रचार प्रसारको क्रममा प्रदेश नम्बर 2 को जितपुर सिमरा उपमहानगरपालिकाको 16 नम्बर वडामा 2 वर्ष त्यहाँको किसानहरूलाई जागरण गराउने काम गरेँ त्यसपछि तत्कालीन हाम्रो महाङ्काल गाउँपालिका ललितपुरको विगतमा ललितपुरको विकट 11 गाविस भनिन्थ्यो
7: गोटीखेल
9: कालेश्वर गिन्दी आस्राङ यी एरियामा सहजीकरण गर्ने काम धेरै गरे
7: त्यहाँ म पनि पुगेको छु कि त्यही भएर सम्झिहाल्नु
9: धेरै गरेँ अनि ठुला दुर्लुङ ढुङ्खर्क त्यो एरियासम्म पुगेँ म अनि त्यो बेलामा चाहिँ उहाँहरूले दिनुभएको त्यो एउटा ऊर्जा हुन्छ नि सर तपाईँले जस्तो बुझाउन सक्ने क्षमता अनि तपाईँले जस्तो प्र्याक्टिकल्ली देखाउने तरिका सम्भवतः अरूमा पाएन अहिले त बिर्सेँ होला मैले त्यो सक्दिनँ होला तर त्यो बेलामा त्यति ऊर्जा थियो
7: सम्भवतः यहाँले जैविक खेती प्रबन्धनलाई अलिक बढी जोड दिनु भएको देखिन्छ
9: हजुर म नेपाल सरकारको 35 आइपिएम प्रशिक्षक पनि हो सहजकर्ता हो अनि त्यो कारणले अब आइपिएमको त धारणै त्यही हो सिद्धान्तै त्यही हो सबभन्दा पहिला शत्रुजीव मित्रुजीव चिन अनि त्यसपछि किसान दक्ष बन होइन जैविक खेती गर कृषिमा प्रत्येक पटक देखरेख गरेर यी 4-5 सिद्धान्त प्रयोग गरेर गर्ने काम भएको कारणले जैविक खेतीलाई चाहिँ हामीले गर्नु नै पर्छ त्यो रासायनिकले धेरै माटो बिग्रिसक्यो
7: जस्तो कि राधाकृष्ण यहाँले भन्दै गर्दा करिब एक दशक अगाडि कुराकानी गर्छु है यहाँसँग सम्पर्क हुँदा चाहिँ हामीले त्यो समयमा पनि पत्रकारिता गरेका थियौँ 1.5 दशकदेखि यो क्षेत्रमा लाग्दै गर्दा यो समयमा एक दशक अगाडिसम्म चाहिँ आइपिएमको अभियान चाहिँ राम्रो चलेको देखिन्थ्यो क्या देशैभरि हुन त अहिले पनि चलेको होला नि तर अहिले चाहिँ ठ्याक्कै त्यो आइपिएमै भनेर त्यो खालको अभियान चाहिँ अलिक कमी भएको जस्तो देखिन्छ कि यहाँले के महसुस गर्नुभएको छ
9: ठ्याक्कै राम्रो कुरा उठाउनु भयो यो कुरामा चाहिँ हामी धेरै उत्साहित पनि छौँ र निराशा पनि छ किनभने हिजो तत्कालीन नेपाल सरकार श्रीपाँचको सरकार प्लस नेपाल सरकार भइरहँदा पनि 2075 सालसम्म बाली संरक्षण प्रयोगशाला थियो बाली संरक्षण निर्देशनालय थियो हाल त्यो एकदम बाली विकास निर्देशनालय समथिङ के त्यस्तो भएको छ त्यो ठ्याक्कै चेन्ज भयो क्या चेन्ज भइसकेपछि त्यसले के गर्ने त भन्दाखेरि स्थानीय सरकारमा धेरै गाह्रो भएको छ जहाँ कि स्थानीय सरकारमा यो आइपिएम भनेको के हो भन्ने बुझ्ने नै छैन सबै कानुन स्थानीय सरकारलाई दिएको छ होइन अनि स्थानीय सरकारले त्यो आइपिएमको नम्सै थाहा छैन र कानुन पनि थाहा छैन त आइपिएमको र आइपिएम के हो भन्ने बुझाउनु पनि सक्ने अवस्था छैन कारण किन भनेदेखि जो बुझ्छ त्यसलाई पो बुझाउने होइन जस्तो इक्जाम्पल बाँदरको अगाडि नरिवल देखाएर के फाइदा उसले त आखिर त्यो नरिवल बिगार्ने हो तर नरिवलको भिटामिन प्रोटिन त्यो जति तत्त्वहरू हुन्छ नि त्यो बुझ्ने त बाँदर बाहेक अरूले मात्रै बुझ्छ क्या अनि हाम्रो उखानै छ नि, के अरे कागलाई बेल पाक्यो हर्कन बिस्मत भएको छ अहिले, किनकि स्थानीय सरकारमा त्यो आइपिएमको नाम थाहा नभएर यो भएको हो। नत्र हाम्रो नेपालमा 2054 सालदेखि सुरु भएर अहिले अनवरत रूपमा छ। विगतका हाम्रो नेपाल अधिराज्यभरि विभिन्न गाउँपालिकाहरूमा चाहिँ अहिले पनि लागू छ, नगरपालिकाहरूमा नि अहिले पनि लागू छ। हाम्रै काठमाडौँको किर्तिपुर, चन्दागिरी र हाम्रो शङ्खरापुर नगरपालिकामा अहिले पनि लागू छ, गरिरहनु भएको छ उहाँहरूले। तर हाम्रोमा चाहिँ के छ विशेष गरी दक्षिणकालीमा भनेदेखि कृषि सम्बन्धीको धेरै एकदम कम छ।
7: भनेपछि नगरपालिकाले भने जस्तो श्रेया दिएन?
9: म देख्दिनँ
7: दक्षिणकाल नगरपालिका,
9: म देख्दिनँ। आज पनि हिजो बरु गाविस हुँदा श्रीपाँचको सरकार हुँदा केही थियो, किनभने सेवा केन्द्र हुन्थ्यो, सेवा केन्द्रबाट डाइरेक्ट जिल्ला आउँथ्यो, काम हुन्थ्यो। अहिले त के छ, के अरे नगरपालिका आऊ, नगरपालिकाबाट ज्ञान केन्द्र आऊ, ज्ञान केन्द्रबाट परदेश जाऊ, अनि बल्ल
7: सबिरल,
9: अनि त्यो भएपछि त कहाँ कति मात्रै डुल्ने।
7: यहाँले गुनासो गर्दै गर्दा पछिल्लो समयमा चाहिँ जस्तो नास्पातीको ब्लक कार्यक्रम यहाँको ठाउँमा सुरुवात भएको देखिन्छ। केही वर्ष अगाडिदेखि प्रधानमन्त्रीको छ्या दुर्गत परियोजना अर्थात पीएमएमपीबाट चाहिँ नास्पाती ब्लक कार्यक्रम अगाडि बढेपछि नास्पातीले अलिकति बढी व्यवसायीकरणमा अथवा चाहिँ औद्योगिकरणमा चाहिँ प्रवेश गरेको अवस्था हो।
9: सीमित केही हदसम्म प्रधानमन्त्री आधुनिकीकरण योजनाले केही सहयोग चाहिँ गरेको छ, त्यो गर्दै गरेन भन्नु चाहिँ हुँदैन होइन। तर कस्तो छ भनेदेखि उचित मात्रामा त्यो जति पुग्नुपर्ने हो त्यो चाहिँ नपुगेको, कहाँनिर भनेदेखि तपाईँको नास्पातीको ब्रान्डिङ गर्ने कुरामा चाहिँ केही गरेको छ। त्यहाँ त्यहाँबाट जाम, जेरी होइन, अनिखेर क्यान्डीहरू बनाउने कुरालाई चाहिँ अलिकति सुदृढ भएको छ, त्यो कुरा हो होइन। तर मात्र प्रशोधन गरेर मात्र त भएन नि, उत्पादन पनि त दिनु पर्यो नि। उत्पादनको क्षेत्रमा चाहिँ उनले खासै गर्न सकेको अवस्था छैन।
7: यहाँले भन्दै गर्दा जस्तो बढी किसानहरूको के गुनासो पाउँछ भने हामीले पनि हरेक वर्ष त्यतातिर जाँदा चाहिँ यो छोटो समयमा बेच्नुपर्ने र मूल्य चाहिँ अलि उतार चढाव हुने कुरा यसमा त उहाँहरूले पनि स्वीकार्नुहुन्छ। तर यस्तै चिजहरू अहिले हामीले भन्यौँ नि बायो प्रडक्ट, जामको कुरा, जेलीको कुरा, क्यान्डीको कुरा, यस्ता प्रडक्टहरूमा गयो भने चाहिँ बजार चाहिँ सफल हुन्थ्यो भन्ने खालको कुराहरू आउँछ कि किसानहरूबाट?
9: होइन, यो एकदम सही हो, यो एकदम सही हो, यसमा चाहिँ गर्नुपर्ने जरुरी छ। तर मात्र कुरा के छ भनेदेखि गुणस्तरीय उत्पादन पनि त हेर्नु पर्यो। जस्तो मानौ हामीलाई जाम बनाउनको निम्ति लगभग 200-350 ग्रामको चाहियो भनेदेखि त 50 ग्रामको तासी रहेर त फाइदा भएन, किनभने जाम बनाउनु थालेपछि त कम्पनी बन्ने हो नि त होइन। कम्पनीमा त कस्तो भने हाउ टु गेट प्रफिट होइन, हाउ टु गेट सप्लाई हुनु पर्यो नि होइन। प्रफिटको लागि त हामीले त उत्पादन पनि स्तरीय दिन सक्नु पर्यो। अनि अर्को कुरा के हुन्छ भनेदेखि हाम्रो उखानै छ नि, छोरा जन्माइदिएर मात्र हुँदैन नि, के गर्नुपर्छ भन्ने कुरा त अलरेडी तयारी भए पो उसको लालन पालनदेखि शिक्षासम्मलाई राम्रो हुन्छ होइन। तर के हुन्छ हाम्रो चाहिँ, ए उसले त छोरा पायो म किन नपाउने भन्ने हुन्छ आखिर लास्टमा, हुने के उही अब नजोडौँ अरू चाहिँ, यही भएको हो आखिर। त्यहाँ चाहिँ
7: हामी कुराकानीको अन्तिम खण्डमा छ, अझै अलिकति समय छ। अब जस्तो यहाँले चाहिँ छैमरेलाई ठ्याक्कै परिभाषित गर्दा चाहिँ नास्पातीसँग त जोडिएको कुरा पनि भयो, अन्तर्बालीको रूपमा अन्य बालीहरू पनि लगाउने पनि गरिएछ। हामी अरू बालीहरूको विषयमा पछि पनि कुराकानी गर्नुहोला अर्को श्रृङ्खलामा। अहिले चाहिँ नास्पातीको उत्पादन राम्रै भएको देखिन्छ है,
9: यस्तरी छ 300-700 ग्रामसम्मको राम्रो उत्पादन हुन्छ, औसतमा राम्रो उत्पादन छ, उत्पादन चाहिँ होइन। तर हाम्रो योजना भनेको चाहिँ कहाँनिर हो भनेदेखि, यदि हामीले त्यसलाई अलिकति सुदृढ गर्न सकियो भने, विगतमा हामीले देखेका छौँ क्या, विगत देखेका छौँ 2000-2200 ग्रामसम्मको हुन्थ्यो क्या सर, जुन स्वयं मैले देखेको छु, म सम्भवतः 47-48 हुनुपर्छ एकजना नास्पातीले मलाई खाजा पुग्थ्यो कि,
7: कति ग्राम भन्नुभयो,
9: 2 किलोदेखि 2.5 किलो भन्नाले 2000-2500 ग्रामसम्म
7: त्यति ठुलो हुन्थ्यो
9: हुन्थ्यो। र हाम्रो लागि ब्रान्डिङ यदि बनाउने हो भने त्यहाँ चाहिँ जानुपर्छ कि, त्यो भयो भने चाहिँ आज हिजोको जुन पुस्ताले हामीलाई पुस्ता हस्तान्तरण गरेका छ नि, त्यो र अब आउने नयाँ पुस्ताले गर्ने काम चाहिँ त्यसको लागि चाहिँ अनि उत्साहित हुन्छ।
7: जस्तो अहिले यहाँहरूले आवश्यक भएको चाहिँ जस्तो स्थानीय सरकारले पनि भने जस्तो सपोर्ट गरेन भन्नुभएको छ यहाँहरूले, कृषि ज्ञान केन्द्र छँदै छ, अब पिएमएमपीले ब्लक कार्यक्रम लागू गरेपछि केही न केही सपोर्ट पनि गरे होला, अब अन्य निकायहरू पनि छन्, फलफुलका प्रबन्धनका निकायहरू पनि छन्, ठ्याक्कै यहाँहरूले खोज्नु भएको चाहिँ के छ अहिले? छैमलाईले के चाहिँ खोजिया छ यहाँहरूबाट?
9: हामीले खोजेको मात्र उत्पादनको लागि होइन, आइपर्ने समस्याहरूसँग जुड्न मात्रै खोजेको, जुड्ने कुरालाई उहाँहरूले सहजीकरण गरिदिनु पर्यो, एकै शब्दमा भन्नुपर्छ प्राविधिक कुरा। त्यहाँ चाहिँ के छ भनेदेखि एउटा औसा किराले मार पारिरहेछ होइन,
7: र प्रवेश गर्यो है
9: सबै चिजमा छ औसा किरा होइन। सबभन्दा राम्रो कुरा चाहिँ त्यो औसा किरा हामीले नियन्त्रण गर्न सक्यो मात्रै भने पनि हामीले धेरै त भन्दा पनि डबल उत्पादन गर्न सक्छ, त्यो चाहिँ म एकदम गर्वका साथ भन्छु।
7: यसमा बिरुवा त अब दिवस यो हाँगाहरू काटेरै लगाउँदा
9: होइन, दुईटा प्रविधि छ। यदि हामीले अहिले कौशी खेती आएको छ नि, कौशी खेतीलाई हो भने चाहिँ ग्राफिट बिरुवा लगाउनु पर्छ, कौशीमा पनि फल्छ, नासपाती राम्रो फल्छ, सब फलाउन सकिन्छ।
7: यहाँले बिरुवा मजाले बनाउनु भएको छ,
9: बिरुवा केही प्रतिशत छ अहिले चाहिँ, किनभने विगतमा कोभिडदेखि अलिकति तनाव भएको छ, किनभने भने समयमा सामान नपाइने, भने समयमा बिरुवा बेच्न नसक्ने होइन, अनि भने समयमा कस्टमरहरू नआइदिने, यस्ता कारणले गर्दाखेरि चाहिँ किनभने यो मौसमी हो बिरुवा रोप्ने, त हामीले मङ्सिरदेखि माघसम्ममा बिरुवा निकाल्न सकेनौँ भने त हाम्रो त ठाउँ ओगट्ने भयो, त्यो कारणले हामीलाई समस्या हुन्छ, र त्यो कारणले कोभिडदेखि चाहिँ अलिकति तनाव छ, अब चाहिँ क्रमिक रूपमा ढल्किँदैछ, त्यो उत्पादन सुरु भइरहेछ, गराउन सकिन्छ।
7: हामी कुराकानीको अन्तिम खण्डमा छौँ। जस्तो अहिले राधाकृष्ण चापागाईले यो क्षेत्रमा गर्दै गरेको काम र अन्यहरू प्रेरित गरेको काम त यो श्रेय पक्कै पनि जान्छ, यहाँले निकै जागरण पनि गर्नुभएको छ। अन्तिम खण्डमा चाहिँ अब यहाँले गर्न बाँकी चाहिँ के छ यो क्षेत्रमा?
9: गर्न बाँकी भनेको अघि मैले भनिहालेँ, जुन मैले 2500 ग्रामको देखेको नास्पाती फेरि फलाउनु छ, र अनि अब आउने पुस्ताहरूलाई चाहिँ होइन के गर्ने त भन्दा कृषि गर्ने र विदेश होइन नेपालमै बस्ने भन्ने एउटा जागरण फैलाउनु छ, यति गर्न सक्यो भने होइन मलाई चाहिँ खुसी लाग्छ र गर्छु भन्ने लाग्छ।
7: अन्तिम खण्डमा केही भन्न चाहनुहुन्छ सन्देशको रूपमा युवामा, विशेष गरी युवा कृषि उद्यमीहरूमा केही सन्देश दिन चाहनुहुन्छ?
9: मैले सन्देशै दिनुपर्दाखेरि चाहिँ अहिले के छ भने नि, यो हल्लाको भरमा विदेशी अनि हल्लाको भरमा खेती गर्ने अनि हल्लाकै भरमा लाग्ने चलनलाई चाहिँ सर्लक्क त्यागेर यो खोजमूलक काम गर्न सकियो भने चाहिँ पक्कै हामीले जित्न सक्छौँ, र पक्कै हामी अगाडि बढ्नको निम्ति विदेश धाइरहनु पर्दैन, नेपाल स्वर्ग छ, नेपालमै बस्न सक्छौँ भन्ने हामीलाई
7: हुन्छ यही भन्न चाहन्छ। हुन्छ, हामीलाई समय दिनुभयो, हामी धेरै आभारी छौँ, यहाँप्रति कृतज्ञ छौँ, कृतज्ञ विदा गर्न चाहन्छौँ। नमस्कार।
9: हस् त, जिएनएन टेलिभिजन लगायत असीम सरलाई मेरो तर्फबाट पनि धेरै धेरै धन्यवाद छ, र आजको यो बसाइ चाहिँ मेरो लागि अमूल्य रहनेछ भन्दै म पनि छुट्टिएँ।
7: हुन्छ, निकै महत्त्वपूर्ण विषयमा सन्दर्भ जोडिदिनु भयो, आफ्नो अनुभव सारिदिनु भयो, हामी आभारी छौँ, कृतज्ञापन गर्दै फेरि पनि यहाँलाई धन्यवाद भन्दै विदा गर्न चाहन्छु।
9: धन्यवाद सर।
7: हजुर, हामीले हाम्रा अतिथिलाई विदा गरिसकेका छौँ। आज हामीले फर्पिङ क्षेत्रमा रहेको छैमले जहाँको नासपातीको चाहिँ ब्रान्ड र सुरुवाती अवस्थादेखि आजसम्म आउँदै गर्दा चाहिँ किसानहरूले गर्दै गरेको कर्म र यसमा अब चाहिँ के चाहिँ आवश्यक छ भन्ने खालको सन्दर्भ आजको श्रृङ्खलामा जोड्ने प्रयास गरेका थियौँ। आजको श्रृङ्खलामा जुट्नुभएका राधाकृष्ण चापागाईप्रति फेरि पनि आभार प्रकट गर्न चाहन्छौँ, र सरकारबाट चाहिँ किसानहरूले वास्तवमा के खोजेका छन् भन्ने खालको सन्देश हामीले उहाँ मार्फत खोतल खाचल गर्ने प्रयास पनि गरेका थियौँ। विशेष गरी प्राविधिक कुराहरूमा सपोर्ट गर्ने हो भने, र बजारमा चाहिँ पछिल्लो समयमा हुँदै गरेको बजारलाई अझै व्यवस्थित गर्नलाई सपोर्ट गर्ने भने चाहिँ पक्कै पनि त्यहाँका किसानहरूलाई अथवा देशैभर रहेका सबै किसानहरूलाई समृद्धको पथमा सपोर्ट हुने कुरा सधैँ नै छ भन्ने खालको सन्दर्भसहित आजको श्रृङ्खलाको सबै सकिसकेको छ। यहाँका कुनै पनि समस्या जिज्ञासाहरू रहे भने हामी सम्बन्धित विज्ञसम्म पुर्याउने र त्यसको लागि समाधान खोज्ने प्रयासमा प्रतिबद्ध हुन्छौं, जसको लागि यहाँले हटलाइन नम्बर 98510 97192 टेलिफोन गर्न सक्नुहुन्छ अथवा चाहिँ एसएमएसबाट पनि आफ्ना कुराहरू राख्न सक्नुहुन्छ भन्दै हामी निशुल्क रूपमा सम्बन्धित ठाउँमा सम्बन्धित विज्ञसम्म पुर्याउने काममा प्रतिबद्ध हुन्छ भन्दै असीम सापर यहाँको माझबाट बिदा हुने अनुमति माग्छु। स्वदेशमै रहौं, कृषि कर्म गरौं। नमस्कार।

एन्ड बाबुलाई धेरै धेरै माया गर्नुहुने हाम्रो सबै दर्शकहरूलाई धन्यवाद। हाम्रो भिडियोलाई अझै बढी लाइक, शेयर र सब्सक्राइब गरिदिनुहोला।

0: हजुर को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 मेगाहर्ज।
1: डेंगी एडिस जात को लामखुट्टे को टोकाई सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानी में हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपड़ा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश। मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
3: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान, परीक्षण, परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क नम्बर 9844-0921-69। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
3: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
4: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
5: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
4: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
5: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
4: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
5: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
4: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
5: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
4: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल। रामेछाप, सम्पर्क नम्बर 97652033 वा 98444410/40, इमेल dhramechap@gmail.com।
5: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप। निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
4: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल। रामेछाप, सम्पर्क नम्बर 97652033।

0: के गर्नु सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे मा बुढोली अब खेती कसरी लाउनु हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि के गर्नु कहाँ गएर बुझ्नु होला
1: ल हजुरबाले के चिन्ता गर्नु भएको हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि त्यही गएर ल्याए त भइगयो नि
2: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका एक नम्बर बजार सिन्धुली सम्पर्क नम्बरहरू 0475211158 9954 0145575 9841690669 9864 1478
1: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण
2: सम्पूर्ण कृषि मेसनरी औजार अब एउटै छानामुनि
3: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं छत गमला ड्रम ट्याङ्की टायर बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं
4: आफू पनि सुरक्षित बनाऊ बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सानागिरी प्रयोग गरौं
3: यदि अचानक उच्च ज्वरो आउने टाउको तथा शरीर दुख्ने आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस् आफ्नै मनले औषधि सेवन नगर्नुहोस्
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं पानी जम्न नदिऊ लामखुट्टे बढ्न नदिऊ डेङ्गी मुक्त समाज निर्माण गरौं जनहितको लागि लिखुतानाकोशी गाउँपालिकाद्वारा जारी सन्देश
5: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ
6: यो सेवा निशुल्क छ विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ
5: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 9513 45701 र 9513

0: 45702 मा वा सोही नम्बरमा रहेको भाइबर, व्हाट्सएप, इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
1: छलफलका आधारमा प्रेस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
2: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
3: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485403998 0485403998।
2: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
3: रामेछाप जिल्लाको 8 स्थानीय तहहरूको संयुक्त पहल।
2: विषादयुक्त खाना त्यागौ रैथाने बालीतिर लागौ।
4: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
2: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
4: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
2: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
4: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
2: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
4: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
2: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
3: डेंगी एडिस दाँतको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
3: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।

0: बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
1: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
2: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
0: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-2245-44,
2: 9840-3738-93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
3: भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
4: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
5: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
3: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
5: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
1: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
5: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
6: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
7: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
3: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली।
6: सम्पर्क नम्बर 0475-90-466, 9692-65-99-998।
1: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
8: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
1: कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम।
8: लक्षित लाभग्राही कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
1: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
8: लक्ष्य 22 पटक।
1: स्वीकृत बजेट 88 लाख।
8: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू। कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 को दफा 4 मा उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
1: अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
8: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
1: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
8: निवेदकको व्यक्तिगत तथा 3 पुस्तक विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि
9: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि
8: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि कारोबार सम्बन्धी अन्य कागजातहरू
9: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि
8: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
9: र स्थानीय तहको कृषि पशुपन्छी शाखाको सिफारिस पत्र
8: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ
9: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082/7 प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ
8: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरू
9: तरकारीको व्यावसायिक उत्पादन प्रशोधन तथा बजारीकरण
8: अदुवा बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण
9: व्यावसायिक पशुपन्छी मत्स्यपालन उत्पादन र प्रशोधन
8: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन प्रशोधन र भण्डारण
9: जौ फापर सिलाम कोदो चिनो कागुनो लगायत रैथाने बालीको उत्पादन प्रशोधन तथा बजारीकरण
8: मौरी पालन व्यवसाय र मह प्रशोधन
9: साना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन
8: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण छुर्पी उत्पादन भण्डारण निर्यात
9: बागवानी नर्सरी स्थापना तथा विकास पुष्प व्यवसाय टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय
8: च्याउ बिउ उत्पादन च्याउ प्रशोधन भण्डारण र बजारीकरण
9: मासुजन्य पदार्थको भण्डारण प्रशोधन र बजारीकरण
8: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन
9: फलफूल प्रशोधन र बजारीकरण
8: तरकारीको बिउ बेर्ना उत्पादन प्रशोधन तथा भण्डारण
9: प्राङ्गारिक घरेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण
8: प्राङ्गारिक कृषि वस्तु निर्यात
9: जैविक विषादी प्राङ्गारिक विषादी वनस्पति जन्य विषादी उत्पादन प्रशोधन तथा बजारीकरण
8: घाँसबाट हे साइलेज तथा हिलेज उत्पादन व्यवसाय
9: स्वदेशी उत्पादनमा लगानी आत्मनिर्भर कृषिको थालनी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली
0: तपाईँ हाम्रै सहर मन्थलीमा बजाज नेसनल फ्री चेकअप क्याम्प हुँदैछ
8: तपाईँको बजाज बाइकलाई अझ सुरक्षित भरपर्दो र लामो यात्राका लागि तयार बनाउन बजाज नेसनल फ्री चेकअप क्याम्प शुरू हुँदैछ
0: यही असोज 4 गतेदेखि 9 गतेसम्म तपाईँले पाउनुहुनेछ विशेष छुटका साथ बाइक चेकअप तथा सर्भिसको सुविधा
8: लेबर चार्जमा 50% छुट इन्जिन आयलमा 16% छुट स्पियर पार्ट्समा 10% छुट टायरमा पनि 10% छुट र पिङ स्टिकर स्पियर पार्ट्समा 12% छुटको व्यवस्था छ
0: लामो यात्राको तयारी अब झन्झट बिना गर्नुहोस् आफ्नो बजाज मोटरसाइकललाई समयमै चेकअप गराउनुहोस् र यात्रा बनाउनुहोस् अझ सुरक्षित र ढुक्क
8: बजाज नेसनल फ्री चेकअप क्याम्प असोज 4 गतेदेखि 9 गतेसम्म
0: थप जानकारीको लागि सम्पर्क गर्नुहोस् एपेक्स अटो इन्टरप्राइजेस ट्राफिक चोक मन्थली रामेछाप सम्पर्क नम्बर 0485905530
8: बजाज सँगै यात्रा सुरक्षित यात्रा

0: नमस्कार, हजुरको रेडियो 102.1 मेगाहर्जको साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले समाचार हजुरको रेडियो 102.1 मेगाहर्ज, तामाकोशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिको साथ सुनिरहनु भएको छ। बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले नेपालका अधिकांश जिल्लामा झरी परिरहेको छ। लगातारको झरीले खोला तथा नदीहरूमा भाव बढ़ेको छ भने पहिरोले विभिन्न स्थानमा राजमार्ग अवरूद्ध भएको छ। मौसमविदहरूका अनुसार यो प्रणाली अब नेपालको पूर्वी भागबाट क्रमशः पश्चिमतिर सर्दै गएको छ। यससँगै अब पश्चिमतिर वर्षाको मात्रा बढ़ने पूर्वानुमान छ। भोलिको दिन पूर्वी क्षेत्रहरूमा पानीको मात्रा केही कम हुने सम्भावना रहेको मौसमविद रोजन लामिछानेले बताउनु भएको छ। पश्चिम विभागहरूमा आज रातीदेखि नै पानी पर्ने क्रम बढ़दै जाने उहाँको भनाई छ। लुम्बिनी र गण्डकी जिल्लाहरूमा बुधबारदेखि नै पानी परिरहेको छ। मौसमविदहरूले अब सुदूरपश्चिमसम्मै पानी पर्ने क्रम थप बढ़ने पूर्वानुमान गरेका छन्। नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको जोखिम नक्सामा बागमती प्रदेशदेखि पूर्वी भागका जिल्लाहरूमा पहेँलो रंगले र गण्डकीदेखि पश्चिमतिरका उच्च पहाड़ी तथा हिमाली भेगका जिल्लाहरूमा रातो रंगले संकेत गरेको छ। पहिलो रंगको अर्थ सतर्क हुँदै मौसमी अवस्थाबारेमा अध्यावधिक हुनुपर्ने भनिएको हो भने रातो रंगको अर्थ बाढ़ी पहिरोको जोखिम हुने हुँदा प्रतिकार गर्नुपर्ने हुन सक्छ भनिएको हो। निरन्तरको झरीका कारण मौसम विज्ञान विभाग अन्तर्गतको बाढ़ी पूर्वानुमान महाशाखाले भने आगामी दुई दिन देशका विभिन्न जिल्लाहरूका साना नदी तथा खोलामा बहाव बढ़ने र आकस्मिक बाढ़ी आउन सक्ने पूर्वानुमान गरेको छ। बाढ़ी पूर्वानुमान महाशाखाले आज असोज 9 गते गोर्खा लमजोङ कास्की मनाङ मुस्ताङ डाङ बाँके बर्दिया सुर्खेत दैलेख कैलाली र कञ्चनपुरमा बाढ़ीको उच्च जोखिम रहेको जनाएको छ। भोलि असोज 10 गते बाढ़ीको उच्च जोखिम क्षेत्र थप बढ़नेछ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार भोलि नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रूपन्देही, कपिलवस्तु, अर्धखाँची, पाल्पा, गुल्मी, साङजा, तनहु, गोर्खा, लमजुङ, कास्की, मनाङ पर्वत, बागलुङ, प्युठान, रोल्पा, सल्यान, दाङ, बाँके, बर्दिया, सुर्खेत, डोटी, डडेलधुरा, कैलाली र कञ्चनपुरमा समेत बाढ़ीको उच्च जोखिम छ। आइतबारदेखि पनि सातै प्रदेश भएर बढ़ने बहने साना नदीहरूमा आकस्मिक भाव बढ़न सक्ने महाशाखाले जनाएको छ। मौसम विभागले सप्तकोशीमा बाढ़ी बढ़दो क्रममा रहेकोले तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रहरूमा पर्सीसम्म नै उच्च सतर्कता अप्नाउन अनुरोध समेत गरेको छ। अविरल वर्षासँगै आएको रोशी खोलाको बाढ़ीले बीपी राजमार्ग अन्तर्गत काभ्रे पलाञ्चोकको दुई स्थानमा निर्माण गरिएको अस्थायी डाइभर्जन बगाएको छ। बाढ़ीको कारण नवबुद्ध नगरपालिका 6 को चौकी डाँडा र रोशी गाउँपालिका 7 को घुमाउने क्षेत्रमा बनाइएको डाइभर्जन क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। काभ्रेका प्रहरी महापरीक्षक डीएसपी रविन विष्टका अनुसार रोशी खोलामा आएको बाढ़ीले ती दुवै स्थानको अस्थायी सड़क संरचना बगाएको छ। यसअघि आएको बाढ़ीको कारण बीपी राजमार्गका केही खण्डहरूमा सड़क कटान भएपछि यातायात सञ्चालनमा सहज बनाउन सम्बन्धित स्थानमा डाइभर्जन निर्माण गरिएको थियो। डाइभर्जन निर्माणपछि केही समयदेखि उक्त राजमार्ग खण्डमा सवारी साधनहरू सञ्चालनमा आएका थिए, तर पुनः आएको बाढ़ीले अस्थायी संरचनामा क्षति पुर्याएपछि राजमार्गको आवागमन प्रभावित हुने अवस्था सृजना गरेको छ। यसैबीच बीपी राजमार्गका अन्य विभिन्न स्थानमा समेत पहिरो खसेको प्रहरीले जनाएको छ। नवबुद्ध नगरपालिका 6 को चौकी डाँडा, रोशी गाउँपालिका 7 को 400 बेसी, रोशी 8 को गिम्दी बेसी तथा रोशी गाउँपालिका 11 को मामती क्षेत्रमा पनि पहिरो गएको छ। वर्षाको कारण पहाड़ी क्षेत्रमा सड़क संरचना कमजोर बन्दै गएको र नदी तथा खोलामा पानीको बहाव बढ़दा राजमार्गका विभिन्न खण्डहरूमा जोखिम बढ़ेको छ। सम्बन्धित निकायले सड़क खुलाउने तथा क्षतिको अवस्था मूल्यांकन गर्ने काम अघि बढ़ाइरहेको जनाएको छ। बीपी राजमार्ग काभ्रे हुँदै तराई र काठमाडौँ जोड्ने महत्वपूर्ण सड़क मार्ग भएकोले यसमा हुने अवरोधले यात्रु तथा मालवाहक सवारीहरूको आवागमनमा प्रत्यक्ष प्रभाव पार्ने गरेको छ। प्रशासनले सड़क प्रयोगकर्तालाई मौसमको अवस्था हेरेर सावधानी अप्नाउन भनेको छ। काभ्रे पलाञ्चोकको रोशी खोलाको बाढ़ीले खतराको तह नागेको छ। रोशी खोलाको बाढ़ीको खतराको तह 4.5 मिटर भए पनि अहिले स्वतः बढ़ेर 4.51 मिटर पुगेको छ। पछिल्लो समय पानीको सतह स्थिर छ, यद्यपि भारी पूर्वानुमान शाखाले खतराको संकेत अनुसार साइरन बजाएको छ। यसै गरी नुवाकोटको त्रिशुली खोला र भक्तपुरको हनुमन्ते खोलामा पनि बाढ़ी आएको छ। ती दुवै स्थानको बाढ़ी चेतावनीको तहसम्म पुगेको बाढ़ी पूर्वानुमान शाखाले जनाएको छ। बाढ़ी पूर्वानुमान शाखाका अनुसार आगामी 5 दिन देशका विभिन्न ठूला नदी तथा जलधार क्षेत्रमा पानीको सतह बढ़ने र केही स्थानमा सतर्कता तह पार गर्ने सम्भावना रहेको छ। शाखाकी हाइड्रोलोजिस्ट इन्जिनियर सरस्वती विष्टले आगामी 24 देखि 48 घण्टामा भने देशका विभिन्न जिल्लाहरूका साना नदी तथा खोलाहरूमा आकस्मिक बहाव बढ़न सक्ने भन्दै उच्च सतर्कता अप्नाउन आग्रह गरिएको छ। कोशी जलाधार अन्तर्गत सुनकोशी, तामाकोशी, लिखु र अन्य सहायक नदीहरूमा आज जलसतह बढ़ने तथा केही स्थानहरूमा सतर्कता तह पार गर्ने सम्भावना रहेको पनि बाढ़ी पूर्वानुमान शाखाले जनाएको छ। रामेछापमा आगामी केही दिन भारीदेखि अति भारी वर्षा हुन सक्ने पूर्वानुमानपछि जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अप्नाउन जिल्लावासीहरूलाई आग्रह गरेको छ। नेपाल मौसम विज्ञान विभागले सार्वजनिक गरेको विशेष मौसम बुलेटिन अनुसार असोज 8 गतेदेखि 11 गतेसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। रामेछापमा समेत वर्षा भइरहेको र थप भारी वर्षा हुन सक्ने पूर्वानुमान रहेकोले जिल्ला सुरक्षा समितिको निर्णय अनुसार प्रशासनले सर्वसाधारणलाई सतर्क रहन भनेको छ। जिल्ला प्रशासन कार्यालय रामेछापले जारी गरेको उच्च सतर्कता सम्बन्धी अनुरोधमा असोज 9 गते साँझ 5:30 बजेदेखि असोज 10 गते बिहान 5 बजेसम्म यात्रा नगर्न तथा अत्यावश्यक अवस्थामा मात्रै यात्रा गर्न आग्रह गरिएको छ। वर्षाको कारण अन्य मुख्य तथा भित्री सड़क मार्गमा पहिरो तथा अन्य जोखिम हुन सक्ने भन्दै सम्भावित जोखिमलाई मध्यनजर गरेर यात्रा गर्न प्रशासनले अनुरोध पनि गरेको छ। अत्यावश्यक काम बाहेक यात्रा नगर्न र यात्रा गर्नुपर्ने अवस्थामा सुरक्षा निकायसँग समन्वय गरी सावधानी अप्नाउन भनिएको छ। यस्तै मौसम विज्ञान विभाग तथा सम्बन्धित निकायबाट जारी हुने सूचना बारेमा जानकारी लिएर सम्भावित जोखिमलाई मध्यनजर गर्दै पूर्व तयारी र उच्च सतर्कताका लागि स्थानीय तह, विषयगत कार्यालय, राजनैतिक दल, नागरिक समाज, संचार माध्यम तथा विभिन्न संघ संस्थाहरू मार्फत सर्वसाधारणहरूलाई निरन्तर सूचना प्रवाह गर्न पनि प्रशासनले आग्रह गरेको छ। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो पावर लिमिटेडले म्याग्दीमा निर्माण गरेको 40 मेगावटको राहुघाट जलविद्युत आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोड़िएको छ। रघुगंगा गाउँपालिकामा निर्माण भएको आयोजनाका 20-20 मेगावट क्षमताका 2 वटा युनिटबाट विद्युत उत्पादन शुरू गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोड़िएको छ। आयोजनाबाट उत्पादित विद्युत कालीगण्डकी करिडोर 220 केवी प्रसारण लाइन मार्फत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको छ। आयोजना र नेपाल विद्युत प्राधिकरण बीच भएको विद्युत खरिद बिक्री सम्झौता अनुसार अब परीक्षण उत्पादन घोषणा गरिनेछ। परीक्षण उत्पादन 15 दिनसम्म सफलतापूर्वक सम्पन्न भएपछि आयोजनाबाट व्यावसायिक विद्युत उत्पादन शुरू हुनेछ। प्राधिकरणका कार्यकारी निर्देशक एवं रघुगंगा हाइड्रो पावर लिमिटेडका संचालक समितिका अध्यक्ष दीर्घायु कुमार श्रेष्ठले कमजोर तथा जटिल भौगोलिक अवस्था, COVID-19 महामारी, बाढ़ी लगायतको चुनौतीको बावजूद पनि निरन्तरको प्रयासबाट आयोजना निर्माण सम्पन्न गरिएको बताउनु भएको छ। सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कता अप्नाउनु हुन जिल्ला प्रशासन कार्यालय रामेछापको अनुरोध। नेपाल मौसम विज्ञान विभाग तथा राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मिति 2083 साल असोज 5 गतेको सूचना अनुसार 2083 साल असोज 9 गतेदेखि 11 गतेसम्म बागमती प्रदेश लगायत देशका अधिकांश स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भनेर जानकारी प्राप्त भएकाले यस रामेछाप जिल्लाको नदी तथा खोलाका जोखिमयुक्त तटीय क्षेत्र र पहिरोको जोखिम हुन सक्ने स्थानमा बसोबास गर्नुभएका सम्पूर्ण नागरिक उच्च सतर्कताको साथ सुरक्षित स्थानमा रहनका लागि हार्दिक अनुरोध गर्दछौ। जोखिम तथा असुरक्षित हुने अवस्था आएमा विभिन्न सम्पर्क नम्बरहरूमा तत्काल जानकारी गराउन हुन समेत अनुरोध गर्दछौ। प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय रामेछाप, सम्पर्क नम्बर 98 54 057 77, 98 54 056 6। प्रहरी नायक उपरीक्षक र सूचना अधिकारी जिल्ला प्रहरी कार्यालय रामी छाप सम्पर्क नम्बर 9845555555 9845141123 प्रहरी कन्ट्रोल नम्बर 100 जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र रामी छाप सम्पर्क नम्बर 9765037888 र 1234 जिल्ला प्रशासन कार्यालय मन्थली रामी छाप
1: भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो अहिले त छरीतिर राम्री पो देख्छु त कसरी
2: के जिस्के किने शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ रोग त काँडै निकाले जस्तो भयो चटक्कै
0: हजुर लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभ जीवन अस्पताल खुर्कुट जाउँ
1: महिलाहरूको तल्लो पेट दुख्ने भुक्ताङ्ग चिलाउने सेतो पानी बग्ने गर्भजात भिडियो एक्सरे वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल
0: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ
3: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट
0: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ
4: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ
5: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन
1: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली
4: सम्पर्क नम्बर 0475904662 9896962998
6: भूक्षय नियन्त्रण गरौं उर्वर भूमि जोगाउं
3: माटो हाम्रो जीवन र कृषिको आधार हो तर वन विनाश जथाभावी डाँडा कटान अव्यवस्थित सड़क निर्माण नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ
6: भूक्षयले उर्वर माटो बगाउँछ खेतीयोग्य जमिनको उत्पादन घटाउँछ पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन् यसको प्रत्यक्ष असर हाम्रो जीवन वातावरण र भविष्यमा पर्छ त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ
3: खाली जमिनमा रुख तथा घाँस रोपौं भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ जथाभावी वन फडान नगरौं नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं
6: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ
3: आउनुहोस् भूक्षय नियन्त्रण गरौं उर्वर माटो जोगाउं सुरक्षित भविष्य निर्माण गरौं
6: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश
0: हेर बुढी भूकम्पले सर्वस्व लगिहाल्यो यी छोराछोरीलाई अब खाममा पठाउनु पर्यो
7: पठाउने त भनेको नि तर कहाँ पठाउने
0: गाउँभरि घरहरू बनाउने काम धमाधम भइरहेछ ढुङ्गा माटो बोक्न जान्छन् नि
7: हुन्छ नि हुन्छ
8: हेर न बहिनी हाम्रो बाबामा कस्तो कुरा नबुझ्ने है
9: हो नि दाई हाम्रो बा आमाको कारणले आज हामी बाल श्रमिक बन्नु पर्यो
8: ला हाम्रो भविष्य अब के होला
0: क्षणिक लाभको लोभ होइन बाल बालिकाको ज्यालो भविष्यको सुनिश्चित गर्न शिक्षा दिउ जोखिमपूर्ण काममा बाल बालिकालाई प्रयोग नगरौं बाल बालिकाको अधिकार सुनिश्चित गर्नु हामी सबैको दायित्व हो जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश
10: हजुरको रेडियो 102.1 MHz
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। कोशी ब्यारेजमा 56 ढोका रहेका छन्। बाढ़ी पूर्वानुमान महाशाखाली सप्तकोशीमा बाढ़ी बढ़दो क्रममा रहेकोले तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रहरूमा पर्सीसम्म नै उच्च सतर्कता अप्नाउन अनुरोध गरेको छ। यस्तै मकवानपुरको कुलेखानी जलविद्युत आयोजनाको जलाशयमा जलसतह बढ़न नदिनका लागि तीनवटै युनिटमा पूर्ण रूपमा विद्युत उत्पादन भइरहेको छ। जलसतह बढ़ने र सम्भावित जोखिमलाई ध्यानमा राखेर पूर्ण क्षमतामा विद्युत उत्पादन गरी पानीको अधिकतम प्रयोग भइरहेको कुलेखानी प्रथम जलविद्युत केन्द्रका प्रमुख प्रह्लाद राउतले जानकारी दिनुभएको छ। मकवानपुरको सीमात खोलाले बगाउँदा एकजना पुरूषको मृत्यु भएको छ। बकैया गाउँपालिका 11 र मकवानपुर गढ़ी गाउँपालिका 1 को सीमामा पर्ने सीमात खोलाले बगाउँदा मकवानपुर गढ़ी गाउँपालिका 21 श्यामबहादुर स्याङतानको मृत्यु भएको छ। बिहिबार साँझ खोलाको बीचमा ढुङ्गामा पुरूषको शव अड्किएको सूचना पाएपछि अस्थायी प्रहरी पोस्ट छत्तीवन र इलाका प्रहरी कार्यालय मकवानपुर गढ़ीबाट प्रहरी निरीक्षक सहितको टोली घटनास्थलतर्फ खटिएको थियो। प्रहरी र स्थानीयवासीको सहयोगमा खोलाको बीचमा ढुङ्गामा अड्किएको शव बाहिर निकालिएको त्यहाँको प्रहरीले जनाएको छ। फिलिपिन्स विश्व जोखिम सूचकांक 2026 को शीर्ष स्थानमा रहँदै पुनः विश्वमा सबैभन्दा धेरै विपद जोखिम भएको देश बनेको छ। फिलिपिन्स 46.69 अंकसहित विपद जोखिम सूचीको शीर्ष स्थानमा रहेको प्रतिवेदनलाई उद्धृत गर्दै सिनिया समाचार संस्था सेनवाले जनाएको छ। जर्मन संस्थाहरूद्वारा प्रकाशित सूचकांकले संयुक्त राष्ट्रसंघका सबै 193 सदस्य देशहरूलाई समेटेको थियो। यसमा भारत 44.97 अंकसहित दोस्रो र इण्डोनेसिया 44.63 अंकसहित तेस्रो स्थानमा रहेको छ। यो सूचीमा नेपाल 25.37 अंकसहित 146 स्थानमा छ। विश्व जोखिम सूचकांकले विपदको जोखिमलाई कुनै पनि देश प्राकृतिक जोखिमको कति सम्पर्कमा छ र त्यसको सामाजिक संवेदनशीलता कस्तो छ भन्ने दुई मुख्य आधारमा मूल्याङ्कन गर्छ। र अन्त्यमा खेल समाचार। एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा नेपालले विजय शुरूआत गरेको छ। आज भएको खेलमा नेपालले बलियो प्रतिद्वन्दी अफगानिस्तानलाई 5 विकेटले पराजित गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले दिएको 103 रनको लक्ष्य नेपालले 16 बल बाँकी छँदै पूरा गरेको थियो। नेपालका लागि सन्दीप जोराले 34 रन बनाउँदा रोहित पौडेलले 33 रनमा नट आउट रहे पनि दिपेन्द्र सिंह ऐरीले 15 रन जोड्नुभयो। त्यसअघि जापानको निशिनस्थित कुरोघी स्पोर्ट्स पार्कमा टस जितेर ब्याटिङमा उत्रिएको अफगानिस्तानले विश्वभरमा 7 विकेट गुमाएर 102 रन जोडेको थियो। बलिङतर्फ नेपालका कुशल बुर्तेलले 4 तथा ललित राजवंशीले 3 विकेट दिएका थिए। नेपालले 12 वर्षपछि अफगानिस्तानलाई हराएको छ। यसअघि सन् 2014 बंगलादेशमा सम्पन्न T20 विश्वकपमा सोक्रममा नेपालले अफगानिस्तानलाई 9 रनले हराएको थियो। समूह एमा रहेको नेपालको यो पहिलो खेल हो। दोस्रो खेल खेलेको अफगानिस्तानले पहिलो खेलमा जापानलाई 48 रनले पराजित गरेको थियो। 10 टोली सहभागी पुरूष क्रिकेटमा भारत पाकिस्तान बंगलादेश र श्रीलंका सँगै सिधै क्वार्टर फाइनलमा राखिएको छ। समूह बीमा मलेसिया हङकङ र ओमन रहेका छन्। र आईसीसी T20 अन्तर्राष्ट्रिय वरियतामा नेपालले 2 स्थान सुधार गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको पछिल्लो वरियतामा नेपाल 2 स्थान सुधार गर्दै 14 नम्बरमा उक्लिएको छ। नेपालले 181 रेटिङ प्राप्त गरेको छ। एसियाली खेलकुदमा आज भएको खेलमा अफगानिस्तानलाई हराएसँगै नेपालले वरियतामा सुधार गरेको छ। अफगानिस्तान भने 1 स्थान तल झर्दै 10 नम्बरमा पुगेको छ। अफगानिस्तानले दिएको 103 रनको लक्ष्य नेपालले 18 ओभर 2 बलमा 5 विकेट गुमाएर भेट्टाएको थियो। अब नेपालले समूह चरणको अन्तिम खेलमा भोलि बिहान 5:45 जापानसँग खेल्नेछ। अवस्था हजुरको रेडियो 102.1 मेगाहर्ज तामाको सीएफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको साँझ 6 बजेको हजुरको समाचार सकियो। समाचारबाट समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन महतारा छेत्री पनि विदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार, शुभ सन्ध्या।

सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कता अपनाउनु हुन जिल्ला प्रशासन कार्यालय रामेछापको अनुरोध। नेपाल मौसम विज्ञान विभाग तथा राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मिति 2083 साल असोज 5 गतेको सूचना अनुसार 2083 साल असोज 9 गतेदेखि 11 गतेसम्म बागमती प्रदेश लगायत देशका अधिकांश स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भनेर जानकारी प्राप्त भएकाले यस रामेछाप जिल्लाको नदी तथा खोलाका जोखिमयुक्त तटीय क्षेत्र र पहिरोको जोखिम हुन सक्ने स्थानमा बसोबास गर्नुभएका सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कताको साथ सुरक्षित स्थानमा रहनका लागि हार्दिक अनुरोध गर्दछौ। जोखिम तथा असुरक्षित हुने अवस्था आएमा विभिन्न सम्पर्क नम्बरहरूमा तत्काल जानकारी गराउन हुन समेत अनुरोध गर्दछौ। प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय रामेछाप, सम्पर्क नम्बर 9854 057 7 98 54 056 6। प्रहरी नायक उपरीक्षक र सूचना अधिकारी, जिल्ला प्रहरी कार्यालय रामेछाप, सम्पर्क नम्बर 9854 55 555 9854 41 41 123। प्रहरी कन्ट्रोल नम्बर 100, जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र रामेछाप, सम्पर्क नम्बर 9765 037 888 र 1234। जिल्ला प्रशासन कार्यालय मन्थली रामेछाप।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरिलाई।
1: तपाईले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
2: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
1: हुर्केकै गिरिराज चल्ला 150मा?
2: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
3: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
2: विराज किसानको साथी,
3: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
2: प्रोप्राइटर जय मानन्दर। फोन 0485402439, 0485402533 र 98540240239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
4: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
5: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
4: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
5: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
4: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
5: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
6: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
4: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
6: हाम्रा विशेषताहरू,
4: 40% मात्रै डाउन पेमेन्ट,
6: सजिलो मासिक किस्ता सुविधा,
4: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
6: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
4: आवश्यक कागजातहरू,
6: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
4: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
6: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420555, 0485401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
4: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
5: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
4: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
5: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
4: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
5: सम्पर्क नम्बर 0485401043, 9863024422।
7: रंग बहार, रंग बहार,
8: बर्जर संगे उपहार उपहार, बम्पर मा यामाहा रेजियार,
7: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
8: साथ ही 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वॉशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
7: बर्जर पेंट।
4: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
6: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
4: अचानक उच्च ज्वरो आउनु,
6: टाउको दुख्नु,
4: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
6: हार जोड्नी तथा मांसपेशी दुख्नु,
4: वाकवाकी लाग्नु, बान्ता हुनु,
6: शरीरमा बिमिरा आउनु।
4: डेंगू रोगको रोकथामका उपायहरू:
6: लामखुट्टेको टोकाईबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
4: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
6: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
4: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
6: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
5: दूध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
9: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
10: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
9: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841826910।

0: नमस्कार, रेडियो कार्यक्रममा हाम्रो लिखु तामाको सिको दशौं अंकमा हार्दिक स्वागत छ। म कार्यक्रम प्रस्तुता ईश्वर विश्वकर्मा रामेछापको लिखु तामाको सी गाउँपालिकाको सहकार्यमा रेडियो झनकार 97.5 मेगाहर्जले तयार पारेको यो कार्यक्रम हरेक साताको शुक्रबार साँझ 36 बजे प्रसारण हुने गर्दछ। हामीलाई रेडियो झनकार सँगै हजुरको रेडियो, रेडियो तिफदी, रेडियो रामेछाप र रेडियो इनर्जी मार्फत पनि एकैसाथ सुनिरहनु भएको छ। आजको दशौं अंकमा हामीले पालिका गतिविधि सँगै लिखु तामाकोशी गाउँपालिका वडा नम्बर 7 तिलपुङका मेलमिलाप केन्द्रका संयोजक हरिनारायण श्रेष्ठसँग गरिएको विशेष कुराकानी समावेश गरेका छौं। यसै गरी कार्यक्रमको अन्तिममा गाउँपालिकाले शिक्षा, युवा तथा खेलकुद क्षेत्रमा चालू आर्थिक वर्षमा गर्दै गरेका कार्यक्रमहरूबारे जानकारी प्रस्तुत गर्नेछौं। शुरूमा प्रस्तुत छ पालिका गतिविधि। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार निरन्तर वर्षा भइरहेकाले लिखु तामाकोशी गाउँपालिका उच्च सतर्कता र पूर्व तयारीमा जुटेको छ। गाउँपालिकाले जोखिमलाई ध्यानमा राख्दै असोज 8 र 9 गते सम्पूर्ण शैक्षिक संस्थाहरू बन्द गर्यो भने आवश्यकता परेमा विद्यालयहरूलाई आपतकालीन आश्रय स्थल बनाइने जनाएको छ। साथै स्वास्थ्य चौकीहरू सार्वजनिक विदाको दिनमा पनि खुल्ला राखिने भएको छ भने तत्काल प्रतिकार्य टोली गठन गरी विपद व्यवस्थापन शाखा र युवा क्लबहरूलाई तयारी अवस्थामा राखिएको प्रमुख प्रशासकीय अधिकृत प्रकाश राज श्रेष्ठले जानकारी दिनुभएको छ। विश्व रेबिज दिवसको अवसरमा लिखु तामाकोशी गाउँपालिकामा शुक्रबारदेखि रेबिज विरूद्धको खोप कार्यक्रम शुरू भएको छ। गाउँपालिकाको धोबी बजार सहित सबैवटाका टोल र बस्तीहरूमा बिहान 10 बजेदेखि बेलुका 4 बजेसम्म शिविर सञ्चालन भइरहेको छ। रेबिज रोगको जोखिम न्यूनीकरणका लागि आआफ्ना घरपालुवा तथा सामुदायिक कुकुर र बिरालाहरूलाई शिविरमा ल्याई खोप लगाउन गाउँपालिकाका पशु विकास शाखा प्रमुख लोकप्रसाद भुइँयालले अनुरोध गर्नु भएको छ। पालिका गतिविधिपछि अब लागौं आजको कुराकानीतर्फ। अब प्रस्तुत छ वडा नम्बर 7 का मेलमिलाप केन्द्रका संयोजक हरिनारायण श्रेष्ठसँग गरिएको कुराकानी। स्थानीय स्तरका विवाद समाधानमा मेलमिलाप केन्द्रको अभ्यास, अनुभव र वडामा शान्ति सद्भाव कायम राख्न भइरहेका प्रयासमा केन्द्रित यो कुराकानी सुनौ।
1: मेरो नाम चाहिँ नाम श्रेष्ठ हो। म अहिले उमेरले 81 वर्ष भएँ। मैले यो चाहिँ मेलमिलापको संयोजक भएको 2070 मैले काम गरेको, आजसम्म निरन्तरता काम गरिरहेछु। र यो काम गर्दाखेरि अब पहिला त भनौँ योभन्दा अघिल्लो वर्षमा चाहिँ 45 हजार चाहिँ मेलमिलापहरू गरायो, सहमति गरायो। अनि जब यो पालिका भइसकेपछि अनि यो न्यायिक समिति न्यायिक परिषद गठन भएपछि अनि अहिले चाहिँ हामीले त्यो मुद्दा हेर्दाखेरि न्यायिक समितिको आदेश मात्रै गर्नुपर्ने भएको कारणले अलिक कमै आउने गरेछ त्यो केसहरू, मुद्दाहरू। र त्यही पनि आज मैले चाहिँ त्यो मुद्दाहरू चाहिँ हामीले अब जस्तो हाम्रो एउटा क्याट एरिया हुन्छ, हामीले हेर्न पाउने मुद्दाहरू चाहिँ हामी हेर्छौँ। अब फौजदारी मुद्दाहरू चाहिँ हामीले हेर्न मिल्दैन, जस्तो बहुबिया हो, जानकेशव भयो, चोरी भयो, यस्ताहरू चाहिँ हामीले हेर्दैनौँ, अरूहरू चाहिँ हामीले हेरिरहेछौँ। र समाजमा अब आजसम्म चाहिँ समाजका प्रतिष्ठित व्यक्तिहरूले पनि मेलमिलापमा नै जानुपर्छ, मेलमिलापले मिलाएपछि मिल्दो रहेछ, मेलमिलापमा गएपछि मात्रै अनि हामीले त्यहाँ नमिलेमा त्यहाँ भएन भने अनि माथि सम्बन्धित निकाय अदालत या कुनै प्रशासन या खाइ चाहिँ जानु भन्ने कुरा चाहिँ जनमानसमा त्यो चेतना भएर अहिले त्यही नै भइरहेको छ। र पहिलेको तुलनामा अहिले मुद्दाहरू पनि कमै आइरहेको छन्।
2: यसको कारण के होला? समाजमा विवाद अथवा झैझगडा नै कम भएको हो कि, अथवा मेलमिलाप केन्द्रमा आउनुको सट्टा अन्य निकायमा गएर पो हो कि, अथवा के होला कारण? यसको पहिचान गर्नु भएको छ?
1: यसको पहिचान मेलमिलापमा यसको पहिचान के भन्नुभयो भने, यो एक त पहिला वडामै त्यो हामीले निवेदनहरू लिने गर्थ्यौं, र वडाबाटै नै मेलमिलाप केन्द्रबाट लिने निवेदन लिने तिनै फैसला गर्ने अथवा तिन मिलाउने गर्थ्यौं। अहिले चाहिँ अलि पालिका स्तर जानुभयो भने न्यायिक परिषद छ माथि धोबीमा, अनि त्यसै कारणले पनि मानिसहरू त्यहाँ धोबीमा जानुभन्दा बरु तलै आउनु बेस्ट भनेर भन्छन्। र अनि त्यसै कारणले गर्दा उहाँहरूले के भयो भने अलिक टाढा भौली गर्छ कठिनाइ गर्दा पनि त्यो जुन केसहरूले अलिकति न्याउने गर्छन् एउटा कुरा त्यो अरू कुरा के भने अब समाजमा अहिले झगडा गर्नु र यस्तो नकारात्मक कामहरू गर्नु ठिक हुँदो रहेछ आफ्नो कुरा आफैले नै सम्हाल्नु पर्ने रहेछ भन्ने कुरा उहाँले जनचेतना भएको हुनाले त्यसलाई पनि अलिकति न्यून भएको चाहिँ मैले बुझेको छु।
2: एक दशक भन्दा बढी भइसक्यो तपाईँ चाहिँ मेलमिलाकर्ताको रूपमा कार्यरत भएको, यो दशकको अवधिले के भन्छ, समाजमा किन विवाद उत्पन्न हुँदो रहेछ, यो विवादै नहुनका लागि व्यक्तिले के गर्नु पर्ला, समुदायका छिमेकीले के गर्नु पर्ला, कसको भूमिका के रहन्छ?
1: यो छिमेकीमा मेन कुरा त अब आफ फुटे त गवाल लुटे भन्ने एउटा उखान छ, अब आफै फुट्यो भनेदेखि समाजमा विकृति फैलाउनु हो। उनीहरू अहिले चाहिँ के चेतना भयो भने अब समाजमा बसेर चाहिँ यो झगडा गर्नु मेन कुरो चाहिँ झगडा हुने उत्पन्न भनेको के भने मादक पदार्थ रहेछ, मादक पदार्थ अनि हिंसा, तल्लो जाति माथिल्लो जाति भन्ने कुरा यो हिंसा र अनि यो मादक पदार्थको चाहिँ उसले गर्दाखेरि यिनीहरूको चाहिँ त्यो अहिले कमी भयो र जनसमाजमा अहिले चाहिँ पहिले जस्तो चाहिँ प्रत्येक व्यक्तिहरू मातेर खाएर लडेर हिँड्थे, अहिले त्यो धेरै समय छ। उनीहरू त्यसो सर जाने अलिक साधारण चाहिँ पेय पदार्थ जस्तो ड्युबहरू अर्को चाहिँ कुन चाहिँ रेडबुलहरू यसरी खाने गर्छन्। त्यो मादक पदार्थको कमी भएको खानु नखाएको हुनाले पनि यो झैझडा र नराम्रो कामहरू उनीहरू गर्ने छैनन्, एउटा कुरा त्यो हो। अरू कुरा त के भन्नु भने अलिक दूरीको कारण समाज हामी मिलेर भन्नुपर्छ भन्ने भावना भयो उनीहरूले, अहिले चेतना भयो। पहिला बुढाहरू चाहिँ त्यो काम गर्थे, अब केटाहरू चाहिँ अलिक पढा लेखा भए उनीहरूले चाहिँ आफ्नो गार्जेनहरूलाई है झगडा गर्नु हुँदैन, यो जाँडा खानु हुँदैन, यो पिरा पिरा खानु हुँदैन, चोटबिरी खानु हुँदैन भन्ने कुरा उनीहरूबाट पनि प्लस टू पढेका केटाहरूले पनि त्यो कुराहरू आफ्ना अभिभावकहरूलाई सम्झाइदिएको हुनाले धेरै नै अहिले चाहिँ त्यो झै झगडाहरू कमी छ मेरो चाहिँ अनुभवमा, जुन मैले नै गरेँ, जुन पहिला चाहिँ जो श्रीमान श्रीमती झगडा भयो भने ओल्लाहरू पल्लाहरू झगडा भएन, तल्लो गाउँको माथिल्लो गाउँ झगडा भयो भने तर के हो भने त्यही दूषित पदार्थहरू भनौँ मादक पदार्थहरू। अनि अर्को चाहिँ म चाहिँ ठुलो मान्छे हुँ, मैले भनेर जे पनि भन्ने कुरा सोचेर गरेँ, अहिले त्यसमा छैन, अहिले हामी सबै समानता छौँ, हामी सबै समाज मिलेर भन्नुपर्छ भन्ने कुरा उहाँहरूले नै प्लस टूको पढाएको विद्यार्थीहरूले नै हाम्रा अभिभावकहरूलाई सम्झाइ बुझाइले गर्दाखेरि धेरै नै अहिले कम छ। त्यो
2: जस्तो शुरूआती चरणमा तपाईँहरूले तामाकुसी सेवा समितिले चाहिँ तालिम प्रदान होइन प्रशिक्षण दिइसकेपछि तपाईँहरू यो क्षेत्रमा लाग्नु खटिनु भयो होइन, अहिलेसम्ममा पनि यसमै सेवारत हुनुहुन्छ। जस्तो शुरूआती चरणको तुलनामा अहिले निकै कम छ भन्नुभयो होइन, शुरूआतमा चाहिँ कतिसम्म चाहिँ विवाद आउँथ्यो होला मासिक रूपमा?
1: शुरूआतमा मासिकमा 12-11 विवाद आइरहन्थे, 2-3 नआएको त जिम्मै नै हुँदैनथ्यो, त त्यो अहिले छैन, त्यो धेरै नै हुनुभयो अहिले।
2: जस्तो त्यो समाधान गरे बापत चाहिँ तपाईँहरूले पाउनुपर्ने सेवा सुविधा छ नि, त्यो कतिको प्राप्त गर्नुहुन्थ्यो र अहिले त्यो बढेको छ कि घटेको छ के छ?
1: त्यो पहिला जति हामीहरूको मुद्दाहरू त्यो मुद्दै बेला मुद्दा भन्दैन, त अहिले मुद्दा भन्ने कुरा आउँछ, त्यो बेला चाहिँ एउटा विवाद भन्थे, त्यो विवाद मिलाए बापत हामीले चाहिँ 300 रुपियाँ दिन्थे, त्यसमा पनि 150 खडा 250 260 रुपियाँ हामी पाउँथ्यौँ, त्यो तामाको सेवा तिमीले उपलब्ध गराइरहेको पनि थियो। त्यसपछि अनि यहाँ पालिका गठन भयो, पालिका भइसकेपछि पालिकाले पनि हामीलाई जाने त्यो पारिसार दिने गर्थ्यो, त्यो अहिले चाहिँ जुन यो पालिकाले चाहिँ न्यायिक परिषद गठन भइसकेपछि न्यायिक परिषद मार्फत हामीले अलिकति न्यूनै नै छ हामीहरूको त्यो मिटिङहरू चाहिँ दिँदाखेरि गरेर पैसा दिन्छ, अनि यो चाहिँ अहिले यो विभागको चाहिँ हामीले कमै छ, कमै नै हामीले पैसा दिन्छौँ।
2: मेलमिलाप केन्द्रका लागि आवश्यक भौतिक पूर्वाधार सामग्रीहरू होइन छलफल गर्ने कोठाहरूको व्यवस्था प्रबन्ध चाहिँ वडाले कतिको गरिदिएको छ, न्यायिक समितिको तर्फबाट चाहिँ के तपाईँहरूले प्राप्त गर्नुहुन्छ, तालिमका कुराहरू होलान् सामग्रीका कुराहरू होलान्, त्यो पर्याप्त छ कि छैन के छ?
1: त्यो पर्याप्त गरेको छ, पहिले थिएन है, तामाकोसी समय समयले सञ्चालन गर्दा त्यति थिएन, अहिले यो पालिकाबाट न्याय परिषद गठन भइसकेपछि बजेट छुटाउनु हुँदो रहेछ, त्यही बजेट मार्फत हाम्रो यो डटपिनहरू यो जुन स्थिति सामानहरू चाहिँ उपलब्ध गर्नुभएको छ पालिका चाहिँ हामीले, र अहिले पनि उहाँहरूले चाहिँ अस्ति अलिअलि पठाइदिनु भएको छ, यो आर्थिक वर्षको सिद्धि गत वार्षिक वर्षको डेट प्लाटिनहरू त्यो के भन्छ पेपरहरू त्यो जुन हुन्छ नि वाट पेपरहरू त्यो दिनुभएको छ, त्यो पाइरहेको छ। अनि अब यो भवनको लागि चाहिँ नयाँ भवन बनिरहेछ, अनि त्यो नयाँ भवन बनेपछि हामीलाई भवन उपलब्ध गराइदिनु भनेर हामीले माइन्टिङ गरेका छौँ। त्यो माइन्टिङमा चाहिँ अनुसार काम भएको छैन, तर अस्ति वडा सर भन्नुभयो अहिले यो कोठा चाहिँ हामीहरू अलिकति फिनिसिङ गरेर तपाईँहरूलाई जिम्मा लाउने छ भनेर एउटा कोठा चाहिँ जुन तपाईँहरूले बन्नु होला माटी सिराटको जारी लेफ्ट साइड साइडको कोठा चाहिँ हामीले उपलब्ध भयो भने हुन्छ। अथवा
2: गत वर्ष न्यायिक समितिका संयोजक र मेलमिलापकर्ताहरू न्याय क्षेत्रमा कार्यरत सबैजना भ्रमणमा जानुभयो होइन, तपाईँ पनि त्यसमा सहभागी?
1: म सहभागी छैन, किनभने मेरो ढाडको समस्याले गर्दाखेरि हाम्रो टिमका साथीहरू जानुभयो दुईजना, एकजना महिला जानुभयो कमला खडेका थिए, एकजना हाम्रो मोहनजी जानुभयो, दुईजना जानुभयो। म चाहिँ यो ढाडको समस्याले गर्दाखेरि म चाहिँ जानु सकिनँ। उहाँहरूको चाहिँ नि भ्रमणको चाहिँ जुन त्यो कार्यक्रमहरू थियो त्यो सब विस्तृत होइन मैले हासिल गरेँ भने मात्र मैले थाहा पाएँ यो गरौँ यहाँ गरौँ भनेर जान सकेन।
2: त्यस्तो त समितिका संयोजक र मेलमिलापकर्ताहरू न्याय क्षेत्रमा कार्यरत सबैजना भ्रमणमा जानुभयो होइन, तपाईँ पनि त्यसमा सहभागी?
1: म सहभागी छैन, किनभने मेरो ढाडको समस्याले गर्दाखेरि हाम्रो टिमका साथीहरू जानुभयो दुईजना।

0: हामीले गरे हाम्रो टिमले गरेको मैले त्यसले गरे होइन
1: तपाईँको नेतृत्वमा अब अहिले त तपाईँ वृद्ध अवस्थामा हुनुहुन्छ शारीरिक रूपमा पनि अब अलिक कमजोर कमजोर हुँदै जानु भएको छ तर पनि सक्रियता पहिलेको जस्तै म देख्छु तपाईँको त्यो मुहारले पनि बताइरहेको छ होइन त्यो शारीरिक रूपमा चाहिँ कहिले काहीँ समस्या आइपर्दाखेरि त्यो विवाद समाधान गर्नका निमित्त जानुपर्ने त्यस्तो हुन्छ कि हुँदैन अथवा तपाईँको अनुपस्थितिमा अरूले चाहिँ समाधान गरिदिने हुन्छ कि अथवा के हुन्छ
0: धन्यवाद यो अस्ति एउटा चाहिँ हाम्रो यो एउटा महिलाको चाहिँ एकल महिलाको र उसैको चाहिँ सासूसँग विवाद परेछ त्यसमा चाहिँ त्यो जग्गाको सिमाना हेर्नुपर्ने यस्तो अवस्था परेछ तपाईँहरू आउनुपर्छ भन्ने उहाँहरूले भन्नुभयो अनि हाम्रो टिमबाट चाहिँ हामी दुईजना मान्छे पठाउनु खोजेका छौँ एकजना हाम्रो सहकारीको चाहिँ हाकिम हुनुहुन्थ्यो उहाँ पनि फुर्सद पाउनु भएन अनि मेरो पनि शारीरिक अवस्था कमजोर मलाई पनि अब हाम्रो जानले अलिकति माथि नै पर्छ उकालो जानुपर्ने यहाँबाट झन्डै एक घण्टा चाहिँ हिँड्नुपर्ने स्थिति हुन्छ पैदल उकालो छ त्यही कारण हाम्रो मोहनजीलाई हामीले नेतृत्व गरेर पठाइदिनु भने हाम्रो मोहनजी नेतृत्व गरेर जानुभयो र उहाँले हेर्नुभयो र उहाँले रिपोर्ट लिएर आएपछि त्यही रिपोर्टको आधारमा हामीले निर्णय र फैसला गरेर पठायौँ उहाँहरू अहिले चाहिँ यथावतै
1: मिलेर बसिरहनु
0: हामी मैले म जान नसक्दा पनि हाम्रो हाम्रा टिमहरू हामी टिममा चारजना टिम छौँ एकजना म भए हाम्रो मोहनजी भयो एकजना चाहिँ के अरे के भन्छ म मानबर खड्काजी भए एउटा कमला खड्का भए यति नै हामी चारजना टिम छौँ यहाँभन्दा बढी छैन हामी 72मा छौँ ट्रेनिङ लिएर पनि यिनै चारजना थियौँ अहिले पनि हामी कार्यमा यिनै चारजना छ र हामीले झन् अब कुनै वाद विवाद पर्यो भने पहिलोपल्ट उडाले नै आफै निर्णय गर्थ्यो उडाको सम्बन्ध गर्थ्यो उडाले नै हामीले झन् लो गर भनिदिन्थ्यो उडाले झन् सिफारिस गरेपछि मात्र हाम्रो व्यवहार चल्थ्यो तर अहिले त छैन यो डाइरेक्ट चाहिँ हामी आफ्नो गर्छौँ अनि माथिबाट आउँछ चाहिँ न्याय समितिबाट यो गर भन्छ त्यसै आज हामीले गरेर चलाइरहेको छौँ अहिले राम्रै छ
1: लगभग कुराकानीको अन्तिममा आइसकेका छौँ हामी होइन समाजमा शान्ति कायम राखिराख्नका लागि रहिरहनका लागि व्यक्तिको के भूमिका रहन्छ समुदायको के भूमिका रहन्छ होला भाइचारा कायम गर्न सद्भाव कायम राख्नका लागि के गर्नु पर्ला कसको के भूमिका रहन्छ
2: मेन कुरा देख्यो भने जसले समाजमा चाहिँ अहम गर्छ अहम गर्यो भने म ठुलो हो म जान्ने हो मैले नै सबै कुरा गर्दा हुन्छ भन्ने कुरा अहम हो भने समाजमा चाहिँ त्यो कुराहरू हुन सक्दैन म जस्तै साथीहरू अरू पनि छन् मैले भने कुरा उहाँले बुझ्नुपर्छ उहाँले कुरा उहाँले भनेको कुरा मैले मान्नुपर्छ भनेर यसरी भाइचारा नाताले हामी सबै गऱ्यौँ भने समाज माथि जान्छ तर कसैलाई टर्चर गरेर ठुलो सानो हो भनेर होच्याउने अगाउने कुरा भयो भने समाज फस्ट हुँदैन मेरो चाहिँ धारणा त्यो छ
1: मेलमिलाप कर्ता बन्नका लागि चाहिँ अब तपाईँहरू त अनुभवी हुनुहुन्छ दशकभन्दा लामो समय व्यतीत गरिसक्नुभयो यसमा लाग्न चाहने व्यक्तिले चाहिँ के के गर्नु पर्ला उहाँहरूमा गुण चाहिँ के आवश्यक पर्ला
2: उहाँहरू चाहने भने मेन कुरा त अब उहाँले ट्रेनिङ दिनुपर्ने हुन्छ एउटा जाने दुई किसिम ट्रेनिङ हुन्छ एउटा जाने साधारण ट्रेनिङ एउटा ब्यास भन्ने हुन्छ होइन जित्र किन जानु हुन्छ एउटा तिन दिने गोष्ठी हुन्छ एउटा जाने सात दिन पाँच दिन नौ दिन हुन्छ त्यो दुई किसिमको तालिमहरू उहाँले लिनुभयो भने उहाँले चाहिँ यो मेमिलाको चाहिँ उसले चाहिँ न्याय परिषदले उहाँले छान्छन् उहाँको उहाँ नियुक्त हुनुहुन्छ उहाँ योग्य हुनुहुन्छ उहाँ यदि त्यो भएन भने उहाँहरू चाहिँ जहिलेसरी डिग्री पास गरे पनि त्यो दुईवटा तालिम नलिएसम्ममा उहाँले त्यसमा हाम्रो यो जुन मेन बेलामा समावेश गर्नु मिल्दैन मिल्दो रहेछ कानुनमा पनि तर उहाँहरू यो चिज यो लिनुपर्छ यो चिज यो दुई कुराहरू चाहिँ दुई किसिममा तालिम लिनुभयो भने उहाँ चाहिँ हामीहरूको ठाउँमा आएर काम गर्न सक्ने योग्यता उहाँहरूको बन्छ
1: गुण चाहिँ के के चाहियो होला विशेषता के आवश्यक पर्छ तालिम त लिनुहुन्छ
2: होइन
1: तालिमबाट के सिक्नुहुन्छ
2: तालिम गर्दा हामी के छौँ तालिमबाट त हामी यही सिक्छौँ भने हामी आफै निर्णय गर्ने होइन समाजमा जाने उहाँहरूको पनि कुरा हामीले बुझ्ने अनि उहाँहरूको कुरा हामीले बुझ्ने हाम्रो कुरा उहाँहरूले बुझ्ने यस्तो कुराहरू गराएर नै हामीहरू चाहिँ त्यो उसमा अघि बढ्छौँ नत्र त एउटा मात्रै एकल निर्णयले मात्रै त्यो कुना समाजमा कुनै पनि काम आउँदैन सबैको समाजको जाने उसको जाने त्यो हुन्छ मेजोरिटी गरेर छलफल गरेर एक आपसको कुराहरू उसको कुरा हामीले बुझ्ने हाम्रो कुरा उहाँहरूले बुझ्ने यसो भएपछि मात्रै अनि त्यस केसलाई चाहिँ समाधान गर्न सकिन्छ
3: यो विशेष कुराकानी पछि पुनः स्वागत छ कार्यक्रम हाम्रो लिखु तामाकोसीमा श्रोता लिखु तामाकोसी गाउँपालिकाले पूर्व प्राथमिक कक्षाका विद्यार्थीको सुरक्षित भविष्यका लागि विशेष बचत कार्यक्रम सञ्चालन गर्ने भएको छ नीति तथा कार्यक्रम अनुसार यसै वर्षदेखि पूर्व प्राथमिक कक्षामा भर्ना भएका विद्यार्थीको

0: बैंक खाता खोली गाउँपालिकाको तर्फबाट मासिक 200 रुपियाँ र अभिभावकका तर्फबाट पनि मासिक 200 रुपियाँ नै जम्मा गरिनेछ। माध्यमिक तहसम्म निरन्तर गरिने यो बचतले बालबालिकाको उच्च शिक्षा अध्ययनमा टेवा पुग्नेछ। गाउँपालिका अध्यक्ष केशव महतका अनुसार यस कार्यक्रमसँगै पालिकाले शिक्षा क्षेत्रको सुधार र प्रवर्धनका लागि अन्य थुप्रै लोकप्रिय कार्यक्रमहरू सँगसँगै अघि बढाउँदै लगेको छ। यसबारे थप जानकारी दिँदै हुनुहुन्छ पालिका अध्यक्ष केशव महत।
1: गाउँ शिक्षा योजनाले समेटेका कार्यक्रम तथा रणनीतिहरूलाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याई समग्र शैक्षिक क्षेत्रको व्यवस्थापन गरिनेछ। लिखु तामा कोशीको इच्छा अनिवार्य तथा निशुल्क शिक्षा भन्ने मूल नारालाई सार्थक बनाउन व्यवस्थित रूपमा कार्ययोजना बनाई आवश्यक कार्यक्रम तथा बजेटको व्यवस्थापन गरिनेछ। शैक्षिक गुणस्तर सुधारका लागि भौगोलिक विकटता, उपलब्ध स्रोत साधन तथा जनशक्तिलाई मध्यनजर गर्दै यस पालिकाको वडा नम्बर 1 स्थापित आवासीय विद्यालयलाई थप सुधारोन्मुक्त गर्ने सञ्चालन तथा व्यवस्थापनमा आवश्यक बजेट विनियोजन गरिनेछ। पालिकालाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादनमा टेवा पुर्याउनका लागि प्रोत्साहन स्वरूप एससीमा सर्वोत्कृष्ट आउटस्ट्यान्डिङ नतिजा ल्याउने यस पालिकाभित्रका सम्पूर्ण विद्यार्थीलाई विशेष छात्रवृत्ति एवं प्राविधिक विषय र उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई शैक्षिक छात्रवृत्ति वितरण कार्यविधि 2079 बमोजिम आवश्यक छात्रवृत्तिको व्यवस्था मिलाइनेछ। प्राविधिक शिक्षामा अध्ययन गर्दै गरेका विद्यार्थीहरूमा सिकाइ र सिपको सामञ्जस्यता कायम राख्न विद्यालयमा सिक्दै कमाउँदै कार्यक्रम लागू गर्न आवश्यक रणनीति अवलम्बन गरिनेछ। सामुदायिक विद्यालयको व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन संघीय सरकारद्वारा विद्यालयलाई उपलब्ध गराउँदै आएको विद्यालय सञ्चालन तथा व्यवस्थापन खर्चमा स्थानीय तहबाट थप बजेट विनियोजन गरिनेछ। माध्यमिक तह सञ्चालित विद्यालयहरूमा स्काउट कार्यक्रम कार्यान्वयनका लागि सम्बन्धित निकायसँग समन्वय र सहकार्य गरी आवश्यक बजेटको व्यवस्थापन गरिनेछ। शैक्षिक पहुँच सुनिश्चितता कार्यक्रमलाई कार्यान्वयन गर्न हाल सञ्चालित सामुदायिक सिकाइ केन्द्रको सुधार गर्नुका साथै अन्य वडाहरूमा पनि केन्द्र स्थापनाका लागि आवश्यक प्रक्रिया यथाशीघ्र अगाडि बढाइनेछ। सामुदायिक विद्यालयहरूमा सूचना तथा प्रविधिहरूको सामिप्यता तथा पहुँच अभिवृद्धिका लागि विद्यालयमा डिजिटल सिकाइका लागि स्मार्ट बोर्ड व्यवस्थापन कार्यक्रम कार्यान्वयनमा ल्याइनेछ। स्कूल बस सञ्चालित विद्यालयलाई बस सेवा सञ्चालनमा सहजता पुर्याई विद्यार्थीलाई लगिने शुल्कको व्यवहार घटाउन विशेष पहल गरिनेछ। बागमती प्रदेश सरकारको एक विद्यालय एक नर्स कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि स्वास्थ्य शाखासँग समन्वय गरी विशेष कार्यनीति अवलम्बन गरिनेछ। विद्यालय र विद्यार्थीहरूको सामिप्यता बढाई जनप्रतिनिधिसँग बालबालिकाको पहुँच विस्तार तथा उनीहरूको प्रत्यक्ष गुनासो सुनाई एवं सम्बोधन गर्नका लागि विद्यार्थीहरूसँग जनप्रतिनिधि कार्यक्रमलाई निरन्तरता दिइनेछ। प्रारम्भिक बाल विकास केन्द्रहरूको स्तरोन्नति गर्दै प्रविधि मैत्री र बाल मैत्री सिकाई वातावरण निर्माणका लागि लागत साझेदारी कार्यक्रम कार्यान्वयनमा ल्याइनेछ। प्राविधिक तथा व्यावसायिक शिक्षामा विद्यार्थीको पहुँच विस्तार गर्न सम्बन्धित निकायसँग आवश्यक समन्वय सहकार्य र सहजीकरण गरिनेछ। पालिकाको समग्र शैक्षिक गुणस्तर अभिवृद्धिमा टेवा पुर्याउने उत्कृष्ट सिकाइ उपलब्धि हासिल गर्न गराउने शिक्षक विद्यार्थी र विद्यालयहरूलाई प्रोत्साहन एवं पुरस्कृत गरिनेछ। सम्पूर्ण विद्यालयहरूलाई अतिरिक्त क्रियाकलापमा सक्रिय गराई प्रतिस्पर्धाको भावना बढाउन वडा र पालिका स्तरमा विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरू सञ्चालन गरिनेछ। माध्यमिक तहमा शून्य दरबन्दी भएका विद्यालयहरूलाई दरबन्दीको व्यवस्थापन गर्न आवश्यक पहल गरिनेछ। वर्तमान पाठ्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न सम्बन्धित सरकारवाला निकायहरूसँग कार्यान्वयन तथा सहकार्य गरी शिक्षकहरूको पेसागत क्षमता अभिवृद्धिका कार्यक्रम तालिम सेमिनार गोष्ठी र अन्तर्क्रिया कार्यक्रम सञ्चालन गरी गुणस्तरीय शिक्षाको सुनिश्चितता कायम गरिनेछ। खेलकुद क्षेत्रको विकास र विस्तारका लागि रणनीतिक रूपमा खेलकुद सञ्चालन खेलाड़ी प्रशिक्षण एवं प्रोत्साहन र खेलकुद पूर्वाधार निर्माणका कार्यक्रमहरू कार्यान्वयनमा ल्याइनेछ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न प्रतिभाको माध्यमबाट स्थानीय तहलाई चिनाउने युवाहरूलाई सम्मान तथा पुरस्कृत गर्ने व्यवस्था मिलाइनेछ। विद्यालयमा अध्ययनरत विद्यार्थी र कार्यरत शिक्षक कर्मचारीहरूको नियमित स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य संस्थाहरूसँग आवश्यक समन्वय गरिनेछ। नेपाल सरकारद्वारा विद्यार्थीहरूलाई प्रदान गर्दै आएको विद्यार्थी दिवा खाजा कार्यक्रमलाई व्यवस्थित गर्न स्थानीय उत्पादनका खाद्य वस्तुहरूको प्रयोगमा जोड़ दिइने नीति अवलम्बन गरिनेछ। प्रारम्भिक बाल विकास शिक्षाको विस्तारका लागि सरकारी तथा गैर सरकारी निकायसँग समन्वय एवं सहकार्य गरी पालिकाको केन्द्र स्थित श्री झट्टेश्वर माध्यमिक विद्यालयको परिसरमा नमूना बाल विकास केन्द्रको स्थापना गरिनेछ। विद्यालयको शैक्षिक व्यवस्थापनमा टेवा पुर्याउन हरेक विद्यालयमा यी हाजिरी जडान गर्ने कार्यक्रमलाई निरन्तरता दिइनेछ। पूर्व प्राथमिक कक्षा भर्ना भएका विद्यार्थीहरूको सुरक्षित भविष्य बनाउने उद्देश्यले यसै वर्षदेखि पूर्व प्राथमिक कक्षा भर्ना भएका विद्यार्थीहरूको बैंक खाता खोली मासिक रू 200 दरले माध्यमिक शिक्षा सम्बन्ध रकम जम्मा गराउने साथै अभिभावकको तर्फबाट पनि मासिक रू 200 नै जम्मा गर्न लगाई सुरक्षित भविष्यका लागि बाल बचत गराई उच्च शिक्षा अध्ययनमा टेवा पुर्याइनेछ। स्थानीय स्तरमा बाल प्रतिभा पहिचान तथा प्रस्फुटन सम्बन्धी कार्यक्रमलाई निरन्तरता दिइनेछ। गाउँपालिकाबाट सृजना गरिएका कम्प्युटर शिक्षक बाल विकास सहकर्ता र कार्यक्रम सहयोगीहरूको दरबन्दीलाई आवश्यकता अनुसार कार्यक्षमता मूल्याङ्कनलाई मध्यनजर गरी समायोजन गरिनेछ। माध्यमिक विद्यालयमा भएका समस्या समाधानका लागि आवश्यक सामग्री खरिद तथा मर्मतका लागि आवश्यक बजेट विनियोजन गरिनेछ। आर्थिक अवस्था कमजोर भएर विद्यालय पोसाक कपी कलम बस भाडा तिर्न नसकी विद्यालय छोड्न बाध्य हुने विद्यार्थीहरूका लागि वडा कार्यालय र विद्यालयको सिफारिसमा आर्थिक सहायता प्रदान गर्ने नीति लिइनेछ। तर गलत सिफारिस गरिएको पाइएमा उक्त सहायता सिफारिस गर्ने संस्थाबाट असुल उपलब्ध गर्ने व्यवस्था गरिनेछ। शैक्षिक छात्रवृत्ति विद्यालय छात्रावास बाल विकास कोषलाई निरन्तरता दिइनेछ। यस गाउँपालिकासँग सहकार्यमा शिक्षा क्षेत्रमा कार्यरत संस्थाहरू सिक्किम विकास बाल विकास केन्द्र हिमाली नवीन समाज रेस्क्यू नेपाल रेस जस्ता संस्थाहरूलाई अझ प्रभावकारी बनाई 1-3 कक्षासम्मको शिक्षा प्रणालीलाई बाल मैत्री र गुणस्तरीय बनाउन सबै प्रकारका प्रयास जारी राख्दै संस्थागत गर्दै लगिनेछ। हरेक माध्यमिक विद्यालयमा विद्यार्थीहरूको चाहना अनुसार नैतिक शिक्षा योगा ध्यान र स्काउट जस्ता कार्यक्रमलाई प्रभावकारी बनाउन बजेटको व्यवस्थापन गरिनेछ।
0: भर्खरै सुन्नुभयो शिक्षा युवा तथा खेलकुद क्षेत्रमा निखु तामाकोशी गाउँपालिकाले गरिरहेका प्रयासहरू बारे अध्यक्ष केशव महतले दिनु भएको जानकारी। पालिका गतिविधि मेलमिलाप केन्द्रका संयोजक संघको कुराकानी र शिक्षा तथा खेलकुदका क्षेत्रमा भइरहेका कार्यक्रमहरू बारे जानकारी दिँदा दिँदै आजको 10 अंकको निर्धारित समय सकिएको छ। गाउँपालिकाका नयाँ योजना र स्थानीय विकासका खबर बोकेर आगामी साता यही समयमा भेट हुने नै छ। ईश्वर विश्वकर्मा बिदा हुन्छु। शुभ साँझ। नमस्कार।
2: हजुरको रेडियो 102.1 मेगा
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना।
4: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
3: उपाय नम्बर 1, बिहान बेलुका 2 पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
4: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
3: उपाय नम्बर 3, बाँसका लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
4: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सक्खर 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
3: उपाय नम्बर 5, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
4: यो किराले साँझ परेपछि गरेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
3: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
4: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन एकाईको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864140439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई सिन्धुली।
5: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 82 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
5: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
4: लक्षित लाभकारी कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
5: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
4: लक्ष्य 22 पटक।
5: स्वीकृत बजेट 88 लाख।
4: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू। कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 को दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
5: अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
4: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
5: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
4: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि।
5: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि। जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
4: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि। गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि। कारोबार सम्बन्धी अन्य कागजातहरू।
5: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि।
4: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
5: र स्थानीय तहको कृषि पशुपक्षी शाखाको सिफारिस पत्र।
4: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
5: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
4: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरू।
5: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण।
4: अदुवा, बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण।
5: व्यावसायिक पशुपक्षी मत्स्यपालन उत्पादन र प्रशोधन।
4: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण।
5: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण।
4: मौरी पालन व्यवसाय र मह प्रशोधन।
5: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन।
4: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण। छुर्पी उत्पादन, भण्डारण तथा निर्यात।
5: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय।
4: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण।
5: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण।
4: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन।
5: फलफूल प्रशोधन र बजारीकरण।
4: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण।
5: प्राङ्गारिक, घडेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण।
4: प्राङ्गारिक कृषि वस्तु निर्यात।
5: जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण।
4: घाँसबाट हे, साइलेज तथा हेलेज उत्पादन व्यवसाय।
5: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।
6: अहिले साँझको 7 बजे
2: हजुरको रेडियो 102.1 मेगा।
7: नमस्कार, कार्यक्रम हेलो मौसममा तपाईँलाई हार्दिक स्वागत छ। म सुशीला श्रेष्ठ। आजको हेलो मौसममा हामी विशेष गरी 11 गते आइतबारसम्म ठूलो पारी पर्दैछ भन्ने खबर संचार माध्यममा जहाँ तहीँ फैलिरहेको छ। यो साँचो हो अथवा कस्तो पानी पर्दैछ भन्ने विषयमा चाहिँ कुराकानी गर्नेछौ। तपाईँको केही जिज्ञासा छ भने कमेन्ट गर्नुहोला, त्यो कमेन्टको पक्कै पनि हामी रेस्पोन्स गर्ने नै छौ। आजलाई यो विषयमा कुराकानी गर्नको लागि हामीसँग स्टुडियोमा आउनुहुन्छ मौसमविद डेभिड ढकाल, यहाँलाई स्वागत छ। अहिले जताततै चर्चाको विषय बनेको भनेको चाहिँ 11 गतेसम्म एकदमै धेरै ठूलो पानी पर्दैछ भन्ने कुरा छ। जल तथा मौसम विज्ञान विभागले पनि केही अलर्टहरू जारी गरेको छ। यता एनडीआरआरएमएले पनि धेरै ठाउँबाट चाहिँ त्यो अलर्ट जारी भइरहेको पनि छ। यति हुँदाहुँदै पनि यहाँसँग हामी वास्तविकता बुझ्न खोजिरहेका छौँ, साँच्चै नै के छ त अवस्था?
8: विशेष गरी यो आज 8 गतेदेखिबाट भोलि पर्सिको कुरो गर्नु पर्दाखेरि चाहिँ वर्षा गतिविधिहरू चाहिँ अलिकति बढ्ने जस्तो देखिन्छ। विशेष गरी 2-4 दिनदेखि वर्षा नभइरहेको, अलिक कम वर्षा भइरहेको र अलिक चाहिँ अलिकति बढी वर्षा हुने सम्भावना चाहिँ देखिन्छ नै। विगतमा पनि हेर्दाखेरि चाहिँ यो भारी वर्षा र धेरै भारी वर्षा चाहिँ यो मनसुन याममा भइरहने चिज नै हो, यस्तो प्रकृतिको वर्षा भइरहन्छ नै। विशेष गरी यो शुक्रबार र शनिबारको दिनमा चाहिँ अलिकति बढी वर्षा हुन्छ जस्तो चाहिँ देखिएको छ।
7: भोलि र पर्सि,
8: हजुर, भोलि र पर्सि 9 र 10 गतेको दिनमा चाहिँ अलिकति बढी वर्षा हुन्छ जस्तो देखिएको छ। यद्यपि 9 गतेको हकमा चाहिँ विशेष गरी कर्णालीबाट पूर्वी भूभागहरू भनेको कर्णालीसम्मका भूभागहरूमा चाहिँ अलिकति बढी वर्षा हुने, कोशी मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अलिकति बढी वर्षा हुने जस्तो देखिन्छ भने 10 गते शनिबारको हकमा चाहिँ विशेष गरी गण्डकीबाट पश्चिमतिरको भूभागमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश आसपासमा चाहिँ अलिकति बढी वर्षा केन्द्रित हुने जस्तो देखिन्छ र 11 गते चाहिँ अलिकति वर्षा कम हुँदै जाने, त्यसपछिका दिनहरूमा वर्षा कम हुने जस्तो जाने जस्तो
7: घट्दै जान्छ 11 गते। यहाँले अब भारी अति भारी वर्षा भन्नुभयो, यो साँच्चै नै ठूलो पानी पर्ने, धेरै ठूलो पानी पर्ने नै सम्भावना हो भनेर बुझ्न सकियो।
8: यसो छ, हामीले चाहिँ मौसम पूर्वानुमान गर्नै गर्दाखेरि चाहिँ जस्तै हल्का वर्षा पनि भइरहेका छौँ, मध्यम वर्षा पनि भनिरहेका छौँ। यो हल्का वर्षा भनेको चाहिँ 10 मिलिमिटरसम्म वर्षा भयो भने चाहिँ जुन हाम्रो चाहिँ वर्षा मापन यन्त्र हुन्छ जहाँ चाहिँ कति पानी पर्यो भनेर नापिन्छ, जसलाई रेन गेज पनि भन्ने गर्छौँ।
7: यसलाई मान्दाखेरि यतिसम्म भयो भने हल्का भयो, यतिसम्म भयो भने मध्यम भयो, पुरै भयो भने भारी भयो भन्ने जस्तो भयो।
8: यसलाई नाप्दाखेरि पनि हामीसँग छुट्टै किसिमको स्केल छ, हामीले जुन गाउँघरमा युज गर्छौँ स्केल, त्यो स्केल जस्तै स्केल छ, स्केलको आधारमा चाहिँ कति वर्षा भयो भनेर नाप्न सक्छौँ। जस्तो हल्का वर्षा भनेको चाहिँ 10 मिलिमिटरसम्म वर्षालाई चाहिँ हामी हल्का भन्छौँ, 10 देखि 50 मिलिमिटरलाई मध्यम भन्छौँ र 50 देखि 100 मिलिमिटरलाई चाहिँ हामी भारी वर्षा भन्छौँ। 100 देखि 200 मिलिमिटरसम्म वर्षा भयो भने त्यसलाई चाहिँ धेरै भारी भन्छौँ भनेदेखि 200 मिलिमिटरभन्दा बढी वर्षा हुँदाखेरि चाहिँ त्यसलाई चाहिँ अति भारी वर्षा भनेर भन्छौँ। यसरी हेर्दाखेरि चाहिँ यी दुई दिनमा विशेष गरी भोलि र पर्सिको दिनमा चाहिँ भारीदेखि धेरै भारी वर्षाको सम्भावना चाहिँ अलिकति थोरै स्थानहरूमा चाहिँ त्यो किसिमको सम्भावना देखिन्छ भने भारी वर्षाको सम्भावना चाहिँ अलिकति देखिन्छ भनेको यो भनेको चाहिँ धेरै नै प्यानिक हुनपर्ने, धेरै नै हुने, यो सामाजिक सञ्जालहरूमा चाहिँ देखिएको जस्तो अत्याधिकै हुने किसिमको वर्षाको सम्भावना चाहिँ कम्पमै छ, त्यस्तो सम्भावना देखिँदैन। यद्यपि भारी धेरै भारी वर्षाको सम्भावना
7: भए पनि केही केही स्थानमा चाहिँ त्यो सम्भावना छ।
8: एक दुई स्थानमा विशेष गरी लुम्बिनी र गण्डकी प्रदेशको 1-2 स्थानमा 200 मिलिमिटरभन्दा बढी वर्षा हुन्छ कि जस्तो देखिन्छ, नत्र अन्य भूभागहरूमा त्यो किसिमको सम्भावना देखेको छैन।
7: अहिले अब यहाँले भने चाहिँ त्यो सामाजिक सञ्जालहरूमा छ्यापछ्याप्ती नै छ कि यति धेरै ठूलो पानी पर्छ, तपाईँ कतै पनि यात्रा नगर्नु होला भन्ने खालको पनि कुरा छ होइन, अनि अलिकति तर्सिने खालको, धेरैजनाले आफ्नो यात्रा क्यान्सल पनि गर्नुपर्छ, त्यो राम्रो पक्ष पनि हो होइन। तर यो मौसमको कुरा आउँदै गर्दाखेरि चाहिँ जसरी आउँछ नि खबरहरू, त्यसलाई चाहिँ तपाईँले कसरी लिनुहुन्छ?
8: यसो हो, हामीले पनि देखिरहेका हुन्छौँ महाविपत्ति आउँदैछ भन्ने जस्तो चाहिँ समाचारहरू चाहिँ देखिन्छ। अब त्यसरी पुरै प्यानिक भएर डर त्रासमा चाहिँ बस्नपर्ने अहिलेको वर्षा चाहिँ होइन, यो चाहिँ त्यस्तो धेरै ठूलो अत्याधिक ठूलो वर्षा हुने र चाहिँ महाविपत्ति महाप्रलय आउने किसिमको वर्षाको सम्भावना चाहिँ देखिँदैन। यद्यपि यहाँ चाहिँ भारीदेखि धेरै भारी वर्षाको सम्भावना पनि रहेकोले गर्दाखेरि चाहिँ यसलाई चाहिँ हल्का रूपमा ए होइन है भनेर पनि त्यहाँ लिने अवस्था चाहिँ रहँदैन, भनेको सतर्कता अप्नाउने र चाहिँ अगाडि बढ्न सक्ने किसिमको जस्तो वर्षा चाहिँ देखिन्छ।
9: तर आत्तिनु भएन डर त्रास फैलाउने गरी आतंक फैलाउने
8: गरी त्यो किसिमको चाहिँ गर्नु चाहिँ भएन
9: भनेपछि अबको दुई दिन भोलि र पर्सि अलिकति सचेत चाहिँ रहनु पर्यो
8: हजुर आजदेखिबाट सचेतता अप्नाउनु पर्यो आज पनि वर्षा भइरहेको छ पछिल्लो चौबिस घण्टामा हामी बोल्दै गर्दा पछिल्लो चौबिस घण्टामा नै विशेष गरी लुम्बिनी र गण्डकी प्रदेश आसपासमा चाहिँ अलिकति बढी वर्षा पनि भएको छ वर्षा केन्द्रित भएको पनि देखिन्छ अनि कोशी बागमती गण्डकी प्रदेशमा चाहिँ भारी वर्षा पनि भएको छ भनेको आजदेखिबाट सावधानी त अप्नाउनु पर्यो विशेष गरी यो जहाँ चाहिँ कमजोर भूभागहरू छ जहाँ चाहिँ पहिरो जान सक्ने भूभागहरू छ ती भूभागहरूमा चाहिँ सावधानी अप्नाउनु पर्ने विशेष जरुरी देखिन्छ भनेदेखि जस्तै नदी नालाको चाहिँ आसपासमा रहनेहरू तटीय क्षेत्रमा रहनुहुने अनि जस्तै थोरै पानीले पनि अलिकति डुबान हुन सक्ने चाहिँ क्षेत्रमा रहनुहुनेहरूले चाहिँ अलिकति विशेष सावधानी अप्नाउनु पर्ने देखिन्छ
9: अब आज पनि अब यहाँ अहिले काठमाडौँमा हामी जहाँ बसेर कुरा गरेको छ बिहानदेखि नै घाम लागिरहेको छैन सिम सिम सिम पानी परिरहेकै छ अहिलेसम्म पनि पानी परिरहेकै छ यो चाहिँ देशैभरि हो कि यहाँ मात्रै यस्तो
8: यति बेला कुरो गर्नुपर्दा विशेष गरी गण्डकी प्रदेशको पूर्वी भूभाग र लुम्बिनी प्रदेशबाट पूर्वी भूभाग त्यहाँबाट पूर्वी भूभागतिर चाहिँ यो वर्षा भइरहेको छ भनेको कोशी मधेश बागमती गण्डकी पूर्वी भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागमा वर्षा भइरहेको छ त्यस्तो ठूलो वर्षा त भइरहेको छैन तर चाहिँ हल्कादेखि मध्यम वर्षा नै भइरहेको देखिन्छ नै यो किसिमको वर्षा र चाहिँ यो कर्णाली र सुदूरपश्चिम आसपासमा चाहिँ अलिकति कम स्थानहरूमा चाहिँ हल्का किसिमको वर्षा भइरहेको छ बादलको कुरो गर्नुपर्दाखेरि पनि यति बेला चाहिँ त्यस्तो धेरै सुदूरपश्चिम प्रदेशतिर चाहिँ बादल आइरहेको देखिँदैन यद्यपि सुदूरपश्चिमभन्दा चाहिँ पूर्वतिरको भूभाग भनेको चाहिँ कोशीदेखिबाट कर्णालीसम्मको भूभागहरूमा चाहिँ बादल पनि आकाशैभरि बादल लागेको घाम नदेखिएको अवस्था छ
9: अब अहिले यहाँले जसरी मौसम पूर्वानुमान गर्नुहुन्छ होइन अहिले अहिले जुन एकदमै धेरै यो अलि अगाडिदेखि नै केही मौसम विज्ञहरूले चाहिँ अगाडिदेखि नै पनि भनिरहनु भएको थियो होइन यहाँहरूले मौसम चाहिँ यो यस्तो पानी पर्दैछ अरे यसरी हुँदैछ अरे भन्ने कुरा चाहिँ कसरी यकिन गर्नुहुन्छ पूर्वानुमानको कुरा गरौँ अलिकति प्रक्रियाको
8: यसो छ हामीले चाहिँ विभिन्न मौसम मापन केन्द्रहरूमाको डाटाहरू हेर्छौँ र त्यसपछि गएर जुन प्रणालीहरू विकास हुन्छ जस्तै अहिले पनि बङ्गालको खाडीमा विकसित भएको जुन प्रणाली छ त्यो प्रणाली कस्तो हुन्छ कतिसम्म चाहिँ स्ट्रङ हुन्छ र त्यसले चाहिँ कतिको असर पार्छ भनेर हामी त्यो चाहिँ निगरानी गरिरहेका हुन्छौँ साथै विभिन्न चाहिँ गणितीय पूर्वानुमानहरू हाम्रो आफ्नै गणितीय पूर्वानुमानहरू पनि त्यसको एनालाइसिस गर्छौँ जस्तै हावा कताबाट कता बगिरहेको छ हावासँग चाहिँ जल
9: प्रणाली भन्नुहुन्छ नि यहाँले मैले रोकेँ हजुरलाई प्रणालीभित्र चाहिँ के पर्छन् त्यो प्रणाली चाहिँ कसरी तय हुन्छ अथवा के हो त खासमा यो प्रणाली नै भनेको चाहिँ
8: जस्तै विशेष गरी हामी अलि बढी यो समयमा युज गरिरहेको न्यूनचापीय क्षेत्र भनेर भनिरहेको छौँ र गहिरो न्यूनचापीय क्षेत्र भनेर पनि भनिरहेका छौँ जुन न्यूनचापीय क्षेत्र छ यसमा यो भनेको चाहिँ विशेष गरी त्यहाँ चाहिँ हावाको दबाव चाहिँ कम हुन्छ जहिले पनि यो जुन हावाहरू छ त्यो चाहिँ उच्च दबावबाट चाहिँ न्यून दबावतिर चाहिँ बहने गर्छ जसरी बहँदाखेरि चाहिँ
9: न्यून भनेको तलतिर
8: न्यून भनेको कम भएकोतिर तलतिर भन्दा कम भए दबाव चाहिँ कम भएकोतिर चाहिँ भनेको सतहमा पनि कतै चाहिँ अलिक बढी दबाव र चाहिँ कतै चाहिँ अलिक कम दबाव चाहिँ सिर्जना हुन्छ विशेष गरी यो कम दबावको क्षेत्र चाहिँ समुद्र सतहमा भइदियो भने चाहिँ त्यो चाहिँ अलिकति बढी त्यसले चाहिँ इनर्जी गेन गर्न सक्छ भनेको जलवाष्पहरू त्यसले लिन सक्छ र इनर्जी गेन गर्न सक्छ ऊर्जाहरू बढी गेन गर्न सक्छ र त्यो चाहिँ त्यो एकै ठाउँमा रहिरहँदैन त्यो चाहिँ विभिन्न कारणले गर्दा जस्तै हावाकै कारणले माथिल्लो चाहिँ वायुमण्डलमा भएको हावाको कारणले गर्दा पनि त्यो एक ठाउँबाट अर्को ठाउँमा सर्ने गर्छ नै हो त्यसरी चाहिँ यो कम दबावको क्षेत्रहरूमा चाहिँ हावाहरू चाहिँ धेरै ठाउँबाट आउँदाखेरि चाहिँ त्यो चाहिँ एउटा चाहिँ गोलो आकारमा घडीको उल्टो दिशातिर घुम्ने गर्छ हो त्यसरी चाहिँ घुमेको चाहिँ जुन चाहिँ घडीको उल्टो दिशातिर हजुर चक्रवात जस्तो ठ्याक्कै नै त्यस्तै हो जस्तै धेरै हावा चल्यो भने चाहिँ त्यो क्षेत्रमा चाहिँ धेरै हावा चल्यो भने चाहिँ त्यसलाई चक्रवात भन्छौँ त्योभन्दा अलिक कम चल्दाखेरि चाहिँ हामी गहिरो न्यूनचापीय क्षेत्र भन्छौँ त्योभन्दा अझै कम भयो भने चाहिँ न्यूनचापीय क्षेत्र भन्छौँ यो एउटै चाहिँ अलिकति धेरै स्ट्रङ हुँदा चाहिँ हुने ट्रमहरू भयो त्यसरी चाहिँ घुमेको हावाले गर्दा जस्तो अहिले पनि हामी कहाँ चाहिँ जुन न्यूनचापीय क्षेत्र भनेर भन्दै गर्दा न्यूनचापीय क्षेत्र आउँदैछ भन्ने किसिमको पनि
9: बङ्गालको खाडीमा चाहिँ एकदमै ठुलो चक्रवात बनेको छ भन्ने कुरा पनि आइरहेको थियो कि
8: चक्रवात भन्दा पनि त्यो चक्रवातको रूपमा नलिकन जुन जमिनको सतहमा प्रवेश गरिसकेको छ अब यसले चाहिँ ऊर्जा पाउँदैन र चक्रवातको रूपमा फमाउँदैन त्यो चाहिँ गहिरो न्यूनचापी क्षेत्रकै रूपमा चाहिँ जमिनको सतहमा प्रवेश गरिसकेको छ भनेको यो चक्रवात यसले चक्रवातको रूप लिन सकेन
9: यदि त्यो प्रवेश गरिसकेपछि पानी पार्छ नै भन्ने हो
8: यसो छ हजुर मैले अघि नै भने हावा चाहिँ यो घडीको उल्टो दिशातिर घुम्दाखेरि चाहिँ जसले गर्दा चाहिँ नेपालमा चाहिँ के गर्ने भयो भने चाहिँ त्यो जलवाष्पयुक्त हावाहरू चाहिँ नेपालतिर आउने भयो र जसले गर्दा चाहिँ वर्षाको गतिविधि हुने जस्तो देखिन्छ भइरहेको पनि त्यही छ
9: यो जस्तो यहाँले अहिले तीन दिनको पूर्वानुमान गर्नुहुन्छ होइन, कहिले कहिले सात दिनको पनि आउँछ, कहिले कहिले विशेष बुलेटिन भनेर पनि आउँछ, यो चाहिँ कसरी यहाँले गरिरहनु भएको छ?
8: विशेष गरी बिहान र बेलुका, बिहान 8 बजे र बेलुका 6 बजे चाहिँ हरेक दिन नै आगामी 3 दिनको लागि भनेर चाहिँ मौसम पूर्वानुमान गर्ने गरिन्छ। यो चाहिँ हरेक दिन नै गर्ने गरिन्छ र त्यही समयमा विभिन्न शहरहरूको 20-21 शहरहरूको पनि पूर्वानुमान गरिन्छ, त्यो शहरहरूमा के हुन्छ भनेर नै पूर्वानुमान गरिन्छ। त्यसपछि गएर हरेक शुक्रबारको दिन चाहिँ हामी चाहिँ साप्ताहिक पूर्वानुमान गरेर विशेष गरी कृषिलाई मध्यनजर गरेर साप्ताहिक पूर्वानुमान पनि गर्ने गर्छौँ र कुनै ठूलो मौसमी घटनाहरू हुँदैछन् जुन चाहिँ अलिकति बढी क्षेत्रमा चाहिँ असर गर्नेछ, अहिले जस्तो अहिले यस्तो अवस्थामा चाहिँ हामी विशेष मौसम बुलेटिन भनेर जारी गर्छौँ र जसलाई निरन्तर अध्यावधिक पनि गर्दै जाने गर्छौँ। जस्तै हामीले चाहिँ हिजो गरिरहेको, जस्तै हामीले हिजो पनि एक किसिमको अपडेट गर्यौँ, अस्ति पनि अपडेट गर्यौँ। यो मौसम भनेको चाहिँ छिनछिनमा नै परिवर्तन भइरहेको हुन्छ, त्यो चिजलाई चाहिँ हामी सूक्ष्म रूपमा निगरानी गरिरहेका हुन्छौँ र त्यसबाट चाहिँ कस्तो प्रभाव पर्छ भनेर चाहिँ केही प्रभाव चेन्ज हुने भयो भने, परिवर्तन हुने भयो भने चाहिँ हामी त्यसलाई चाहिँ तत्काल परिवर्तन गरेर अपडेटेड बुलेटिन भनेर हामी चाहिँ जारी गर्ने गर्छौँ।
9: जस्तो अहिले अब अस्तिदेखि के कुरा उठिरहेको थियो नि त, यो अब कसैले 7 गतेदेखि 11 गतेसम्म भन्नुभयो, कसैले 9 गतेदेखि 12 गतेसम्म 13 गतेसम्म पनि भन्नुभएको छ, कसैले 11 गतेसम्म मात्रै पनि भन्नुभएको छ। विभिन्न मौसमविदहरूको कुरा गर्दा यहाँहरूले 9 गतेदेखि 11 गतेसम्म भन्नुभएको छ होइन, यो चाहिँ बीचमा अब केही मौसममा आएको परिवर्तनले कारणले पानी नपर्न सक्ने सम्भावना पनि हुन्छ।
8: यसो छ, यो प्रणाली जुन देखिएको छ जसले जलवाष्पयुक्त हावाहरू चाहिँ बोकेर लिएर आएको देखिन्छ र आगामी दिनमा पनि ल्याउने देखिन्छ, जसले गर्दाखेरि चाहिँ तपाईँको यो वर्षाको गतिविधिहरू कम हुने सम्भावना चाहिँ त्यस्तो धेरै देखिँदैन। यद्यपि दिनहरूको लागि चाहिँ जस्तै हामीले चाहिँ 11 गतेसम्म भन्दाखेरि 10 गतेपछि बेलुका बजे बिस्तारै क्रमशः खुल्न जान सक्ने पनि सम्भावना रहन्छ, यद्यपि अहिलेसम्म त्यो सम्भावना देखिएको छैन। त्यस्तो किसिमको सम्भावना देखियो भने चाहिँ हामी चाहिँ विशेष बुलेटिनहरू अपडेट गरेर यस्तो हुँदैछ भनेर, जस्तै अब त हामी चाहिँ 3 दिने पूर्वानुमानले पनि त समेट्न सक्ने भयो नि त, 10 गतेसम्म चाहिँ समेट्यो भने चाहिँ 11 गतेसम्म पनि भोलिको लागि भोलिदेखिबाट त 3 दिनले पनि समेट्छ नि त, त्यो चाहिँ हामी निरन्तर गर्छौँ। यही मौसम चाहिँ छिनछिनमा परिवर्तन हुने भएर नै बिहान पनि हामी 3 दिनको लागि गर्छौँ र बेलुका पनि 3 दिनको लागि गर्छौँ। हामीले जुन बिहान हेर्दाखेरि जति जुन निगरानी गर्दाखेरि जे देखिन्छौँ त्यो हामी बिहान दिन्छौँ र बेलुका फेरि त्यो चाहिँ चेन्ज भयो, परिवर्तन भयो भने त्यसलाई चाहिँ फेरि अपडेट गर्ने गरेका छौँ। त्यसै गरी विशेष बुलेटिनहरू पनि हामी अपडेट गर्दै जानेछौँ।
9: भनेपछि अब जस्तो बिहान मैले मौसमको अपडेट हेरेँ, अबको 3 दिन चाहिँ यस्तो हुँदैछ भनेर म ढुक्क परेर अब त्यही अनुसारले योजना बनाउने भन्दा पनि मौसमको अपडेट चाहिँ लिइरहनु पर्यो, यहाँले पनि अपडेट गराउनुहुन्छ भन्ने कुरा चाहिँ बुझ्नु पर्यो।
8: हो, हामीले दैनिक रूपमा नै मौसमको चाहिँ यो अपडेट लिन पर्ने जरुरी देखिन्छ। साथसाथै 3 दिनसम्म हेर्दाखेरि चाहिँ यो चाहिँ भारी वर्षाको अनि त्यसपछि गएर चाहिँ तपाईँको चाहिँ अति भारी वर्षाको सम्भावना, धेरै भारी वर्षाको सम्भावना छ भने अझै चाहिँ अपडेट लिनुपर्ने हो। सामान्य वर्षा हल्का मध्यम वर्षाले गर्दाखेरि हामीलाई असर गर्दैन र हल्का मध्यम वर्षा नै छ भने चाहिँ त्यति चाहिँ अपडेट नलिँदा पनि भयो, यद्यपि लिँदाखेरि चाहिँ सबभन्दा राम्रो।
9: अब जस्तो अहिले विशेष परिस्थितिमा यहाँले विशेष बुलेटिन पनि जारी गर्नुभयो होइन, यो मौसम यो समय भनेको सधैँ आइरहने समय होइन, सधैँ भइरहने मौसम पूर्वानुमान पनि होइन होइन, अहिले चाहिँ कति कति समयमा मौसम अपडेट लिइरहनु पर्यो अथवा के छ त?
8: अहिले चाहिँ तपाईँले कुनै योजना बनाउनु अघि नै चाहिँ अपडेट लिनुपर्ने हुन्छ, जस्तो कि तपाईँ दिउँसो कुनै योजना बनाउँदै हुनुहुन्छ, हामीले बिहान पूर्वानुमान गर्यौँ र दिउँसोको अपडेट चाहिँ के आयो, या हामी सामाजिक सञ्जालमा पनि नियमित रूपमा चाहिँ त्यसलाई चाहिँ राखिरहेका छौँ, साथसाथै हाम्रो चाहिँ टोल फ्री नम्बर नै हामीले चाहिँ टोल फ्री नम्बरलाई नै
9: तपाईँ
8: 1155 हामीले फोन गरेर नै त्यो बारेमा अपडेट दिने गर्छौँ। त्यसै यो योजना बनाउँदाको समयमा चाहिँ हामीले त्यो अपडेट लिएर चाहिँ अघि बढ्दाखेरि चाहिँ राम्रो हुन्छ जस्तो देखिन्छ।
9: तपाईँलाई यो 11 गतेसम्म पर्ने पानीको बारेमा थप जिज्ञासा छ भने कमेन्ट गर्नुहोला, हामी पक्कै पनि मौसमविद डेभिड ढकाल नभए जो उपलब्ध हुनुहुन्छ मौसम पूर्वानुमान महाशाखामा उहाँसँग बुझेर अपडेट गराउने नै छौं सीआईएनको पेजमा। यति बेला तपाईँले सीआईएनको फेसबुक पेज कम्युनिटी इन्फर्मेशन नेटवर्क सीआईएन सँगसँगै युट्युब सीआईएन खबर र टिकटक सीआईएन साझा खबरबाट पनि हामीलाई प्रत्यक्ष हेरिरहनु भएको छ। अहिले अब 11 गतेसम्म एकदमै धेरै ठूलो पानी पर्दैछ भन्ने खालको कुरा चाहिँ आइरहँदाखेरि त्यसको वास्तविकता र त्यसले कहाँ कहाँ असर पार्छ भन्ने विषयमा अलि बढी केन्द्रित भएर कुराकानी गरिरहेका छौं। हामीसँग हुनुहुन्छ मौसमविद डेभिड ढकाल। अब अलिकति कुरा गरौं, यो 11 गतेसम्म जुन पर्ने पानी छ त्यसले चाहिँ अलि बढी नेपालका कुन कुन क्षेत्रमा चाहिँ अझै धेरै असर पार्छ, त्यहाँको मान्छे चाहिँ अलिक सतर्क हुनु पर्यो भन्ने, अघि हुन त यहाँले केही त भनिसक्नु भएको छ।
8: विशेष गरी यो अहिलेको याम भनेको चाहिँ पर्वतारोहणको याम हो. पर्वतारोहणको याम भएको कारणले गर्दा चाहिँ यति बेला चाहिँ हिमाली भूभागहरूमा चाहिँ पर्वतारोहणको लागि निस्किने याम भएको कारणले त्यो क्षेत्र चाहिँ भारी हिमपातको कारणले चाहिँ अलिकति बढी जोखिमयुक्त क्षेत्र देखिएको छ. त्यसै भएर हामीले चाहिँ यो रातो रङको चेतावनी पनि दिएको छौँ. रातो रङको चाहिँ चेतावनी भनेको प्रतिकारै नै गर्नुपर्ने, टेक एक्सनै गर्नुपर्ने यस्तो किसिमको हामीले चेतावनी दिएका छौँ. अन्य भूभागमा चाहिँ रातो रङको चेतावनी हामीले दिएका छैनौँ भनेको सतर्क हुनुपर्ने समयको चेतावनी दिएका छौँ, तर चाहिँ एक्सनै लिनुपर्ने जस्तो चेतावनी दिएका छैनौँ. र यति बेला चाहिँ धान बाली कतिपय ठाउँहरूमा धान बाली काट्ने र कतिपय ठाउँमा धानको चाहिँ यो फुल खेल्ने समय भएको पनि हामीले पाएका छौँ. ती क्षेत्रहरूमा चाहिँ कृषि विज्ञको सल्लाह लिएर त्यसलाई कसरी चाहिँ राम्रो गर्न सकिन्छ, कसरी जोगाउन सकिन्छ भन्ने किसिमको कृषि विज्ञको सल्लाह लिएर चाहिँ अघि बढ्दा राम्रो हुन्छ जस्तो देखिन्छ. विशेष गरी यो जुन जोखिमयुक्त विशेष गरी कमजोर भूभागहरू छन्, जहाँ चाहिँ पहाड़ी भूभागमा कमजोर भूभागहरू छन्, जुन चाहिँ पहिरो गइसकेको साथसाथै अबको भविष्यमा पनि पहिरो जान भनेर यकिन भइसकेका भूभागहरूमा चाहिँ अलिकति पहिरोको जोखिम बढी हुने गर्छ. त्यसै गरी ठूला तथा साना खोला तथा चाहिँ नदीहरूमा यो वर्षाले गर्दाखेरि चाहिँ बहावहरू बढ्ने सम्भावना बढी देखिन्छ, जसको कारणले तटीय क्षेत्रमा बस्ने बासिन्दाहरूले अलिकति बढी सजग हुनुपर्ने जस्तो देखिन्छ. अनि थोरै पानीले पनि अलिकति डुबान हुने क्षेत्रहरू छन्, ती क्षेत्रका पनि थोरै पानी जस्तै तपाईँको भारी वर्षाले गर्दाखेरि डुबान हुन
9: सक्छ.
8: तराईमा पनि प्लस उपत्यकामा पनि कतिपय ठाउँहरूमा जस्तै काठमाडौँ उपत्यकामा पनि भारी वर्षा हुँदाखेरि चाहिँ कतिपय ठाउँहरूमा चाहिँ
9: डुबान
8: समस्या हुन सक्ने सम्भावना देखिन्छ. तराईतिर पनि अब अलिकति बढी वर्षा पहाड़तिरको वर्षाले तराईतिर वर्षा कम हुँदै गर्दाखेरि पहाड़को वर्षाले चाहिँ डुबानको समस्या निम्ताउन सक्छ. ती क्षेत्रका बासिन्दाहरूले चाहिँ अलिकति बढी सजग र सचेत हुनुपर्ने जस्तो देखिन्छ.
9: यहाँले कस्तो राम्रो कुरा गर्नुभयो, अहिले खेतीपातीको कुरा प्रसङ्ग जोडिहाल्नुभयो ठ्याक्कसँगले. यहाँ त कतिपय ठाउँमा धान काट्ने बेला पक्कै पनि भइरहेछ, कतिपय ठाउँमा फूल खेल्दै नै छ. यहाँले कृषि विज्ञको सल्लाह लिन भन्नुभयो होइन, त्यो चाहिँ कहाँ कहाँ लिन सकिन्छ, केही जानकारी छ भनेदेखि मौसमविदको हिसाबले पनि.
8: विशेष गरी नार्कले चाहिँ हरेक शुक्रबारको दिन चाहिँ एग्रो एडभाइजरी जारी गरिरहेको छ, साथै यति बेला पनि एग्रो एडभाइजरी जानकारी जारी गरेको छ. साथै मलाई जहाँसम्म लाग्छ पालिकाहरूमा पनि कृषि चाहिँ प्राविधिक भनेर चाहिँ पालिकाहरूमा पनि उपलब्ध हुनुहुन्छ, र जिल्लामा पनि कृषि ज्ञान केन्द्रको नाममा चाहिँ उहाँहरू उपलब्ध हुनुहुन्छ, उहाँहरूसँग सल्लाह लिएर चाहिँ अगाडि बढ्दाखेरि चाहिँ बेटर हुन्छ जस्तो देखिन्छ.
9: अब अलिकति नदी किनारको बस्तीको बासिन्दाहरूको कुरा गरौँ होइन, अब अलिकति सतर्क रहनुपर्ने यहाँले भन्नुभयो होइन, तर अस्ति रसुवा बोटेपछि बाढीकै कुरा गर्दाखेरि पानी परेकै छैन नि त, पानी पर्दै परेन, एक्कासी बाढी आइदियो होइन. अब यहाँनेरि पानी परेकै छैन अनि नदी किनारको बासिन्दाहरूले चाहिँ सतर्कता अपनाउनु पर्ने त्यस्तो के छ त यहाँले देख्नु भएको चाहिँ, जस्तो कतिपय ठाउँमा यहाँहरूले पानी पर्दैन, पर्नेको सम्भावना कम छ भन्दै गर्दाखेरि पनि पानी परेपछि मात्रै सतर्क हुनुपर्छ भन्ने खालको पनि छ नि त हाम्रो सोचाइ. यसमा चाहिँ के छ अब यहाँको
8: विशेष गरी जुन चाहिँ हिमालबाट बग्ने नदीहरू हुन्छ, अब यो अहिले पनि हिम नदीको हिमताल चाहिँ जुन फुटेर बनेर फुटेर बाढी आएको प्रलय जुन देखिन्छ देखिएको थियो त्यो किसिमको बाढी आएको जस्तो देखिन्छ. अब यो हिमाल भएर बहने नदीहरूमा चाहिँ सधैँ नै सावधानी अपनाउनु पर्ने जुन हामीले देख्यौँ नि त, जस्तै विभिन्न समयमा विभिन्न ठाउँहरूमा चाहिँ हिमताल फुटेर आउने बाढीहरू पनि पछिल्लो समयमा अलिकति बढे जस्तो देखिन्छ. बोटेकोसीमा पनि अब अलि अघिल्लो वर्षहरूमा चाहिँ त्यो किसिमको बाढी आएको देखिन्छ होइन. अब यस्तो किसिमको जुन हिमालबाट बहने नदीहरूमा चाहिँ अलिकति बढी सावधान अपनाउनु पर्ने जुनसुकै बेला पनि, विशेष गरी यो विन्टर सिजन बाहेक अरू सिजनहरूमा चाहिँ अलिकति बढी सावधानी अपनाउनु पर्ने देखिन्छ. त्यो विन्टर सिजनमा पनि सावधानी त अपनाउनु पर्ने नै रहन्छ नि, तर अलिक कम चाहिँ त्यस्तो चाहिँ यो सम्भावना अलिक कम हुने जस्तो चाहिँ देखिन्छ त्यो सिजनमा चाहिँ.
9: हामीलाई के अलिकति पहिला घरतिर गाउँतिर हुँदै गर्दाखेरि चाहिँ जस्तो शिरतिर जंगलको शिरतिर हुन्छ नि नदी किनारको शिरतिर पानी पर्यो भनेदेखि चाहिँ खोला बढ्छ है, अनि खोलाको छेउ नजाऊ भन्नुहुन्थ्यो कि, जस्तो देखिन्छ नि त जंगलको यस्ता दुइटा डाँडा मिलेको बीचको गहिरोमा चाहिँ त्यो पानीको मुहान शिर हुने, अनि अलमासतिर पानी पर्यो भने तलतिर बाढी बढेर आउँथ्यो कि, त्यो पनि ख्याल गर्नुपर्ने होला है.
8: त्यो पनि एकदमै ख्याल गर्नुपर्छ. माथि पानी परिसकेपछि त तल आफूले देख्ने आँखाले देख्ने ठाउँमा त भइहाल्यो, र चाहिँ त्यसपछि नियमित चाहिँ पानी परेको छ कि छैन भनेर चाहिँ नियमित अपडेट लिनुपर्ने यसकै कारणले जरुरत हुन्छ किनभने कतिपय ठाउँहरूमा तपाईँले भने जस्तो देख्ने ठाउँमा पो देखिन्छ नदेख्ने ठाउँमा चाहिँ तपाईँको चाहिँ त्यस्तो छ भने कतै चाहिँ घुमुरो हुनसक्छ नि त घुमुरो चाहिँ खोला भएको ठाउँमा त माथि के भइरहेछ देखिँदैन नि त हो त्यो किसिमको ठाउँमा चाहिँ अपडेट लिनुपर्ने अवस्था रहन्छ
9: आफूभन्दा माथिल्लो स्तरमा के भइरहेछ भन्ने कुरा पनि हामीले जानकारी लिन सक्छौँ त्यसो भए मौसममा
8: त जानकारी लिन सकिन्छ हाम्रो स्टेसन भएका नेटवर्क भएका ठाउँहरूको जानकारी त हामी दिन सक्छौँ नै
9: भनेपछि आफ्नो गाउँमा कुन खोला बगिरहेको छ अथवा आफ्नो आसपासमा कुन खोला छ त्यो खोलाको शिरतिर के भइरहेको छ भन्ने कुरा चाहिँ बुझ्न सकिन्छ
8: यसो छ जहाँ चाहिँ मौसम मापन केन्द्र छ त्यो मापन केन्द्रमा वर्षा कति भइरहेको छ भनेर हामीले त्यो चाहिँ जानकारी दिन सक्छौँ अब हामीलाई चाहिँ ठ्याक्कै शिर तपाईँले भने जस्तो ठ्याक्कै कतिपय ठाउँमा हुन्छ नि त यो गाउँमा चाहिँ के छ भन्दाखेरि त्यो गाउँ त हामी कहाँ छ भनेर रनौलोमा पर्छौँ कि जस्तो
9: तिन किलोमिटरसम्मको एउटा स्थान मान्नुहुन्छ भन्ने कुरा भन्दै
8: हुनुहुन्थ्यो कि कतिपय चिज चाहिँ तपाईँको चाहिँ जस्तै हामीले जिल्लामा चाहिँ हेरेर हुन्छौँ कि जस्तै काठमाडौँ भनिसकेपछि हामीलाई काठमाडौँको पो हामी काठमाडौँमा छौँ र हामीलाई काठमाडौँको भूगोल जानकारी छ त यस्तै गरी तपाईँको चाहिँ जस्तै शङ्कर सभा भन्नुभयो भने शङ्कर सभा भन्नुभयो भने त जिल्ला त थाहा भयो नि शङ्कर सभाको कुनै चाहिँ गाउँ भन्नुभयो भने त त्यो नसुनेको गाउँको बारेमा त हामीलाई जानकारी हुँदैन नि त त्यही भएर चाहिँ तपाईँको त्यो चाहिँ जस्तै यो ठाउँमा पानी परिरहेको छ कि छैन भन्ने कुरो जस्तै हामीले चाहिँ प्राप्त चाहिँ भूपग्रह तस्विरको आधारमा पनि हामीले चाहिँ यस्तो भइरहेछ है भनेर जानकारी दिन सक्छौँ यद्यपि तपाईँको त्यो तपाईँले भने जस्तो माथि चाहिँ पानी परेको छ कि छैन भनेर जानकारी चाहिँ दिन चाहिँ अलिकति अप्ठ्यारो हुने गर्छ तथापि तपाईँको त्यो क्षेत्रहरूमा चाहिँ हाम्रो मौसम मापन केन्द्र जुन वर्षा मापन केन्द्र हुन्छ त्यो मापन केन्द्र छ भने चाहिँ त्यहाँनिर वर्षा भएको छ कि छैन पछिल्लो चाहिँ एक घण्टामा पछिल्लो तीन घण्टामा पछिल्लो दस मिनटमा वर्षा भएको छ कि छैन भनेर जानकारी दिन चाहिँ सकिन्छ
9: त्यो सँगसँगै भोटेकोसी बाढीले सिकाएको एउटा कुरा चाहिँ जस्तो माथिल्लो भेगमा भएका मान्छेहरूले फोन गरेर तलतिर के भइरहेछ भनिदिनु भएको थियो नि त कतिजनाले होइन जस्तो अहिले पनि नदी किनारमा बस्ने बासिन्दाहरूले चाहिँ माथिल्लो भेगमा अथवा के भइरहेछ भनेर माथिल्लो आफ्नो कोही आफन्तहरू हुन्छ छिमेकी हुनुहुन्छ वडा अध्यक्ष जनप्रतिनिधि हुनुहुन्छ भने फोन गरेर त्यता पानी परेको छ कि छैन भन्ने कुरा पनि सोध्न सक्यो
8: होला
9: जस्तो लाग्यो
8: सोध्नु भन्दा नि तपाईँको त्यो किसिमको देखिसकेपछि यस्तो हुँदैछ है अलिक ठुलो सामान्य रूपमा त भन्न पनि आवश्यकता रहँदैन तर अलिक ठुलो असरै गर्न सक्ने सम्भावना रहेछ ए यहाँ ठुलो पानी परिरहेको छ नि भनेर चाहिँ जस्तै अहिले त स्थानीय पालिकाहरूमा पनि अलिकति जनप्रतिनिधिहरू बढी हुनुहुन्छ जस्तै विभिन्न ठाउँहरूको चार पाँचजना हुनुहुन्छ त्यो हुँदाखेरि पनि विभिन्न ठाउँहरूमा के भइरहेछ भनेर तल्लो तटीय क्षेत्रमा तल्लो चाहिँ जहाँ चाहिँ यो खोलानाला बन्ने हुन्छ ती क्षेत्रहरूमा चाहिँ जानकारी दिएर चाहिँ यस्तो हुँदैछ है यस्तो भइरहेछ है जानकारी दिनुभयो भने त्यो चाहिँ झनै उपयुक्त हुने जस्तो देखिन्छ
9: अब अलिकति हाम्रो मौसम पूर्वानुमानको शब्दावलीको कुरा गरौँ हुन त हामीले यसभन्दा अघि पनि पटक पटक कुरा गर्यो अझै पनि धेरै कुराहरू चाहिँ कन्फ्युजन नै जस्तो पनि देखिन्छ होइन यहाँले जसरी सन्देश दिनुहुन्छ लिनेले चाहिँ त्यसलाई अलिकति उल्टो तरिकाले लिएको पनि पाइएको छ नि त यहाँले यहाँहरूसम्म त्यो पुगेको छ कि छैन जस्तो यहाँले चाहिँ आंशिक रूपमा बदली भई पूर्णतया सफा रहनेछ भन्नुहुन्छ नि त अनि त्यो कुरालाई चाहिँ समुदायमा गएर छलफल गर्दाखेरि चाहिँ कतिपयले चाहिँ मौसम नै परिवर्तन हुने बदली भनेको चाहिँ परिवर्तन के अब चाहिँ बादल लागिरहेछ अब चाहिँ घाम लाग्छ है भन्ने खालको पनि बुझिदिनु हुँदो रहेछ होइन अब यसमा यी शब्दावलीमा चाहिँ के शब्दावली म यहाँलाई भन्छु यहाँले छोटो एकदम बुझ्ने भाषामा भनिदिनु होला है त यो आंशिक रूपमा बदली भई
8: आंशिक रूपमा बदली भई भन्दा पनि हामीले आंशिक देखि मुख्यतय सफा भनेर भन्छौँ मुख्यतय सफा भनेको चाहिँ त्यो आकाशमा चाहिँ जस्तै हामीले आकाशलाई चाहिँ आठवटा भागमा डिभाइड गरेर चाहिँ हामी यो मुख्यतय सफा आंशिक बदली साधारणतया बदली पूर्ण बदली अधिकांश बदली भनेर चाहिँ हामी भन्छौँ आजभोलि चाहिँ हामी बादल भन्न थालेका छौँ चाहिँ यो आंशिक
9: बदली भनेको त खासमा बादल
8: हो बादल हो हाम्रो भाषामा चाहिँ बदली भनेको चाहिँ बादल हो
9: तर बोल्नेले त बदली भनेको परिवर्तन हो भनेर बुझ्नु
8: बदली भन्दाखेरि त हामीले चाहिँ जनबोलीमा त बदली भनेको चाहिँ परिवर्तन भन्ने नै बुझिन्छ हो जस्तो आंशिक बादल भनेको चाहिँ हामीले जुन चाहिँ आठवटा भागमा डिभाइड गरेका हुन्छौँ त्यो भागमध्ये यो दुईटा भागमा आठवटा भागमध्ये भनेको दुईटा भागमा हामीले आठवटा चिरा पर्छ जस्तै एउटा रोटीलाई आठवटा चिरा पार्छौँ र त्यसको चाहिँ दुई भागपट्टि चाहिँ दुई भागमा जता पनि हुन सक्यो त्यो किसिमको बादल देखियो भने चाहिँ त्यसलाई चाहिँ आंशिक बादल लागेको आंशिक बदली भएको भन्ने गर्छौँ त्यसै गरी हामीले साधारणतया बदली पनि भन्छौँ त्यो चाहिँ तपाईँको चाहिँ तिनदेखि चार भागसम्म जस्तै आधी आकाश चाहिँ बादल लाग्यो आधी आकाश पुरै चाहिँ यहाँ ढाकेर बादल लाग्यो जता पनि लाग्न सक्यो चारतिर लागेर चाहिँ अलिकति अलिकति चारतिर लागेर चारा भुवा के अरे चाहिँ भागै धाग्यो भने पनि त्यसलाई चाहिँ हामी चाहिँ साधारणतया बदली भनेर
9: साधारणतया बदली भनेको चाहिँ त्यति धेरै बादल लाग्दैन भन्ने खालको पनि बुझ्नु हुँदो रहेछ भनेपछि तर यो चाहिँ आधा जतिमा चाहिँ बादल लाग्ने सम्भावना छ है भनेको रहेछ नि त
8: आधासम्म चाहिँ बादल लाग्छ आकाशको आधा भाग चाहिँ बादल लाग्छ भनेर भन्यो फेरि बादल चाहिँ आधा भनेर ठ्याक्कै आधा पनि नहुने किसिमको छ नि त तपाईँको चाहिँ यो
9: पूर्व पश्चिम उत्तर दक्षिण जतासुकै पनि लाग्ने भयो तर आकाशको आधा भाग लगभग ढाकिने भयो
8: हजुर हजुर त्यसलाई चाहिँ हामी साधारण बादल भनेर भन्छौँ
9: पूर्ण बदली भनेको त पुरै बादल लाग्ने भयो घामै देखिएन
8: पूर्ण बदली भनेको अब चाहिँ तपाईँको शत प्रतिशतै 100% नै बादल पुरै बादलले आज भइरहेछ घामको किरणहरू इभन किरणहरू पनि छिरिरहेको छैन कि त्यो किसिमको चाहिँ बादल लाग्दाखेरि चाहिँ पूर्ण बदली भनेर भन्छौँ
9: भारी वर्षा
8: भारी वर्षा भनेको चाहिँ विशेष गरी 50-100 मिलिमिटर वर्षा भयो भने त्यसलाई चाहिँ हामी भारी वर्षा भन्छौँ
9: अति भारी
8: भनेको चाहिँ 200 मिलिमिटर भन्दा बढी वर्षा भयो भने त्यसलाई चाहिँ अति भारी वर्षा भन्छौँ
9: आरी घोप्टे वर्षा पनि भन्छन् त्यसलाई चाहिँ कस्तो वर्षा भन्ने
8: जनरली हामीले चाहिँ आरी घोप्टे वर्षाको टर्म चाहिँ खासै युज गर्दैनौँ हामीले अति भारीसम्म भारी धेरै भारी र अति भारी भारी
9: तर बोलीचालीमा जस्तो गाउँतिर कति ढिले आरी घोप्टे वर्षा भयो भन्नुहुन्छ नि त
8: आरी घोप्टे हामीले सुने अनुसार चाहिँ आरी घोप्टे भनेको आरीले घोप्टाए जस्तो वर्षा भनेको चाहिँ त्यो चाहिँ धेरै नै ठुलो अमाउन्ट
9: धारा
8: धेरै ठुलो चाहिँ अमाउन्टमा चाहिँ वर्षा भएकोलाई मैले पनि यही जनरल गरेर भने जस्तै हामीले युज गर्ने शब्दावली त होइन नै आरी घोप्टे भनेपछि आरीले घोप्टाएको जस्तो किसिमले बुझ्न सकिन्छ यसलाई चाहिँ
9: यसमा अब यो यति प्रतिशतले चाहिँ पानी पर्नेछ सम्भावना रहेको छ भन्नुहुन्छ नि यहाँले
8: त्यसमा चाहिँ कस्तो छ भने यो चाहिँ अलिकति आकलन कति प्रतिशत आकलन हुन्छ इन्टु चाहिँ त्यो क्षेत्र कति क्षेत्रमा चाहिँ वर्षा हुन्छ भनेर चाहिँ त्यो आकलनको आधारमा चाहिँ त्यो प्रतिशत निर्धारण गरिएको हुन्छ जस्तै हामीले चाहिँ यो कुनै स्थानमा चाहिँ 80% क्षेत्रमा 50% वर्षाको आकलन गर्यौँ भने चाहिँ अब त्यो चाहिँ के हुने भने जम्मा 40% मात्रै वर्षाको सम्भावना रहने भयो भनेको 80x50 गरेर 80% × 50% गरेर जुन आउँछ नि त्यसलाई चाहिँ हामीले त्यो पर्सेन्टमा चाहिँ कन्भर्ट गर्ने गर्छौँ भनेको हामीले 40% चाहिँ यो वर्षाको सम्भावना छ भन्दै गर्दाखेरि चाहिँ त्यो क्षेत्रमा चाहिँ 80% स्थानहरूमा चाहिँ 50% वर्षाको सम्भावना छ भन्ने किसिमले चाहिँ जारी हुने गर्छ
9: त्यसलाई अब सजिलो भाषामा भन्दाखेरि चाहिँ कसरी बुझाउने त कतिपयले चाहिँ यो प्रतिशतमा हुने वर्षा चाहिँ के भनेको हो नि बुझ्दैनौ यति प्रतिशत पानी पर्छ भने हो कि पानी पर्ने सम्भावना चाहिँ यति प्रतिशत छ 60% जस्तो 40% पानी पर्ने सम्भावना छ भन्नुभयो भने 40% चाहिँ पानी पर्छ भन्या हो कि अथवा अब चाहिँ 40% पानी पर्ने सम्भावना छ 60% चाहिँ पानी पर्ने सम्भावना छैन बढी चाहिँ पानी नपर्ने सम्भावना रहेछ है भनेर पनि योजना बनाउनु भएको पनि भेटियो कि
8: त्यसरी त्यो ठ्याक्कै तपाईँको चाहिँ जसरी 40% वर्षाको सम्भावना छ भन्दै गर्दाखेरि चाहिँ अब यो पानी नपर्ने सम्भावना बढी छ भन्ने अर्थ चाहिँ राख्दैन यसले चाहिँ हामीले गर्दाखेरि चाहिँ क्षेत्र पनि हामीले हेर्छौँ भनेको जस्तै हामीले चाहिँ यो विशेष चाहिँ हामीले सहरी पूर्वानुमानहरूमा चाहिँ यो किसिमको चाहिँ प्रतिशत हामीले चाहिँ निर्धारण गर्ने गरेका छौँ जसमा चाहिँ क्षेत्र एउटा हुने भयो र चाहिँ त्यसको सम्भावना पनि हुने भयो पानी पर्ने सम्भावना पनि हुने भयो 40% पानी पर्छ भन्दै गर्दाखेरि पनि कतिपय चाहिँ पानी पर्ने जस्तै त्यही क्षेत्रहरूमा पनि चाहिँ तपाईँको चाहिँ जस्तै हामीले विराटनगरको लागि जारी गऱ्यौँ भने विराटनगरभित्रका पनि कतिपय ठाउँमा चाहिँ वर्षाको सम्भावना कम हुन पनि सक्छ भनेको समग्र क्षेत्रलाई नै कन्भर्ट गरेर हामीले गर्ने गरेका छौँ
9: यो मौसमको खबर लिँदै गर्दाखेरि चाहिँ अब कहाँ कहाँ लिने
8: विशेष गरी मौसमको खबर लिनुपर्दाखेरि चाहिँ तपाईँहरूले सिधै मोबाइलबाट 11:55 त्यसपछि आउने निर्देशन अनुसार एक थिचेर सिधै नै आफ्नै मोबाइलबाट फोन गरेर पनि लिन सक्नुहुन्छ
9: त्यो चाहिँ जो कोहीले पनि फोन गर्न सक्छ
8: जो कोहीले पनि फोन गर्न सक्नुहुन्छ
9: पूर्व पश्चिम उत्तर दक्षिण नेपाल भरि जहाँ जहाँबाट
8: पनि फोन गर्न सक्नुहुन्छ त्यसै गरी हाम्रो फेसबुक पनि रहेको छ नेपाल वेदर फरकास्ट भनेर चाहिँ जहाँ चाहिँ तपाईँले यो नेपाल मौसम विज्ञान विभागको चाहिँ विभागको मौसम पूर्वानुमान शाखाको आधिकारिक फेसबुक पेज हो भनेर पनि लेखिएको छ
9: त्यहाँनिर चाहिँ कस्तो कस्तो सूचना आउँछ
8: विशेष गरी यसमा चाहिँ हामीले वर्षाको विवरण अहिले भइरहेको वर्षा छिनछिनमा हामी अपडेट गर्छौँ जुन चाहिँ अलिकति सिग्निफिकेन्ट देखिन्छ भनेको अलिकति आवश्यकता देखिन्छ ती चिजहरू साथसाथै तपाईँको हरेक दिन नै बिहान जुन जारी हुन्छ ती मौसम पूर्वानुमानहरू साथै हाम्रो चेतावनी नक्सा हामीले चेतावनी नक्सा पनि जारी गर्छौँ हरेक दिन बिहान बेलुका त्यो चेतावनी नक्साहरू पनि र चाहिँ सम्भावित केही चाहिँ अलिक ठुलो वर्षा हुँदैछ या चाहिँ ठुलो जोखिमको वर्षा हुँदैछ भन्ने किसिमको त्यो किसिमको चाहिँ हामीले अपडेट पनि त्यसमा राख्ने गर्छौँ। त्यसै गरी हाम्रो एक छ ट्विटरमा पनि हामी चाहिँ NND_weather WETHR weather भनेर चाहिँ हामीले त्यो चाहिँ एक्समा पनि जुन फेसबुकमा अपडेट गर्छौँ त्यो किसिमको अपडेट हामी एक्समा पनि गर्ने गर्छौँ। त्यसै गरी हाम्रो NMD_MFT.Nepalमा चाहिँ टिकटकको अकाउन्ट पनि त्यहाँ छ,
9: हामी टिकटकमा पनि छौँ,
8: टिकटकमा पनि छौँ, हामी भिडियोहरू टिकटकमा पनि हालिरहेका हुन्छौँ र हामीसँग वेबसाइट पनि छ, हाम्रो धेरै सूचनाहरू चाहिँ वेबसाइटबाट नै।
2: हजुरको रेडियो

0: सीआईएन को साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। अविरल वर्षाले देशभरको जनजीवन प्रभावित, राजमार्गदेखि बस्तीसम्म जोखिममा, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अप्नाउन आग्रह, यात्रा नगर्न सरकारको आग्रह।
1: धेरै क्षति भएको देखिया छैन भने तर यो राजमार्गहरू अवरुद्ध हुने कुरा चाहिँ केही बाढीले गरेर केही पहिरोहरूले गरेर चाहिँ अवरुद्ध भएको छ।
0: लेदो खस्ने क्रम नरुकिएपछि कृष्णभीरको सवारी सञ्चालनमा पनि रोक। पाँच थर, इलाम, ताप्लेजुङ, सोलुखुम्बु र तेह्रथुममा सड़क प्रभावित। बीपी राजमार्ग पनि पर्सीसम्म नचल्ने। कोशी ब्यारेजका 36 ढोका खोलियो। गुठी जग्गा अतिक्रमणको विषयमा विवाद, विरोधमा उत्रिए स्थानीय। वैकल्पिक राजनैतिक शक्ति निर्माण गर्न मधेसमा युवा अभियान घोषणा।
2: हामी सबै कुरा अरूले गरिदियोस् भन्ने परिकल्पनामा बाँचिरहेका छौँ। त यो प्रकारको ट्रेन्डबाट राजनीतिलाई हामी शुद्ध राजनीतिमा ल्याउन खोजिरहेका छौँ।
0: र एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत क्रिकेटमा नेपालले अफगानिस्तानलाई पराजित गर्यो। आईसीसी T20 अन्तर्राष्ट्रिय वरियतामा नेपाल दुई स्थान अगाडि।
3: हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: बर्खा भइरहेको छ, बाटो खराब छ, यात्रा सुरक्षित छैन भन्ने थाहा पाएर पनि हिँड्नेहरूको कमी छैन। वर्षा मात्र होइन, सड़कै कारण सड़क यातायात यतिसम्म असुरक्षित भइसके कि दिनहुँ ठूला ठूला दुर्घटना भइरहेका छन्। सड़क यातायातलाई सुरक्षित बनाउने र सड़कमा सानो पानी आउँदैमा पहिरो जाने अवस्थाको अन्त्यका लागि निर्माणको योजनादेखि नै सोच्नु अपरिहार्य छ। अब खबर सन्तोषी रावलबाट।

0: अविरत वर्षासँगै आएको बाढ़ी र पहिरोले देशका विभिन्न क्षेत्रमा सड़क यातायातदेखि बाढ़ी प्रभावित विस्थापित परिवारको दैनिकीसम्म प्रभावित भएको छ। पृथ्वी राजमार्ग कोशी प्रदेशका विभिन्न सड़क तथा कान्ति लोकपथमा पहिरो खस्दा आवागमन प्रभावित भएको छ। धादिङको कृष्णभीरमा फेरि पहिरो खस्दा नयाँ डाइभर्सनलाई टेको दिएको ग्याबिन जाली त्रिशुली नदीमा खसेको छ। ग्याबिन वाल झरे पनि मुख्य सड़क ट्र्याक भने हाल सुरक्षित रहेको जनाइएको छ। तर माथिल्लो भागबाट लेदो खस्ने क्रम नरोकिएकाले कृष्णभीरमा सवारी साधन सञ्चालन हुन सकेको छैन। नारायणगढ़ मुगलिन सड़क खण्डमा पनि अर्को सूचना जारी नभएसम्मका लागि रात्रिकालीन आवागमनमा पूर्ण रोक लगाइएको छ। पृथ्वी राजमार्गको इच्छाकामना क्षेत्रमा साना सवारी साधन मात्र पास हुने अवस्था छ। धादिङको बेनीघाट र कृष्णभीर क्षेत्रमा गएको पहिरोले पृथ्वी राजमार्ग अवरूद्ध भएको धादिङ प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले सीआईएनलाई जानकारी दिनुभयो।
1: अब विशेष गरेर यो अविरल वर्षाको कारणले गर्दाखेरि पृथ्वी राजमार्गका विभिन्न ठाउँहरू अहिले दुईतर्फी रूपमा अवरुद्ध भएको अवस्था छ। विशेष गरेर पृथ्वी राजमार्गको जवान खोला, चालिसे, बाङ्गे, ज्यामिरे, कृष्णभीर, परेवा भीर, कमेरे भीर, छरे लगायतका ठाउँहरूमा चाहिँ पहिरो खसेर दुवैतर्फ सवारी साधन चलाउन सक्ने अवस्था छैन। त्यसकारणले गर्दाखेरि प्रशासनले सूचना जारी गरेर अर्को व्यवस्था नभएसम्मको लागि भनेर हामीले चाहिँ जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेर सम्पूर्ण सवारी साधनहरूलाई आवागमनको लागि पूर्ण रूपमा प्रतिबन्ध लगाएको अवस्था छ।
0: कोशी प्रदेशका पहाड़ी जिल्लामा पनि बाढ़ी र पहिरोले विभिन्न सड़क खण्ड थप्पछन्। पाँचथर, इलाम, ताप्लेजुङ, सोलुखुम्बु र तेह्रथुमका सड़क प्रभावित भएका छन्। ललितपुरको बागमती गाउँपालिका स्थित भेटपट्टी डाँडा र गोदावरी नगरपालिकाको बर्खेधारा क्षेत्रमा पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरूद्ध भएको छ। यसै गरी काभ्रे र सिन्धुली सड़क खण्डमा पर्ने बीपी राजमार्गमा असोज 11 गतेसम्म बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म सवारी साधन चलाउन रोक लगाइएको छ। काभ्रेको रोशी गाउँपालिका स्थित किम्ती बेसीमा पहिरो जाँदा बीपी राजमार्ग पूर्ण रूपमा बन्द रहेको काभ्रेका प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले सीआईएनलाई जानकारी दिनुभयो।
2: मुख्य राजमार्ग बीपी राजमार्ग र अरनीको राजमार्ग हो। त्यसमध्ये बीपी राजमार्ग चाहिँ रातिदेखि नै ठाउँ ठाउँमा पहिरो गएर र ठाउँ ठाउँमा रोशी खोलाले कटान गरेर डाइभर्सनहरू बगाउँदा अवरुद्ध छ। मलाई लाग्छ अब यो यसलाई चाहिँ पानी नरहेसम्म मर्मत गर्न सम्भव छैन। पानी रहेपछि पनि दुई दिन लाग्न सक्छ। अब सड़क डिभिजन कार्यालयले पानी रहेपछि स्थलगत अनुगमन गरेर मात्रै भन्न सकिने भनेको छ। अरनीको राजमार्ग चाहिँ धुलिखेलदेखि गोलालघाटसम्मको खण्डमा विशेष गरी खावा क्षेत्रमा त्यहाँ सानातिना पैराहरू गएको ढुङ्गाहरू खस्ने क्रम छ। दिउँसोमा चाहिँ सवारी चलिराखेकै छ तर बेलुका चाहिँ त्यो सड़क पनि बन्द हुन्छ।
0: रसुवाका मुख्य राजमार्गहरू पूर्ण रूपमा बन्द भएका छन्। मकवानपुरको कान्ति राजमार्ग र त्रिभुवन राजपथमा पनि पहिरोका कारण बाटो बन्द हुनुका साथै रात्रिकालीन यात्रामा प्रतिबन्ध लगाएको छ। दोलखा र सिन्धुपाल्चोकका सम्पूर्ण सड़क खण्डहरूमा रातको समयमा यात्रा गर्न पूर्ण रूपमा रोक लगाइएको छ। यता सप्तकोशी नदीमा पानीको बहाव निरन्तर बढ़दै गएपछि ब्यारेज वरिपरि नदी किनारका बस्तीलाई सावधानी अपनाउन आग्रह गरिएको छ। हाल कोशी ब्यारेजमा 31 ढोका खुलेको सुनसरी 36 ढोका खुलिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी श्री प्रसाद अर्यालले बताउनुभयो। यहाँबाट अहिले कोशी ब्यारेजमा करिब 2,40,000 क्युसेक पानीको बहाव मापन गरिएको छ। त्यसको तुलनामा अहिलेको बहाव कम भए पनि लगातार बढ़दो क्रममा रहेकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको उहाँले बताउनुभयो।
3: कोशीको चाहिँ जुन पानीको बहाव बढ़दो छ, होइन, आज बिहानदेखि क्रमशः बढ़िरहेको चाहिँ अवस्था हो। अहिले चाहिँ 2,70,740 क्युसेक पानीको बहाव छ। अहिलेको डिस्चार्ज त्यति हो। त्यसले त्यो डिस्चार्जमा अहिले चाहिँ 56 मध्ये 36 ढोकाहरू कोशी ब्यारेजका खोलिएका छन्। त्योभन्दा बढी बहाव आयो भने अब 3.5 लाख क्युसेकसम्म पानीको डिस्चार्ज हुँदासम्मलाई 56 ढोका खोलिँदै जान्छ। अहिले चाहिँ त्यस्तो समस्या चाहिँ केही पनि छैन।
0: उहाँका अनुसार बाढीको

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: जनप्रतिनिधिको भूमिकामा मात्र होइन अब संगीतको पर्दामा पनि उत्तिकै दमदार सिन्धुली जिल्ला गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का लोकप्रिय वडा अध्यक्ष रविन कुमार श्रेष्ठको विशेष प्रस्तुति। सानु केसी रविन कुमार श्रेष्ठ र रिया खड्काको सुमधुर स्वरले सजिएको सबैको मन छुने गीत सिन्धुलीको राजा।

को सान लोक संगीत को नया पहचान नेपाली लोक संगीत प्रेमीहरुका लागि एउटा नया तरंग एउटा नौलो धमाका सिन्धुली को माटोबाट सिंगै नेपाली संगीत को बजार तताउन आइसकेको छ बिल्कुलै नया लोकदोहरी को सिन्धुली को राजा।

0: अशोक कुमार सरकोटाको उत्कृष्ट शब्द सानु केसीको मन छुने लय अनि नारायण दंगालको जोरदार संगीत संयोजन साथै मिलन श्रेष्ठको निर्देशनमा प्रतिभाशाली कलाकार रविन कुमार श्रेष्ठ अनि रिया खड्काको लोभलाग्दो अभिनय रहेको मन छुने गीत सिन्धुलीको राजा।
1: हिरोनी पठाइदिन्छु एक चुटीको भरमा कसको हिम्मत छ र
2: रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा सर्वत्र उपलब्ध छ लोकदोहोरी गीत सिन्धुलीको राजा। हेर्नुहोस्, सब्स्क्राइब गर्नुहोस् अनि मन परे ढुक्कले सेयर गर्नुहोस्।
3: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
4: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
5: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै थाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
3: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
5: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेसन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेसन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेसनद्वारा निकालिनेछ।
2: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
5: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
6: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
7: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
3: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
6: सम्पर्क नम्बर 0475904662 9896962998।
8: आमामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
9: लौ, के पिर गरिरहेको? हाम्रै रामेसाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि, त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
10: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828 9827782082। प्रशंसा सुशील सुन्चादी पसल, रामेसाप नगरपालिका।

0: تلو بزار رامی صاحب
1: डेंगी एडिस दात को लामखुट्टे को टोकाई सर्ने रोग हो। यो लामखुट्टे सफा र जमे पानी में हुर्कन्छ। त्यसैले हप्ता में कमती में एक पटक पानी राख्ने भाड़ा रगड़ेर सफा गरौं। छत, गमला, ड्रम, ट्यांकी, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपड़ा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
3: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
4: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
3: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
5: हजुर, रामेछाप मिटसप एण्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफूल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्। यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
2: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
4: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-7648-03। रामेछाप मिटसप एण्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
6: तन्नै पैसा कमाइएला भनेर 100 करोड 36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
7: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपौला जस्तो गर्यो। तर हामीले नै गरे, नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्या हुन्, त्यो बेला सुनेर पनि उडायो। अब अहिले यो दुःख
6: त्यही त। हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ। कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म कति खुसी छ हेर त।
8: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ। स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
2: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
1: आप्रवासी स्रोत केन्द्र, जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485-43-398, 0485-43-398।
2: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे।
1: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल। सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्। विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू,
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र।
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9845-43-255, 0485-41-106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: हजुरको रेडियो 102.1 MHz।
1: तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
2: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र OCMC।
1: यहाँ हिंसा प्रभावित महिला बाल बालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
2: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
1: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
2: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
1: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
2: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको OCMC ले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
1: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
2: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
3: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
2: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
3: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिए धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौ। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
2: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
3: आउनुहोस्, पानी संरक्षण गरौ, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
2: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
3: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
3: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
2: सम्पर्क नम्बर 0845410/43, 98-63-023-422।
4: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
1: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल, कलेज का ड्रेस, अफिस का ड्रेस भनेक समय में सिलाइने पसल खुलि सके नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा शर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
4: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
1: प्रोप्राइटर कृष्ण बहादुर नेपाली। सम्पर्क नम्बर चाहिँ 97652769636, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
4: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
1: कहाँबाट हुनु नि? हाम्रै मन्थले कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एण्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन धेरै नभनौ भनी साध्य छैन, त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
4: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, वीरगंज फर्निसिङ एण्ड सप्लायर्स, मन्थली नगरपालिका एक, कटर बोर्ड रामे छ।
0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

नमस्कार, राति 10 बजेको हजुरको मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म राजन महतारा। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz, इन्टरनेट अनलाइन हजुरको रेडियो .org.np का साथै रेडियोको मोबाइल एप्लिकेशन मार्फत संसारभरिकै साथ सुनिरहनु भएको छ। बंगालको खाड़ीमा विकसित न्यूनतापीय प्रणालीको प्रभावले नेपालका अधिकांश जिल्लामा झरी परिरहेको छ। लगातारको झरीले खोला तथा नदीहरूमा बहाव बढ़ेको छ भने पहिरोले विभिन्न स्थानमा राजमार्ग अवरूद्ध भएको छ। मौसमविदहरूका अनुसार यो प्रणाली अब नेपालको पूर्वी भागबाट क्रमशः पश्चिमतिर सर्दै गएको छ। यससँगै अब पश्चिमतिर वर्षाको मात्रा बढ़ने पूर्वानुमान छ। भोलिको दिन पूर्वी क्षेत्रहरूमा पानीको मात्रा केही कम हुने सम्भावना रहेको मौसमविद रोजन लामिछानेले बताउनु भएको छ। पश्चिम विभागहरूमा आज रातीदेखि नै पानी पर्ने क्रम बढ़दै जाने उहाँको भनाइ छ। लुम्बिनी र गण्डकी जिल्लाहरूमा बुधबारदेखि नै पानी परिरहेको छ। मौसमविदहरूले अब सुदूरपश्चिमसम्मै पानी पर्ने क्रम थप बढ़ने पूर्वानुमान गरेका छन्। नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको जोखिम नक्सामा बागमती प्रदेशदेखि पूर्वी भागका जिल्लाहरूमा पहेँलो रंगले र गण्डकीदेखि पश्चिमतिरका उच्च पहाड़ी तथा हिमाली भेगका जिल्लाहरूमा रातो रंगले संकेत गरेको छ। पहिलो रंगको अर्थ सतर्क हुँदै मौसमी अवस्था बारेमा अध्यावधिक हुनुपर्ने भनिएको हो भने रातो रंगको अर्थ बाढ़ी पहिरोको जोखिम हुने हुँदा प्रतिकार गर्नुपर्ने हुन सक्छ भनिएको हो। निरन्तरको झरीका कारण मौसम विज्ञान विभाग अन्तर्गतको बाढ़ी पूर्वानुमान महाशाखाले भने आगामी दुई दिन देशका विभिन्न जिल्लाहरूका साना नदी तथा खोलामा बहाव बढ़ने र आकस्मिक बाढ़ी आउन सक्ने पूर्वानुमान गरेको छ। बाढ़ी पूर्वानुमान महाशाखाले आज असोज 9 गते गोर्खा लमजोङ कास्ती मनाङ मुस्ताङ दाङ बाँके बर्दिया सुर्खेत दैलेख कैलाली र कञ्चनपुरमा बाढ़ीको उच्च जोखिम रहेको जनाएको छ। भोलि असोज 10 गते बाढ़ीको उच्च जोखिम क्षेत्र थप बढ़नेछ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार भोलि नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रूपन्देही, कपिलवस्तु, अर्धखाँची, पाल्पा, गुल्मी, साङजा, तनहु, गोर्खा, लमजुङ, कास्की, मनाङ पर्वत, बागलुङ, प्युठान, रोल्पा, सल्यान, दाङ, बाँके, बर्दिया, सुर्खेत, डोटी, डडलधुरा, कैलाली र कञ्चनपुरमा समेत बाढ़ीको उच्च जोखिम छ। आइतबारदेखि पनि सातै प्रदेश भएर बहने साना नदीहरूमा आकस्मिक बहाव बढ़न सक्ने महाशाखाले जनाएको छ। मौसम विभागले सप्तकोशीमा बाढ़ी बढ़दो क्रममा रहेकोले तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रहरूमा पर्सीसम्म नै उच्च सतर्कता अप्नाउन अनुरोध समेत गरेको छ। अविरल वर्षासँगै आएको रोशी खोलाको बाढ़ीले बीपी राजमार्ग अन्तर्गत काभ्रे पलाञ्चोकको दुई स्थानमा निर्माण गरिएको अस्थायी डाइभर्जन बगाएको छ। बाढ़ीको कारण नवबुद्ध नगरपालिका 6 को चौकीडाँडा र रोशी गाउँपालिका 7 को घुमाउने क्षेत्रमा बनाइएको डाइभर्जन क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। काभ्रेका प्रहरी नायक उपरीक्षक डीएसपी रविन विष्टका अनुसार रोशी खोलामा आएको बाढ़ीले ती दुवै स्थानको अस्थायी सड़क संरचना बगाएको छ। यसअघि आएको बाढ़ीको कारण बीपी राजमार्गका केही खण्डहरूमा सड़क कटान भएपछि यातायात सञ्चालनमा सहज बनाउन सम्बन्धित स्थानमा डाइभर्जन निर्माण गरिएको थियो। डाइभर्जन निर्माणपछि केही समयदेखि उक्त राजमार्ग खण्डमा सवारी साधनहरू सञ्चालनमा आएका थिए, तर पुनः आएको बाढ़ीले अस्थायी संरचनामा क्षति पुर्याएपछि राजमार्गको आवागमन प्रभावित हुने अवस्था सृजना गरेको छ। यसैबीच बीपी राजमार्गका अन्य विभिन्न स्थानमा समेत पहिरो खसेको प्रहरीले जनाएको छ। नवबुद्ध नगरपालिका 6 को चौकीडाँडा, रोशी गाउँपालिका 7 को 400 बेसी, रोशी 8 को गिम्दी बेसी तथा रोशी गाउँपालिका 11 को माम्ती क्षेत्रमा पनि पहिरो गएको छ। वर्षाको कारण पहाड़ी क्षेत्रमा सड़क संरचना कमजोर बन्दै गएको र नदी तथा खोलामा पानीको बहाव बढ़दा राजमार्गका विभिन्न खण्डहरूमा जोखिम बढ़ेको छ। सम्बन्धित निकायले सड़क खुलाउने तथा क्षतिको अवस्था मूल्यांकन गर्ने काम अघि बढ़ाइरहेको जनाएको छ। बीपी राजमार्ग काभ्रे हुँदै तराई र काठमाडौँ जोड्ने महत्वपूर्ण सड़क मार्ग भएकोले यसमा हुने अवरोधले यात्रु तथा मालवाहक सवारीहरूको आवागमनमा प्रत्यक्ष प्रभाव पार्ने गरेको छ। प्रशासनले सड़क प्रयोगकर्तालाई मौसमको अवस्था हेरेर सावधानी अप्नाउन भनेको छ। काभ्रे पलाञ्चोको रोशी खोलाको बाढ़ीले खतराको तह नागेको छ। रोशी खोलाको बाढ़ीको खतराको तह 4.5 मिटर भए पनि अहिले सतह बढ़ेर 4.51 मिटर पुगेको छ। पछिल्लो समय पानीको सतह स्थिर छ, यद्यपि बाढ़ी पूर्वानुमान शाखाले खतराको संकेत अनुसार साइरन बजाएको छ। यसै गरी नुवाकोटको त्रिशुली खोला र भक्तपुरको हनुमन्ते खोलामा पनि बाढ़ी आएको छ। ती दुवै स्थानको बाढ़ी चेतावनीको तहसम्म पुगेको बाढ़ी पूर्वानुमान शाखाले जनाएको छ। बाढ़ी पूर्वानुमान शाखाका अनुसार
आगामी पाँच दिन देशका विभिन्न ठूला नदी तथा जलधार क्षेत्रमा पानीको सतह बढ़ने र केही स्थानमा सतर्कता तह पार गर्ने सम्भावना रहेको छ। शाखाकी हाइड्रोलोजिस्ट इन्जिनियर सरस्वती विष्टले आगामी 24 देखि 48 घण्टामा भने देशका विभिन्न जिल्लाहरूका साना नदी तथा खोलाहरूमा आकस्मिक बहाव बढ़न सक्ने भन्दै उच्च सतर्कता अप्नाउन आग्रह गरिएको छ। कोशी जलाधार अन्तर्गत सुनकोशी, तामाकोशी, लिखु र अन्य सहायक नदीहरूमा आज जलसतह बढ़ने तथा केही स्थानहरूमा सतर्कता तह पार गर्ने सम्भावना रहेको पनि बाढ़ी पूर्वानुमान शाखाले जनाएको छ। रामेछापमा आगामी केही दिन भारीदेखि अति भारी वर्षा हुन सक्ने पूर्वानुमानपछि जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अप्नाउन जिल्लावासीहरूलाई आग्रह गरेको छ। नेपाल मौसम विज्ञान विभागले सार्वजनिक गरेको विशेष मौसम बुलेटिन अनुसार असोज 8 गतेदेखि 11 गतेसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। रामेछापमा समेत वर्षा भइरहेको र थप भारी वर्षा हुन सक्ने पूर्वानुमान रहेकोले जिल्ला सुरक्षा समितिको निर्णय अनुसार प्रशासनले सर्वसाधारणलाई सतर्क रहन भनेको छ। जिल्ला प्रशासन कार्यालय रामेछापले जारी गरेको उच्च सतर्कता सम्बन्धी अनुरोधमा असोज 9 गते साँझ 5:30 बजेदेखि असोज 10 गते बिहान 5 बजेसम्म यात्रा नगर्न तथा अत्यावश्यक अवस्थामा मात्रै यात्रा गर्न आग्रह गरिएको छ। वर्षाको कारण अन्य मुख्य तथा भित्रै सड़क मार्गमा पहिरो तथा अन्य जोखिम हुन सक्ने भन्दै सम्भावित जोखिमलाई मध्यनजर गरेर यात्रा गर्न प्रशासनले अनुरोध पनि गरेको छ। अत्यावश्यक काम बाहेक यात्रा नगर्न र यात्रा गर्नुपर्ने अवस्थामा सुरक्षा निकायसँग समन्वय गरी सावधानी अप्नाउन भनिएको छ। यस्तै मौसम विज्ञान विभाग तथा सम्बन्धित निकायबाट जारी हुने सूचना बारेमा जानकारी लिएर सम्भावित जोखिमलाई मध्यनजर गर्दै पूर्व तयारी र उच्च सतर्कताका लागि स्थानीय तह, विषयगत कार्यालय, राजनैतिक दल, नागरिक समाज, संचार माध्यम तथा विभिन्न संघ संस्थाहरू मार्फत सर्वसाधारणहरूलाई निरन्तर सूचना प्रवाह गर्न पनि प्रशासनले आग्रह गरेको छ। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो पावर लिमिटेडले म्याग्दीमा निर्माण गरेको 40 मेगावटको राहुघाट जलविद्युत आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोड़िएको छ। रघुगंगा गाउँपालिकामा निर्माण भएको आयोजनाका 20-20 मेगावट क्षमताका 2 वटा युनिटबाट विद्युत उत्पादन शुरू गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोड़िएको छ। आयोजनाबाट उत्पादित विद्युत कालीगण्डकी करिडोर 220 केवी प्रसारण लाइन मार्फत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको छ। आयोजना र नेपाल विद्युत प्राधिकरण बीच भएको विद्युत खरिद बिक्री सम्झौता अनुसार अब परीक्षण उत्पादन घोषणा गरिनेछ। परीक्षण उत्पादन 15 दिनसम्म सफलतापूर्वक सम्पन्न भएपछि आयोजनाबाट व्यावसायिक विद्युत उत्पादन शुरू हुनेछ। प्राधिकरणका कार्यकारी निर्देशक एवं रघुगंगा हाइड्रो पावर लिमिटेडका संचालक समितिका अध्यक्ष दीर्घायु कुमार स्पष्टले कमजोर तथा जटिल भौगोलिक अवस्था, COVID-19 महामारी, बाढ़ी लगायतको चुनौतीको बावजूद पनि निरन्तरको प्रयासबाट आयोजना निर्माण सम्पन्न गरिएको बताउनु भएको छ। मकवानपुरको सीमात खोलाले बगाउँदा एकजना पुरूषको मृत्यु भएको छ। बकैया गाउँपालिका 11 र मकवानपुर गढ़ी गाउँपालिका 1 को सीमामा पर्ने सीमात खोलाले बगाउँदा मकवानपुर गढ़ी गाउँपालिका 1 का श्यामबहादुर स्याङतानको मृत्यु भएको छ। बिहिबार साँझ खोलाको बीचमा ढुङ्गामा पुरूषको शव अड्किएको सूचना पाएपछि अस्थायी प्रहरी पोस्ट छत्तीवन र इलाका प्रहरी कार्यालय मकवानपुर गढ़ीबाट प्रहरी निरीक्षक सहितको टोली घटनास्थलतर्फ खटिएको थियो। प्रहरी र स्थानीयवासीको सहयोगमा खोलाको बीचमा ढुङ्गामा अड्किएको शव बाहिर निकालिएको त्यहाँको प्रहरीले जनाएको छ। राति 10 बजेको हजुरको मुख्य समाचार सकियो। हाम्रो भेट भोलि बिहान 9 बजेको हजुरको समाचारमा हुने नै छ। समाचारबाट समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन महतारा पनि बिदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। नमस्कार, शुभरात्री।

0: आज विक्रम सम्मत 2083 साल असोज 10 गते शनिबार भाद्र शुक्ल पूर्णिमा 26 सेप्टेम्बर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै जीवन भण्डारीको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: वर्षाका कारण 25 भन्दा बढ़ी जिल्लामा यातायातमा रोक। प्रधानमन्त्री बालेन्द्र शाहले विश्व मंचमा उठाए जलवायु न्यायदेखि विश्व व्यवस्थासम्मका मुद्दा। नेपालको विपद विश्वकै लागि चेतावनी। र पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो र कटान। कृष्णवीर लगायतका सड़क खण्ड अवरूद्ध लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको बाढ़ीमा अभिभावक गुमाएका बालबालिकाको संरक्षण गरिने शीर्षकको शुभ समाचार।
0: सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर 5 घुरकौलीमा रहेको द्वन्द पीड़ित बाल गृहले भोटेकोसि बाढ़ीमा परेर अभिभावक गुमाएका 25 जना बाल बालिकाको संरक्षण गर्ने भएको छ। चेतना सन्देश नेपालद्वारा संचालित बाल गृहले पत्रकार सम्मेलन आयोजना गरी प्रलयकारी भोटेकोसी बाढ़ीपछि अभिभावक विहीन भएका 25 जना बाल बालिकाको पालन पोषणको जिम्मेवारी लिने घोषणा गरेको हो। भोटेकोसी बाढ़ीबाट देशले ठूलो क्षति बेहोरेको अवस्थामा आफूहरूले पनि संस्थागत रूपमै निर्णय गरी बाढ़ी पीड़ित 25 जना बाल बालिकालाई बाल गृहमा ल्याएर संरक्षण गर्ने निर्णय गरेको बाल गृहका अध्यक्ष सुरेन्द्र लामाले जानकारी दिनुभयो। बाल गृहमा अहिले पनि अभिभावक विहीन 28 जना बाल बालिकालाई पठन पाठन सहित आश्रय दिएर राखिएको छ। बाढ़ीपछि देश विदेशबाट सहयोग प्राप्त भइरहेको अवस्थामा आफूहरूले पनि बालगृहको क्षमता अनुसार बाढ़ीमा परेर अभिभावक गुमाएका 25 जना बाल बालिका ल्याएर संरक्षण गर्ने निर्णय गरेको अध्यक्ष लामाले बताउनुभयो। बाढ़ीबाट अति प्रभावित रसुवा धादिङ र नुवाकोट जिल्लाका बाल बालिका ल्याउन जिल्ला प्रशासन कार्यालय सर्लाही मार्फत प्रक्रिया अगाडि बढ़ाइएको बालगृहका अध्यक्ष लामाले जानकारी दिनुभएको छ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिस, यो चाडपर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु कति खानु हो?
6: त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका, माछा मासुको त स्वाद नै बिर्साइदिने। भेजिटेरियनलाई त झन् कायदा, माछा मासुमा भएको सबै तत्व पनि पाइने
7: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
6: हामीले राजा च्याउ त्यसै भनेको हो र।
1: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसी एग्रोटेकको उत्पादन।
8: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। बंगालको खाड़ीमा विकसित न्यून चापीय प्रणालीको प्रभावले पश्चिम नेपालमा वर्षा बढ़ेपछि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च जोखिममा रहेका 25 जिल्लामा दुई दिन यातायात सञ्चालन नगर्न आग्रह गरेको छ। प्राधिकरणले शुक्रबार साँझ जारी गरेको सूचना अनुसार शुक्रबार र शनिबार कड़ाली, सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका विभिन्न जिल्लामा अत्याधिक वर्षाको सम्भावना रहेको जनाएको छ। ती जिल्लालाई रातो रंगले संकेत गरी यातायात सञ्चालनमा रोक लगाइएको समेत जनाइएको छ। उच्च जोखिममा रहेका जिल्लामा सुदूरपश्चिमका दार्चुला, बचाङ, बाजुरा, कैलाली र कञ्चनपुर तथा कड़ालीका डोल्पा, जुम्ला, कालीकोट, मुगु, हुम्ला र सुर्खेत छन्। त्यस्तै लुम्बिनीका प्युठान, दाङ, रूपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, कपिलवस्तु, बाँके र बर्दिया तथा गण्डकीका मनाङ, मुस्ताङ, गोर्खा, लमजुङ र स्याङ्जा उच्च जोखिममा रहेका छन्। प्राधिकरणले अन्य 30 जिल्लामा पनि धेरै वर्षाको सम्भावना रहेको भन्दै रातको समयमा यातायात सञ्चालन नगर्न निर्देशन दिएको छ। सुन्तला रंगले संकेत गरिएका जिल्लामा दिउँसो यातायात सञ्चालन गर्ने वा नगर्ने निर्णय स्थानीय मौसम र सड़कको अवस्था हेरेर जिल्ला मनसुन प्रतिकार्य कमाण्ड पोस्टले गर्ने समेत जनाइएको छ। बाँकी 22 जिल्लामा तुलनात्मक रूपमा कम वर्षाको सम्भावना रहे पनि सतर्कता अपनाउन आग्रह गरिएको छ। ती जिल्लामा कोशी र मधेस प्रदेशका जिल्लासँगै बागमतीका मकवानपुर र सिन्धुली समेत रहेका छन्। लगातारको वर्षाका कारण पहाड़ी क्षेत्रमा पहिरो, तराईमा डुबान तथा नदी र खोलामा आकस्मिक बाढ़ी आउने जोखिम रहेकाले अत्यावश्यक काम बाहेक यात्रा नगर्न आग्रह गरिएको छ। नेपाल प्रहरीले पनि विभिन्न जोखिमयुक्त राजमार्गमा अत्यावश्यक बाहेक रात्रिकालीन आवागमनमा रोक लगाएको छ। यात्रा गर्ने पर्ने अवस्थामा सम्बन्धित जिल्ला प्रशासन कार्यालय र ट्राफिक प्रहरीबाट सड़कको पछिल्लो अवस्था बुझेर मात्र निस्कन, बाढ़ी आएको खोला पार नगर्न तथा पहिरोको जोखिम रहेका सड़क खण्डमा सवारी नरोक्न समेत सुझाव दिएको छ। त्यस्तै तनहुँको ब्यास नगरपालिका 22 घाँसीकुबा स्थित पृथ्वी राजमार्गमा खसेको पहिरो हटाएर यातायात सेवा पुनः सञ्चालन गरिएको छ भने अविरल वर्षाका कारण शुक्रबार साँझ करिब हिलोसहितको लेदो खस्ता नम्बर नखुलेको एउटा मोटरसाइकल समेत क्षति भएको बताइएको छ।
0: यसै गरी निरन्तरको वर्षाका कारण काठमाडौँको लाइफ लाइनका रूपमा रहेको पृथ्वी राजमार्गका विभिन्न खण्डमा पहिरो र सड़क कटान हुँदा यातायात सेवा पूर्ण रूपमा प्रभावित भएको छ। राजमार्गको धादिङ खण्डमा पर्ने जहरे खेत, बांगे र रातमाटे क्षेत्रमा पहिरो खसेको छ भने धादिङको मलेखुदेखि चितवनको मुगलिङसम्म मात्रै 8-9 स्थानमा साना ठूला पहिरो गई बाटो पूर्ण रूपमा अवरूद्ध भएको छ। विशेष गरी यो सड़क खण्डको सबैभन्दा संवेदनशील मानिने कृष्णभीर क्षेत्रमा पुनः पहिरो खसेपछि सर्वसाधारण र प्राविधिक टोलीको ध्यान त्यसतर्फ केन्द्रित भएको छ। कृष्णभीरमा माथिबाट पहिरोको मुख्य भाग खस्न थालेको छ भने लेदो सहितको पहिरो निरन्तर झरिरहेको छ। सड़कको तल्लो भागमा रहेको करिब 15-20 मिटर लामो पुरानो ग्याबिन वाल पूर्ण रूपमा भत्किएको छ। ग्याबिन भत्किएपछि सड़कको डिल सोल्जर साँगुरो बनेको र माथिबाट निरन्तर लेदो खसिरहेकाले तत्काल पहिरो पन्छाएर सवारी सञ्चालन गर्न कठिनाई भइरहेको निर्माणाधीन सड़क आयोजनाका प्रोजेक्ट कोअर्डिनेटर ईश्वर नेपालले बताएका छन्। माथिबाट लेदो खसिरहेकाले अहिले सफा गर्न कठिन छ, तर पानी रोकिएर अहिलेकै अवस्थामा रहेमा पहिरो पन्छाएर एकतर्फी सञ्चालन गर्न सकिन्छ। नेपालले भने तल्लो ग्याबिन वाल खसेको भए पनि सड़कको मुख्य भाग भने कटान हुनबाट जोगिएको छ। त्यसै गरी ज्यामिरे घाटमा 2-3 ठाउँमा पहिरो खसेर बाटो ठप्प भएको छ भने जोवाङ खोला नजिकै माथिबाट ठूला ढुङ्गा खस्दा सड़क अवरूद्ध छ। उता चितवन खण्डको धारापानी भन्ने स्थानमा भने तलबाट 15-20 मिटरसम्म बाटो धसिएकाले सड़क एकतर्फी मात्र बनेको छ। सड़क आयोजनाका अनुसार निरन्तर वर्षा भइरहेकाले आज तत्काल सड़क खुलाउन सक्ने अवस्था छैन। यद्यपि वर्षा रोकिएको खण्डमा पहिरो पन्छाएर एकतर्फी रूपमा भए पनि सवारी साधन सञ्चालन गर्ने प्रयास गरिने जनाइएको छ। 10 भदौको भोटेकोशी बाढ़ीपछि त्रिशुली नदीमा आएको बाढ़ीले भित्ता कटान गर्दा 14 भदौमा कृष्णभीर सड़क खण्डमा पहिरो गएको थियो। भाँसिएको सड़क खण्डमा नयाँ ट्र्याक खोलेर 18 दिनपछि असोज 1 गतेदेखि सड़क सञ्चालनमा ल्याइएको थियो, तर अहिले फेरि अवरूद्ध भयो। पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो र कटान, कृष्णभीर लगायतमा सड़क अवरूद्ध, कान्तिपुरमा समाचार छापिएको छ।
2: प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा हालै आएको बाढ़ीलाई जलवायु परिवर्तन र अन्तर्राष्ट्रिय व्यवस्था सम्बन्धी विषयलाई केन्द्रमा राखेर संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्नुभएको छ। न्यूयोर्कमा आयोजित 81 महासभामा उहाँले कूटनीति भन्दा विपद सम्बन्धी विषयलाई प्राथमिकताका साथ उठाउनु भएको हो। प्रधानमन्त्री शाहले मुख्य गरी हिमालय क्षेत्रमा जोखिम कम गर्न नेपाल भारत चीन त्रिदेशीय संयन्त्रको स्थापनाको प्रस्ताव राख्नु भएको थियो। विश्वव्यापी उत्सर्जनमा नेपालको योगदान कम भएको उल्लेख गर्दै जलवायु न्यायको समेत माग गर्नुभयो। मल इन्धन अभाव जस्ता समस्या समेत उहाँले उठाउनु भएको थियो। त्यस्तै देशमा सम्मानजनक रोजगारी, सामाजिक सुरक्षा र हरेक नेपालीलाई आफ्नो जीवन समृद्ध बनाउन समान अवसर उपलब्ध गराउने आफ्नो सरकारको प्रतिबद्धता पनि उहाँले सुनाउनु भएको थियो। प्रधानमन्त्री शाह सरकार प्रमुखका रूपमा पहिलो पटक शुक्रबार बिहान अन्तर्राष्ट्रिय मंचमा उपस्थित हुनुभएको हो। यस सम्बोधनको 1 महिना अघि मात्रै भोटेकोशीमा विनाशकारी बाढ़ी आएको थियो। यही गम्भीर घटनालाई मुख्य आधार बनाएर उहाँले महासभामा सम्बोधन गर्नुभएको हो। प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा नेपालले भोगिरहेको जलवायु संकट, जलवायु न्याय र हिमाली जोखिमलाई विश्वमंचमा प्रभावकारी रूपमा उठाए पनि त्यसलाई ठोस अन्तर्राष्ट्रिय पहल र कार्यान्वयनको खाकासँग जोड्नुपर्ने विज्ञहरूले बताएका छन्। शाहले नेपालले न्यून हरितगृह ग्यास उत्सर्जन गरे पनि जलवायु संकटको ठूलो मूल्य चुकाइरहेको र जलवायु न्याय ऐतिहासिक जिम्मेवारी तथा बढ़ी क्षमता भएका मुलुकले बढ़ी योगदान गर्नुपर्ने विषय उठाउनु भएको थियो। जलवायु परिवर्तन विज्ञ डाक्टर विमल रेग्मीका अनुसार प्रधानमन्त्रीको सम्बोधनले नेपालको जलवायु संवेदनशीलता र जलवायु न्यायको मुद्दालाई विश्वमंचमा स्पष्ट रूपमा स्थापित गरेको छ, तर अब सन्देशलाई अन्तर्राष्ट्रिय वार्ता र संयन्त्रमा रूपान्तरण गर्न थप ठोस प्रस्ताव आवश्यक छ। प्रधानमन्त्री शाहको सम्बोधनले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थितिलाई अत्यन्त बलियो रूपमा स्थापित गरेको अर्का जलवायु परिवर्तन विज्ञ मञ्जित ढकाल बताउँछन्। प्रधानमन्त्रीले कसैलाई दोषारोपण नगरी तथा जलवायु परिवर्तनलाई भू राजनीतिक अखडा नबनाई ऐतिहासिक रूपमा बढ़ी कार्बन उत्सर्जन गर्ने र वित्तीय क्षमता भएका राष्ट्रहरूलाई आफ्नो दायित्व पूरा गर्न आग्रह गर्नु सम्बोधनको सबैभन्दा सन्तुलित पक्ष रहेको ढकालको भनाइ छ। जलवायु वित्तको विषयमा पनि नेपालले अनुदानमा आधारित र सहज पहुँचयोग्य वित्तको मागलाई थप स्पष्ट र परिणात्मक रूपमा अघि बढ़ाउनु पर्ने रेग्मीको भनाइ छ भने नेपाल जस्ता जलवायु जोखिममा रहेका तथा अल्प विकसित मुलुकलाई कति वित्त आवश्यक पर्छ, त्यसमा प्रत्यक्ष पहुँच कसरी सुनिश्चित गर्ने र विपदपछि तत्काल वित्त उपलब्ध गराउने संयन्त्र कसरी बनाउने भन्ने विषय अन्तर्राष्ट्रिय वार्तामा लैजानुपर्ने समेत विज्ञहरूले सुझाव दिएका छन्। जलवायु संकटलाई विश्व वित्तीय प्रणालीको सुधारसँग जोड्नुपर्ने बताइएको छ। त्यस्तै अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक तथा बहुपक्षीय विश्व बैंकको ऋण तथा वित्तीय संरचना, ऋण पुनर्संरचना, विपदपछि ऋण भुक्तानी स्थगन र जलवायु जोखिमका आधारमा सहुलियतपूर्ण वित्त उपलब्ध गराउने विषय नेपालले अझ स्पष्ट रूपमा उठाउन सक्ने समेत विज्ञहरूले सुझाव दिएका छन्। प्रधानमन्त्री शाहले आफ्नो सम्बोधनमा न्यायपूर्ण विश्व आर्थिक व्यवस्थाको आवश्यकता पनि औल्याएका थिए। त्यस्तै जलवायु संकटका कारण विकासका उपलब्धि उल्टिने अवस्थालाई रोक्न अन्तर्राष्ट्रिय सहयोग र वित्तीय प्रणालीमा सुधार आवश्यक रहेको समेत विज्ञहरूले सुझाव दिएका छन्।
0: यही समाचारलाई गोर्खा पत्र दैनिकले लेखेको छ। नेपालको विपद विश्वकै लागि चेतावनी शीर्षकमा मुख्य खबर छापेको छ। हिमनदी र बाढ़ी दिशा वा राहदानी बोकेर मात्र गर्दैन, जलवायु न्याय साझा जिम्मेवारी हो। नेपाल हिमाली जलवायु अनुकूलन पुनरुत्थान संयन्त्र स्थापना गरौं भन्ने प्रधानमन्त्रीको आशय सहितको सम्बोधन थियो भने विश्वभर गुन्जियो नेपालको आवाज शीर्षकमा अर्को समाचार पनि छापिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको 18 महासभाको साधारण बहस अन्तर्गत उच्चस्तरीय सत्रमा शुक्रबार गर्नुभएको सम्बोधन विश्वभर गुन्जिएको छ। विश्वका चर्चित संचार माध्यमले प्रधानमन्त्री शाहको सम्बोधनलाई विशेष स्थान दिँदै आम मानिसबीच पुर्याएका छन्। प्रधानमन्त्री शाहले नेपाली सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले आफ्नो सम्बोधनको क्रममा उठाउनु भएको नेपालको विपदको पीड़ा, जलवायु न्याय र विश्वमा भावी पुस्ताको भविष्यको मुद्दाका विषयलाई सबैले मन छुने गरी प्रस्तुत गर्नुभएको थियो, जुन कुरा अन्तर्राष्ट्रिय संचार माध्यमले बलियोसँग आफ्नो प्रस्तुतिमा समेटेका देखिएको छ। सबभन्दा कान्छो प्रधानमन्त्रीका रूपमा महासभालाई सम्बोधन गर्दै उहाँले उठान गर्नुभएको मुद्दालाई विश्वका सबैभन्दा ठूला न्यूज एजेन्सी एपी, एएफपी, रोयटर्स लगायतले स्थान दिएका छन्। त्यस्तै विश्वका सबैभन्दा ठूला संचार माध्यम बेलायतको बीबीसी, अमेरिकाको सीएनएन, कतारको अल जजीरा, भारतको टाइम्स अफ इण्डिया लगायतले शाहको सम्बोधनलाई महत्वपूर्ण स्थानका साथ कवरेज गरेका छन्। सीएनएनले नेपालले जलवायु परिवर्तनमा न्यून योगदान गरे पनि पीड़ादायक विपद सहनु परेको मुद्दा शाहले जलवायु न्यायका रूपमा माग गर्नुभएको सन्दर्भ रहेको औल्याएको थियो। त्यस्तै जलवायु परिवर्तनको असरको प्रमाण वैज्ञानिक आधारले पुष्टि गरेको छ, तर कार्बन बढ़ी उत्सर्जन गरेको राजनैतिक इच्छा शक्तिको कमीले नेपाल जस्ता कमजोर देशहरूले त्यसको नतिजा सहनु परेको शाहको कुरालाई संचार माध्यमहरूले जोड़का साथ कवरेज गरेका छन्। विश्वभर गुन्जियो नेपालको आवाज, नेपालको विपद विश्वकै लागि चेतावनी, गोर्खा पत्र दैनिकमा मुख्य खबरहरू छापिएका छन्।
2: सर्व आतंकले बजार व्यवस्थापनमा कमजोर बन्दै सरकार शीर्षकमा खबर छ। दशैं तिहार र छठ जस्ता ठूला चाडपर्व नजिकिँदै छन्। दशैं आउन दुई साता बाँकी छ। बजारमा किनमेलको चहलपहल शुरू भइसकेको छ, तर आम उपभोक्ताको अनुहारमा चाडपर्वको उल्लासभन्दा महँगीको त्रास बढ़ी देखिन्छ। बिहान बेलुकाको छाक टार्ने आधारभूत खाद्य वस्तुको मूल्य अचाकले अकासिएको छ। बजारमा भएका वस्तुको पनि कृत्रिम अभाव सृजना गरेर उपभोक्तालाई ठग्ने र लुट्ने काम भइरहेको समेत जनाइएको छ। त्यस्तै ठिक यही अत्यन्त संवेदनशील समयमा बजार नियमन गर्ने र उपभोक्ता अधिकार सुनिश्चित गर्ने जिम्मेवारी पाएका तालुकदार मन्त्रालय र विभागमा भने कर्मचारी परिवर्तन गर्ने लहर नै चलेको छ। बजार अनुगमन गर्ने मुख्य निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र तालुकदार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय यति बेला राजनीतिक स्वार्थ र शक्ति केन्द्रको हानथापमा परेका छन्। बजारमा चिनीदेखि चामलसम्मको भाववृद्धिले दिनै पछि रेकर्ड नै बनाएको छ भने बजार नियमन गर्नुपर्ने निकायका सहसचिव र महानिर्देशकलाई तीन महिनामै फेरेर सरकारले नै घुमाउरो पारामा कालो बजारीलाई संरक्षण दिइरहेको सरकारवालाहरूको आरोप छ। नेपाल खुद्रा व्यापार संघको तथ्याङ्क र बजारको वर्तमान यथार्थ केलाउने हो भने सर्वसाधारणको भान्साको अवस्था दयनीय छ। असारदेखि भदौ अन्तिमसम्म आइपुग्दा मात्रै 25 किलोको जिरा मसिनो चामल बोरामा करिब 400 देखि 500 रूपियाँसम्म मूल्य बढ़ेर 2500 देखि 2700 रूपियाँसम्म पुगेको छ। त्यस्तै सोना मनसुली चामल 25 किलोको बोरा 1350 रूपियाँबाट बढ़ेर 1750 रूपियाँसम्म पुगेको व्यवसायीहरूले नै स्वीकार्छन्। सरकारले सहुलियत दरमा चिनी आपूर्ति सहज बनाएको र साल ट्रेडिङ मार्फत प्रति किलो 110 रूपियाँमा चिनी उपलब्ध गराएको दावी गरिरहेको छ, तर यथार्थमा भने उपभोक्ताले 1 किलो चिनीको 140 रूपियाँसम्म तिर्न बाध्य रहेका छन्। खानेतेलको मूल्यले पनि त्यस्तै छलाङ मारेको छ। खानेतेल प्रति लिटर 320 देखि 460 रूपियाँसम्म तिर्नु परेको छ भने दाल प्रति किलो 110 बाट बढ़ेर 220 देखि 250 रूपियाँसम्म पुगेको छ। तरकारी र फलफूलको भाव पनि छोई नसक्नु रहेको उपभोक्ताहरूले बारम्बार गुनासो गरिरहेका छन्।
0: फेरि पनि बाढ़ी प्रभावकै समाचार। पछिल्लो 24 घण्टामा गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा भारीदेखि अत्याधिक वर्षा भएको छ। नेपाल मौसम विज्ञान विभागका स्वचालित वर्षा मापन केन्द्रको रेकर्ड अनुसार बिहिबार साँझदेखि शुक्रबार साँझसम्म पाल्पाको अर्चलेमा 267.4 मिलिमिटर वर्षा मापन गरिएको छ। 24 घण्टामा 140 मिलिमिटर भन्दा बढ़ी वर्षालाई अत्याधिक वर्षा मानिन्छ। यस आधारमा पाल्पाको अर्चलेमा अत्याधिक वर्षा भएको देखिएको छ। त्यस्तै 100 मिलिमिटर भन्दा बढ़ी वर्षा भएका धेरै केन्द्रहरू छन्। लगातारको वर्षाका कारण पृथ्वी राजमार्ग अन्तर्गत धादिङका 7 ठाउँमा पहिरो खस्दा देशकै लाइफलाइन मानिने पृथ्वी राजमार्ग ठप्प बनेको छ। 2 दिनदेखि परेको वर्षाका कारण बेनीघाट रोरा गाउँपालिका र गजुरी गाउँपालिकाका विभिन्न स्थानमा पहिरोका कारण सड़कमा क्षति पुगेको छ। त्यस्तै 3 दिनदेखिको वर्षाका कारण बाढ़ी पहिरोको जोखिम बढ़ेपछि सरकारले मध्य र पश्चिम क्षेत्रका 25 भन्दा बढ़ी जिल्लामा सवारी साधन आवागमन बन्द गरेको छ। मनसून प्रतिकार कमाण्ड पोस्टको शुक्रबारको बैठकले धेरै वर्षा भएका र अझै निरन्तर वर्षा हुन सक्ने आकलन गरिएका 25 जिल्लालाई रेल अलर्टमा राख्दै शुक्रबार र शनिबार सवारी साधन बन्द गर्ने निर्णय गरेको